0: 79 कम हो। यो वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति प्राप्त गर्नेमा 697,096 पुरुष रहेका छन् भने 95,051 महिला रहेका छन्।
1: सधैँ जोखिममा नारायणगढ मुगलिन खण्ड नागरिक दैनिकमा खबर छ। चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार र आइतबार राति 10 बजेदेखि नारायणगढ मुगलिन सड़क खण्ड र राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा गाड़ी चलाउन रोक लगायो। भारी वर्षाको पूर्वानुमानपछि बढ़ी दुर्घटना हुन सक्ने क्षेत्रमा रातिमा सवारी चलाउन रोक लगाइएको हो। वर्षा लागेसँगै चितवन हुँदै राजधानी प्रवेश गर्ने सड़क पहिरोको उच्च जोखिममा छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको ट्याङ्कको अनुसार गत असोज यता नारायणगढ मुगलिन खण्ड पहिरोका कारण 17 पटकसम्म अवरुद्ध भएको छ। यस अवधिमा 331 घण्टा सड़क अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो।
0: सरकारले अन्तर्राष्ट्रिय पूँजी बजारबाट ऋण उठाउन कानूनी बाटो खोल्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा विदेशी मुद्रामा पनि ऋण पत्र जारी गर्न पाउने प्रावधान समेटिएको छ।

2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बर्खायाम सुरु भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढेको छ। नारायणगढ मुगलिन सड़क खण्डको तीन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्साएर सवारी सञ्चालन गर्ने गरिएको सड़क विभागले जनाएको छ।
2: सरकारले शिक्षा नियमावली 2059 दशौं संशोधन अर्थात् शिक्षा नियमावली 2083 विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानूनी आधार तयार पारेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी विद्यालय शिक्षालाई आधारभूत कक्षा 1-8 र माध्यमिक कक्षा 9-12 गरी दुई तहमा मात्र सञ्चालन गर्ने कानूनी आधार तयार पारेको हो।
1: नेपाली काँग्रेसले बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा यही साउन 6 गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गरेको योगदानको स्मरण गर्ने भएको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा ग्रीन रन आयोजना गर्ने घोषणा गरेको छ।
2: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000 रुपियाँ राजस्व उठाएको छ। यो आर्थिक वर्ष 2079-80 यता सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2079-80 41,15,76,00,000 रुपियाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ।
1: सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंक दिन बैंकर्सहरूले सूचना बैंकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न परेको विधेयकमाथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनु पर्ने सुझाव दिएका हुन्।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,250 मेट्रिक डीएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाए।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। रूसले युक्रेनका विभिन्न शहरलाई लक्षित गरी शनिबार भीषण ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परि कम्तीमा 4 जनाको मृत्यु हुनुका साथै 36 जना भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। उत्तर पूर्वी शहर खर्किबमा 3 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्।
2: अब खेल खबर। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहिलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाडीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। स्पेनलाई फिफा विश्वकप 2026 को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाड़ी हुन् लामिन यमाल। 19 वर्षीय यमालले डेब्यू विश्वकपमा आफूलाई स्थापित गर्न सफल भए। बार्सिलोनाका स्टार यमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमान कायम गरेका छन्। 16 वर्ष अघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एक पटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ। त्यस्तै यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरु स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत दिने पनि विश्लेषण गरिएको छ। त्यस्तै किलियन एम्बापेले यस विश्वकपमा 10 गोल गर्दै लगातार 2 पटक गोल्डन बुट जित्ने पहिलो खेलाड़ी बनेका छन्। एम्बापेले 22 विश्वकप खेलमा 22 गोल गर्दै लियोनल मेस्सीको 21 गोलको कीर्तिमान तोडेर सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।
1: अब विचार विश्लेषणको पालो। चुन देवीको ललकारमा सानेपाको हुंकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। विधानभन्दा माथि पार्टी सभापति पनि छैन। आज नेपाली कंग्रेस वैधानिक रूपमा 15 महाधिवेशन गर्ने तर्खरमा जुटेको छ। विशेष महाधिवेशनबाट आएका पार्टी सभापति गगन कुमार थापा विधानभन्दा बाहिर गएर पार्टीका कुनै काम कारवाही हुन नसक्ने अडानमा रहेका छन्। पार्टी एक ढिक्का छ। चुनदेवीमा सहभागी हुने बाहेक विशेष महाधिवेशनलाई नेपालका संवैधानिक निकायले स्वीकार गरिसकेको छ। यसरी संविधानत वैध भएको पार्टीलाई अवैध हो भन्ने रोइलो किन होला? देवीलाई सानेपाले बोलाएको छ। सानेपाले विधान सम्मत तरिकाले बोलाउने हो, विधान मिचेर बोलाउने होइन। विधान सम्मत तरिकाले बोलाएको ठाउँमा जानु आवश्यक पनि हो। चुनदेवीलाई सानेपामा विलय गराउँ। सानेपा नै नेपाली कंग्रेसको वैधानिक मुकाम हो। बाहिर बसेर आफूलाई शिवजीको घाँटीको सर्प नमानौ।
2: भाषणमै सीमित सड़क सुरक्षा शीर्षकमा डाक्टर पुष्पराज पन्तको विचार नागरिक दैनिकमा छापिएको छ। मोटरसाइकल दुर्घटनामा टाउकाको चोटबाट जोखिन अनिवार्य हेलमेटको नियम घोषणा गरिन्छ, तर त्यसको कार्यान्वयनका लागि न्यूनतम पूर्वाधार बनाउन राज्य तयार छैन। केवल केही लाख रुपियाँको लागतमा स्थापना गर्न सकिने हेलमेट गुणस्तर टेस्टिङ ल्याब खुल्न सरकारले कुनै तदारूकता देखाएको छैन।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 4940 4493 580 र 98550 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 4 गते सोमबार, सन 2026 जुलाई 20 तारिक असार शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। गोल्डेन बल स्पेनका रोड्री तथा गोल्डेन बुट फ्रान्सका एम्बापेलाई।
0: बागमती र लुम्बिनीका केही ठाउँमा राति ठुलो वर्षा, पहिरोका कारण नागढुङ्गा मुगलिङ सडक खण्ड र बिपी राजमार्ग अवरुद्ध। पहिरो पन्थाउन विभिन्न ठाउँमा उपकरण परिचालन।
1: रोगमा मात्रै होइन मृत्युपछि सब गृहमा सब राखे बापत पनि कर तिर्नुपर्ने बाध्यता। हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न अस्पतालहरूलाई सरकारको निर्देशन।
0: भदौ 23 र 24 घटनामा सुरक्षा कर्मीमाथि कारवाही सिफारिस प्रतिवेदन अलपत्र। गृहमन्त्रीले प्रतिवेदन बुझेनन्, प्रधानमन्त्रीले समय दिएनन्।
1: र सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ्न सक्ने।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
9: कानुनको स्नातक तह DA LLB भर्ना खुल्यो। शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानुन विषय DA LLBमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064 98-46-35-54-91 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सुरुमा विश्वभर जस्तै नेपालमा पनि सर्वाधिक चासो रहेको विश्वकप फुटबलको प्रसङ्ग। आज बिहान 1:45 सुरु भएर झन्डै 4 बजेसम्म चलेको फाइनल खेल धेरै नेपालीले निन्द्रा माया मारेर हेरेका छन्। अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रङ्गशालामा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो। सन् 2010 पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे। निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका टोरेसले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरुद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाडीमा सीमित बनेको थियो। पुरै खेलभर बल नियन्त्रण, पास आदान प्रदान र अवसर सृजनामा स्पेन हाबी देखिएको थियो। खेलको अन्त्यतिर अर्जेन्टिना 10 खेलाडीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो। उपाधि जितेपछि स्पेनका प्रशिक्षक देला फुएन्तेले यो सफलता सबै टोली, युवा पुस्तिया र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन्। फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो। उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकहरूलाई समेत भावुक बनाएको थियो। सन् 2030 विश्वकप सुरु हुँदा मेस्सी 42 वर्षको हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ।
2: यसैबीच फिफा विश्वकप सन् 2026 स्पेनले टोलीगत सफलतासँगै अधिकांश व्यक्तिगत अवार्ड पनि आफ्नो नाममा पार्दै विश्व फुटबलमा दबदबा कायम राखेको छ। विश्वकपको गोल्डेन बल सर्वोत्कृष्ट खेलाडी स्पेनका मिडफिल्डर रोड्रिगोले जितेका छन्। उनले प्रतियोगिताभर उत्कृष्ट नेतृत्व, खेल नियन्त्रण र निरन्तर प्रदर्शनका आधारमा अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका केलियन एम्बापेलाई पछि पार्दै यो प्रतिष्ठित सम्मान हात पारे। यस्तै गोल्डेन बुट सर्वाधिक गोलकर्ता फ्रान्सका स्टार फरवार्ड केलियन एम्बापेले जितेका छन्। उनले प्रतियोगिताभर 10 गोल गर्दै सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट आफ्नो नाममा लेखाएका हुन्। गोल्डेन ग्लोब सर्वोत्कृष्ट गोलरक्षक स्पेनका उनाई सिमोनलाई प्रदान गरिएको छ। प्रतियोगितामा निर्णायक बचाव गर्दै उनले स्पेनलाई विश्व विजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। यस्तै सर्वोत्कृष्ट युवा खेलाडी बेस्ट यङ प्लेयरको अवार्ड स्पेनका 19 वर्षीय डिफेन्डर पाउ कुरुबासीले जितेका छन्। युवा उमेरमै उत्कृष्ट र परिपक्व प्रदर्शन गर्दै उनले प्रतियोगिताका उत्कृष्ट उदाउँदा खेलाडीको सम्मान प्राप्त गरे। यस्तै फेयर प्ले ट्रफी अनुशासित टोली स्पेन नै बनेको छ। यससँगै टोलीगत उपाधि, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाडी र फेयर प्ले अवार्ड गरी स्पेनले विश्वकपका अधिकांश प्रमुख सम्मान आफ्नो पक्षमा पार्न सफल भएको छ।
1: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार रूपन्देही, पाल्पा, कपिलवस्तु, दाङ र सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ। कपिलवस्तुको बाणगङ्गा, रूपन्देही र पाल्पाको तिनाउ तथा रामेछापको लिखु खोलामा बाढी आएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा राति ठूलो बाढी आए पनि अहिले घट्न थालेको छ। अहिले पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आजदेखि ठूलो वर्षाको क्रम बिस्तारै घट्दै जाने महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मध्य प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
2: यस्तै काठमाडौँ ओभरदोहोर गर्ने मुख्य नाका नागढुङ्गा मुगलिन सडक खण्ड र बिपी राजमार्ग अवरुद्ध भएको छ। धादिङको जोगीमारा आसपासका विभिन्न ठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। रातभर बन्द गरिएको सडक अहिले बिहान 5 बजेदेखि खुल्ने भनिए पनि पहिरो पन्छाउन समय लागेको प्रहरीको भनाइ छ। पानी पर्न थालेपछि नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ सडक खण्डमा प्रहरीले रातको समयमा गाडी सञ्चालनमा रोक लगाउँदै आएको छ। यस्तै पहिरोका कारण बिपी राजमार्ग पनि अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच बर्खायाम सुरु भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर गाडी आवागमन प्रभावित हुने जोखिम बढेको छ। नारायणगढ मुगलिन सडक खण्डको तुइन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्राविधिकहरूको सहायतामा पन्छ्याएर गाडी सञ्चालन गर्ने गरिएको सडक विभागले जनाएको छ। सधैँको बर्खामा कान्ति राजमार्ग, बिपी राजमार्ग, नागडङ्गा मुगलिङ सडक, कोशी कर्णाली गालीगण्डकी करिडोर, साफे मार्तरी सडक, भालुवाङ प्युठान सडक, सुर्खेत नेपालगञ्ज सडक, मेची राजमार्ग, नारायणगढ मुगलिन सडक, गल्छे त्रिशुली स्याफ्रुबेसी रसुवागढी सडकका विभिन्न खण्डमा पहिरोको जोखिम बढ्ने गरेको छ। विस्तार भइरहेको नागडुङ्गा मुगलिन सडक अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला 13 किलोमिटर, त्यसै गरी 4 किलो, रातामाटे शीतल बजार नजिक, विशाल बजार नजिक र ज्यामिरे घाट, नवाङ खोला, मौवा खोला र घोप्टे भिर रहेका छन्। नागडुङ्गा नौबिसी सडक खण्ड झ्याप्ले खोलामा असोज 2081 रोकिराखेका माइक्रो बस र यात्रुबसलाई पहिरोले पुर्दा 35 ज्यान गएको थियो। अहिले त्यस क्षेत्रमा पहिरो रोकथामको काम भएको छ। पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा आत्महत्या रोकथामको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
4: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टु पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरसिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
3: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्याङ्कन, जवाबदेहिता तथा सिकाइ अनुगमन तथा मूल्याङ्कन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
4: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
3: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अङ्ग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
4: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगञ्ज, भैरहवा, सुर्खेत, भद्रपुर।
3: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रम बाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
4: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
5: सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। स्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
8: हिमस्टार फर अ कम्प्लिट होम
7: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त Better को बानी लागिसकेको छ Better appliances Better को बानी लाग्छ
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा नागडुङ्गा मुगलिन सडक खण्ड र बिपी राजमार्ग पहिरोका कारण अवरुद्ध पहिरो 55 विभिन्न ठाउँमा उपकरण परिचालन लगायतका खबर प्रस्तुत गर्यौं
2: अब बाँकी खबर सरकारी अस्पतालमा सहज रूपमा सेवा नपाउँदा विपन्न बिरामी समेत ऋण काटेर भए पनि निजी अस्पतालमा उपचार गराउन बाध्य छन् स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले भन्छ देशभर विशिष्टकृत स्वास्थ्य उपचारको झण्डै 55% सेवा निजी स्वास्थ्य संस्थाले दिइरहेका छन् तर सरकारी अस्पतालको सुधारमा ध्यान नदिएको सरकारले निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट टिकट एम्बुलेन्स शववाहन र रगतको प्रयोगदेखि डायलाइसिस र क्यान्सरको उपचारसम्म मात्रै नभई मृत्युपछि शव गृह शवराहमा शव राखे बापत पनि 3% दरले कर लिन थालेको छ कुनै पनि बिरामीले निजी अस्पतालमा जुनसुकै जाँच गराउँदा हरेक फरक फरक शीर्षकमा तोकिएको दर रेटमा 3% कर थपेर आउने कुल बिल तिर्नुपर्ने बाध्यता छ सब गृहमा सब राखे बापत पनि अब नागरिक कर तिर्नुपर्छ यो कुनै पनि कोणबाट व्यवहारिक छैन निजी अस्पतालहरूको छात्र संगठनका अध्यक्ष डाक्टर पदम खड्का भन्नुहुन्छ त्यसै गरी एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर ज्ञानेन्द्र मान सिंह कार्कीले भने अस्पताल प्रवेशदेखि निस्कदासम्म जस्तोसुकै बिरामीबाट पनि कर उठाउन सरकारले निर्देशन दिएको बताउनुहुन्छ यस्तै निवर्तमान स्वास्थ्य मन्त्री डाक्टर सुधा शर्मा पनि निजीमा जाने बिरामी सम्पन्न हुन्छ भनेर सरकारले सोचेको छ तर बाध्य भएर जाने अवस्था रहेको छ रोगमा मात्रै होइन सबमा पनि कर नयाँ पत्रिकामा खबर छ
1: आत्महत्या विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ नेपालमा पनि हरेक वर्ष 7,000 बढीले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाउँछ आत्महत्याको प्रयास वा सोच अचानक आउने विषय होइन प्राय व्यक्तिले लामो समयदेखि भोगिरहेका मानसिक सामाजिक आर्थिक वा व्यक्तिगत समस्याको परिणामस्वरूप यस्तो सोच विकास हुने विज्ञहरू बताउँछन् यस्ता व्यक्तिलाई उनीहरूले देखाउने लक्षणका आधारमा आत्महत्याबाट जोगाउन सकिन्छ यसका लागि समयमा परिवार समाज कार्यस्थल वा विद्यालयले गम्भीर रूपमा ध्यान दिन जरुरी थप जानकारी सम्झना महर्जनबाट
9: आत्महत्याको सोच मानसिक समस्या भएका मध्ये कुनै पनि व्यक्तिलाई आउन सक्छ तर यो रोक्न सकिने समस्या हो मानसिक समस्या भएका व्यक्तिले आफूलाई गाह्रो भएको जीवन व्यर्थ भएको वा बाँच्न मन नलाग्ने मध्ये केही लक्षण वा संकेत देखाउने गर्छ मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारी
10: आत्महत्याको सोच भएको व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या पनि साथसाथै हुन सक्छ धेरै जसो बखत भएन त्यसमा चाहिँ भावनात्मक लक्षण हुन्छन् वैचारिक लक्षण हुन्छन् होइन शारीरिक लक्षणहरू पनि हुन्छन् संवेदना सम्बन्धी लक्षण हुन्छन् होइन व्यवहारिक लक्षणहरू देखिन्छ
9: यस्ता संकेतलाई परिवार साथीभाइ र समुदायले गम्भीर रूपमा लिन आवश्यक हुन्छ यस्तो अवस्थामा उसलाई कसरी सहयोग गर्न सकिन्छ त फेरि मनोचिकित्सक तिवारी
10: सपोर्ट सिस्टमका कुरा पनि आउँछन् जस्तो व्यक्तिलाई अप्ठ्यारो हुँदाखेरि उहाँलाई चाहिँ एक किसिमको सपोर्ट होइन सपोर्ट भनेको त्यो भावनात्मक पनि हुन्छ होइन केही कुरा उहाँका समस्या समाधान गरिदिएर पनि हुन्छ उहाँका अप्ठ्याराहरूलाई चाहिँ सुल्झाइदिएर पनि हुन्छ उहाँलाई सजिलो पारिदिएर पनि हुन्छ अथवा उहाँसँग समय बिताइदिएर पनि हुनसक्छ उहाँलाई उहाँका कुरा सुनिदिएर अन्डरस्ट्यान्ड गरिदिएर पनि हुनसक्छ उहाँप्रति कम्प्यासन केयर राखेर पनि हुनसक्छ होइन र उहाँलाई चाहिँ सम्बन्धित ठाउँमा चाहिँ उपचारका लागि अथवा सल्लाहका लागि परामर्शका लागि लगिदिएर पनि हुन्छ
9: व्यक्तिमा आत्महत्याको सोच आउनु अत्यधिक मानसिक पीडा भोगिरहेको संकेत हो त्यसैले यस्तो अवस्थामा रहेका व्यक्तिलाई दोष दिने वा आलोचना गर्ने होइन समानुभूतिपूर्वक कुरा सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने वातावरण बनाउनु पर्छ आत्महत्याको सोच न्यूनीकरणका लागि व्यक्तिलाई तत्काल 1166 सम्पर्क राख्न सुझाव दिनुहुन्छ मानसिक अस्पताल लगनखेलका निर्देशक डाक्टर सुरज तिवारी।
10: कि त मनोचिकित्सक अथवा मनोविद अथवा अन्य स्वास्थ्य कर्मीहरू पनि जुन मानसिक स्वास्थ्यमा तालिम प्राप्त हुन्छ उहाँहरूसँग चाहिँ सम्पर्क स्थापित गरेर सेवा लिने प्रयास गर्नुपर्छ। अर्को चाहिँ हाम्रो हेल्पलाइनहरू पनि छन् होइन, जस्तो एउटा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन भन्ने छ 1166 होइन, त्यसमा पनि उहाँहरूले कल गर्नुभयो भने मनोविद या अन्य स्टाफहरू जुन तालिम प्राप्त हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कल रिसिभ गरेर व्यक्तिलाई चाहिँ एक किसिमको गाइड गर्नुहुन्छ, व्यक्तिका समस्याहरू सुनिदिनुहुन्छ, व्यक्तिलाई चाहिँ खतरनाक स्थिति जुन भएको हुन्छ त्यसलाईबाट चाहिँ अब सुरक्षात्मक स्थितिमा कसरी ल्याउने सेफ्टी प्लान बनाउन सिकाउनुहुन्छ। एउटा वाक्य चाहिँ के भन्नुपर्ने हुन्छ, जे जे जति जे भए पनि जीवन अमूल्य छ, तर आत्महत्या गर्ने विकल्प चाहिँ त्यो चाहिँ सही विकल्प होइन।
9: समयमै समस्या पहिचान, उचित परामर्श, उपचार, पारिवारिक साथ र सामाजिक सहयोग प्राप्त भएमा धेरैको जीवन बचाउन सकिन्छ। त्यसैले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सर महत्व दिँदै सहयोग खोज्ने र सहयोग गर्ने संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो।
1: मानसिक समस्या आत्महत्याको सोच न्यूनीकरणको उपाय बारे मानसिक अस्पताल लगनखेलका निर्देशक एवं प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर सुरज तिवारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
12: हेलो आयन, के छ?
13: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
12: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
13: भिडियो अन गर न यार।
12: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
13: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
14: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0828 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
15: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
16: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक
1: नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। 23 र 24 भदौका घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कारवाही सिफारिसबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अल्पत्र परेको छ। समितिका पदाधिकारीहरूले असार 25 मै गृहमन्त्री सुदन गुरुङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए, तर गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउन भन्ने जवाफ दिनुभयो। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै नपाएको बताएको छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार समिति संयोजक प्रेमराज कार्कीसहितको टोली प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह सचिव राजकुमार श्रेष्ठ सहित मन्त्रालयका उच्च अधिकारीहरूसँग बसेर छलफल समेत भयो। त्यस क्रममा गृहमन्त्री गुरुङले तत्काल आफूले प्रतिवेदन नबुझ्ने बरु प्रधानमन्त्रीसँग थप कुरा गर्ने बताउनु भएको थियो। उहाँले प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन बुझाउने समय मिलाउने भन्नुभएको थियो, तर त्यसपछि कुनै खबर आएन। त्यहाँ अधिकारीले भन्नुभएको छ, समितिका एक सदस्यका अनुसार नवयुवा आन्दोलनमा खटिएका प्रहरी कर्मचारीहरूलाई फौजदारी कसुरमा कारवाही गर्ने आधार नदेखेको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारिएको छ। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कारवाही गर्न भन्ने सिफारिस गरेको छ। प्रतिवेदनले गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको जानकारी दिएको छ। प्रधानमन्त्रीले चाहिँ कार्यव्यस्तताका कारण पनि प्रतिवेदन बुझ्न नभ्याएको हुन सक्ने कर्मचारीहरूको भनाइ रहेको खबर कान्तिपुर दैनिकमा छ।
1: काङ्ग्रेस र एमाले बीच प्रदेश सत्ता समीकरणमा समस्या आएपछि नयाँ समीकरणको गृह कार्य अघि बढेको छ। काङ्ग्रेस र एमाले दुवैले प्रदेशमा निर्णायक मानिएको अर्को दल नेकपासँग छलफल जारी राखेका छन्। कर्णालीमा काङ्ग्रेस र नेकपा मिलेर एमालेका मुख्यमन्त्री यमलाल कर्णले विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्। तर अरू प्रदेशको विषयमा भने नयाँ समीकरण बनिसकेको छैन। एमाले र नेकपा बीच सघन वार्ता, नेकपासँग सहकार्य नभए काङ्ग्रेस प्रतिपक्षमा बस्ने शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: अब विदेशको खबर। सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या 67% बढ्न सक्ने चेतावनी सहित नयाँ अन्तर्राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ। जनसंख्या वृद्धि र वृद्ध वृद्धाको संख्या बढ्दै जाँदा क्यान्सरको भार उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। अमेरिकन क्यान्सर सोसाइटी र विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरले संयुक्त रूपमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2024 विश्वभर झण्डै 2,10,00,000 नयाँ क्यान्सरका बिरामी फेला परेका थिए भने 98,00,000 कारण ज्यान गएको थियो। अनुसन्धानकर्ताहरूले सन् 2050 वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या 3,40,00,000 पुग्ने प्रक्षेपण गरेका छन्, जुन अहिलेको तुलनामा 67% बढी हो। यो वृद्धि मुख्यत जनसंख्या वृद्धि र औषधायु बढ्नुका कारण हुने प्रतिवेदनमा उल्लेख छ। यसमा फोक्सोको क्यान्सर विश्वमा सबैभन्दा धेरै देखिने र सबैभन्दा बढी ज्यान जाने क्यान्सर समेत बनेको प्रतिवेदनमा उल्लेख छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले आर्थिक वर्ष 2082-83 विभिन्न कर, भन्सार, शुल्क, दस्तुर, रोयल्टी, जरिवाना तथा अरू स्रोतबाट 12,53,00,000,000 भन्दा बढी राजस्व सङ्कलन गरेको छ। गएको आर्थिक वर्षमा सरकारले 14,80,00,000,000 राजस्व उठाउने लक्ष्य लिएको थियो। यो लक्ष्यको 84.66% रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: इलामको दोस्रो नाम जस्तै छ चिया। हुन त पर्यटक लोभ्याउने गन्तव्य इलाममा चिया मात्र नभई अरू पनि छन्, तर बाहिरका पर्यटकलाई इलाम घुम्ने भन्ने बित्तिकै सबैभन्दा पहिला सम्झनामा आउने भनेको चियाबारी नै रहेको खबर नागरिक दैनिकमा छ।
1: नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता पिपिए गरेर पनि सञ्चालनमा आउन नसकेको जलविद्युत आयोजनालाई 4 वर्गमा विभाजन गरेर विद्युत उत्पादन गर्ने मिति आरसिओडी थप गर्ने तयारी गरिएको छ। असार 32 बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, व्यावसायिक उत्पादन सुरु गर्ने निर्धारित मिति तथा पिपिएमा उल्लेखित विभिन्न दायित्वको कार्यान्वयन अवस्थाका आधारमा आयोजनालाई क, ख, ग र घ गरेर 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ।
2: विवाह भयो तर कुनै कारणवश जेल परियो भने परिवारबाट विमुख हुनुपर्छ। पति पत्नी पनि छुट्टिएर बस्नुपर्छ, तर अब भने पति पत्नी जेलभित्रै सँगै बस्न पाउने भएका छन्। सर्वोच्च अदालतले 16 वर्ष अघि पति पत्नी सँगै बसेर प्रजनन अधिकारको सुरक्षा गर्न दिएको निर्देशनलाई कार्यान्वयन गर्न सरकारले हालै कारागार नियमावली राजपत्रमा प्रकाशित गरेको खबर अन्नपूर्ण पोस्टमा छ।
1: इराकको स्वशासित राज्य कुर्दिस्तान प्रशासनले अरबिल र सुलेमानीमा नेपालीका लागि चियान क्षेत्र छुट्याइदिएको छ, जहाँ अहिलेसम्म 7 नेपालीको शव गाडिएका छन्। इराकको माटोमा बिलाउँदै नेपाली श्रमिकका शव शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: चालु आर्थिक वर्षमा झण्डै 2,000 कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्, जसमा 20 जना त सचिव मात्रै रहेका छन्। राष्ट्रिय किताबखाना निजामतीको अभिलेख अनुसार आर्थिक वर्ष 83-84 58 वर्ष उमेर र हद तथा 5 वर्ष पदावधि पूरा भई 1,985 कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्।
1: सरकारले आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60,73,72,00,000 रुपियाँ राजस्व उठाएको छ।
2: नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरूबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित मितिको म्याद थप गर्ने तयारी गरेको खबर कारोबार दैनिकमा छ।
1: र राष्ट्र ब्याङ्क सञ्चालकमा अर्थ सचिव नराख्नेदेखि 3 डेपुटी गभर्नरसम्मको प्रस्ताव गरिएको खबर आजको कान्तिपुरले लेखेको छ। काया कैरनमा अब पालो उखानको।
2: खेल्नेलाई भन्दा हेर्नेलाई मजा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। गोल्डेन बल स्पेनका रोड्री र गोल्डेन बुट फ्रान्सका एम्बापेलाई।
1: बागमती र लुम्बिनीका केही ठाउँमा राति ठूलो वर्षा। पहिरोका कारण नागडुङ्गा मुगलिन सडक खण्ड र बिपी राजमार्ग अवरुद्ध। पहिरो पन्छाउन विभिन्न ठाउँमा उपकरण परिचालन।
2: रोगमा मात्रै होइन मृत्युपछि सब गृहमा सब राखे बापत पनि कर तिर्नुपर्ने बाध्यता। हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न अस्पताललाई सरकारको निर्देशन।
1: भदौ 23 र 24 घटनामा सुरक्षा कर्मीमाथि कारवाही सिफारिस प्रतिवेदन अलपत्र। गृहमन्त्रीले प्रतिवेदन बुझेनन्, प्रधानमन्त्रीले समय दिएनन्।
2: र सन् 2050 विश्वभर क्यान्सरका नयाँ बिरामी 67% बढ्न सक्ने।
1: र अन्त्यमा आजको कार्टुन. आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ. जता फर्के पनि कर तिर्नु पर्ने अवस्थासँग यो कार्टुन सम्बन्धित छ. यहाँ एकजना बिरामी इन्तुन चिन्तु भएर अस्पतालको बेडमा लडिरहेका छन्. डाक्टरले जाँच गरिरहेका छन्. त्यही बेला नजिकै रहेका एकजना मान्छे करै कर भनेर लेखिएको खबर भएको पत्रिका पढिरहेका छन्. बिरामीलाई होसमा ल्याउने प्रयास गरिरहेका डाक्टर भन्दैछन्, हत्तेरी बल्ल तल्ल होसमा आउनु भएको थियो, तपाईँलाई चाहिँ यही बेला किन नजिकै बसेर पत्रिका पढ्नु पर्यो. हँ, आजको काया कैरन सकिएको छ. काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ. उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ. नमस्कार.
17: 93.2 स्वदेश एफएम.
18: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु र विशेष गरी सडकमा बिस्तारै असन्तुष्टिका स्वरहरू बढिरहेका छन्. माइतीघरदेखि सिंहदरबारसम्म पनि विरोध प्रदर्शन भएको छ. असारको अन्तिम सातासम्म आइपुग्दा काठमाडौँका सडकले नागरिकको आक्रोश थेगिरहेको छ. सरकारले आउटसोर्सिङ प्रणालीलाई प्राथमिकता दिँदै सार्वजनिक खर्च नियन्त्रण गर्ने नाममा सङ्घ प्रदेश र स्थानीय तहका करिब 60,000 करार अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत प्रस्ताव तयार गरेपछि करार कर्मचारीहरू समेत यतिखेर विरोधमा उत्रिएका छन्. सन्नाटा आएको छ. जताततै असन्तुष्टिका स्वरहरू छन्. बाटो बाटै फर्काइएका छन् मिटर ब्याज पीडितहरू. तर मिटर ब्याज पीडितका समस्या समाधान हुने कि नहुने भन्नेमा पनि अझै पनि दोधार छ. र यतिखेर बिनु र निहारेकासँग भेट गर्न गृहमन्त्रीलाई निर्देशन पनि दिएको छ. अधिकार कर्मी बिनु यादव र निहारेका राजपूतलाई भेट्न संसदीय समितिले निर्देशन दिएको छ. उनीहरूलाई लछार पछार गर्दै सिंहदरबार अगाडिबाट कपडा च्यातेर प्रहरीले सडकमा तानिरहेका दृश्यहरू यतिखेर देखिएका छन्. हरेक नागरिकहरूलाई भेट्नुपर्छ. हरेक नागरिकका आवाजहरू सुन्नुपर्छ. हरेक नागरिकका समस्यालाई सम्बोधन गर्नका निम्ति सरकार तदारुकताका साथ अगाडि बढ्नुपर्छ. तर सरकार आज किन निरीह बन्दैछ? सरकार आज किन निर्मम बन्दैछ? सरकार आज किन अधिनायकको ताको बाटोमा जाँदैछ भनेर जनताले प्रश्न गरिरहेका छन् आदरणीय श्रोता. तर सरकारलाई जुन जनताले म्यान्डेट दिएका छन् सरकार सफल हुनुपर्छ. सरकार राम्रो ढङ्गले अगाडि बढ्नुपर्छ. सरकारले जनताका आँसुहरू पुछ्नुपर्छ. अब सरकारले हरेक क्षेत्रका नागरिकका आँसुहरू पुछ्नुपर्छ. सरकारलाई अब फेल हुने छुट छैन. सरकारलाई समर्थन छ. सरकारलाई सबैको साथ छ. यतिखेर समर्थन छ. कालो बजारी बढेको छ. बजारमा महँगी छ. जताततै किसानहरू चिन्तित छन्. तैपनि सरकारलाई त्यति धेरै विरोध गरेका छैनन्. किनभने भर्खरै 110-115 दिन भएको छ. सरकारको धेरै विरोध नगरौँ भनेर जनताहरू यतिखेर चुपचाप लागेर बसेका छन्. यसको फाइदा सरकारले राम्रो काम गरेर उठाओस्, स्टन्ट गरेर होइन. जब जनता सडकमा जाग्छन्, जब जनता सडकमा आउँछन्, जब जनता सडकमा प्रदर्शन गर्न आउँछन्, तब सरकारलाई हम्मे हम्मे पर्न सक्दछ. भाद्र 23 र 24 आएको धेरै बितेको छैन. त्यसबाट पनि सरकारले सिक्नु पर्दछ. त्यसबाट सरकारले सोच्नु पर्दछ. आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ रवि सोडिम एकान्त बासले यतिखेर तरङ्ग पैदा गरेको छ. आदरणीय श्रोता, लामो छलफलमा अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष 3 विकल्प अघि सारेको विश्वस्त स्रोतले दावी गरेको छ. प्रधानमन्त्रीले कार्यशैली सुधार्नु पर्ने, सरकारलाई पार्टीले लगाम लगाउनु पर्ने, प्रधानमन्त्री अहिलेकै ढङ्गले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिने डाक्टर सोन वाग्लेले बताइरहँदाखेरि यतिखेर उहाँहरूको भेटले तरङ्ग पैदा गरेको छ. आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौँ नेपाली बहसमा रवि र सोनिम एकान्त बासमा एक्ला एक्लै किन भेटे, ढोली खेल गएर यसको विषयमा. सरकारका कारण पार्टीलाई अप्ठ्यारो पर्नु हुँदैन. कमजोरी भए सच्याएर जानुपर्छ. यो सरकारलाई असफल हुने र नागरिकलाई अप्ठ्यारो पर्ने गरी काम गर्ने छुट छैन. यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बालिनको सचिवालय टिममाथि निकै ठुलो समस्या सिर्जना गरेको भन्दै विरोध भइरहेको छ, आलोचना भइरहेको छ. आदरणीय श्रोता, आज हामी नेपाली बसमा चर्चा गर्न चाहन्छौँ. 16 वर्षपछि नयाँ पुस्ताले फर्कायो लारोजाको साख. यतिखेर स्पेनले विश्वकपको उपाधि जितेको छ. एम्बाप्पेले तोडे विश्वकप गोलको रेकर्ड. मेसीलाई रेकर्ड तोड्ने पनि यतिखेर मौका थियो. आदरणीय श्रोता, आज हामी चर्चा गर्न चाहन्छौँ. स्पेनले आफ्नो पक्षमा उपाधि हासिल गरेको छ. स्पेन विजयी भएको छ. स्पेन यतिखेर चाहिँ विजयी हुँदै गर्दाखेरि अर्जेन्टिनाले उपाधि हासिल गर्न सकेन, उपाधि जित्न सकेन. आज हामी चर्चा गर्न चाहन्छौँ. आदरणीय श्रोता, हामी फुटबलको चर्चा गर्न चाहन्छौँ, खेलको चर्चा गर्न चाहन्छौँ. यतिखेर नेपाली समर्थकहरू पनि रातभर टेलिभिजनका अगाडि हेरिरहेका थिए. स्पेनलाई च्याम्पियन बनाएका 19 वर्षीय इमाल बार्सिलोनाका स्टार इमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमानहरू यतिखेर कायम गरेका छन् जम्मा 19 वर्षको ठिटोले आदरणीय श्रोता 19 वर्षीय युवा खेलाडी लमिन इमालले उत्कृष्ट प्रदर्शन प्रेरित स्पेनले फिफा विश्वकप 2026 उपाधि यतिखेर जितेको छ इमालले विश्वकपमा 30 पटक सफल ड्रिबल गर्दै विपक्षीको रक्षा पङ्क्ति भत्काउन मुख्य भूमिका निर्वाह समेत गरेका थिए विश्वकप इतिहासकै कान्छो गोलकर्ताको सूचीमा समेटिएका इमालले प्रतियोगिता भर 7 उपाधि आफ्नो नाममा यतिखेर लेखाएका छन् स्पेनलाई फिफा विश्वकप 2026 उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाडी लामिन इमाल उनी 19 वर्षीय मात्र हुन् बार्सिलोनाका स्टार इमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमानहरू कायम गरेका छन् उनले साउदी अरेबिया विरुद्ध गोल गर्दै विश्वकपमा गोल गर्ने इतिहासकै सबैभन्दा कान्छो स्पेनिस खेलाडीको समेत कीर्तिमान बनाएका थिए यो गोलले उनलाई विश्वकप इतिहासकै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको सूचीमा समेत सामेल गरायो 18 वर्षको उमेरमा आफ्नो पहिलो विश्वकप गोल गर्दै उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको रेकर्ड पछि पारेका थिए उनी कम उमेरमा गोल गर्ने खेलाडीको 9 स्थानमा सुनादले श्रोता इमालले आफ्नो रचनात्मकता गति र दबावका बीचमा पनि देखाएको शान्त प्रदर्शनले खेललाई निरन्तर प्रभाव पारिरह्यो उनको यही प्रदर्शनले स्पेनलाई एक कठिन प्रतियोगिता पार लगाउन र अन्तत आफ्नो दोस्रो फिफा विश्वकप उपाधि उचाल्नका लागि मदत गरेको थियो आदरणीय श्रोता स्पेनले उपाधि जितेको छ इमालले यस प्रतियोगितामा 30 पटक सफल ड्रिबल गर्दै सबैभन्दा बढी ड्रिबल गर्ने खेलाडी समेत बने 19 वर्ष र 1 दिनको उमेरमा इमाल फिफा विश्वकपको नकआउट खेलमा पेनाल्टी जित्ने गत 60 वर्ष यताकै दोस्रो सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् यस सूचीमा उनीभन्दा अगाडि सन् 1998 विश्वकपमा यो सफलता हात पारेका इङ्ल्यान्डका लेजेन्ड माइकल ओबेन मात्र रहेका छन् आदरणीय श्रोता आज हामी फुटबलको कुरा गर्न चाहन्छौँ नेपाली समर्थकहरूलाई पनि व्यापक रूपमा यतिखेर फिफा विश्वकप 2026 लागेको थियो हिजो हरेक ठाउँमा जम्मा भएर नेपालीहरूले पनि खेललाई हेरे कतिपय अर्जेन्टिनाका समर्थक बने कतिपय स्पेनका समर्थक बने फिफा विश्वकप सौहार्दपूर्ण ढङ्गले यतिखेर सम्पन्न भयो उनले आफ्ना सहकर्मी खेलाडी पाउ कुर्बिसलाई मिलेर अर्को एउटा अनौठो कीर्तिमान पनि खडा गरेका छन् फुटबल इतिहासमा फिफा विश्वकपको सेमी फाइनल खेलमा सुरुवाती 11 पर्ने विश्वका जम्मा 7 तिसा खेलाडीहरू मध्ये यो जोडी पनि सामेल भएको छ इमालको कमालले गर्दाखेरि आज स्पेन विजयी भएको छ इमालले मैदानमा कमाल देखाएका छन् आदरणीय श्रोता आजको नेपाली बसमा हामी छोटो विश्राम लिन्छौँ विश्रामपछि फेरि उपस्थित हुनेछौँ
16: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
19: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौ
16: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
20: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
21: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
20: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
21: सम्पर्क 98457131034 र 97443443915
18: जानकार एवं फुटबल खेलका प्रेमी बाबुराम दाल हुनुहुन्छ दालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
22: हजुर नमस्कार
18: होइन तपाईँले समर्थन गरेको टिम स्पेनले विजयी हात पार्यो फिफा विश्वकप 2026 रातभरि गेम हेर्नुभयो कस्तो अनुभूति भयो
22: मैले पुरै गेम हेरेँ आज
0: र स्पेनले वास्तवमा धेरै नै राम्रो खेल खेल्यो. दुई वर्षदेखि उसले हारेको पनि छैन, अहिलेसम्म भएको अरू खेलहरू हारेको पनि छैन, र ऊ वास्तवमै लायक थियो, अहिले जित्नको लागि लायक थियो र जित्यो. त्यसको लागि म स्पेनलाई धेरै धेरै बधाई भन्न चाहन्छु.
3: होइन, स्पेनबाट चाहिँ के सिक्न पर्छ अरूहरूले? यो चाहिँ एउटा खेल हो होइन, फुटबल चाहिँ खुट्टाले फाल्ने हो होइन, तर चाहिँ यो खेलको सन्देश चाहिँ के हुन सक्छ?
0: अब त्यसबाट मैले पुरै खेल हेरेँ. अब त्यहाँ चाहिँ नि तपाईँको यो स्कोर हेर्दा पनि करिब करिब आठवटा चाहिँ त्यो एउटाले अर्कोलाई दिने जुन पास हुन्छ त्यो चाहिँ सफलतापूर्वक दिएको भनेर हामीले देख्यौँ, स्कोरमा पनि देख्यौँ. र यति राम्रोसँग उनीहरूले पास दिएर खेले एकअर्काको बिचमा, यति समन्वय थियो उनीहरूको खेल खेलाडीहरूको बिचमा, कति बेरसम्म त अर्को खेलाडीले त्यो बलै पाउँदैन थियो. त्यति राम्रोसँग उनीहरूले खेलेकोमा स्पेनिस खेलाडीहरूलाई म धेरै धेरै एउटा चाहिँ एसियाको एउटा सानो देशको तर्फबाट म धेरै धेरै बधाई भन्न चाहन्छु.
3: एउटा कुरा चाहिँ यो पास खेल्दाखेरि मिलेर खेल्दाखेरि मिलेर जुटेर जाँदाखेरि होइन, गेममा त विजय हासिल गर्न सकिँदो रहेछौ, एक्लै बृहस्पति बन्न खोज्दाखेरि चाहिँ अप्ठ्यारो हुन्छ होइन, त्यो एउटा सन्देश भयो नि त.
0: यसमा विवादै छैन, एकदमै मिलेर जाँदाखेरि विपक्षीलाई उनीहरूले बलै दिएनन्, उनीहरूको उनीहरूले यति यति गरे कि आफ्नो खुट्टामा मात्रै बललाई राखे. उनीहरूले जम्मा 350-350 चोटि चाहिँ पास गरेको देखियो, यिनीहरूले झन्डै 800 चोटि चाहिँ पास गरेको देखियो. स्कोर उहाँहरूले निकालेको स्कोरमा पनि त्यो देखिरहेछ, फिफाको स्कोरमा. त्यस कारणले गर्दाखेरि मिलेर जाने, एकअर्कालाई सहयोग गर्ने, एउटाले अर्कोलाई चाहिँ कोअपरेसन गर्यो भने जुनसुकै कुरा पनि सफलता मिल्छ भन्ने कुरा चाहिँ यो खेलले चाहिँ देखाएको कुरा म निवेदन गर्छु.
3: उमेरले पनि नछेक्दो रहेछ नि त, एमालले कमालै गरे नि होइन?
0: एमालले एकदमै कमाल गरे. र कस्तो हुन्छ भन्नुलाई पनि, सानो उमेरको मान्छेहरू भनेको धेरै तीक्ष्ण बुद्धिको हुन्छ, जति सानो उमेरको भयो त्यति उसको बुद्धि धेरै तीक्ष्ण हुन्छ, उसले त्यो तीक्ष्णता देखाएको हामीले राम्रोसँग अनुभव गर्यौँ.
3: तर अब नेपाली राजनीतिक का चाहिँ फुटबल खेलाडीहरू उता एकान्तवासमा भेट्नु भएछ स्वर्णिम र रविजी, यसको सन्देश चाहिँ के हुनसक्छ? उहाँले त आफूमा झुकिएर बल आयो भने पास गर्छु भन्नुभएको थियो, फेरि अर्थमन्त्रीसँग रातारात एक्लै बस्नु भएछ.
0: होइन होइन, यसमा कसैले पनि शङ्का नगरौँ. एउटा पार्टीको सभापतिले आफ्नो उपसभापतिसँग अथवा अहिले वर्तमान चाहिँ दोस्रो वरियताको मन्त्रीसँग यसरी यसरी बस्नु, यसरी लामो चाहिँ छलफल गर्नु, यो धेरै नै राम्रो कुरा हो. आजभन्दा अगाडि प्रधानमन्त्रीहरूले यसरी गरेको हामीलाई थाहा छैन, पार्टी सभापतिले पनि गरेको हामीलाई थाहा छैन, र उहाँले राम्रो सुरुवात गर्नुभएको छ. यसै गरी कुरा बुझ्ने, के हो वास्तविकता बुझ्ने, त्यसपछि चाहिँ सरकारले निर्देशन गर्ने, अनि सरकार प्रमुखसँग बसेर छलफल गर्ने, अनि समाधान निकाल्ने, जुन चाहिँ रविजीले सुझबुझपूर्ण काम गरिरहनु भएको छ. रविजीको उमेरभन्दा धेरै नै परिपक्व काम गरिराखेको मैले पाएको छु. रविजीले अहिले जे गर्नुभएको छ मलाई चाहिँ ठिक लागेको छ.
3: होइन, उहाँहरू एक्लै एक्लै भेट्दाखेरि त अहिले तरङ्ग छ नि त होइन, राजनीतिक
0: मलाई के लाग्छ भने बालेनजीले यसमा कुनै चाहिँ किसिमको तरङ्ग मान्नु पर्ने कुनै अवस्था छैन, किनभने जसले जोसँग पनि भेटेर पार्टी सभापतिले उहाँका मन्त्रीहरूसँग भेटै नहुने भन्ने कुरै छैन, उहाँको उपसभापति पनि हो प्रधानमन्त्रीको, जसरी अर्को मन्त्री हुनुहुन्छ त्यसै गरी रविजीको उपसभापति पनि हो उहाँ. त्यसले गर्दा सरकारलाई सहयोग पुग्छ. बालनजीले पनि कुनै गरेको कमी कमजोरी रहेछ भने उहाँले नजिकबाट थाहा पाउने मौका भयो रविजीलाई, र बालनजीलाई पनि भोलि मैले चाहिँ अब सुझाव पाउने भए, राम्रो कुरा मैले अब सुन्न पाउने भए भनेर बालनजी खुसी हुनुपर्छ भन्ने लाग्छ.
3: तर लामो छलफल पछि अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष 3 विकल्प अघि सारेको भन्ने आएको छ. प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्छ, सरकारलाई पार्टीले लगाम लगाउनुपर्छ, प्रधानमन्त्री अहिलेकै ढङ्गले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिन्छु भन्नुभएको छ उहाँले.
0: होइन, यसमा चाहिँ के छ भने रवि बालेनजीले कतिपय कुराहरू सुधार्नुपर्छ, त्यो हामीले पनि सार्वजनिक रूपमा भनिराखेका छौँ. उहाँ एउटा पार्टीको के अरे चाहिँ वरिष्ठ नेता पनि हो, र त्यसै गरी सँगसँगै देशको प्रधानमन्त्री पनि हो. देशको हामी सारा नेपाली जनताहरू जो उसलाई भोट हाल्ने होलान् नहाल्ने होलान्, आफ्नो प्रधानमन्त्रीले के भन्छ, आफ्नो प्रधानमन्त्रीको मनमा के छ, आफ्नो प्रधानमन्त्रीले काम गरिरह होला, त्यो एकदमै राम्रो काम छ, उहाँले राम्रो काम गरिरहनु भएको छ. तर सँगसँगै उहाँले जनतालाई कुनै न कुनै तरिकाले सम्बोधन गरिरहनुपर्छ. यो चाहिँ के छ भने विश्वमा उहाँले अरू देशको प्रधानमन्त्री राष्ट्रपतिहरूलाई हेर्नुहोस् न, जसले कार्यकारी चलाइरहनु भएको छ उनीहरू सबैले जनतालाई सम्बोधन गरिराखेको हुन्छ. त्यस कारणले तपाईँले कुनै न कुनै तरिकाले जनतालाई सम्बोधन गरिराख्नुपर्छ, चाहे सदनबाट होस्, चाहे स्ट्याटस लेखेर होस्, चाहे भाषण गरेर होस्, चाहे तपाईँहरू जस्तो पत्रकार साथीहरूलाई अन्तर्वार्ता दिएर होस्. उहाँले त्यो सम्बोधन गर्नुभएको छैन, उहाँको ठुलो गलत हो. उहाँ चाहिँ नि साक्षात्कार जनतासँग हुनै पर्छ.
3: होइन, अब यो कहाँ पास दिइराख्नु, खालि त्यो झमेला भनेर चाहिँ गोलान्न खोज्या त होइन नि.
0: अब होइन, त्यसरी झमेला भनेर चाहिँ उहाँले सोच्न पाउनुहुन्न, किनभने उहाँ आफ्नो आफ्नो घरको प्रधानमन्त्री होइन नि, उहाँ देशको प्रधानमन्त्री हो. त्यस कारणले देशका जनता जो 3 करोड जनताहरू छन् मेरो प्रधानमन्त्री के हो भनेर विश्वस्त हुन चाहन्छन् उहाँसँग, उहाँसँग कुरा सुनेर खुसी मान्न चाहन्छन्, आनन्द लिन चाहन्छन्.
3: हुनुहुन्न
0: रविजीले, मलाई लाग्दैन रविजीले त्यस किसिमको अहिले जम्मा चाहिँ 3 महिना 4 महिना प्लस हुँदैछ,
3: असन्तुष्टि व्यापक छ नि त पार्टीभित्र प्रधानमन्त्रीको शैली.
0: होइन, रविजीले त्यो मिलाएर लिएर जानुहुन्छ, र रविजीलाई मिलाउनलाई सजिलो पार्ने काम चाहिँ बालेन्द्र शाहजीले पनि गरिदिनु पर्छ.
3: होइन, यसलाई थाहा छ, अस्ति विधानमा एउटा नथी लाउने प्रोभिजन आइसक्यो नि, होइन, सभापतिले चाहेमा फिर्ता बोलाउने.
0: होइन, त्यो एउटा चाहिँ कहीँ न कहीँ चेक एन्ड ब्यालेन्सको लागि ल्याएको होला. त्यो त मैले पनि तपाईँलाई पहिला पनि मैले चाहिँ के अरे प्रेसलाई भनिसकेको छु, त्यो नथी लाउने व्यवस्था वास्तवमा पार्टीले गर्नुपर्छ है. त्यो गरेर त ठिक छ, त्यो पार्टी जीवले पुच्छर हल्लाउने होइन, जीवले पुच्छर हल्लाउनु पर्छ. पुच्छरले जीवलाई हल्लाउन मिल्दैन कुनै पनि जीवलाई. त्यसले गर्दाखेरि त्यो जीव भनेको चाहिँ पार्टी हो र पुच्छर भनेको चाहिँ सरकार हो. त्यस कारणले पार्टीले यसरी चाहिँ के अरे गुप्तवासमा बस्ने, खुल्ला बासमा बस्ने, छलफलमा राखिने, प्रधानमन्त्रीसँग 4 घन्टा अस्ति बस्नुभयो, अहिले छोड्ने मागलेसँग दिनभरि बस्नुभयो रातभरि. त्यस कारणले गर्दा रविजीले गरिराखेको सुझबुझ राम्रो छ भन्ने लाग्छ मलाई.
3: तर अब सरकारप्रति धेरै आशा छ होइन, जनताको एकदमै चाहिँ निराश भएका जनताहरू पनि आशा छ. तर चाहिँ यहाँलाई राम्रोसँग थाहा छ, सिंहदरबार अगाडिका दृश्यहरू हेर्नु भएको छ, आक्रोशहरू हेर्नु भएको छ, असन्तुष्टिहरू हेर्नु भएको छ, होइन, बगरेल्ती छरिएर आयो नि त असन्तुष्टिहरू त एकपछि अर्को.
0: होइन, असन्तुष्टि यस्तो छ, असन्तुष्टिहरू त अब सम्बोधन धेरै हुन बाँकी छ, त्यस कारणले हो. दोस्रो कुरा चाहिँ असन्तुष्टिहरू चाहिँ कति किन पनि आइरहेछन् भने, यो सरकारले गर्छ भनेर पनि एउटा आशले पनि असन्तुष्टिहरू चाहिँ मान्छेले देखाइरहेको छ, किनभने अरू सरकार हुँदाखेरि यिनीहरूले गर्दैन, जति गरे नि केही हुँदैन, यिनीहरू चाहिँ गैँडाको छाला हो भन्ने सोच्थ्यो भने, अहिलेको सरकार चाहिँ एक्टिभ हुन्छ, हामीलाई भेट्न आउँछ, गृहमन्त्री उहाँ घर घर गएर मान्छेलाई भेटिरहनु भएको छ, जिल्ला जिल्लामा हिँडिरहनु भएको छ. त्यस कारणले गर्दाखेरि यो सरकार भनेको जीवन्त छ, यसले हामीलाई हेर्छ भनेर पनि मान्छेहरू धेरैभन्दा धेरै चाहिँ उनीहरूलाई गुनासो गर्न गएका होलान् भन्ने लाग्छ मलाई.
3: अब तपाईँ ढुक्क हुनुहुन्छ, 5 वर्षमा कायापलट हुन्छ वा चाहिँ राजसभा टुक्रिने सम्भावना छ?
0: अब राजसभा टुक्रिने त मलाई लाग्दैन, हेर्नुहोस्, किनभने टुक्र्याउनलाई भर्खरका केटा मान्छेहरू छन्, यिनीहरू त्यत्रो ठुलो युगो लिएर बस्दैनन्. बुढाखाडा मान्छेमा जति युगो हुन्छ, केटाकेटी मान्छेहरूमा त्यति धेरै युगो हुँदैन, कारण उनीहरू सरी पनि छिटै भन्न सक्छन्, उनीहरू आफ्नो आफ्नो हिसाबले डिसिजन पनि छिटो गर्न सक्छन्, त्यस कारणले उनीहरूले टुक्र्याएर जान्छन् बिगार्छन् भन्ने कुरा त मलाई लाग्दै लाग्दैन, हेर्नुहोस् है. तर चाहिँ के छ भने, उनीहरूले सुझबुझपूर्ण तरिकाले आफूलाई सच्याउँदै अगाडि बढ्नुपर्छ भन्ने चाहिँ लाग्छ.
3: भनेपछि 5 वर्षसम्म निरन्तर रूपमा यो सरकारले देश र जनताको पक्षमा काम गर्छ, देश सुशासनयुक्त ढङ्गले अगाडि जान्छ भन्नेमा तपाईँ ढुक्क नै हुनुहुन्छ?
0: मलाई करिब करिब ढुक्क छु, किनभने हामी यस्तो कुरा धेरैचोटि देखेर आएको, हेर्नुहोस्, हामीले 36 सालको चाहिँ नि त्यो जनमत सङ्ग्रह पनि देखेको, गिरिजा प्रसादले पनि बहुमत ल्याएको, केपी ओलीले 2/3 ल्याएको, प्रचण्डले पनि झन्डै 2/3 ल्याएको, यो सबै हामीले देखेर यिनीहरू फेलियर भएको हामी देखेर आएको. त्यस कारणले यो सरकार पनि फेलियर भयो भने नेपाली जनताको आँखाबाट रगत आउँछ, हेर्नुहोस्, आँसु मात्रै होइन. त्यस कारणले यो सरकारलाई फेलियर हुने कुनै छुट छैन, यिनीहरू फेलियर हुने होइन, यिनीहरूले काम देखाउनुपर्छ, यिनीहरूले काम गर्नुपर्छ, हामीले पनि त्यही भएर यो सरकारलाई राम्रो काम गरोस् भनेर समर्थन गरेका छौँ.
3: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद बाबुराम दाहालजी, नमस्कार. वरिष्ठ अधिवक्ता, कानुनका जानकार, फुटबलका प्रेमी क्रेजी बाबुराम दाहाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बसमा उपस्थित हुनेछौँ.
20: मौनकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
5: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मोटु रोग सहित को आईसीयू सेवा
4: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
5: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
4: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
22: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-7338 मोबाइल 98-550-88-002
23: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार
24: हैन भोक लागेको छैन तिमीहरूलाई
25: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
26: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
27: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63 नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
28: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
27: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
28: 24 घण्टा इमर्जेन्सी सेवा
27: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
28: एडभान्स पेडियाट्रिक जनरल वार्ड
27: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
28: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
27: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
28: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
27: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
28: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
27: भेन्टिलेटर सेवा
28: होल बडी चेकअप जाँचको सुविधा
27: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
28: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853-518-953
22: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
27: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
22: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
27: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
22: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: ने चाहिँ पुलपुलेसाहरू नगरिदिएको यो सङ्घीय सरकार र प्रदेश सरकारको दायित्वभित्र पर्दछ। हामीले अब नुनदेखि सुन, सियोदेखि धागो, यजीहरू कामहरू जस्तै अब आपत पर्दा पनि स्थानीय तह, विपद पर्दा पनि स्थानीय तह, हरेक कुराहरू चाहिँ अब नुनदेखि सुन, सियोदेखि धागो भनौँ न, विभिन्न किसिमका एबिसिडी कामहरू हामीले चाहिँ पालिकामा सीमित स्रोत साधनका बावजुद गर्नु पर्या हुन्छ। त्यो चुलाको सरकारको चाहिँ एउटा पत्याउती र सिंहदरबारको अधिकार भन्ने कुरा पनि त्यही हो। जस्तै पहिला पुरानो संरचनामा ऐन नियम कानुनहरू बन्दैन थियो त्यतिखेर, पुरानो संरचना जीविस गाविस हुँदाखेरि। अब अहिले सङ्घीयता आइसकेपछि न्यायालय त्यहीँ छ, त्यसपछि क्याबिनेट त्यहीँ छ, त्यसपछि कानुन नीति निर्माण बनाउने कुराहरू त्यहीँ छ, सबै कुराहरू अब स्थानीय सरकार सञ्चालन ऐन नेपालको संविधान 2072 दिइसकेपछि त्यही अनुसारको खाकाले हामीले काम गरेका छौँ। अहिले पछिल्लो पटक यो चाहिँ सङ्घीयताको ढाँचाले अलि यो मोर्टालिटीलाई अलिकति चाहिँ तुवाउने किसिमको केही हाम्रा अधिकारहरू चाहिँ कुण्ठित गरेको यो देखिँदैछ। त्यस कारणले अब यसका लागि यो देखिनु नै हाम्रा अधिकारहरू, स्थानीय तहका अधिकारहरू चाहिँ वञ्चित गर्नु नै जनता लाई चाहिँ दुःख दिनु र सिंहदरबारको अधिकार अझै चाहिँ गाउँमा नपुगेको महसुस हुनु हो हजुर। विशेष
1: होइन, अब यो केन्द्रसँग

0: पछिल्लो पटक अब पालिका र मन्त्रीहरूलाई अब हामी काठमाडौँ गएपछि अब भेट्ने पालो नपाउने, भेट्ने टाइम नदिने, त्यसपछि हाम्रा पालिकाबाट गएका सिफारिसहरू चाहिँ टोकरीमा फालिदिने, होइन, यस्तो किसिमको भइराखेको छ। पहिला चाहिँ हाम्रै अब राजनीतिक अस्तित्वबाट अब संयुक्त सरकार, अब एमाले माओवादी काङ्ग्रेसका अब नेताहरूको संयुक्त सरकार हुन्थ्यो र हाम्रा कुराहरू, जिज्ञासा गुनासाहरू सुन्थे। अब भौगोलिक कठिनाइका चाहिँ कडालीका कुराहरू, पालिकाका कुराहरू हामी प्रमुखले बोल्यो भने केही सुन्थे। अब अहिले त अब भेट्ने त हाम्रो पालै पाइँदैन र हाम्रा सिफारिसहरू लिएका कुराहरू टोकरीमा फालिन्छन्। अब अहिले सरकार ठ्याक्कै कतातिर छ भने पुरानो एकपटक त्यो पञ्चायती शैलीको, जस्तै कसैले भन्न बोल्न विरोध गर्न नपाउने, जस्तै कसैले बोले नै भनेपछि अब तुरन्त चाहिँ उसलाई चाहिँ कारवाहीको प्रक्रियामा
1: छ। सरकार, यो सरकार त जनताको पक्षमा राम्रो छ भनेर सबैले चाहिँ प्रशंसा गर्दैछन्।
0: अब प्रशंसा त अब देखिँदैछ त, अब यो भूमिहीन सुकुम्बासीले प्रशंसा गर्दैछन्। अब यो ठाउँ ठाउँमा चाहिँ अब मधेसतिर यो महँगीका कुराहरू, ग्यासका कुराहरू हेर्नुहोस्, यहाँ तल 100 रुपियाँ आज भान्सा ट्याक्स लागिराखेको छ। अब हिजो अस्ति अर्को चाहिँ पढाइमा विद्यार्थीहरूमा अर्को करहरू देखिँदैछ। अब दिन प्रतिदिन महँगीहरू डुबिया छ, अब बेरोजगारको सृजना त्यतिकै छ, झन् विदेश गएका छन्। यो सरकारले पहिला त्यही भने होइन, हामी निर्वाचित हुँदाखेरि हामी स्वदेशमै रोजगार दिन्छौँ, अर्को गर्छौँ, यावत कुराहरू गरिराखेको छ। अहिले जिउका त्यो समस्या त्यही नै त छन्।
1: तर अब तपाईँले आफ्नो कार्यकालमा होइन, अब छायानाथ रारा नगरपालिकामा गर्न सकेको र आफूलाई चाहिँ एकदमै मैले राम्रो गर्दैछु है भन्ने खालको, त्यस्तो इन्सपायर हुने खालको के काम गर्नुभयो?
0: हामीले त अब गौरवको आयोजना सँगसँगै शिक्षा, स्वास्थ्य, पशु, कृषि धेरै कामहरू गरिराखेका छौँ, विशेष गरी नगरपालिकाले। अब अहिले करिब करिब हाम्रो 5 वर्षको रनिङमै छ। विशेष गरी विद्यालय भवनहरू हामीले पक्की, प्रत्येक पहिला हामी निर्वाचित हुनुभन्दा अगाडि चाहिँ सबै टिनको छाना हालेका विद्यालयहरू थिए, अहिले पक्की बिल्डिङहरू लगाएका छौँ। लगभग 30-35 बिल्डिङहरू बनिसके, त्यसपछि 87 बस्तीहरू छन्, 14 वडाहरू छन्, त्यसमा हामीले खानेपानी धारा एक गर एक धारा लगभग 47 हामीले चाहिँ वृहत खानेपानी आयोजना प्रोजेक्टहरू नगरपालिकाले चाहिँ गरिसकेका छ। स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै, हामीले नपुगेको ठाउँमा इकाइहरू सञ्चालन गऱ्यो भने आधारभूत स्वास्थ्य केन्द्रहरू पनि, जस्तै भवन दिएर त्यहाँ जनशक्ति पनि व्यवस्थापन गरेको अवस्था छ। जस्तै अब सङ्घीय सरकार र प्रदेश सरकारले गर्नुपर्ने काम हो, हामीले 3 ठुला वृहत प्रोजेक्टहरू, एउटा चाहिँ सुम्ली गाउँमा कहिल्यै सडक नगएको ठाउँमा चाहिँ 8 करोड लागतमा बेली ब्रिज र त्यसपछि सडकहरू बन्दैछ। अर्को 2 खोलामा चाहिँ ओडालाई जोड्ने तरिकाको, जस्तै 10-11 रोभा, त्यसपछि लेते खोला 6-7-8-1-2-3 ओडालाई जोड्ने सडक खण्डमा हामीले चाहिँ ठुला मोटरेबल पुलहरू 2 बनाउँदैछौँ। अब जिल्लामा एक मात्रै जिल्ला छ, त्यसमा एउटा चाहिँ नगरपालिका, त्यसपछि अरू गाउँपालिका भए। अहिले पञ्चायतदेखि अहिलेसम्म त्यहाँ खुल्ला मञ्च, रङ्गशाला थिएन, अहिले मेरो पालामा चाहिँ यो रङ्गशाला निर्माण गर्नका लागि हामीले मुआवजा चाहिँ दिने, अनि त्यसपछि चाहिँ संरचना बनाउने भनेर 6 करोड रुपियाँ चाहिँ विनियोजन भएको छ। अब मुआवजा पहिलो र दोस्रो किस्ता सँगै दिँदैछौँ। त्यस्तै कृषिका कुराहरू छन्, त्यस्तै रोजगारका कुराहरू छन् र अन्य पशुका कुराहरू छन्, यो होमस्टेहरूका कुरा, रारातालको पर्यटन प्रबन्धनहरूका कुराहरू, यी थुप्रै कुराहरू नगरपालिकाले गरेका छ, त्यो पनि सीमित स्वर साधन। जस्तै हामी कहाँ चाहिँ अब समानीकरण बजेट त्यस्तै आउने, अब राजस्व अलिकति चाहिँ दायराहरू कम छन्, त्यस कारणले त्यसका बावजुद पनि हामीले धेरै गरेका भन्छौँ। हामीले त अब राज्यले हेर्ने, अब कडालीका साबिका जिल्ला, त्यसपछि पालिकाहरूलाई अलिकति कुण्ठित गर्ने, हाम्रो आवाजहरू नसुन्ने, जस्तै अहिलेसम्म रारा देशकै ठुलो ताल हो, यो पिच नहुनुको कारण हिलाम्य हुने अनि मृत्यु मार्ग हुने, यो कसको कारण होला त? यो त केन्द्रीय सरकारले हेर्ने होइन र यो, त्यस कारणले अब अलिकति हामी झकझकाउँछौँ अहिलेको सरकारले के गर्ला भन्ने फेरि आशा।
1: कर्णालीको हिरो भनेर चाहिँ ज्ञानेन्द्र साईलाई लिन्छन् होइन, अहिले त पुरै जुम्लादेखि लिएर कर्णालीदेखि लिएर व्यापक रूपमा मैले बजेट धेरै लगाएको छु, त्यहाँ चाहिँ एकदम धन्यवाद छ राजसभा सरकार भन्दै हुनुहुन्छ अस्ति त्यहाँ मान्यजीले, राम्रो छैन त्यहाँ?
0: अब त्यो त आफ्ना निर्वाचन क्षेत्रहरू हुन्छन्, प्राय मन्त्री भइसके पनि आफ्नै जिल्लामा हेर्ने, माननीय भइसकेपछि त्यहाँका जनताले भोट
1: बाटोमा पनि व्यापक बजेट गएको छ, बाटो सुधारमा व्यापक भएको छ भन्नुहुन्छ तपाईँले?
0: छैन छैन, कति हिजो अस्ति रार जाने मान्छेले कति दुःख पाइराखेका छन्, गाडीका गाडी अट्किया छन्। अब यो उहाँको भयो होला, जुम्लाको एरियामा, ज्ञानेन्द्रजीको एरियामा बाटो पिच भयो होला, ग्राभिल भयो होला।

0: खुसी भयो होला. हाम्रो चाहिँ जब मुगु खुसी मान धारा खुसी मान लाग्छ सबै अहिलेसम्म मृत्यु मार्ग भनेर घोषणा गर्दा हुन्छ.
1: भनेपछि अझै पनि त्यहाँका जनताहरूको कष्टकरै छ होइन त्यहाँको जीवन
0: एकदम कष्टकर. अहिले फेरि त्यो यतिखेर बाटो चाहिँ बर्खाको सिजनमा पर्यटकहरू गएर पुरा अल्पत्र परिया छ.
1: भनेपछि राधा घुम्न जान यो सिजन चाहिँ बडो गाह्रो भयो होइन बर्खा भएको
0: गाह्रो भयो. यो त केन्द्रीय सरकारले पक्कै पनि केही न केही गरेर छिटो छरिदिलो यहाँ तराईतिर त यो अहिले होइन उहिले हाम्रो बाबु बाजे धुरो परम्पूर्व कालदेखि हामी त्यतिखेर चाहिँ हाम्रो जिजुबुवाहरू खुट्टो नखुट्टै हिँडेर यहाँबाट नुन लिएर चामल लिएर जान्थ्यो भने त्यतिखेर विकास भएको ठाउँ हो कि यहाँ तराईमा. अनि अहिले पनि बजेटिङको बेला फेरि त्यही ऱ्याङ्क त्यही क्याटेगोरी अनि त्यहाँ दुध दराजमा कहिले विकास हुन्छ.
1: बालिनलाई के भन्न चाहनुहुन्छ प्रधानमन्त्रीज्यूलाई यतिखेर तपाईँ?
0: अब हो त अहिले देशमा बाहिर देखिँदैछ त अब गुप्त बस्ने साइरेनमा बस्ने बाहिर केही कसैले केही भने जनप्रतिनिधिले कर्मचारीहरूले चाहिँ राष्ट्रसँग कर्मचारी ठाउँको ठाउँ कारवाही गर्ने स्पष्टीकरण दिने अनि यो देश त अहिले भत्ताभङ्ग भएको छ त अब हामी छुट्टै गर्छौँ अर्कै तरिकाको गर्छौँ भन्ने कुराहरू थियो. अहिले सबै भत्ताभङ्ग लथालिङ्ग छ. यो त मैले भन्नै पर्ने
1: होइन उहाँलाई तपाईँको के त्यस्तो आग्रह छ प्रधानमन्त्रीज्यूलाई एउटा स्थानीय तहको प्रतिनिधिको हिसाबले?
0: आग्रह मेरो के कि अब पहिला चुनावको ताखा अगाडि अब उहाँहरूले जस्तै राष्ट्रपाको एउटा नारा सबै ठाउँमा थियो हामी सुदूर अब दुर्नाई झिकै झिकै माया तुम्लाई अनि धारा अनि राजा महेन्द्रले भन्नुभएको थियो एउटा देशी मान्छेले साहा साहा भनेको देशी हुन् माथि धारा झिकै झिकै माया तिमीलाई उता धारा महेन्द्रले भन्नुभएको थियो हामी खण्डारीबाट विकास गर्दै ल्याउँछौँ भन्ने अब यहाँ सुर्खेतमा उहाँको बोल्नु भएको थियो दुई तिन शब्द. त्यो कुरालाई पनि अहिले चाहिँ केही मध्यनजर गरिएन. जस्तै अब अस्ति बजेट वक्तव्यमा पनि त्यति हाम्रो यो राराको
1: बजेटै
0: परेन. हजुर बजेटै परेन.
1: रारा त पर्यटकीय स्थल हो राज्यको नजरमा पर्नु पर्ने हो होइन
0: नजरमा सबैले अब यो त्यस्तै छ अलिकति अब भूगोलले पनि ठगेको माटोले पनि ठगेको सबै राज्य सरकारले पनि ठगेको. अब हामी सिंहदरबारको अधिकार गाउँ गाउँ भन्ने त्यही अलिकति गएको टोकरीको भाँडोको पैसा अब एबिसिडी सारा चाहिँ नुनदेखि सियो सियोदेखि धागो काम अब कति गर्ने हरेक पालिकालाई त बडा गाह्रो स्थिति आइराखेको छ. अलिकति ठुला त्यस्ता पालिका जोड्ने जिल्ला स्तरीय चाहिँ अलिकति गौरवको आयोजनाहरू मोटरेबल पुलहरू यस्ता कामहरू केन्द्र सरकारले गरिदिएको भए हामीलाई अलिक सजिलो हुन्थ्यो. ती काम पनि हामीले छोड्नु परेको छ अलिकति दुःख छ हजुर.
1: हस् भामजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. यतिखेर पालिका बसमा साईनाथ रारा नगरपालिकाका प्रमुख हामीसँग जोडिनु भएको थियो. आदरणीय श्रोता नेपाली बससँगै पालिका बसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053.
3: 24 घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन. फोन 0556 4940 4993 580 र 98 550 26 440.
4: It's 7 o'clock. अहिले 7 बजेको छ.

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तथ्य हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। टिकटकबाट चिन्चन बनाई माडीका 13 वर्षीय एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। टिकटक मार्फत पीड़ित नाबालिकासँग बोलचाल र चिन्चन बनाएका माडी 3 रेवा टोल निवासी 19 वर्षीय सरफ राज मियाले बालिकालाई माडी नगरपालिका 1 बोटे टोल नजिकै मरट खोलातर्फ बोलाई झाडीमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको हो। घटनापछि पीड़ित नाबालिकालाई घर नजिकै छोडेर आरोपित युवक फरार भएका थिए। घटनाबारे राति करिब 11:30 बजे परिवारबाट प्रहरीलाई खबर भएसँगै हाल आरोपित युवकलाई पक्राउ एवं घटनाको अनुसन्धान अगाडि बढेको स्थानीयले बताएका छन्। पीड़ित बालिकालाई उपचारका लागि राति 1:35 बजे भरतपुर अस्पताल रिफर गरिएको थियो। हाल बालिकाको स्वास्थ्य अवस्था मध्यम रहेको र आफन्तको उपस्थितिमा उपचार भइरहेको बुझिएको छ। छोरीको चौताराबाट माडी 9 हनुमानसुला जाने बाटो बिग्रदा विद्यालय जाने साना बाल बालिकाहरूले शास्ति भोग्न बाध्य भएका छन्। बाटोको बीचमा पर्ने खोलाहरूमा बाटो मरमत नहुँदा यातायात सञ्चालन प्रभावित हुनुका साथै विद्यालयको बस गन्तव्यसम्म पुग्न सकेको छैन। यसै सन्दर्भमा हाम्रो ठोरी फेसबुक पेजले एक भिडियो सार्वजनिक गरी माडी नगरपालिकाको ध्यान आकर्षण गराएको छ। भिडियोमा देखिए अनुसार ठोरी एकाडेमीको विद्यालय बस बाटोमै रोकिनु परेको छ। बस अगाडि बढ्न नसकेपछि साना विद्यार्थीहरू बसबाट उठेर जुत्ता चप्पल हातमा समात्दै पानी र ढुङ्गा यान बाटो तरेर हिँड्न बाध्य देखिन्छन्। बर्सातको समयमा हनुमानसुलाका खोलाहरू र बिग्रेका बाटोका कारण हरेक वर्ष विद्यार्थीहरूले यस्तै शास्ति भोग्दै आएका छन्। सो सडक तत्कालै मरम्मत गरी यातायात सञ्चालन सहज बनाइदिन हनुमानसुलावासीले माडी नगरपालिका समक्ष अनुरोध गरेको छन्। बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले स्नातक तह प्रथम सेमेस्टरका लागि भर्ना फारम भर्ने म्याद साउन 8 गतेसम्म थप गरेको छ। यसअघि असार मसान्तसम्म तोकिएको आवेदन अवधि विश्वविद्यालयको नयाँ सूचना अनुसार साउन 8 गतेसम्म कायम गरिएको हो। दूरदराजका गाउँ तथा देशका विभिन्न स्थानबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई लक्षित गर्दै क्याम्पसले निशुल्क छात्रावासको व्यवस्था गरेको छ। क्याम्पस प्रमुख रामकृष्ण छेत्रीका अनुसार क्यान्टिन सुविधा पनि उपलब्ध रहेको छ भने खानपानलाई समेत किफायती बनाउने योजना छ। उहाँका अनुसार बीबीए कार्यक्रम नेपालमै तुलनात्मक रूपमा न्यून शुल्कमा अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ। सेमेस्टर प्रणालीमा सञ्चालन हुने क्याम्पसमा अनुभवी तथा दक्ष प्राध्यापकबाट अध्यापन गराइने पुस्तकालय स्मार्ट बोर्ड प्रोजेक्टर लगायत प्रविधि मैत्री शिक्षण सामग्रीको प्रयोग गरी आधुनिक शिक्षण प्रणाली अप्नाइएको क्याम्पसले जनाएको छ। सडक खण्डमा 3 सवारी साधन एक आपसमा ठोकिँदा करिब 26 यात्रु घाइते भएका छन्। चितवनको इच्छाकामना गाउँपालिका 6 जलबिरे नजिक मुगली नारायणगढ सडक खण्डमा आइतबार बिहान 7:10 बजे काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु प्र 03001-0505 नम्बरको बस अर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म प्र 03002-732 नम्बरको बस र सोहिरिसाबाट पछाडि आउँदै गरेको बा प्र 03001-0671 नम्बरको ट्रक एक आपसमा ठोकिएको हो। दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ। दुर्घटना हुँदा अवरुद्ध भएको सडक खण्ड सवारी साधन हटाई दुवैतर्फी पुनः सञ्चालनमा आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सुरु गरिएको छ। सिटी स्क्यान बिग्रिएपछि बिरामीले स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आएको थियो। अस्पतालका सूचना अधिकारी गोपाल प्रसाद पौडेलका अनुसार 9 वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्सरे ट्युब बिग्रिएपछि असार 7 गतेदेखि सेवा अवरुद्ध भएको थियो। आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ। गत आर्थिक वर्षमा 2,72,923 पर्यटक उक्त क्षेत्रमा आएकोमा अघिल्लो आर्थिक वर्षमा 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। सार्क मुलुकका 22,883 तथा अन्य मुलुकका 88,665 पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्। एकसिङ्गे गैंडा पाटे बाघ भालु हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदी खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै त्यस स्थानका सर्वसाधारणलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागले चितवन, मकवानपुर, नवलप्रासी, पूर्व पश्चिम, धादिङ, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, पाल्पा, अर्घखाँसी, प्युठान, यस्तै गरी रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर साना नदीले बाढीको जोखिम बढाउने बताएको छ। नेपाली काङ्ग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूह नियमित महाधिवेशन पक्षधरले पाँच बुधे ठोस प्रस्ताव अगाडि सारेको छ। समूहले सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै पाँच बुधे प्रस्ताव अगाडि सारेको हो। निवर्तमान प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गर्नुभएको पत्रमा पार्टी सभापति विश्वप्रकाश शर्मा मार्फत पत्र प्राप्त प्रस्तावहरूमाथि छलफल गरी देउवा पक्षले जेठ 18 गते नै निम्नलिखित पाँच बुधे समझदारीको प्रस्ताव पठाएको थियो। पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमालेको केन्द्रीय संसदीय विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले तथ्यमा आधारित बहस, जनसरकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। कतिपय प्रदेशहरूमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन तोडेसँगै नेपाली कम्युनिष्ट पार्टी नेकपा तानातानमा परेको छ। पुरानो गठबन्धन तोडिएपछि नेकपासँग सहकारी गर्न काङ्ग्रेस र एमाले प्रस्ताव गरे पनि सकेसम्म सरकारमा सहभागी नहुने नेकपाको रणनीति रहेको नेताहरूले बताएका छन्। उहाँहरूका अनुसार नेकपा सत्ताका लागि मरिहत्या गर्नेवाला छैन, तर सरकार नै नबन्ने र प्रदेश संरचना र प्रदेश संरचना नै अप्ठ्यारोमा पार्ने अवस्थामा भने मिलेर अघि बढ्ने पक्षमा रहेको छ। वाग्लेले अन्तिम उपभोक्तालाई बिजुलीको भाउ बढ्न नदिने भनेर गरेको घोषणा भाषणमै सीमित भएको छ। अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्ष 2083-84 बजेट मार्फत 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि 5% मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको थियो। उक्त घोषणाको सदनमा विरोध भएपछि उनले अन्तिम उपभोक्तालाई असर नपर्ने गरी बिजुली भाउ बढ्न नदिने घोषणा गरेका थिए। यसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई कमजोर बनाउने कुनै पनि प्रयास काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। आइतबार पोखरामा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन्। वर्तमान मिश्रित निर्वाचन प्रणालीले ल्याएको अस्थिरतालाई सम्बोधन गर्न प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै समावेशी बनाउने विकल्प बारे बहस हुनुपर्ने उनको प्रस्ताव रहेको छ। 2082-83 मात्रै नेपालबाट करिब 800,000 नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार कुल 792,187 जनाले श्रम स्वीकृति नयाँ र पुनः लिएका थिए, जसमा 697,096 जना पुरुष र बाँकी महिला छन्। अर्थात् 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशिनीको संख्या 47,079 नै कमी आएको देखिएको छ। सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: आज मेरो पाहुनाको रूपमा हुनुहुन्छ जनअधिकार पार्टीका अध्यक्ष एवं राजनीतिक विश्लेषक शरद सिंह यादव सर, स्वागत छ।
2: धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: ठिक छ।
1: अब यो भन्दा अघिल्लो चोटि तपाईँ र मेरो बसाइमा हामीले यो सरकारले तयारी गरिरहेको यो संविधान संशोधनको बारेमा कुराकानी गरेका थियौँ। त्यो कुराकानीको अंश म यतिखेर सम्झिन्छु। तपाईँले भन्नुभएको यो संविधान संशोधनको लागि तयार भएको अथवा गठन गरिएको यो मस्यौदा समिति पूर्ण रूपमा असफल हुनेछ भनेर भन्नुभएको थियो। अहिले उनीहरूले आफ्नो प्रतिवेदन पनि सार्वजनिक गरेको अवस्था छ। त्यो हेर्दाखेरि करिब करिब रासोपा मात्रै यो समितिमा रहेको जस्तो अवस्थाले त्यतैतिर गइरहेको हो कि जस्तो छनक देखिएको छ, कि तपाईँको आफ्नो दृष्टिकोण फेरिएको छ कि त्यसैमा अडिएको हुनुहुन्छ?
2: धन्यवाद। जुन हामी योभन्दा अघिल्लो संवादमा थियो, झन्डै एक महिनाभन्दा बेसी समय बितिसकेको अवस्था छ। यो नयाँ सरकार आइसकेपछि संविधान संशोधन मस्यौदा समिति भनेर असीम शाहजीलाई जिम्मा लगाइएको अवस्था थियो,
1: संयोजक बनाइएको थियो,
2: संयोजक बनाइएको थियो। त्यो बेला नै हाम्रो एउटा प्रश्न के थियो भने, जसरी रासपाकै वरिष्ठ नेता अमरेश सिंहजीले हु इज असीम शाह भनेर संसदमै बोल्नुभएको थियो, रासपाकै वरिष्ठ सांसद, हामीलाई यो कुरा सुरुमै कस्तो लागेको थियो भने एउटा खल्लो कि असीम शाहजीको हो, के केमा विज्ञता छ उनको र उहाँले सक्नुहुन्छ कि सक्नुहुन्न संविधान संशोधन हुँदैन भन्ने कुरा त अस्ति नै मैले प्रश्न पारेको अवस्था थियो। अब कुरा आउँछ संविधान संशोधन कसका लागि, के का लागि
1: र कसरी पनि
2: र कसरी, यो तिनवटा कुरा। संविधान संशोधनको लागि सबभन्दा पहिला त सबै दल एक ठाउँमा बस्नु पर्यो, जसलाई हामी सरोकारवाला भन्छौँ। यो मस्यौदा समितिको गठन भइसकेपछि ठुला दल दुईटा, जो अहिले पनि संसदमा दोस्रो र तेस्रोको रूपमा छ, नेपाली काङ्ग्रेस र नेकपा एमाले, उहाँहरूले आफ्नो प्रतिनिधि नै नपठाएको अवस्थामा, त्यसपछि रह्यो सरकारवाला मधेसवादी लगायतका दलहरू। पछिल्लो हप्ता 10 दिन अगाडि नै उहाँहरू, जसमा नेकपा, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, जो सरकारवाला मधेसवादी दलहरू थिए, उहाँहरू पनि त्यहाँबाट बहिर्गमन भयो, उहाँहरू त्यहाँबाट निस्किनु भयो। अब त्यो मसौदा समितिभित्र रहेको रासपा मात्रै हो। अब विचार के गर्नु पर्यो भने, रासपा एक्लैले यो झन्डै झन्डै संविधानको 80% धाराहरूलाई परिवर्तन गर्ने उहाँहरूलाई सुझाव आएको छ अरे संशोधनको लागि। सबभन्दा पहिला उहाँहरूले के बुझ्नु पर्यो भने, यो संविधान खास गरेर हामी आदिवासी जनजाति मधेसी लगायतका थारू लगायतका मुस्लिम लगायतका जो पनि पहिचानवादीहरू छ, तिनीहरूको रगत पसिनाले कमाएको संहिता र यो गणतन्त्र हो र यो संविधान हो। त्यसमा केही कुरा बाँकी छ जसलाई संशोधन मार्फत अझै संविधानलाई मजबुती रूपमा अगाडि लगेर त्यसमा थुप्रै कुराहरू हामीले पनि आफ्नो प्रस्ताव गरेका छ, यो संविधानले सर्वस्वीकार बनाउने तिर जानुपर्ने। तर अब के देखियो भने, यो एक किसिमको स्टन्ट मात्रै देखियो। उहाँहरूले संविधान संशोधन गर्न सक्नुहुन्न किनभने उहाँहरू अहिले एक्लै हुनुहुन्छ।
1: एक किसिममा रोकिहाले, यो संविधान जतिखेर जारी भयो 72 त्यतिखेर मधेसवादी दलले यो संशोधन स्वीकार गरेको अवस्था थिएन, राखे जुरुसै गर्यो भनौँ न, आगे जतातिर बाल्यो, संविधान पनि च्यात्यो, त्यतिखेर पनि यो संविधान पूर्ण रूपमा असफल भनेको अवस्था त थिएन होइन?
2: थिएन।
1: त्यसलाई के हदसम्म स्वीकार गरेको
2: थियो? हामीले यो संविधान, जुन नेपालको संविधान छ, यसको प्रस्तावना भनेको संघीय लोकतान्त्रिक गणतन्त्र समावेशिता समानुपातिक सिद्धान्त लगायतका कुराहरूलाई स्वीकार गरेर यसमा रहेका बाँकी कुराहरू, जस्तै तपाईँको जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, जनसङ्ख्याको आधारमा तपाईँको समानुपातिक समावेशिताको तपाईँको पहिचान सहितको संघीयता, जनसङ्ख्याको आधारमा तपाईँको राष्ट्र सभामा प्रतिनिधित्वदेखि लगायतका प्रदेशका सीमाङ्कनदेखि लिएर हो पहिचानदेखि लिएर के अरे प्रदेशको तपाईँको सीमाङ्कनदेखि लिएर पहिचानको नाममा जसरी मधेस प्रदेश छ त्यसरी नै आदिवासी जनजातिहरू जो लडिरहेछ आफ्नो पहिचानको लागि, पहिचान सहितको संघीयता लगायतका केही कुरा कुराहरू त्यहाँ बाँकी थियो र यही संविधानलाई त्यो बाँकी कुराहरू संशोधन मार्फत पुरा गर्दै अगाडि लानुपर्ने अवस्था देखियो। 72 संविधान जारी भइसकेपछि ठुला दलहरूले यो संविधान विश्वकै उत्कृष्ट संविधान भनिराख्दाखेरि जनजाति आदिवासी मधेसी लगायतका पहिचानवादीहरू त्यो बेला आन्दोलित थिए, थुप्रैजनाले शहादत प्राप्त गरे र त्यसपछि अब यसलाई संशोधन गर्दै जानुपर्छ भन्ने कुरा चाहिँ आयो र त्यसपछि यो संविधान चाहिँ अर्धस्वीकारको रूपमा हामी स्वीकार्यौँ र यसैलाई अगाडि बढाउँदै गयौँ किन यसले दिएका केही कुराहरू जुन व्यवस्थाको कुरा छ, सङ्घीय लोकतन्त्र गणतन्त्रको कुरा छ, यो कुराहरू चाहिँ सबभन्दा राम्रो पक्ष यो संविधानको हो। अब यो संविधान जुन शक्तिहरूको जुन व्यक्तिहरूको यो संविधान ल्याउनमा कुनै किसिमको योगदान छैन, कुनै किसिमको तपाईँको बलिदान छैन, त्यस्ता व्यक्तिहरू आज यो संविधानलाई नै फाल्ने प्रयत्न गर्दैछ जुन कदापि स्वीकार्य हुँदैन। र म यहीँबाट तपाईँलाई एक किसिमको सल्लाह र चेतावनी पनि दिन के चाहन्छु भने यो सङ्घीय गणतन्त्र नेपाली जनताको रगतबाट आएको हो, सीमांकित मधेसी आदिवासी जनजाति थारू लगायतको रगतबाट आएको व्यवस्था हो, हजारौंले बलिदानी दिया छ। यो संविधान यो संघीय गणतन्त्र ल्याउनमा हामीले न हामीले संसद भवन जलाएका छौँ, न हामीले सिंहदरबार जलाएको छौँ, न हामीले सर्वोच्च अदालत जलाएको छौँ। त यो संविधान कसैले परिवर्तन गर्छु, संघीय लोकतान्त्रिक गणतन्त्र मात्रै धावा बोल्छु, प्रदेश सभा खारिज गर्छु भनेर सोचेको छ भने त्यो दिवा स्वप्न मात्रै हुनेछ, 5 वर्ष होइन 5 महिना पनि उहाँहरूले टिक्न गाह्रो हुन्छ।
1: तर तपाईँहरूको जे जे माग थियो यी प्रमुख दलहरूसँग यत्रो यो एक दशक लामो समयमा, त्यो माग त पुरा हुन सकेको अवस्था थिएन। त्यो माग अब यो रासोपा सरकारले पुरा गर्ने बाटोमा हिँडेको भन्ने चाहिँ तपाईँहरू देख्नुहुन्न,
2: तपाईँले देख्नुहुन्छ? तपाईँ हिसाबले जुन व्यक्तिको नेतृत्वमा संविधान संशोधन मस्यौदा समिति गठन भयो, ठुला दुईटा दलको प्रतिनिधि जाँदै गएन, त्यसपछिका दलहरू जो पहिचानवादी जो साँच्चै सरोकारवाला हो उहाँहरूले पनि त्यहाँबाट बहिर्गमन गर्नुभयो, अब रासोपा एक्लै बाँकी रहँदाखेरि उहाँले एक्लैले संविधान संशोधन गर्ने, सरोकारवालाहरूको कुरै नराख्ने, गाईले हटाएर गैँडा राखिदिने, संविधान संशोधन त्यसको लागि होइन। संविधान संशोधन सीमांकित मधेसी जनता आदिवासी जनजाति जनताको जे बाँकी अधिकार छ, समावेशिता समानुपातिक सिद्धान्तहरूलाई तपाईँको प्रदेशलाई अझ बलियो गर्ने यो चिजहरूलाई जबसम्म समेट्दैन तबसम्म यो संविधान सर्वस्वीकार्य हुँदैन भन्ने कुरा चाहिँ प्रश्न छ। जहाँसम्म रासोपाभित्रै संहिता विरोधीहरू सलबलाइरहेछ, मलाई यहाँसम्म लाग्छ कि जसरी बालेन्द्र शाहलाई यो मत आएको, यो मत रासोपाको होइन, यो मत बालेन्द्र शाहको हो र हाम्रो नजरमा बालेन्द्र शाहजी जो आफूले पहिलो मधेसी प्रधानमन्त्रीको रूपमा ल्याउनु भएको छ उहाँ चाहिँ संघीयता पक्षधर हो, किनभने उहाँ जनकपुरको तिरुतिया गाछीमा संघीयतालाई बलगर र बलियो बनाउँछु मधेसीको अधिकारको लागि म लड्छु भनेर भोट माग्दाखेरि अब उहाँकै पार्टीभित्र उहाँकै वरिष्ठ नेताहरूले संहिताको विरोध गर्दाखेरि मलाई त उहाँहरूले बालेन्द्र शाहको विरोध गरेको जस्तो लाग्छ र उहाँहरू पार्टीभित्रै केही व्यक्तिहरू चाहनुहुन्छ बालेन्द्र शाह चाहिँ असफल होस् र उहाँ चाहिँ यहाँबाट विदा होस् र त्यसपछि हामीले पालो आउँ।
1: कहाँ त्यस्तो हुन्छ तपाईँ त्यो भन्नुहुन्छ? हिजो रवि लामी छानेले मेरो विचारमा कहाँका यो सुदूरपश्चिमतिरका हो कि कतातिरको नेताहरूलाई पार्टी प्रवेश गराउने क्रममा बोलेको तपाईँले सुन्नुभयो?
2: सुने मैले।
1: के भने भन्नुहोस् त
2: उहाँले अब नियतमाथि शङ्का नगरौँ।
1: त्यो होइन, पहाडले पार्टी छोड्यो
2: त्यो चाहियो,
1: त्यो पनि भने मधेसले जाति छोड्यो भनेर भनिरहेको अवस्थामा बालेनलाई त बलियो बनायो मधेसको जनताले।
2: उहाँको यो स्टेटमेन्ट जहाँसम्म मधेसले जाति छोड्यो भने हो यो चाहिँ पुरै गलत हो। पहाडले के गर्यो त्यो उहाँले बुझ्नुहुन्छ।
1: तपाईँले के बुझ्नु भएको छ?
2: मैले के बुझेको छु?
1: पहाडले पार्टी छोड्यो, मधेसले जाति छोड्यो।
2: मधेसमा जातपातमा राजनीति हुँदै हुँदैन। मधेसका जनता झन बेसी लोकतान्त्रिक र राजनीतिप्रति सचेत छ। मधेसमा जातिगत राजनीति हुन्छ भन्नु नै उहाँको स्टेटमेन्ट चाहिँ गलत हो र उहाँहरू आफै पनि उहाँकै हुनेवाला प्रधानमन्त्री त्यो बेलाको प्रस्तावित प्रधानमन्त्री म मधेसिया हो भनेर भनिराख्दाखेरि मेयरमा लड्ने बेलामा मधेसिया हो भनेर काठमाडौँमा भन्नुभएको थिएन भने यो चिजलाई उहाँहरूले बढावा दिएको जाति र समुदायलाई रासोपाले बढावा दियो। त्यही भएर उहाँको यो वक्तव्य अहिलेको पुरै निराधार छ कि मधेसमा जातपातमा राजनीति हुन्छ र यसपालि तपाईँहरूले जातपातलाई छोडेर हामीलाई भोट दिनुभयो भनेर एकदम यो 100% उहाँको स्टेटमेन्ट गलत छ।
1: तर उहाँले त खुल्लम खुल्ला भन्नुभयो,
2: गलत भन्नुभयो। चिन्नु नै भएको छैन,
1: मधेसले त्यस्तो गर्थेन कहिले पनि,
2: उहाँले चिन्नु नै भएको छैन उहाँलाई,
1: मधेसको राजनीति जहिले पनि सफा थियो भन्ने तपाईको दाबी हो।
2: अब सुन्नुहोस्, मधेसको राजनीतिक जातपातमा हुँदैन भन्ने कुरा प्रमाणित गर्नलाई म तपाईँलाई एउटा मात्रै स्टेटमेन्ट के दिन्छु भने, पहाडका पहाडे नेताहरू मधेसको ठाउँ ठाउँमा गएर जितेको अवस्था छ। पछिल्लो चुनावमा पनि हालाकि उहाँ हार्नुभयो गङ्गन थापा, तर सर्लाही किन जानुभयो, सर्लाही उहाँको क्षेत्र हो। र यो देशको इतिहासमा पटक पटक, चाहे त्यो कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरू होस्, उहाँहरू मधेसबाट जित्नु भएको थियो। यसले के देखाउँछ भने, मधेसमा जातपातको राजनीति हुँदैन, मधेस लोकतान्त्रिक हिसाबले सबल र सशक्त र सक्षम छ, र कुनै मधेसीलाई तपाईँ रुकुम रोल्पा र पहाडको कुनै क्षेत्रबाट जिताएर मलाई कुनै पहाडको मधेसी नेतालाई लगेर, ठुलै दलको मधेसी नेता, नेकपा एमाले काङ्ग्रेस माओवादीको कुनै ठुलो नेतालाई लगेर पहाडबाट जिताइदिनुहोस्, अनि म मान्छु कि मधेसमा जातपात छ।
1: उहाँहरू माइग्रेट भएर मधेसमा जानुभएको होइन नि त, उहाँ त मधेसी नै हो नि कि होइन?
2: तपाईँले यो वक्तव्य दिइराख्दा पहाडले पार्टी छोड्यो, मधेसले जाति छोड्यो, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ भने, पहाडमा नेकपा एमाले माओवादी काङ्ग्रेसले छोड्यो, सबैले रासोपाले भोट दिए, मधेसमा जातपातमा भोट गएन, सबै मधेसवादी दलहरू हारे, रासोपाले भोट आए। यसमा एउटा कुरा मात्रै के भन्न चाहन्छु भने, मधेसमा धेरै सिट जित्नु भनेको मधेसीलाई जित्नु होइन, यति चाहिँ रासोपाले बुझे हुन्छ। र जुन क्रियाकलाप अहिले रासोपाभित्र चल्दैछ नि, अब मधेसभित्र उहाँहरूले खुट्टा टेक्ने ठाउँ पनि पाउनुहुन्न, र आफूलाई मधेसी प्रधानमन्त्री भनिराख्दाखेरि, म बालेन्द्र शाहजीलाई यहीँबाट तपाईँ 5 वर्ष सरकार चलाउनुहोस्, र तपाईँले गरेका बाचाहरू, चाहे त्यो जनकपुरको बाचा होस्, तिरुतिया गाछीको सङ्घीयता र मधेसीको अधिकारको, चाहे तपाईँको सुदूरपश्चिमको, सुदूरपश्चिम दुर्नाए झिके झिके माया तिमलाई, उहाँले के भन्नुभयो त्यो सुदूरपश्चिममा, यो सरकार जब आउँछ, गरिब विपन्न जनता जसले जसको खल्तीमा पैसा छैन उसको बच्चा पढ्नु पर्छ, गरिब विपन्न जनता जसको खल्तीमा पैसा छैन उसले स्वास्थ्य सेवा पाउनु पर्छ, त्यसपछि उहाँले संसदमा पनि त्यो भन्नुभएको थियो, गरिब विपन्न जनताले जोसँग पैसा छैन उसले पढ्नु पर्छ फ्रीमा, उसले स्वास्थ्य फ्रीमा पाउँछ, यही हो हाम्रो समाजवाद। तर आज जब उहाँकै साथीले बजेट ल्याउँदाखेरि, उहाँकै अर्थमन्त्रीले बजेट ल्याउँदाखेरि, तपाईँले कर लाइदिनु भयो, तपाईँले 3% तपाईँको समानता शुल्क भनेर शिक्षामा लाइदिनु
1: भयो, स्वास्थ्यमा लागेको 3% करको बारेमा सरकारले दिएको स्पष्टीकरण सुन्नुभयो कि भएन तपाईँले?
2: मलाई स्पष्टीकरण थाहा छैन, मलाई जुन उहाँहरूले कर विधिवत रूपमा सरकारी रूपमा ल्याउनु भयो त्यो चाहिँ थाहा छ, जुन हिजोबाट तपाईँको लागू भइसक्यो।
1: सरकारले स्वास्थ्यमा लागेको 3% करलाई चाहिँ कसरी स्पष्टीकरण दियो भनेर भन्दाखेरि, कसरी प्रष्ट बनायो भन्दाखेरि, जनताले पहिला लागेको शुल्कमा अतिरिक्त 3% तिर्ने होइन, पहिलाकै शुल्क तिर्ने हो, त्यसै मध्येबाट 3% चाहिँ अस्पतालहरूले सरकारलाई बुझाउने हो भनेर बुझ्नुहोस्।
2: हामीले बुझेको यो कर जनताले, तपाईँको अर्थमन्त्रीजीले त संसदको रोस्टमबाट स्पष्ट रूपमा भन्नुभएको छ, तपाईँले ग्रान्डीमा, तपाईँले कुनै नर्भिकमा गएर 10,000 उपचार गर्नुहुन्छ भने त्यहाँबाट हामीलाई आउने भनेको 300 रुपियाँ हो, 600 रुपियाँ हो, त्यो धेरै ठुलो रकम त होइन भनेर भन्नुभएको छ। त्यो जनताबाटै असुल्ने कर हो अस्पतालले करको नाममा, र सरकारले बुझाउने, हाम्रो स्पष्टीकरण यति हो। उहाँहरूको त लागू गर्ने र त्यसलाई डाइभर्ट गर्न खोज्ने के, किनभने त्यहाँ चाहिँ धेरैजना पोलिटिसियनहरू हुनुहुन्न, उहाँहरूले कुरा बुझ्नुहुन्न।
1: अब शिक्षाका सरकारहरूले अस्ति भर्खरै एउटा कार्यक्रम गरेको तपाईँले हेर्नुभयो, काठमाडौँको एउटा ब्याङ्कवेटमै कतै गर्नुभएको थियो, त्यहाँबाट हामी कर कुनै पनि हालतमा तिर्न सक्दैनौँ, जे गर्न मन छ गर्नुहोस् भनेर उहाँहरूले त खुला चेतावनी दिइसके।
2: ठिकै हो, बहुसङ्ख्यक जनता गरिब भएको देशमा,
1: अहिले कन्सल्टेन्सीका व्यवसायहरू सडकमा छन्,
2: बहुसङ्ख्यक जनता गरिब भएको देशमा, बहुसङ्ख्यक जनता विपन्न भएको देशमा, हाम्रो मान्यता के छ भने, तपाईँ ब्ल्याक लेभल रक्सीमा कर लाउनुहोस्, तपाईँ रेड लेभलमा कर लाउनुहोस्, तपाईँ चुरोट गुटका खैनीमा कर लाउनुहोस्, तर शिक्षा र स्वास्थ्यमा कर नलाउनुहोस्। यो भएपछि बल्ल तपाईँले भनेका कुराहरू प्रधानमन्त्रीले पुरा गरेको देखिन्छ, नत्र यो एउटा चुनावी भाषणको रूपमा, एउटा स्टन्टको रूपमा अहिले जनता सबैको मुखबाट यही कुरा आइरहेको छ नि। बालेन्द्र शाहजीले एउटा भन्नुभयो, स्वर्णिम वाग्लेजीले अर्को गर्नुभयो। स्वर्णिम वाग्लेजी त काङ्ग्रेस पृष्ठभूमिको, उहाँ अर्थमन्त्रीज्यूले कम्तीमा रामशरण महत, महेश आचार्य, जस्ता काङ्ग्रेसकै जो अर्थमन्त्रीहरू थिए उहाँहरूबाट केही सिक्नु पर्थ्यो. समाजवाद भने के हो, जनतालाई राहत कसरी दिने हो, कहाँ ट्याक्स लगाउने कहाँ नलगाउने हो भन्ने बेलामा एउटा भन्नुभयो, गर्ने बेलामा अर्को गरेर देखाउनु भयो. अहिले तपाईँ आम जनताको तपाईँले रोडमा निस्केर नेपालको गली गलीमा गएर कुनै कुनामा गएर तपाईँले प्रतिक्रिया लिनुभयो भने के भन्छ अहिले रासोपा सरकार? तिन महिनामा यो सरकार फेल्युर देख्यो समग्र रूपमा. आज यही प्रधानमन्त्रीज्यू तीन वर्षसम्म तपाईँको मेयर हुनुहुन्थ्यो, के गर्नुभयो काठमाडौँमा त्यो त हामीलाई सबलाई थाहा छ. दुई दिन अगाडि तपाईँको माइतीघर मण्डलामा पुरै पानी जहाज चल्ने अवस्था थियो. यसरी जनता झुक्याएर हुँदैन. जनता अहिले सोसल मिडियाको जमानामा, एकैछौँ शताब्दीको जमानामा, हात हातमा मोबाइल भएको बेलामा एक मिनट पनि तपाईँको कुराहरू लुक्न सक्दैन, छिप्न सक्दैन.
1: यो सरकारले विभिन्न क्षेत्रहरूमा जहाँ कर लगाउन हास्यास्पद अवस्था हुन्छ, शिक्षामा स्वास्थ्यमा, त्यहाँ कर लगाएर कतापट्टि बढाउने रहेछ भन्दाखेरि देखियो के भन्दाखेरि सांसदहरूलाई अब तपाईँले त्यो घटना
2: एकदम उहाँहरूले
1: यसमा के छ तपाईँको टिप्पणी?
2: उहाँहरूले यो आर्थिक भार प्रदेश महँगो भयो, प्रदेश महँगो भयो भनिराख्दाखेरि टोटल बजेटको तपाईँको 3-4% जाँदो रहेछ प्रदेशमा, र स्वकीय सचिव राख्नु हुँदैन, हामी यो ट्याँ ट्याँ टुटु राख्नु हुँदैन, गाडीको अगाडि पछाडि अगुवा पछुवा राख्नु हुँदैन भनिराख्दाखेरि आज उहाँहरूले फेरि सांसदहरूलाई स्वकीय सचिव दिने, उनीहरूको तलब सुविधा पहिला भन्दा बेसी थप गरेर दिने, महँगी भत्ता दिने, उहाँहरूलाई गाडी सुविधा दिने, भनेपछि त उहाँहरूको भनाइ र गराइमा त जमिन आसमानको फरक छ, जनताले पत्याउने कसरी?
1: त्यति मात्रै हो र मन्त्रालयमा अब विशिष्ट श्रेणीका सचिवहरू थपिने
2: देखिरहेछ. आधिकारिक रूपमा कुनै नियुक्ति नपाएका व्यक्तिहरू गृह मन्त्रालय चलाएको अवस्था छ. आज सुकुम्बासीको बिजोग हुँदा तपाईँले देखिहाल्नु भयो कस्तो अनाधिकृत व्यक्तिहरू त्यहाँ पुलिसलाई निर्देशन दिने, जनतालाई जो त्यहाँ तपाईँको बुझ्नलाई जान्नलाई उसको पिरमार्का बुझ्न गर्छ तिनीहरूलाई कुटेर त्यहाँबाट त्यही जेनजीका अगुवाहरूलाई निकाल्ने अराजकता हो. राज्य
1: थापा
2: लगायतका माझीजी अहिले पनि हस्पिटलमा हुनुहुन्छ,
1: अहिले त डिस्चार्ज भइसके,
2: त्यो अवस्था छ कि. त्यही भएर जनतालाई यसरी तपाईँले धेरै दिन झुक्याउन सक्नुहुन्न. हो, एउटा के थियो भने हामीले के बुझ्नुपर्छ भने फागुन 21 चुनाव संविधान सभाको चुनाव थिएन के. यो चुनाव देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, व्यतिथि, युवा पलायन, बेरोजगारीको विरुद्धमा युवाहरूको सशक्त आन्दोलन थियो र त्यसको उपजमा फागुन 21 चुनाव भएको र यो आम निर्वाचन जनप्रतिनिधिको लागि थियो, यो संविधान संशोधनको लागि संविधान सभाको चुनाव थिएन. तर आज उहाँहरूको क्रियाकलाप हेर्दाखेरि फागुन 21 चुनाव संविधान सभाको चुनाव थियो, अब हामीले अरू केही नगरिकन संविधानलाई समाप्त पारौँ भन्नेतिर जसरी असीम शाहको टोली लागेको छ र उहाँको सल्लाहकारहरू, यो नै एउटा सबभन्दा ठुलो यो देशमा फेरि द्वन्द्वको बीज रोप्ने बेला उहाँहरूले पुर्याइसक्नु भयो र आदिवासी जनजाति सीमाङ्कित मधेसी थारू मुस्लिम लगायतका जनताहरू अब उठ्ने तर्खरमा छ र मधेस अहिले सबभन्दा बेसी छटपटि
1: मधेसबाट अब फेरि आन्दोलन सुरु हुने तर्खर छ.
2: म भन्दैछु मधेस अहिले सबभन्दा छटपटिमा छ. मधेससँग गरेको धोका, संघीयता, गणतन्त्र, समावेशिता लगायतका कुराहरू जो प्रधानमन्त्री बन्ने तर्खरमा हुँदाखेरि मधेसिया छोरा भनेर जसरी बाचा गर्नुभयो र काठमाडौँ आइसकेपछि मधेसको सबै मत उहाँले खसाइसकेपछि काठमाडौँ आइसकेपछि उहाँको सरकारले जुन अहिले तपाईँको यो संविधान संशोधनको नाममा जुन ताना बाना बुनिँदैछ यो मधेसी जनतालाई आदिवासी जनजाति पहिचानवादीलाई स्वीकार्य छैन. बालेन्द्र शाहजी जति छिटो निन्द्राबाट जाग्नुहुन्छ त्यति उहाँको लागि फाइदाजनक हुन्छ किनभने उहाँको पार्टीभित्रै संहिता विरोधी र बालेन विरोधी मान्छेहरू सलबलाउँदैछ. उहाँहरूलाई तह लगाउने काम पनि बालेन्द्र शाहजीको हो. यदि बालेन्द्र शाहजी तह लगाउन सक्नुहुन्न भने तराई मधेसको जनता तह लगाउनलाई तयार छ.
1: त्यसो यो बताइदिनुहोस् न त तपाईँ पनि मधेसलाई नै केन्द्रमा राखेर राजनीति गर्दै हुनुहुन्थ्यो, अब यही नै रवैया रहिरहने हो भने मधेस कहिले जाग्छ, कहिलेबाट जाग्छ?
2: राजनीतिक रूपमा
1: समयपछि
2: तपाईँले तराई मधेसको इतिहास हेर्नुभयो भने राजनीतिक रूपमा तराई मधेस सुरुदेखि नै एकदमै सचेत र आफ्नो अधिकारको लागि तराई मधेसको जनता सधैँ लड्ने, आफ्नो भूमिको लागि सधैँ लड्ने, आफ्नो सीमाको लागि सधैँ लड्ने. अस्ति पनि तपाईँले सुस्ताको भिडियो क्लिप र न्युज देख्नु भयो होला त्यहाँ पनि त्यही जनता हो खुला सीमामा बस्ने सीमा रक्षक हो त्यही भएर मधेसी जनताले पाएको थोरै अधिकार यो संविधानभित्र हामी रक्षा गर्छौँ र बाँकी पाउन पर्ने अधिकारको लागि हामी लड्छौँ र अहिले तराई मधेसमा यो चिजको तयारी तीव्र रूपमा हुँदैछ भन्ने कुरा तपाईँ मार्फत नै हामी काठमाडौँका सरकार नेपाल सरकारभन्दा सिंहदरबारभित्रको सरकार जसको आँखा हुँदैन कान हुँदैन
1: अब कति महिनापछि आन्दोलन सुरु हुन्छ यदि रवैया भयो भने ल आज खुलासा गरिदिनुहोस्
2: महिना त नभनौ तर उहाँहरूको रवैया जुन किसिमले चल्दैछ र संविधानप्रति जसरी प्रहार हुँदैछ छिटै मधेसमा आन्दोलन सुरु हुन्छ र यो आन्दोलन यसपालिको आन्दोलन धेरैको पहिचान समाप्त गर्छ धेरै राजनीति गर्ने व्यक्तिहरूको पहिचान समाप्त गर्छ भन्ने कुरामा म चाहिँ ढुक्क छु
1: बालेन्द्र शाहको प्रधानमन्त्री पदै खोसिने गरी आन्दोलन हुन्छ अब
2: होइन उहाँले त त्यो जिम्मेवारी लिनै पर्छ नि उहाँलाई झन्डै दुई तिहाईको बहुमत र सबभन्दा बेसी तराई मधेसमा बहुमत दिइराख्दाखेरि उहाँको पार्टीभित्रै स्वर्णिम बागले जस्ता संहिता विरोधी मान्छे सलबलाउँदाखेरि उहाँले एक शब्द बोल्नु पर्दैन उहाँले उहाँलाई सचेत गराउनु पर्दैन उहाँले उहाँलाई बर्खास्त गराउनु पर्दैन जिम्मा त तपाईँले लिनुभएको छ तपाईँले किन जनकपुरमा भन्नुभयो म चाहिँ संहिता पक्षधर हो म चाहिँ संहितालाई बलगर बलियो बनाउँछु र मधेसीको अधिकार म दिलाउँछु तपाईँहरू काठमाडौँ आउनु पर्दैन तपाईँहरू जनकपुरमै बस्नुहोस् तपाईँहरू प्रदेशमै बस्नुहोस् जिम्मा कसले लिने र म पनि भगवान्सँग पशुपतिनाथसँग प्रार्थना गर्छु तराई मधेसको जनता यहाँ घुम्न आओस् प्लेन चढेर विदेश जाओस् किनभने रोजगारी त तपाईँले दिनु भएन पशुपतिनाथ गएर दर्शन गरोस् आन्दोलनको लागि काठमाडौँसम्म आउनु नपरोस् काठमाडौँसम्म मधेसको तराईको जनता आदिवासी जनजाति आउनु पर्यो भने धेरैको बेहाल हुने होला
1: आन्दोलन गर्न त काठमाडौँसम्म आउनु पर्दैन अहिले त जहाँ हो त्यही पुग्छ नि सरकार अस्ति निजगढमा मिटर ग्याज पीडितहरूलाई
2: अहिलेको आन्दोलन यो त अब को कहाँ पुग्छ छोडिदिनुहोस् तर अहिलेको आन्दोलन अब सिंहदरबार भित्रैको आन्दोलन सुरु हुन्छ
1: मिटर ब्याज पीडितहरूप्रति सरकारले जुन तदारुकता देखाएर त्यही पुग्यो नि सरकार
2: मन्त्रीजीले एकदमै राम्रो पहल गर्नुभयो हामी खुसी छौँ राम्रो कुराले राम्रो भन्नुपर्छ किनभने उहाँहरूलाई बिचै बाटोमा रोकेर आखिर काठमाडौँ आए पनि मलाई नै भेट्ने हो यही कुरा गरौँ भनेर उहाँहरूसँग यहाँ आएर के साथ बुधे सम्झौता पनि गर्नुभएको छ हिजो यो चाहिँ एकदमै आशा लाग्दो र राम्रो कुरा हो अब यसको अर्को पार्ट किन हेर्नु पर्यो भने मिटर ब्याजमा मान्छेले पैसा लिन्छ किन त्यो समाधानतिर जानु पर्यो नि भनेपछि तपाईँको जुन कर नीति छ तपाईँको जुन ब्याङ्कको नीति छ एउटा गरिब विपन्नले ऋण लिन पाउँदैन एक लाख दुई लाख बालबच्चालाई विदेश पठाउनलाई घर बनाउनलाई त्यो तपाईँको ब्याङ्किङ सिस्टम कस्तो छ भने त्यसले पनि पैसावालाले मात्रै पत्याउने के भनेपछि तपाईँको ब्याङ्किङ सिस्टममा कमी कमजोरी छ तपाईँको कर ब्याज नीतिमा कमी कमजोरी छ त्यसलाई नसच्याएसम्म अहिले तपाईँले 500,000 मिटर ब्याजी पीडितलाई तपाईँले न्याय दिलाउनु भयो अर्को 6 महिनापछि उता अर्को 2,000 चाहिँ मिटर के अरे ब्याजी पीडितहरू सडकमा आउने अवस्था छ त्यसैले यसको जरामा गएर कर नीतिलाई ब्याङ्कबाट यो तपाईँको ऋण लिने नीतिलाई कसरी सहज बनाउने सरकारी ब्याङ्कहरूले एउटा विपन्नलाई कुन हिसाबले ऋण दिने 4% 5% नपाएर उनीहरूले चाहिँ 36% गएर लिने गरेका छन् त सर्वस्व सबै जान्छ जति तिरे पनि नपुग्ने त्यही भएर यो कर नीति ब्याङ्कको ब्याज नीति र जनताको सहुलियतको कुराहरू उहाँहरूले नगरेसम्म उही पुरानो रोग भल्जिरहन्छ होइन बिच बाटोमा गृहमन्त्री गएर सम्झौता गरिराख्नुपर्छ र यो चलिरहन्छ
1: अब सर यो हामी करिब करिब अन्तिम अन्तिम अवस्थामा छौँ यो सरकारले 100 दिन पार गरेर आज मेरो विचारमा 115 दिनतिर चलिरहेको छ यो 115 दिनलाई तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ
2: यो 115 दिनलाई हामी कसरी विश्लेषण गर्छौँ भने जति पनि कुरा आम नेपाली जनताले भदौ 22 र 23 आन्दोलनपछि सपनाहरू देखे उहाँहरूद्वारा देखाइयो त्यो सपनाहरूमाथि सुरुवातकै 100 दिनमा कुठाराघात भएको छ
1: जस्तो कि
2: चाहे त्यो बजेट चाहे त्यो तपाईँको संघीयता चाहे तपाईँको संविधान संशोधन आम नागरिकले पाउनुपर्ने तपाईँको सुख सुविधा करका कुराहरू शिक्षा र स्वास्थ्यमाथिको करहरू यो यावत कुराले र खास गरेर जुन अहिले रासोपाको संसदभित्रका प्रतिनिधिहरूको क्रियाकलाप यो चिजहरूले के देखाउँछ भने यो सरकार यो संसदप्रति उत्तरदायी नभएको प्रधानमन्त्री र उहाँका आसेपासेहरू उहाँका सल्लाहकारहरूले राम्रो सल्लाह दिएको अवस्था छैन त्यहाँ विज्ञहरू छैन, त्यही भएर म बालेन्द्र शाहजीसँग पनि के अनुरोध गर्न चाहेँ, उहाँले के सल्लाह दिन चाहे भने पहिलो मधेसीको रूपमा तपाईँ प्रधानमन्त्री हुनुभएछ, देश र मधेसको इज्जत बचाइदिनुहोस्, राम्रो एउटा टिम बनाएर अगाडि बढ्नुहोस्, तपाईँ 5 वर्षै प्रधानमन्त्री हुनुपर्छ, यो कुरा चाहिँ आग्रह गरे। तपाईँले एउटा सानो म राजनीति के हो भन्ने कुरा एउटा म भारतको एउटा साधारण एउटा इक्जाम्पल म तपाईँलाई दिन्छु। 1984 होला उत्तर प्रदेशको हेमवती नन्दन बहुगुणा एकजना लोकदलको ठुलो नेता हुनुहुन्थ्यो, उहाँ पूर्व मुख्यमन्त्री पनि हुनुहुन्थ्यो, उहाँ अलाहाबाद त्यो बेलाको अहिलेको प्रयागराज भन्ने ठाउँबाट उहाँ चाहिँ ठुलो मतले झन्डै 2,00,000 मतले अमिताभ बच्चनबाट चुनाव हार्नुभयो। उहाँले पत्रकारहरूले के सोध्नुभयो भने तपाईँ जतिको ठुलो नेता मुख्यमन्त्री भइसकेको मान्छेहरू कसरी हार्नुभयो, तपाईँले के लागेछ भनेपछि उहाँले के भन्नुभयो भने चुनाव हार जित त लोकतन्त्रमा हुन्छ, यो लोकतन्त्रको एउटा बहुत ठुलो एउटा
3: सुन्दर पक्ष हो,
2: तर म कुन व्यक्तिसँग हारेँ भन्ने कुरा छ। म कुनै नेतासँग हारेको भए एउटा कुरा हुन्थ्यो, म त एउटा अभिनेता नचनिया गवनियासँग हारेँ भनेर भन्नुभयो। त्यही भएर र त्यसको 3 वर्षपछि त्यही अमिताभ बच्चन बोफोर्स काण्डमा फसेर उहाँले राजीनामा दिनुभयो। त्यही भएर अहिले देशको अवस्था कस्तो छ भने तपाईँ खराब नेताको ठाउँमा राम्रो नेता छानेर ल्याउनुहोस् के, त्यही हो लोकतन्त्रको सुन्दर पक्ष र लोकतन्त्र गणतन्त्र संहिताले दिएको एउटा सबभन्दा ठुलो उपहार। तपाईँले खराब नेताको ठाउँमा चुनावद्वारा राम्रो नेता छानेर ल्याउनुहोस्, तर नेताको ठाउँमा अरू व्यक्तिहरू नछान्नुहोस्, नेताको ठाउँमा नेतै छान्नुहोस्। तपाईँ डाक्टरकोमा जानुभयो बिरामी भएर, डाक्टरले तपाईँको उपचार गर्न सकेन भने तपाईँ अर्को डाक्टरकोमा जानुहुन्छ, तपाईँ इन्जिनियरकोमा त जानुहुन्न।
3: त्यही त यहीँनिर मेरो प्रश्न, नेपालमा त्यस्ता नेता नै बाँकी रहेन जसमा जनताले पूर्ण रूपमा भरोसा गर्न सकोस् भन्नेको यो एउटा राम्रो उदाहरण हो नि, कोषमा जानेलाई भन्नुहोस् त तपाईँ एउटा पात्र रोज्नुहोस् बालेन्द्र शाह बाहेक अहिले देशप्रति जनताले अपेक्षा गर्न सक्ने नेतै देखिएन अरे क्या।
2: यस्तो हुन्छ,
3: यसो सोच्दाखेरि हो पनि कि जस्तो पनि देखिन्छ, फेरि
2: यस्तो हुन्छ, पीडित समाज, पीडित जनता जो अपहेलित छ, जो उत्पीडित छ, जसले सुविधा पाएको छैन, जो तडपेको छ, त्यसले एउटा नायकको खोजी गर्छ जहिले पनि। तपाईँ विश्व इतिहास हेर्नुभयो भने एउटा नायक, कोही नायक आइदियोस्, रातारात सबै परिवर्तन गरिदियोस् भन्ने
3: जादुको छडी लिएर आइदियोस्
2: चाहना हुन्छ, र त्यसको उपज नै अहिले बालेन्द्र शाहजी हुनुहुन्छ। उहाँमा जनताले नायक, एउटा परिवर्तन गरिदिने खालको नायक भनेर उहाँले ल्याइएको अवस्था छ, तर उहाँका बाकी साथीहरू उहाँको लेभलमा हुनुहुन्न, उहाँले काम।
3: यो स्वाभाविक प्रक्रिया हो कि होइन?
2: यो स्वाभाविक हो, त्यही मध्येबाट तपाईँले छान्नुपर्छ के। आज पुस्तान्तरण हस्तान्तरणको कुरा हुन्छ, नेपाली काङ्ग्रेसमा भयो त पुस्तान्तरण हस्तान्तरण, कसैले कसैलाई कसरी लिने होइन नि त, त्यो त आफै त्यो ठाउँमा पुग्नुपर्छ।
3: यो त पुस्तान्तरण हो कि खोसिएको हो?
2: होइन, यो त पुस्तान्तरण पनि हो, क्रियाकलाप कस्तो देखाउँछ भन्ने कुरा छ क्या। त्यही भएर अहिले राजनीतिक व्यक्तिहरू कम चुनिएर आएको छ, पहिला माइक र क्यामेरा लिएर हिँड्ने जति सोसियल मिडिया इन्फ्लुएन्सरहरू थियो त्यो सबैजना संसदमा पुगेका छ के। अब बाहिर कसले कति के गर्ने हो त्यो कुरा चाहिँ छरपष्ट छ, अवस्था त्यो छ। त्यही भएर नेताको विकल्प, मैले पहिला पनि भने खराब नेताको विकल्पमा असल नेता चुन्नुहोस्, नेताको ठाउँमा अभिनेता। अब यो जनताले बुझ्छ, चुनेको छ त, अहिले
3: जनताले त बुझेर,
2: जनताले चुनिरहेको छ
3: त, नेता हुन् कि होइनन् बालेन्द्र शाह,
2: त्यो छानिँदै जान्छ त क्रियाकलापबाट, उसको व्यवहार।
3: अहिलेका लागि नेता माने कि
2: संसदभित्र हेर्नुभयो भने कतिपय व्यक्ति यो त नेता हुन लायकको छैन, यो त वडाध्यक्षमा जित्न लायकको छैन, यो त सांसद भएर आए, यो एउटा ट्रान्जिट फेज हो। किन जुन किसिमको आन्दोलन भयो, मान्छेमा जुन किसिमको वितृषा एउटा फ्रस्ट्रेसन थियो, त्यसको उपजमा केही त्यस्ता व्यक्ति पनि आए जो त्यसको लायक छैन। अब त्यो व्यक्ति नेक्स्ट टाइम आउँदैन, जो आफूले प्रुफ गर्छ त्यहाँ संसदभित्र जनताको अगाडि, त्यो व्यक्ति फेरि आउँछ अर्को 5 वर्ष, अर्को 10 वर्ष। तर जो गैर राजनीतिक चरित्रका छ त्यो व्यक्तिहरू आउँदैन। त्यही भएर मैले भारतको एउटा उदाहरण तपाईँले दिएको, नेताको खराब नेताको ठाउँमा असल नेता छान्नुहोस्, तर नेतै छान्नुहोस्,
3: तपाईँ छान्नुहोस् त। एकपल्ट म तपाईँलाई अप्सनहरू दिन्छु है, त अप्सनहरू दिन्छु, तपाईँको पूर्व पार्टीका अध्यक्ष डाक्टर सिके राउत र बालेन्द्र शाह, दुईटा मध्येबाट रोज्नु पऱ्यो भने तपाईँ को रोज्नुहुन्छ?
2: होइन, अहिलेको अवस्थामा मेरो पूर्व अध्यक्षको तपाईँले कुरा उठाउनु भयो, उहाँ पनि जे जे कुरा मधेसको जनतालाई सपना देखाउनु भएको थियो र मधेसको जनताले सिके राउतलाई मधेसकै एउटा विकल्पको रूपमा भोट दिएर पठाएको अवस्था थियो, उहाँलाई माया गरेर पठाएको अवस्था थियो, तर उहाँ चाहिँ मधेसवादी केही दलका जो नेताहरू पहिला जे क्रियाकलाप गर्थे उनीहरूको विकल्प बनिदिए, उहाँ नेताको विकल्प बन्ने मधेसको विकल्प बन्न सकेन,
3: देखियो,
2: त्यही भएर हामी जस्तो व्यक्तिहरू त्यहाँ अटाउन सकेनौ। परिवारवादको कुरा गर्नुहुन्छ, आफन्तवादको कुरा गर्नुहुन्छ, द्रव्य मोहको कुरा गर्नुहुन्छ, गैर राजनीतिक चरित्रको कुरा गर्नुहुन्छ, जुन ओली देउवा प्रचण्डलाई गाली गर्नुहुन्थ्यो त्यही ओली देउवा प्रचण्डसँग साँठगाँठ गर्नुभयो, कुनै यस्तो सरकार थिएन जुनमा मन्त्री उहाँको भएन,
3: सिके राउतको राजनीतिक भविष्य छैन,
2: फरकै देखिएन, पहिला गरेका कामहरू जुन नेताहरूले गरेथ्यो जसबाट फ्रस्ट्रेट भएर मान्छेले उहाँले भोट दिनुभयो त्यो उहाँले पनि त्यही गर्नुभयो, त्यही भएर यसपालि सबैजना शून्यमा झर्नुभयो। र जहाँसम्म बालेन्द्र शाहको कुरा छ, उहाँ अहिले टेस्ट हुन बाँकी छ, तपाईँले भन्नुभयो 115 दिन 115 दिन जति
3: भयो, टिप्पणी गरिसक्नुभयो, टेस्ट हुन बाँकी, टेस्ट हुन भएको मान्छेलाई त छोड दिनु पर्यो नि।
2: यस्तो छ मैले किन भने अहिले उहाँको टिम बनिनसकेको अवस्थामा, उहाँ रासोपाभित्र अटाइनसकेको अवस्थामा,
3: उहाँको टिम नभनेको भन्नुहुन्छ, उहाँको टिम हेर्नु त कहाँ कहाँ,
2: मैले भने अनुसारको टिम,
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र
2: मैले के भने विज्ञ र राजनीतिक व्यक्तिहरूलाई सल्लाहकारमा राख्नुहोस् न त तपाईँले डुबाउँछ, र अहिले बालेन्द्र शाहजी डुब्नुहुन्छ कि भन्ने चिन्ता,
3: सल्लाहकारले डुबाउँछन् कि उनले त्यस्तै सल्लाहकार खोज्छन्,
2: अब तपाईँले अख्तियारको कुरा उठाइहाल्नु भयो, 5 घन्टा 6 घन्टा हो हामीले थुनेरै कुरा गरे, अहिले पासपोर्ट जर्मनीको पासपोर्ट काण्डको कुरा तपाईँले बुझि नै हाल्नु भयो, अहिले छनपष्ट तपाईँले आज बिहानै मैले सेतो पार्टीमा पढ्दै थिएँ, होइन, कसरी धम्क्याउने, के गर्ने, कसरी थुन्ने, होइन, गैर राजनीतिक व्यक्तिहरू, गैर विज्ञता हासिल गरेका व्यक्तिहरू भएपछि उनीहरूले आफ्नो हट प्रदर्शन गर्छ, आफ्नो चाहिँ त्यहाँ चाहिँ एक किसिमको दादागिरी देखाउँछ र त्यसले अन्तत गत्ता बालेन्द्र शाहलाई नै तपाईँको अप्ठ्यारो पार्छ।
3: यसले रासोपालाई बढी घाटा हुन्छ कि बालेनलाई बढी घाटा हुन्छ?
2: यसले बालेन्द्र शाहलाई बेसी घाटा हुन्छ र भइरहेछ, र रासोपाभित्र थुप्रै यस्ता व्यक्तिहरू छ जसले चाहन्छ यस्तो क्रियाकलाप गरेर बालेन्द्र शाहलाई चाहिँ डिफेम गरोस्, उहाँले बदनाम गरोस्।
3: रवि लामिछानेलाई घाटा हुँदैन यसले?
2: मेरो नजरमा बालेन्द्र शाहजी देशको मुखिया हो, देशको प्रधानमन्त्री हो, हाम्रो आशा उहाँदेखि छ, पार्टीदेखि छैन, किन छैन, आधा व्यक्तिले उहाँले भोट दिएर जिताएको छ, आधा व्यक्ति विपक्षमा पनि छ, हामी त्यो विपक्षी हो र हाम्रो चाहना, हाम्रो कर्तव्य पनि के हो भने निर्वाचित अहिलेका झन्डै 2/3 प्रधानमन्त्रीलाई हामी सचेत गरौँ र गलत चिजमा हामी विरोध गरौँ, त्यो विपक्षीको धर्म पनि हो, यो विरोधलाई पनि उहाँले सहजता रूपमा लिएर सोच्नु पर्ने अवस्था हुन्छ।
3: मधेसको माग अनुसार संविधान संशोधन हुने देख्नु भएको छैन? फेरि
2: संविधान संशोधन यिनीहरूले गर्नै सक्दैन, संविधान संशोधनको लागि संसदको 2/3 दुईटै संसदको 2/3 र अर्को कुरा जहाँ
3: नियतको कुरा गर्दैछु, संख्या पछिको कुरा हुन्छ,
2: उहाँहरूलाई संख्या थाहा भएर पनि उहाँहरूले यो काम गरिराख्नु भएको छ के, 80% धारा संशोधन गर्छु भनिराख्दाखेरि यो संविधान संशोधन हो कि संविधान पूरण लेखन हो? संघीयतामा गइसकेपछि तपाईँले यो सबै कुरा हेर्नुभयो भने संघीयतामा गइसकेपछि प्रदेशको बारेमा, प्रदेश सभाको बारेमा कुनै पनि किसिमको तपाईँको संशोधन गर्नु पर्यो भने प्रदेश सभालाई सोध्नुपर्छ भन्ने संविधानले हामीलाई अधिकार दिएको छ। तपाईँ एकजना व्यक्ति एउटा पार्टीको संयोजक मात्रै बसेर बाँकी सबै दलका मान्छेहरू गइसकेका छ अनि तपाईँले त्यो संशोधन गर्नुहुन्छ अनि हामीले पत्याइदिने हो अनि हाम्रो पक्षमा हुन्छ भन्ने हामीले पत्याइदिनु पर्ने, यो सबै बकवास हो।
3: अब अन्तिममा यो सरकारलाई केही सल्लाह छ तपाईँको छोटोमा?
2: मेरो सल्लाह के हुनु, हामी विपक्षी हो, विपक्षबाट हामीले उहाँहरूको गलत क्रियाकलापलाई उठाउँछौँ, उहाँहरूलाई सचेत गराउँछौँ। मेरो सल्लाह यति हो, बालेन्द्र शाहले मत पाउनु भएको हो प्रधानमन्त्रीको रूपमा, बालेन्द्र शाहजी 5 वर्ष प्रधानमन्त्री बस्नुपर्छ र उहाँले सुदूरपश्चिमसँग गरेको बाचा, उहाँले मधेस प्रदेशसँग गरेको बाचा, उहाँले आदिवासी जनजाति, मधेसी, थारू लगायतका विपन्न जनतासँग गरेको बाचा पुरा गर्नुपर्छ र फेरि 5 वर्षपछि उहाँ नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मेरो चाहना छ।
3: सायदिनु आफ्नो विचार राख्नु, धन्यवाद। दर्शकबिन, आजको लागि प्राइम संवाद सकियो, हेर्दै गर्नुहोला प्राइम एचडी। नमस्कार।
4: स्वदेश एफएम 93.2 मेगाहर्ज।
5: नमस्कार, द नेशन स्पीक्स विद राजेन्द्र मानिया। यो कार्यक्रमको अर्को नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। आज हामी संसदको कुरा गर्छौँ, सरकारको कुरा गर्छौँ, वैकल्पिक भनिएका राजनीतिक दलको कुरा गर्छौँ। फागुन 21 गते पछाडि जे राजनीतिक परिदृश्य मुलुकको राजनीतिमा बनेको छ, राष्ट्रिय स्वतन्त्र पार्टी अहिले झन्डै 2/3 सरकार चलाइरहेको छ, तर संसद जुन गतिबाट जुन अवस्थाबाट अगाडि बढ्नु पर्थ्यो त्यस्तो भइरहेको छैन। संसदमा खास गरी प्रधानमन्त्री बालेन्द्र शाहले गएर दिएको अभिव्यक्ति पछाडि प्रतिपक्षी दलहरू जसरी प्रस्तुत भइरहेका छन्, बजेट आउँदा र बजेटमाथिको छलफलको बेलामा संसद सहज रूपमा अगाडि बढ्यो र हामीले नै प्रतिपक्षी दलका नेताहरूसँग कुराकानी गर्दा अब फेरि प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरोध गर्ने या संसदलाई अघि बढ्न नदिने, प्रधानमन्त्रीलाई संसदको रोस्टरमा फेरि उभ्याउने, यो उहाँहरूको जो योजना सुनिएको छ, त्यो बिचमा संसदले जनताका आवाजहरूको प्रतिनिधित्व गरोस्, अब गाउँमा बाँदरले दुःख दिएको कुरा संसदमा उठोस्, बाढी पहिरोको सिजन आउँछ बर्खामा त्यसबाट प्रताडित जनताका विषय उठोस्, पढ्न नपाएका मानिसहरूको कुरा उठोस्, सुकुम्बासी जसको बास उठाइएको छ भनिएको छ, होल्डिङ सेन्टरमा होल्ड गरिएको छ भनिएको छ, उनीहरूको विषय उठोस्, यस्ता विषय संसदमा उठ्नुपर्छ र सबभन्दा बढी संसदले कानुन बनाउनुपर्छ, विधायकहरूले विधेयकमाथि छलफल गर्नुपर्छ। तर नेपालको संसदमा बेला बेलामा रेस्लिङ हुन्छ, प्रतिपक्षी र सत्ता पक्षका सांसदहरू एक आपसमा के पनि देखियो भने संसदको एउटा मर्यादा हुन्छ, एउटा सांसदले बोलेको कुरा अर्को सांसदले काट्ने होइन, सभामुखसँग अनुमति लिएर सभामुखसँग कुरा गरेर बोल्नुपर्छ, तर त्यहाँ वाद विवाद प्रतियोगिताहरू दिनदिनै जसो आयोजना हुन्छ, जित्छ कसले तर हार्छन् चाहिँ नेपाली जनताले। जे बनिरहेको छ वैकल्पिक भनिएका राजनीतिक दलहरू यो बाटो किन गएको, आज हामीले दुई वैकल्पिक राजनीतिक दलको प्रतिनिधित्व गर्ने नेता सांसदलाई आजको यो कार्यक्रममा आमन्त्रण गरेका छौँ। श्रम संस्कृति पार्टीका महासचिव सांसद आरएन राई खोटाङबाट निर्वाचित हुनुहुन्छ, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता राजुनाथ पाण्डे जो काठमाडौँ तिनबाट प्रतिनिधित्व गर्नुहुन्छ, उहाँहरू दुईजनालाई आमन्त्रण गरेका छौँ, दुवैजनालाई स्वागत छ। राजु, यहीँबाट सुरु गर्छु, तपाईँले बारम्बार भन्ने एउटा शब्द, तपाईँ सिपाही, तपाईँ एउटा सुरक्षाकर्मीकै पृष्ठभूमिबाट आएको, र अझ एउटा त रमाइलो लाग्ने कुरा पनि छ मलाई, होइन, चुनाव जितेर नआएको भए त सरले मारिहाल्नुहुन्थ्यो नि भन्ने, सर भने चाहिँ अहिलेको हेड सरलाई भने होला, होइन, त्यो जो एउटा पृष्ठभूमिबाट आउनुभयो र संसदमा जानुभयो, संसदमा यही गर्न, संसदमा यही देख्न, संसदमा यही हुन गा हो,
6: यस्तो छ, अलिकति चाहिँ मिस अन्डरस्ट्यान्डिङ भयो जस्तो लाग्छ मलाई। जस्तै हामीले मैले भन्न खोजेको कुरा के थियो बुझ्न जरुरी थियो, जस्तै मैले चाहिँ बालेनको सिपाही भनेको थिएँ, म हो नि बालेन भनेको चाहिँ व्यक्ति भन्ने सिस्टम हो, प्रणाली हो, मैले जसरी
5: बालेन कहिलेबाट प्रणाली भएको, प्रणाली बालेन शाह भन्ने व्यक्ति,
6: मैले चाहिँ झन्डै 3.5 वर्ष महानगरपालिकामा काम गर्दाखेरि चाहिँ मैले पाएको कुराहरू उहाँ व्यक्तिभन्दा पनि एउटा सिस्टमको रूपमा मैले लिएको थिएँ, आम नेपालीहरूले लिएकै हो, र आजको जुन अहिले देख्नु भएको छ आजसम्म आइपुग्दाखेरि जनताले विश्वास गरेको कुराहरू लिएर, त्यस कारण मैले त्यो सिस्टम एउटा प्रणाली प्रवृत्तिको रूपमा मैले लिएको थिएँ, म त्यही प्रवृत्तिको सिपाही नै हो, त्यसलाई म स्वीकार गर्न तयार नै छु। र अरू जसरी अब अहिले जुन राजनीतिक कुराहरू गरिनु भएको छ, अब यहाँसम्म आइपुग्दाखेरिको अवस्थामा चाहिँ यो कुरा अहिले तत्कालै मूल्याङ्कन गर्ने बेला भइसकेको छैन, भर्खरै सरकार बनेको चाहिँ 3 महिना
5: सरकारको कुरा गरिरहेको छैन, म संसदको कुरा गरिरहेको छु, संसदमा तपाईँले जे गरेर हामी जनताको करबाट चाहिँ तल खाइरहनु भएको छ, भत्ता लिइरहनु भएको छ, ट्याक्सी भाडा बुझिरहनु भएको छ, त्यो कुरा गरिरहेको छ।
6: अब यसमा यस्तो छ, यो संसदको कुरा गर्दाखेरि पनि के हो भनेदेखि त्यहाँ अधिकांश जस्तो नै नयाँ सांसदीयहरू हुनुहुन्छ, कतिपय कुरो संसदीय प्रक्रिया मर्यादाका कुराहरू पनि कतिपय हुन्छ, सिक्दै हुनुहुन्छ, यसलाई चाहिँ हामीले चाहिँ
5: सिक्ने भए स्कुलमा जाने भर्ना खुल्छ, भर्ना भित्रिनु पर्दैन भनेको छ वर्षे पछि संसदले,
6: संसदको चाहिँ सिक्ने ठाउँ छैन नि, संसदको सिक्ने ठाउँ त संसदै हो नि, त्यहीँ गएर चाहिँ सिक्ने प्र्याक्टिस गर्ने कुरा त्यही नै हो नि, त्यस कारणले अलिअलि पहिला हामीले देखाएको थियौँ 60 दिन कति दिन चाहिँ संसद अवरुद्ध भएको, त्यस्तो छैन नि, त्यस कारण आफ्नो केही कुरा राख्दाखेरि चाहिँ एक किसिमको जनताको विश्वास लिएर आएको जोस जाँगर छ, त्यस अलिक समयमित भएर जानुपर्छ, त्यसलाई काहीँ केही
5: तपाईँलाई संसद अहिले जसरी चलिरहेछ, संसदमा जे भइरहेछ, जस्तो परिदृश्य देखिरहेछ, भदौमा हुनुपर्ने गाई जात्रा वैशाखमा जेठमा असारमा भइरहेछ, मजै लागिरहेछ,
6: त्यस्तो मजा आएन, त्यो संसद चाहिँ एउटा सिक्ने थलो पनि हो र प्र्याक्टिस गर्ने थलो पनि हो, त्यसकारण त्यहाँ देखेका जुन दृश्य परिदृश्य छन् त्यो त्यस्तो मलाई चाहिँ लाग्दैन कि म त्यहीँ बसेर हेरिरहेको छु। म त फेरि हरेक कुराहरू आफूले केही गर्नुभन्दा पनि पहिला सिकेर बुझेर जानेर मात्रै बोल्छु भने आजका दिनसम्म मैले संस्कृतमा बोलेको छैन र म तिन महिनासम्म के अरे हन्ड्रेड
5: बोल्न नजानेर नबोले कि पालो नपाएर नबोले कि
6: अनि पालो पनि सय दिनसम्म चाहिँ म चाहिँ नबोल्ने मेरो आफ्नो कमिटमेन्ट नै थियो। म आफ्नो कमिटमेन्ट गरेको थिएँ त्यसपछि
5: अनि त्यसमा त अन्तर्वार्ताको कमिटमेन्ट पनि करिब सय दिन सरकार बनेको भयो त्यस पछाडि आज अन्तर्वार्तामा बोलिरहनु भएको छ कमिटमेन्ट पुरा भयो।
6: सय दिन पुगिसकेको सस्तो लाग्दैन मलाई अब त्यो भागी छ होइन त्यसपछि
5: यो कार्यक्रम जाँदा सय दिन पुग्छ
6: अब ठिकै छ लेट्स सी
5: एकछिन आरएनजी कहाँ आउँछु
7: हजुर।
5: तपाईँको युवा जोस तपाईँको तातो रगत र तपाईँको माटो बारम्बार देखिन्छ होइन संसदमा तपाईँहरूलाई चाहिँ अध्यक्ष हर्क साम्बाङले त्यही गर्न भन्ने सिकाएर पठाउनुहुन्छ हो
7: युवा जोस भन्नुभयो त्यो चाहिँ मैले बुझिनँ
5: अनि तपाईँहरूको प्रस्तुति जोसले
7: कुरा गर्नुभयो माटो चाहिँ तपाईँहरू जहाँ उभिनु भएको छ त्यसको मुनि पनि माटै छ होइन हामी माटोलाई माया गर्छौँ अरू कुरा त्यस्तै हो र तपाईँले भन्नुभयो युवा जोसको सवालमा यहाँले गरेको प्रश्न अलिक मिल्दैन कि भन्ने लाग्छ
5: कसरी
7: अब युवा जोस भनेको चाहिँ कुन एङ्गलबाट भन्नुभयो
5: संसदमा तपाईँहरू जसरी प्रस्तुत भइरहनु भएको छ जे संसदमा भइरहेछ तपाईँहरूको सङ्ख्यात्मक अवस्था एउटा छ तर संसदमा जे देखाइरहनु भएको छ त्यो त अलि बढी जोसीले लाग्छ नि
7: होइन हामीले राष्ट्रियताको सवालमा बोल्नु माटोको पक्षमा बोल्नु सुशासनको पक्षमा बोल्नु गरिब निमुखाको पक्षमा बोल्दाखेरि तातो रगत भयो
5: करिब निमुखा एकचोटि मलाई मेरो हातमा यी पाँचवटा औँला म औँला भाँचेर बस्छु नि ल
7: एक सुकुम्बासीको पक्षमा बोल्यौँ बाँच्नुभयो दुई प्रवासमा भएका चाहिँ जति पनि नेपाली युवाहरू छन् त्यसको हकिन्द बोलाएको छौँ तिन फ्री भिसा फ्री टिकटको नाममा ठगिएका युवाहरू कुरा गरेका छौँ हो चार सिमानामा बस्ने नागरिकको कुरा गरेका छौँ हो पाँच किसानको कुरा गरेका छौँ हो छ मजदुरको श्रमजीवी कुरा गरेका छौँ अनि
5: के विषय चाहिँ समाधान भयो अब त्यो पनि भन्दैन त
7: त्यस विषयमा चाहिँ सरकारले गर्ने नगर्ने भने प्रसरकारको कुरा हामीले आँसु राखेका छौँ र त्यसमा तपाईँको चाहिँ सबैभन्दा पहिलोचोटि सांसदमा भएर गएपछि रोस्टमबाट बोलेको चाहिँ दुई चारवटा कुरा हो एउटा धर्मनिरपेक्ष संघीयता लोकतन्त्र गणतन्त्रलाई छेडखानी सरकारले नगर्नु भनेर बोलेको छु। अर्को कुरो तपाईँको चाहिँ किसानको संसदमा पहिलोचोटि मैले बोल्दै गर्दाखेरि किसानको समस्या बाँदरको विषयमा फर्स्टमा मैले त्यहाँ एन्ट्री गराएको थिएँ म सांसद
5: तपाईँले एन्ट्री गराउनु भयो बाँदरले भोजपुरको सांसदलाई बढी समात्यो
7: एकछिन सुन त्यो संसदमा गइसके पछाडि

0: होइन त्यस्तो छ। तपाईँलाई यस्तो लाग्छ संसदमा जनताका पक्षमा हामी आवाज उठाइरहेको छौँ, जनताको माग र मुद्दाहरू बोलिरहेछौँ, तर सरकार सुनिरहेको छैन,
1: कता कता हो भने लाग्छ?
0: सरकार त तपाईँ भनिरहनु भएको थियो 100 दिन चाहिँ सरकारले काम गरिसके पछाडि एउटा सिन देखिन्छ, है तपाईँले आम जनताको अभिमत नै एउटा संस्था हो भालेन भन्नुभएको छ, जो अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ होइन, अनि जनताको पक्षमा र जनताका विषय उठाउँदाखेरिमा नसुन्ने मान्छे, नसुन्ने सरकार कसरी जनताको हुन्छ?
2: यस्तो छ, मैले पनि भनेको थिएँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि त्यही नै हो, देशमा अहिले सुशासनको खाँचो छ, अहिले सबै जनताले चाहेको अनुसारको चाहिँ त्यो डेलिभरीका कुराहरूदेखि लिएर विकासका कुराहरू धेरै कुराहरू छ नि। अहिले सुरुमा चाहिँ स्टार्टिङ पोइन्ट भनेको सुशासन हो, गुड गभर्नेन्सको कुरा हो। मैले चाहिँ हिजो निर्वाचन क्षेत्रमा जाँदाखेरि मेरो एक नम्बर एजेन्डा सुशासन थियो, सुशासन बिना जति यहाँ खन्याए पनि केही हुनेवाला छैन। त्यसको लागि सरकारले सुशासन चाहिँ को काम सुरु गरेको कुरा त आम जनतालाई सोध्नु होला, तपाईँ विभिन्न सरकार
0: मलाई चाहिँ भन्दैन न, आम जनताको
2: हरेक चाहिँ तपाईँको चाहिँ सरकारी कार्यालयमा जानु होला, जनताले जहाँ आफ्नो सेवा लिन चाहनुहुन्छ त्यहाँ सोध्नु होला, मलाई सुनाइरहनु भएको
0: के भनेर सोध्ने
2: होइन, हिजो जाँदाखेरिको अवस्था र त्यहाँको कर्मचारीले गर्ने बिहेभियर र त्यहाँको प्रोसेसको कुराहरू त्योभन्दा फरक छ, हामी खुसी छौँ र विभिन्न कुराहरू पनि आएको छ। त्यस कारण
0: तपाईँलाई राष्ट्रपतिको कार्यकर्ताले चितवनमा भने कि सेवाग्राही जनता,
2: आम सेवाग्राही र आम नेपाली जनता
0: के सजिलो भएको छ सुशासनमा चाहिँ यहाँ प्यारामिटर अहिले भने जस्तै आउँला फेरि यो प्यारामिटर चाहिँ सुशासनको सुध्रियो भन्दैन।
2: एउटा कुरा हेर्नुहोस् है, अब जनताले सेवा सरकारी कार्यालयमा जाने कि पहिला 16 वर्ष पुगेपछि अथवा 18 वर्ष पुगेपछि अथवा 20 वर्ष पुगेपछि कति वर्षमा जानु? नागरिकता लिन जाँदाखेरि हिजोको हैरानी, त्यो पासपोर्ट लिन जाँदाखेरिको हैरानी हेर्नुहोस्।
0: तपाईँलाई एउटा चिज सच्याइदिन्छु, पासपोर्ट लिन जाँदा र नागरिकता लिन जाँदा यो बिचमा पछिल्लो दिनमा हैरानी थिएन?
2: होइन, मैले पनि हेरेको छु, कतिपय चाहिँ म यो जिम्मेवारीभन्दा अगाडि जाँदाखेरि चाहिँ त्यहाँ पासपोर्टको डिजिस समेत धेरै कुरा हुन्थ्यो, त्यो नजिक भएको कारणले गर्दा त्यहाँ भएका समस्या मैले आफू पनि सहजीकरण गरेको कारणले गर्दाखेरि चाहिँ धेरै चेन्ज छ। मैले भन्न खोजेको कुरा के भनेदेखि, सुरुमै जुन 3 महिनाको पिरियड छ यो अहिले चाहिँ क्लाइमेट सेटिङको अवस्था हो है, स्टार्ट गर्दैछ गभर्मेन्टले, सरकारले सुरु गर्दैछ, अब त्यसको केही देखिनेलाई त फिलिङ हुने गरी अनुभूति हुने गरी देख्न केही समय लाग्छ,
0: होइन
2: अब सुरुवात गर्दैछ यतिसम्म नै तब अब
0: होइन, जनताका सामान्य कुरै सुनेन, बाँदर बन्द्याकरणको कुरा, बाँदर नियन्त्रणको कुराको गर्नलाई त किन कुलिङ पिरियड चाहियो र किन चाहिँ समय कुर्न पर्यो र तपाईँ चाहिँ कृषिका विषयहरू समाधान गर्न, सीमाका जनताका कुरा सुन्नका लागि, या उहाँले भनेको तपाईँ सुकुम्बासीका कुरा सुन्नका लागि, सुकुम्बासीको त तपाईँहरू त हुकुम्बासी हटा भन्नुहुन्छ, त्यो आत्महत्या गरेर मर्ने हुकुम्बासी थिए,
2: अव्यवस्थित बस्ती भन्छौँ हामी,
0: त्यो आत्महत्या गरेर मर्ने चाहिँ हुकुम्बासी थिए,
2: अनि त्यहाँ कुनै किसिमका घटना घटे, कहाँ घटे, कसरी घटे र घटनाको मेन कारण के हो त्यो अर्कै अलग कुराहरू होला,
0: त्यो तपाईँहरूलाई पर्छ।
2: सरकारले गर्न खोजेको विषय के भने 35-36 वर्षदेखि लिएर चाहिँ विभिन्न आयोगको नाममा चाहिँ आयोगका पदाधिकारी पाल्ने होइन, कहिले सुकुम्बासी समाधान आयोग, कहिले भूमि आयोग, विभिन्न किसिमका त्यो सधैँ लेन्दी प्रोसेस बनाएर चाहिँ राजनीतिक दलका कार्यकर्ता भर्ना गर्ने र तिनको काम कहिले नगर्ने, गरिबको कुरा गर्ने, गरिबको काम कहिले नसुन्ने, त्यो कुरालाई चाहिँ ब्रेक थ्रू गरे र हामीले बुझेको थियौँ। काठमाडौँकै कुरा गर्दाखेरि चाहिँ झन् 3370 घरदुरी जस्तो लाग्छ मलाई, 5-10 यताउता भए पनि त्यहाँ बस्ने बस्ती कस्ता थिए, त्यहाँ कस्ता किसिमको घटना घट्थे र त्यहाँ कस्ता किसिमको गतिविधि हुन्थे, त्यो आम कुराहरू हामीलाई मात्र होइन कि यो सुरक्षा निकायहरूलाई पनि थाहा थियो र आफ्नो चाहिँ घर जग्गा अन्य ठाउँमा भए पनि, नेपालको अन्य भूभागमा भए पनि यहाँ कब्जा गरेर बसेको अवस्था र राजनीतिक नेतृत्वले चाहिँ सपोर्ट गरेको अवस्था, जुन त्यसको म भिक्टिम पनि भएँ 2-3 वर्ष, त्यही कारण त्यो अवस्थित व्यस्ती जहाँ खोलाको चाहिँ मापदण्ड छ, खोला बग्ने ठाउँमा लगेर राखिया थियो, त्यो चाहिँ एक किसिमले त्यो उहाँलाई जोखिमबाट हामी स्वयंले त्यो खोलाबाट प्रत्येक वर्ष गएर चाहिँ हामीले उहाँलाई उद्धार गरेर स्कुलमा राखेको थियौँ, उहाँलाई स्कुलमा राख्ने, फेरि केही दिनपछि फेरि फर्किने, उहाँहरूको स्वयं जीवन रक्षाको लागि हामीले गरेको काम हो, तर विभिन्न राजनीति
0: जीवन रक्षा भए त
2: किन होइन बहिनी,
0: आत्महत्या गरेर मृत्यु हुने दुईजनाको चाहिँ जीवन रक्षा होइन भएन,
2: तपाईँले देख्नु भएको छ 2 वर्ष अगाडि चाहिँ त्यो खोलामा चाहिँ बचाऊ भन्दाखेरि चाहिँ तपाईँको त्यही बस्तीका मान्छेहरू थिए होइन र खोला आयो बिचमा पर्नुभयो, बचाउनलाई कति गाह्रो थियो, खोलाको जुन भाव छ एरिया छ त्यो भाव एरियालाई चाहिँ निश्चित गरिनुपर्छ र यो अतिक्रमण अथवा चाहिँ अवस्थित तरिकाले बसिने र त्यो सेनिटेसनको कुराहरू छ
0: त्यहीँ त्यो सबै व्यवस्थापनलाई मैले माने, त्यो सबै तपाईँको नियतलाई पनि माने, तर अहिले लिएर गएर ती जेल जसरी चाहिँ हिरासतमा जसरी राखिएका मान्छेहरू तिनको चाहिँ जवाफ कसले दिन्छ?
2: अनि हिरासत भन्दा पनि यो जुन
0: हिरासत त हो नि,
2: त्यो हिरासत
0: त्यहाँबाट बाहिर निक्लिन नपाइने, त्यहाँ बोल्न नपाइने,

0: पाइन्छ,
1: सञ्चारको माध्यममा बोल्न नपाइने
0: पाइन्छ, पाइन्छ त्यही।
1: अझ प्रश्न त के छ भने,
0: हजुर
1: अब मलाई यो प्रश्न चाहिँ त्यति सान्दर्भिक लाग्दैन, तर मैले सामाजिक सञ्जालमा पनि त्यो प्रश्न हेरेको थिएँ। तपाईँको के भन्नुभयो है, संस्था नै हो भन्नुभयो क्यारे होइन, बालन शाह, बालन शाहले सिंहदरबार जलाउँछु भन्दा चाहिँ प्रधानमन्त्री बनाउने, मलाई यहाँ यसरी राख्यो म यहाँ बाहिर चाहिँ खुकुरी लिएर जान्छु भन्दा उसले लहर थुन्ने, यो मत्स्य न्याय हो
0: कस्तो सिस्टम भने। यसमा चाहिँ के लाग्छ भने कतिपय कुराहरू म भन्दा नि बुझ्नुहुन्छ, त्यो भनेको जलाउँछु नि भनेको जस्तो लाग्दैन, हो नै
1: होइन
0: अनि त्यो कुराहरू चाहिँ
1: के गर्छु भने,
0: होइन त्यो चाहिँ
1: सिंहदरबार आगो लगाइदिन्छु भने के गर्छु भने, सिंहदरबार गएर घन्टी बजाउँछु भने,
0: उहाँले आफ्नो क्लियरेन्स त दिइ नै सक्नु भएको छ, हेर्नु भएको छ होइन, तपाईँले पनि हेर्नु भएको छ, आएको हुन्छ। त्यो चाहिँ भनेका कुराहरू विषय चाहिँ यसलाई चाहिँ विषयान्तर गरेका विषय हुन् कि, अनि आम यो जुन नेगेटिभ तरिकाले
1: बुझिनेछ केलाई विषयान्तर गर्नु पर्यो,
0: अनि यो त के भनेदेखि 35-36 वर्षदेखि तपाईँको राज्य दोहन गरेर बसेर राजनीति दलले लगाएको एक किसिमको आरोप मात्र
1: ठिकै छ। उहाँले त सुकुम्बासीको व्यवस्थापन गरेको अरे, खोलामा फेरि मान्छे डुबेर नमरोस् भनेको अरे, त्यो खोलालाई व्यवस्थित गर्न खोजेको अरे, उनीहरूको जीवन रूपान्तरण गरिदिनु खोजेको अरे, अनि त्यही विषय उठाएर मैले जनता विषय उठाएँ भन्ने मैले त नि
2: सुकुम्बासी नेपालमा किन भयो भन्ने विषय अध्ययन गर्ने कि नगर्ने तपाईँले सुने
1: म त उत्तर दिनु बसे होइन, प्रश्न सोध्नु बसे हो,
2: तर म क्रस क्वेसन गरेको तपाईँले, म भन्छु नेपालमा सुकुम्बासी तिन कारणले भएको छ। एक नीतिगत कारणले 2021 साल भूमिहीन बन्यो हो, 28, 29, 36, 45, 46 आयो हो, त्यति बेला पाउज न क्षमता हुने मान्छेले धनी पूर्जा ए संसार तपाईँको जो गरेर ल्याए, तर पाउज नहुने क्षमता नहुने मान्छेहरूले त्यति बेला अहिले नै आज उनीहरूले तपाईँको धनी पूर्जा पाएको छैन। म नेपालको 65 जिल्ला घुमेको छु, मधेसमा जानुभयो भने त्यहीसँग जोडेको जग्गा एउटाको अहिले नि छ, सँगै उसको बाउ बाजेदेखि कमाउँदै आएको त्यहीसँग जोडेको जग्गा तपाईँको चाहिँ धनी पूर्जा छ, लाल पूर्जा छ,
1: नम्बरै छ,
2: नम्बरै छ। त्यो किन भयो भने मैले खोज्दै जाँदाखेरि त्यो नीतिगत कारण हो, एक नीतिगत कारणले सुकुम्बासी बने। दोस्रो, हिजोको केन्द्रीकृत शासन प्रणाली जसले काठमाडौँमा मात्रै विकास गर्न चाहन्थे, नेपाल भने काठमाडौँ त सम्झे होइन, त्यति बेला विकास पुग्दै आउँदै गर्दाखेरि घर थर बिर्स्यो, तपाईँ गाउँ बिर्स्यो, कहाँ के उसँग केही छैन, त्यो केन्द्रीकृत शासन प्रणालीले विकास पुग्दै आउँदाखेरि सुकुम्बासी भए। दुई, तिन, विचार नपुराएर विकास गर्दै गर्दाखेरि काठमाडौँको यहाँको तपाईँको रैथानेहरू पनि सुकुम्बासी छन्, त्यो कसरी भयो भन्दाखेरि जसले तपाईँको रोड हाम्रो जो यो भन्यौँ नि पूर्व के भन्छ हाम्रो यो चाहिँ रिङ रोड निर्माणको क्रममा भित्रीबाट निर्माणको क्रममा एउटा टङ्लङ घर थिए, घर सब भत्काएर गए, खतम भए, ऊ सुकुम्बासी भयो,
1: पनि सुकुम्बासी
2: भयो हो। यो तिन कारणले आज मानिसहरू सुकुम्बासी छन्। अब तपाईँले एउटा अनौठो घटना भन्छु, आज काठमाडौँ र नेपालको ठुल्ठुलो सहरमा पहाडबाट झरेर बिगाको बिगा रोपनी रोपनी जग्गा राख्ने अनि तल झरे सुकुम्बासी भयो भनेर हाम्रो मिथ्य भ्रम छ। तपाईँलाई म भन्छु, खोटाङ मेरो जिल्ला जहाँ मन्दिर बाँचेको छु, 264 अति त्यहाँ चाहिँ परिवार सुकुम्बासी छन्। काठमाडौँबाट गएर सुकुम्बासी भयो, कुनै तपाईँको चाहिँ धनगढीबाट गएर सुकुम्बासी भयो, होइन है, हो, नीतिगत रूपमा समस्या छ। अनि यो समस्या वर्षौँ दिनदेखि पालेर आएको समस्यालाई अहिले हान्दिने, अहिले डिस हान्दिने, अहिले
1: अहिले पनि त्यसलाई जारी राख्ने, त त्यसो भए समाधान नगर्ने,
2: फेरि गलत प्रश्न आयो।
1: कसरी गलत भयो
2: म भन्छु, फेरि तपाईँ मलाई बोल्नु दिनुहोस् न, हो सुकुम्बासी अव्यवस्थित बसोबासी हटाउँ, समस्या समाधान गरौँ, तर त्यो माथि राजनीति नगरौँ। हो श्रम संस्कृति पार्टीले कुनै सभा सम्मेलनमा कहिले सुकुम्बासीको तिमीहरू घर भत्काउन भने छाती थाप्छौ भनेका छौँ, तिमीहरूले हामीले भोट दियो भने तिमीलाई लाठ पुर्जा दिन्छौ कहीँ भनेका छौँ, छैन हो। हो हामी सुकुम्बासीको तपाईँको समस्यामाथि राजनीति होइन उनीहरूको न्याय चाहन्छौँ, तर अहिले तपाईँको चाहिँ राइट साइडमा तपाईँको चाहिँ राइट साइडमा तपाईँको क्यान्सर भयो, लेफ्ट साइडको तपाईँको हात काटेर उपचार हुन्छ, पहिला ठाउँमा उपचार त गर्नु पर्यो नि। वर्षौँ दिनदेखि बिगारेर आएको उहाँले भन्नुभयो हो, राजनीति गरे के
1: गरे, भूमि आयोग भन्ने बनाए
2: उनीहरूले गल्ती गरे, ल माने उनीहरूको पक्षमा ल गल्ती गरे, एनिवे ठिक छ। अनि अहिले वर्षौँ दिनदेखि कसै माफियाले गरे गल्तीले गरिब निमुखा घाँटी निजर्ने, त्यो चाहिँ न्याय हो? सुकुम्बासी हटाउने ठिक छ, छानबिन आयोग बनाउनु पर्दैन,
1: उच्च स्तरीय
2: सबै हुकुमवासी हुन्छ।
3: फेरि तपाईँले मैले भन्दैछु गल्ती बोलिहाल्नु
1: सबै
3: त्यहाँ सुकुमवासी सबै
1: तपाईँले राम्रो सुन्नु भएन कि क्या
3: सुन्नु न सबै सुकुमवासी पनि छैनन् सबै हुकुमवासी पनि छैनन् छानबिन आयोग बनाउनु पर्छ के को लागि त्यो त हामीले भन्दैछौँ त छानबिन आयोग बनाएर को सुकुमवासी को हुकुमवासी त्यसलाई छानबिन गरेर डेटा निकालेर त्यसलाई चाहिँ तपाईँको चाहिँ व्यवस्थित गर्ने हो क्या
1: विधि पुगेन
3: विधि पुगेन अनि त्यही प्रश्न मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई त्यही प्रश्नमा उहाँ उभिन्दा सोधेका थिएँ उहाँको एन्सर के सुन्नुहुन्छ भनिदिउँ 35 वर्षमा नभए काम 35 मिनटमा खोज्ने भन्नुभयो त्यति बेला म जुरुक्क उठेर उहाँको कुरालाई प्रतिकार गर्न सक्थेँ तर त्यति मूर्ख पनि छैन मेरो देशको कार्यकारी राष्ट्र प्रमुखलाई मैले तपाईँको चाहिँ पूर्ण रूपमा
1: सरकार प्रमुख राष्ट्रपति
3: कार्यकारी राष्ट्र प्रमुख त हो नि कार्यकारी राष्ट्र
1: कार्यकारी सरकार
3: प्रमुख उहाँलाई मैले तुरुन्तै तपाईँको चाहिँ प्रतिकार गर्नु मैले चाहिँ तर 35 मिनटमा मैले खोजेँ हौ कति लाग्छ बानिन्छ हजुरलाई म सोध्न चाहन्छु 5 वर्ष 2 वर्ष 1 वर्ष कति लाग्छ तर लाखौं लाख सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरौँ राजनीति
1: ओके okay, त्यही रोकेर सोध्छु उहाँले भनेको चिज चाहिँ कहाँनिर रह्यो भने राजनीति तपाईँले अहिले के भन्नुभयो 35 वर्षदेखि 36 वर्षदेखि ती पुराना राजनीतिक दलहरू राजनीति गरिरहेको थिए भोट ब्याङ्क बनाइरहेको थिए हामीले त्यसलाई समाधान गर्न खोज्दाखेरिमा यो विषयलाई विषयान्तर गरियो तपाईँ भन्नुहुन्छ उहाँको प्रश्न चाहिँ राजनीति त तपाईँहरूले पनि गरे हो नि तपाईँकै सभापति होइन रवि लाम्छाने अति निर्वाचित भएर आउनु भएको होइन र हो है उहाँले नै बोलेको हो कि त्यो एआईले बनाएको होइन तपाईँ सुकुमवासीहरूलाई तपाईँ सुकुमवासीहरूलाई हटाइँदैन हटाइयो भने तपाईँहरूको डोजर चलाउँदाखेरिमा छाती थाप्न जाने छाती चाहिँ यो हुन्छ भनेर रवि लामिछानेले बोलेको पक्नुहोस् है तपाईँकै पार्टीबाट निर्वाचित सांसद हो होइन केपी खनाल कैलालीबाट चिन्नुहुन्छ है
0: चिन्छु
1: तपाईँको बालन सर चिया खान जानुहुन्छ नि उहाँकै हो होइन अनि उहाँले नै भनेको यो पटक त सुकुमवासीको छोरो नै तपाईँसँग उम्मेदवार भएर आएको छ मेरो त घर नै ऐलानीमा छ म तपाईँहरूलाई धनी पूर्जा दिन्छु भनेर भाषण गरेको त तपाईँले पनि सुने होला मैले पनि सुनेको होइन अनि विधि बनाएर हुकुमवासी र सुकुमवासी छुट्याम सुकुमवासीको समस्या समाधान गरौँ हुकुमवासीहरूलाई दण्डित गरौँ न त्यो छाती त्यहाँ थाप्न पुग्यो न त्यो लाल पूर्जा आयो राजनीति चाहिँ कसले गराएर रहेछ सर
0: यस्तो सुकुमवासी बस्ती कहाँ हटाओ त अहिले सरकारले सुकुमवासी बस्दै हटाएको होइन खालि अव्यवस्थित बस्ती म प्रतिप्रश्न सोधेँ
1: यति मान्छेहरूको चाहिँ अर्को ठाउँमा घर छ
0: होइन मैले सोध्दैछु
1: हजुरलाई सुकुमवासी अर्को ठाउँमा जग्गा
0: सुकुमवासी बस्ती जानु भएको छ
1: धेरै पटक गएको छु
0: त्यहाँको मान्छेसँग
1: धेरै पटक गरेको छु सुनको चम्चाले चाँदीको थालमा खाने मान्छे हो
0: स्टडी राम्रोसँग गर्नुभएको छ यसरी कुरा जानु जानु हाल घुम्न
1: हेर्नु होइन धेरै पटक रिपोर्टिङ गर्न पत्रकार हुनु
0: राम्रोसँग स्टडी गर्नुभएको छ त्यहाँको हामीले सुकुमवासी हटाएकै होइन हामीले अव्यवस्थित बस्ती
1: त्यही त मलाई भनिदिनु नि त त्यो होल्डिङ सेन्टरमा लगाएका मान्छेहरू अहिले ज जसको छाप्रो भत्काइयो ज जसको फरिको निकालियो ज जसको स्कुल उड्यो ज जसको किताब चाहिँ डोजरले च्यात्यो ती मान्छेहरू सुकुमवासी थिएनन् अव्यवस्थित बसोबास गरेका मान्छे थिए आई अन्डरस्ट्यान्ड द डिफरेन्सेस बिट्विन द ल्यान्डलेस एन्ड द अनम्यानेज पिपल ती मान्छेहरूको काहीँ जमिन छ ती मान्छेहरूको काहीँ घर छ अथवा लाग्छ
0: पक्कै नै
1: पछि छानबिन गर्न जरुरी थियो
0: होल्डिङ सेन्टर राख्यो केलाई होल्डिङ सेन्टरमा राखेर चाहिँ स्क्रिनिङ गर्ने र उहाँ रियल चाहिँ काहीँ चाहिँ जग्गा जमिन नभएको नेपाल सरहदभित्र केही नभएदेखि उहाँलाई व्यवस्थापन गर्ने सरकारलाई
1: होइन त्यो त तपाईँको बोली आफैले आफैलाई काट्न मिलेन मान्ने छु तपाईँले अहिले के भन्नुभएको छ भने सुकुमवासी हटाएकै होइन अव्यवस्थित बस्ती हटाएको भनेपछि उनीहरूको त सुकुमवासी हुनको लागि के भन्छ हाम्रो नेपालको कानुनले भने जुन व्यक्तिको नेपालको सरहदभित्र नाममा जग्गा धनी लाल पूर्जा छैन त्यो मान्छे सुकुमवासी होइन त
0: पक्कै
1: भनेपछि यी होल्डिङ सेन्टरमा बस्ने मान्छेहरूको नाममा काहीँ न काहीँ लाल पूर्जा छैन भने यो सरकारले दिनु पर्यो अब
0: पक्कै हो
1: सुकुमवासी हटायो होइन नि त
0: पक्कै पनि उहाँहरू काहीँ छैन भने सरकारले
1: अनि होल्डिङ सेन्टर छोडेर जा भनेर कहाँ जाने अब
0: होल्डिङ सेन्टर चाहिँ छोडेर जा भनेको अवस्था होइन
1: किन होइन
0: कहाँ होइन विभिन्न सामाजिक सञ्जालको कुरो सत्य कहाँ हुनसक्छ
1: के भएको छ
0: गर बुझ्नु होला त्यहाँ चाहिँ होल्डिङ सेन्टरमा काहीँ जाने अवस्था छैन भनेदेखि होइन सरकारले पाल्छ ढुक्क हुनुभयो हुन्छ व्यवस्थापन गरेर उहाँलाई चाहिँ रियल सुकुमवासी हो उहाँको काहीँ जग्गा जमिन केही छैन भनेदेखि त्यो व्यवस्थापन गरेर उहाँलाई विदाई गर्छ ढुक्क हुनुभयो हुन्छ
1: तर सुकुम्बासीको समस्या चाहिँ अव्यवस्थित बस्ती पनि समाधान, सुकुम्बासीहरूको पनि अहिलेसम्म रहेको समस्या समाधान, जसको आफ्नो जमिन छैन, जसको आफ्नो घर छैन उनीहरूलाई सरकारले भत्ता दिन्छ।
3: सुन्नुस् न, सरकार डराएर ब्याग सर्यो, म प्रष्ट भन्छु, सरकारले देशैभरिको सुकुम्बासीमाथि आक्रमण गर्नु खोजेका थिए, तर बिचमा उहाँले के थाहा पाउनु भयो भने यो सुकुम्बासी अवस्थित कम्तीमा 60-70 लाख भन्दा बढी रहेछ भनेर उहाँले बुझ्नुभयो, अनि लास्टमा ब्याग सर्यो। तर अहिले पनि तपाईँको अधिकांश ठाउँमा चाहिँ उहाँले चाहिँ स्थानीय सरकारसँग सहकार्य गरेर तपाईँको चाहिँ भत्काउने कुराहरू भइरहेको छ,
1: धेरै ठाउँमा नोटिस गएको छ,
3: धेरै ठाउँमा नोटिस गएको छ। म तपाईँलाई प्रश्न के भन्छु भने देश हाम्रो, माटो हाम्रो, जनता हाम्रो, नागरिक हाम्रो, नागरिकले नपेलाउ, नकुटाउँ, होइन अनि म देश यही हो नि, मर्दै जाने मान्छे किन लोभलाज गर्ने? बिचरा उहाँले सरकार कहाँ झुकिरहेछ भने नि, एक त अनुभव नभएको होला, अब पहिला देश घुम्नु पऱ्यो नि। अस्ति त्यो रोस्टमबाट मैले के उभिएर अर्को कुरा सम्झाउँछ है, सरकारले बजेट बनाउँदा कम्तीमा प्रधानमन्त्री लगायत अन्य मन्त्र सम्बन्धित मन्त्रालयले एकचोटि देश घुम्नुपर्छ है मैले भनेको थिएँ क्या। किन त्यसो भने हो नि, म चाहिँ घुमेको छु नि त, मैले गरिबको आँसु देखिया छु क्या, निमुखाको पीडा बुझेको छु क्या, मैले चाहिँ म अतिको 30 वर्षको युवा किन देश बस्यो, म रहरले म फेरि फुत्तै साम्री सञ्चालक चलाएर हो हल्लाएर फुत्तै आएको सामस नसम्झिनु मलाई, फेरि म 13 वर्ष सडकमा हिँडेको मान्छे हो, मेरो उमेर 30 वर्ष हिँड्नु होला, फरक कुरा हो, 30 वर्ष के रहेछ, 13 वर्ष सडकमा हिँडेर आएको मान्छे हो म, मैले गरिब निमुख पीडा देखेको सुन्नु न सुन्नु न, अहिले हाम्रो भाष्य के छ भने नि, भाष्य त्यो खालको छ, तपाईँलाई मैले त्यो भन्दैछु। र एउटा कुरा म तपाईँलाई अव्यवस्थित कुरा सरकारले जो गराएको छ नि, ए भनेपछि काठमाडौँमा त अव्यवस्थित छ नि,
0: हातले के भन्नुभयो भने अव्यवस्थितलाई हटाएको ती सुकुम्बासी छन् भने उहाँले भनेको, तपाईँको अगाडि भनेको, मेरो अगाडि भनेको, दर्शकको अगाडि भनेको कि जो सुकुम्बासी छन् अब त हेर्नुहोस् कस्तो राम्रो कुरा आयो भने आई बिलिभ

0: अवश्य छँदै नै छ। तर एउटा जोखिम ठाउँ तपाईँलाई भन्छु, खोटाङको तपाईँको चाहिँ जन्तेढुङ्गा गाउँपालिकामा वर्षौँदेखि ठुलो पहिरो गएको छ, वरिपरि तपाईँको चाहिँ गाउँमा तपाईँको चाहिँ नागरिकहरू चार पाँचवटा गाउँ त्यहाँ आज पनि तपाईँको कोही उठीवास लागेर सहर पसे सुकुम्बासी धरानतिर कता कताहरू बसेका छन्, अनि त्यो नजान्नेहरू त्यहीँ त्यही गाउँठाउँमा बसेका छन् अझै पनि, होइन? एउटा इक्जाम्पल दिएको है, यस्तो त देशमा यति धेरै छ तपाईँको अवस्थित बसोबासी, होइन?
1: तपाईँको प्रश्न चाहिँ के, यति धेरै मान्छेको व्यवस्थापन सकिन्छ त भन्ने हो?
0: होइन, त्यो पनि होइन। मैले भन्नु खोजेँ के भन्दाखेरि, पहिला ठाडै गाह्रो घाँटी भन्ने चाहिँ एउटा बच्चाले गल्ती के गर्नुहुन्छ भन्नुहोस् त, पहिले सोध्नुहुन्छ नि, आऊ बाबु त किन तिमीले यो गर्यौ, यसो गर्नुहुन्न है भनेर सिकाउनुहुन्छ नि, कि गाह्रो झप्पो हान्नुहुन्छ, होइन नि त?
1: तर काठमाडौँको नदी किनारमा त धेरैचोटि गरेकै छ नि त्यो कुरा,
0: त्यस्तो होइन,
1: उहाँहरू काठमाडौँ महानगरपालिकामा हुँदा धेरैचोटि एटेम्प्ट गरे,
0: त्यस्तो हो भने, त्यस्तो हो भने पहिला उहाँहरूले बासस्थान देखाउनु पर्थ्यो, छानबिन गर्नु पर्थ्यो, होइन? छानबिन गर्नु पर्थ्यो नि त। अब अहिले सुन्नु न, ड्याङ डुङ हानिदिया छ, ब्राङ ब्रुङ हान्दै छ, बिचल्ली बनाइदिएछ, दुईजना त्यहाँ कतिजना सुसाइटी पनि गरे, अनि अहिले आएर चाहिँ ओहो बिरामी भएछ उपचार गरे हुन्छ हुन्छ, हुँदैन नि त
1: एउटा प्रश्न पनि छ, तपाईँकै सांसदहरूको तपाईँकै पार्टीका नेताहरूको पनि ऐलानीमा घर रहेछ, उहाँहरू आफैले घोषणा गरेर भन्नुभएको छ, अहिले यो सुकुम्बासीको कुरा, यो डोजर चलाउने कुरा रोकिएको चाहिँ अब आफ्ना मान्छे पर्छन् भनेर
2: हजुरले चाहिँ भन्न खोजेको चाहिँ विभिन्न सामाजिक सञ्जालमा चाहिँ
1: सामाजिक सञ्जाल होइन, हामीसँग त्यसको चाहियो भने प्रमाण पनि छ,
2: माननीय केपी खनालको विषय जोड्नु खोज्नुभएको
1: होला,
2: एउटा कुरा म के भन्छु,
1: तपाईँको दुई तिनजना सांसदको अरू नाम पनि भन्दैछु, अहिले भन्दै
2: अझ क्लियर गर्छु, म अझ क्लियर गरिदिन्छु, म हामीले सरकारले गरेको कुरा चाहिँ के हो भनेदेखि, जोखिमयुक्त रूपमा रहेको अवस्थित बस्ती हटाएको नम्बर एक,
1: ओके,
2: सुकुम्बासी बस्तीलाई हटाएको छैन, नदी किनारामा रहेको जोखिमयुक्त बस्ती नम्बर दुई, मेरै काठमाडौँ क्षेत्र नम्बर तिनमा जहाँ चाहिँ नदी किनारा होइन जोखिमयुक्त छैन त्यहाँ सुकुम्बासी अहिले पनि हुनुहुन्छ, खोइ हामीले हटाएन, मेरै तिन नम्बर काठमाडौँ क्षेत्र नम्बर तिनमा छ, र जो जो रियल सुकुम्बासी हो उहाँले लाल पूजा पाउनुहुन्छ, यसमा ढुक्क भएर बस्नुभयो,
1: तर विधि उल्टो भयो,
2: अनि विधि स्क्रिनिङ त गर्नु पर्यो,
1: पहिला जाँच लिने अनि पढाउने भयो क्या,
2: त्यस्तो जाँच लिने हो,
1: पहिला पढाएर जाँच लिनु पर्यो नि,
2: जाँच लिएर चाहिँ पहिला पनि कुरा भएको थियो, पहिला पनि हामी चाहिँ हामी महानगरमै छँदाखेरि तत्कालीन प्रधानमन्त्रीज्यूहरूसँग कुरा भएको छ, तत्कालीन हाम्रो मेयर साहबले हालको माननीय प्रधानमन्त्रीज्यूले चाहिँ पटक पटक प्रयत्न गर्नुभएको, त्यसलाई के सपोर्ट गर्नुपर्छ हामी गर्छौँ भन्दाखेरि पनि तत्कालीन अवस्थामा पनि उहाँहरू कुनै शर्त पनि हटाउन तयार हुनु भएन, त्यो धेरै कुरा मैले जानकारी छ, धेरैचोटि गृह मन्त्रालयले मिटिङ भयो,
1: के भन्नुहुन्थ्यो उहाँहरू,
2: उहाँ त्यो कुरा छलफल गरेर त्यो हटाउनुतिर छँदैछ, किनभने उहाँहरू राजनीति दलका कार्यकर्ता हुनुहुन्थ्यो, झन्डा बोक्नुहुन्थ्यो, प्रश्न खुलम र आइरहनु भएको छ, त
1: तपाईँलाई एउटा चिज भनौँ,
2: हजुर,
1: यो पटक जति मान्छेहरू तपाईँहरूले होल्डिङ सेन्टरमा पठाउनु भयो, या बुचोलमा जो जसले प्रदर्शन गरे, या अन्य ठाउँमा सुकुम्बासी भएर प्रदर्शन गरे नि, ती अधिकांशले घन्टी चिन्हमा भोट हालेका थिए, कतिले त हाम्रो भोट फिर्ता लिए भनेका छन्,
2: होइन होइन, अहिले पनि कुरा के हो भने सुकुम्बासीलाई हटाउन खोजेकै होइन कि, यहाँ कुरा नै अर्को अर्थ लगाइयो, यहाँ
1: सार्वजनिक जग्गामा बसेको बस्ती पनि हटाएको छ,
2: जोखिमयुक्त र सार्वजनिक अतिक्रमण गरेछ भने त हट्छ, जस्तै व्यक्तिको व्यक्तिको जग्गा जस्तै मनोहरामा हेर्नु होला, मनोहरामा चाहिँ मनोहरा जग्गा एकीकरण आयोजना चाहिँ सुरुभग 20-25 वर्ष भइसक्यो, व्यक्तिको जग्गा कब्जा गरेर बसिया छ, अनि कसैको जग्गा कब्जा गरेर बसिया छ, कतिका घरहरू तपाईँको नजिकका काठमाडौँ नजिकका चाहिँ गाउँहरूमा चाहिँ घरहरू छन्, ती मान्छे चाहिँ अड्डा जमाएर बसेका छन् र पाँच त्यहाँ छुट्टै एउटा समिति गठन गरेर हो पाँच लाख सात लाखमा बेचेका छन्, अनि त्यसरी निर्मम तरिकाले नानीसँग कहाँ हुन्छ, हेर्नुहोस् कानुनी राज्यमा सुशासन कायम गर्ने निम्ति निर्मम हुनुपर्छ, र सबै कुरा यो हुन्छ कि त्यो हुन्छ कि यो गर्छ कि त्यो बिग्रिन्छ यो बन्छ कि भन्ने हिसाबले राज्य चल्दैन,
1: राज्यसँग मानवीयता भन्ने
2: मानवीयता हुन्छ तर न्यायोचित मानवीयता हुनुपर्छ, न्यायोचित हुनुपर्छ, न्यायोचित भयो भने काम लाग्दैन,
1: तपाईँको सांसदहरूको समाचार आइसके पछाडि चाहिँ यो ऐलानी जग्गाको अब उनीहरूलाई पूर्जा दिने,
2: अनि यस्तो यस विषयमा चाहिँ सरकारले नियम कानुन पद्धति विधि न्यायोचित तरिकाले छानबिन गर्छ,
1: त्यो भने के हो भने क्या, पहिला हेर्नुहोस् सुरुवात चाहिँ सुशासन मबाट गर्नुपर्छ, पहिला कानुन कार्यान्वयन चाहिँ मबाट गर्नुपर्छ, म प्रश्न उठाउँछु भने मेरो अनुहारमा दाग छ भने मैले ऐना पुस्ने होइन क्या, अनुहार धुने हो, आफ्नो सांसदको नाम आए पछाडि चाहिँ खुट्टा किन काम छ,
2: होइन त्यो होइन, खुट्टा कमाएको
1: कहिले हुन्छ?
2: अहिलेको प्लानिङ नै के थियो भने नि, अहिलेको प्लानिङ
1: अहिलेनीमा गएर 3.5 तले घर बनेर बसेको छ, त्यो पनि करोडको घर
2: होइन नि। मैले अहिले चाहिँ सरकारले गरेको कुरा चाहिँ तिर जाउँ न,
1: अहिले गर्ने त्यो चाहिँ कहिले गर्ने?
2: त्यो गर्छ, छानबिन गर्छ, त्यस्तो छ। अब त्यहाँ
1: छानबिन त गृह मन्त्रीको छानबिन जस्तो होला होइन?
2: मैले पनि सुनेको छु होइन, मैले पनि सुनेको छु, बस्ती गाउँ बस्ती नै अहिले जग्गा बसिया छ भनिहाल्छ। उहाँ आफैले स्वीकार्नु भएको छ, उहाँले चाहिँ चुनावी क्याम्पेनमै भन्नुभएको छ, स्वीकार गर्नुभएको छ। त त्यो कुरा हेर्नुहोस् न, उहाँले ढाँट्नु भएको छ र
1: होइन,
2: बस्न पाइन्छ पाइँदैन त्यसको मापदण्ड बन्ला केही बन्ला। अहिले
1: कहिले भन्नु यी सुकुम्बासीको चाहिँ यी तपाईँले यी अव्यवस्थित सुकुम्बासी होइनन् भन्नुहुन्छ, म मरे पत्याउँदिन होइन। यी सुकुम्बासीकालाई चाहिँ तपाईँलाई मापदण्ड चाहिएन, तपाईँको सांसदको नाम तपाईँको नेताको नाम आएपछि मापदण्ड चाहियो।
2: सुकुम्बासी हो भने स्वीकार्दै स्वीकार्छ,
1: म होइन भनेर स्वीकार्दिनँ अधिकांश
2: होइन न, सुकुम्बासी नै होइन उहाँहरू चाहिँ अहिले हेर्नुहोस् है, अब बर्खा सुरु हो नि, ढुङ्गा लिएर जानुपर्ने अवस्था थियो। म स्वयं पोहोर साल चाहिँ साँझ तपाईँको 6-7 बजीतिर त्यहाँको मान्छेहरू बोकेर विभिन्न चाहिँ सामाजिक सञ्जाल देख्नु भएको छ, हामीले बोकेर लगेर स्कुलमा राखेका छौँ। उहाँलाई जोखिमहरू सुरक्षा गरिरहेको छौँ, यहाँ त पोलिटिसाइज भयो कि। हामी नागरिकको अव्यवस्थित रूपमा बसेको नदी किनारामा खोलाले बगाउँछ कि विभिन्न किसिमको धनजनको क्षति हुन्छ कि भन्ने हिसाबले हामी बचाइरहेछौँ, त त्यो अरू व्यक्तिहरूले चाहिँ अरू राजनीतिक दलले उचालिरहेको छन् कि। तर हामी व्यवस्थित गर्न चाहन्छौँ न्याय। मैले भने चाहिँ 3-4 कुरा हेर्नुहोस् है मेरो, सुशासन होइन, सामाजिक न्याय, न्यायोचित वितरण प्रणाली, विकास अनि समृद्धि भन्छु म। मेरो कुराहरू यो 4 पिलर मैले लिएर बसेको छु। र म हिजो हेर्नु होला, आज मात्रै भने मेरो चुनावी क्याम्पेन भनेको थिएँ हामी, राज्य चाहिँ अभिभावक हो, राज्य अभिभावक हो, अभिभावकीय भूमिका खेल्नुपर्छ। तर अभिभावकको भूमिका खेल्ने राज्यसँग चाहिँ अननेसेसरी किसिमले चाहिँ राजनीति गर्ने हिसाबले भोट ब्याङ्क सुरक्षित गर्ने हिसाबले जहाँ हुन्छ नि, त्यहाँ यस्ता कुरा आउँछन्, यस्ता कुरा सुन के हुने होला?
1: त्यस्तो त तपाईँहरूले प्रशस्तै गर्नुभयो नि होइन, एउटा चाहिँ सोधौँ।
2: जस्तै
1: तपाईँको सभापतिले धेरै पटक भन्नुभएको थियो, हाम्रो सरकार बने पछाडिको 100 दिनमा हेर्नु होला, 100 दिन हामीलाई सरकार चलाउने, 100 दिनभित्र हामी विदेशका गल्ली गल्लीबाट नेपाली नागरिक फिर्ता ल्याउँदैछौँ। अब आउँछन् होइन?
2: होइन,
1: सरकार त बन्यो नि, हाम्रो
2: राज्यको रिसोर्सेस के छ?
1: अनि त्यो राजनीति गर्दा त्यो बोल्दा चाहिँ रिसोर्सेस चाहिँ कहाँ गयो?
2: त्यो
1: यो सोच्ने कुरा चाहिँ गट्टा खेल्न गएको।
2: राज्यले चाहिँ क्लाइमेट सेटिङ गर्दैछ अहिले, हेर्नुहोस्
1: ए, 2 वर्ष
2: त भएको छैन,
1: किन उनीहरूले गरेका थिए, हामीले गर्न पाउनु पर्छ।
2: त्यसको मतलब
1: राजनीति चाहिँ तपाईँहरू गरिरहनु भएको छ
2: होइन नि। हिजोको तपाईँको चाहिँ सरकारका चाहिँ सम्माननीय प्रधानमन्त्रीजीहरू कुन कसरी समय व्यतीत गर्थे, अहिले कसरी गरिरहनु भएको छ? बिहान
1: 8 बजेदेखि
2: लिएर बेलुका 9-10 बजे काम गरिरहनु भएको छ। सूचना लिन सक्नु भइहाल्छ,
1: सूचना त दिनु पर्यो नि,
2: पाइन्छ सूचना।
1: उत्तर कोरिया जस्तो छ
2: सरकारको प्रवक्तालाई सोध्नुभयो,
1: सरकारको प्रवक्ता जवाफ पनि सुनेको छ सर,
2: फेरि सोध्नु होला,
1: सुनेको छ, पार्टीको प्रवक्ताको नि सुनेको छ, सरकारको प्रवक्ताको नि सुनेको छ। आरएनजी एउटा समय दिएर उहाँहरूले गर्नु भएन भने विरोध गर्न स्वाभाविक हुन्थ्यो, यो हामी व्यवस्थापन गर्दैछौँ, सक्छौँ, गर्छौँ।
3: यस्तो के सुन्नु न, सरकार निर्मम कहाँनिर हुने भने नि, अघि नै मैले भने नि, पहिला छानबिन समिति खास ठेट कुरा भनिदियो, अब उहाँले जब महानगरमा हटाउनु खोज्नु भएको थियो, ढुङ्गामुरा भएको थियो, त्यसको रिस पोख्नुभयो, सुरुमा चाहिँ गाड डाङडुङ हटाउनु भयो, तर पछि उहाँलाई के अभास थाहा पाउनु, रियालिटी के थाहा पाउनु भयो, देशभरि हेर्नुभयो नि त, पहिला महानगरमा त हेर्नु भएको थियो सुकुम्बासी, सुन त्यो रिस थियो, डाङडुङ्गर हानिदिनु भयो, अनि लास्टमा तपाईँको चाहिँ उहाँले के बुझ्नुभयो भने, सुकुम्बासी त छ भने हाम्रो सरकार ढल्छ नि कुरा भनेर बुझ्नुभयो, सबभन्दा बढी सुकुम्बासी कहाँ छ भन्ने,
1: यस्तो बलियो सरकार कसरी ढल्छ,
3: त्यस्तो कुरा तपाईँ पहिलोचोटि हो, यो हो तानासाई 240 वर्षको राजा त फाली पठाइयो, बोल्ने भने जिब्रो काट्ने राणा त फाली पठाइयो, तपाईँले यस्तो कुरा गर्नुहुन्छ,
1: यदि फालिदिने
3: जनताले भन्छ र सुन्नुहोस्, सुकुम्बासीको सबैभन्दा बढी कहाँ छ म भनिदिउँ, सबैभन्दा बढी तराईमा देशमा छ क्या, अथवा सहर केन्द्रित छ क्या, उहाँले भोट खोज्छ त्यहीँबाट बढी, अनि उहाँलेपछि ढ्याक्क के बुझ्नुभयो, हो यो सुकुम्बासी अवस्था छुयो भने अर्कोचोटि फेरि 182 पछितिर गरिन्छ भनेर
1: चिन्ता गर्ने बेला भएको छैन,
3: ब्याक सर्नुभयो क्या, रियालिटी कुरा त्यही हो, जो उहाँले काठमाडौँको दुई चारवटा तपाईँको चाहिँ खोला किनारको अव्यवस्थित भन्नुभएको छ नि, यसो देशभरि डेटा हेर्नु छ नि 60-70 लाख
1: भन्दा
3: त्यो छ त हामीले छैन भनेको छ त,
1: हामीले पनि देखेको देखेको
3: प्रक्रिया त यस्तो क्या, उहाँले के गर्नुभयो होइन नि, उहाँले जनता मार काम गर्नुभयो, गरिब मार काम गर्नुभयो, मजदुर भएर श्रमिक मार काम गर्नुभयो क्या सरकारले, त्यो किन हो थाहा छ, हाउसिनु भयो उहाँहरू, बढी उम्लिनु भयो, हाउसिएको रूपले फल दिँदैन, म त सम्झेर भनिरहेको छु, आफ्नो सम्झेर भने फेरि थोरै परै सम्झेर भने हो, उम्लिने पोखिन्छ भनिरहेको छु, किन थाहा छ, सफल होस् भनेर हो क्या त्यो, उहाँहरू सफल हुनुपर्छ भन्ने हो मेरो मेरो धारणा, किन थाहा छ त्यो देशको लागि, अहिले उहाँले के गर्नु थाहा छ, 35 वर्षदेखि मात्रै नभनौ न, 240 वर्ष राजाले, 104 वर्ष राणाले, र 35-36 वर्ष जो उहाँले भन्नुभयो नि, त्यहाँदेखि पिल्सिँदै पिल्सिँदै पिल्सिँदै आएको जनतालाई उहाँले पिल्साउनु भयो, व्यवस्थापन त्यसरी हुन्छ त भने क्या,
1: ठिक छ, विधि अलिकति मिलेन,
3: मिल्नु पर्यो नि त, विधि मिल्नु पर्यो, विधि मिलेन भने हो त,
1: ओके त्यो त ठिक छ,
3: सुन सुन, किन चाहिँ तपाईँको त्यहाँ चाहिँ गोरु चाहिँ लट्ठी मुनो वर्षाको पहिला विधि प्रयोग गर्नु पर्दैन भने हो क्या, विधि त प्रयोग गर्नु पर्यो नि,
1: त्यो समय त कटेर गयो,
3: आऊ सुन्नुहोस्, त्यो समय कटेर गयो हो, जे जे उहाँले गल्ती गर्नुभयो गल्ती गर्नु गर्नुभयो, यो गल्ती स्वीकार्नुपर्छ उहाँले, होइन उहाँहरूको सांसद कसो घर सुकुम्बासीमा छ छन् त्योसँग हामीलाई मतलबै छैन, जो सोच्छ तिनले पनि धन्य पूर्जा पाउनुपर्छ भन्छौँ हामी, होइन पाउनुपर्छ, तर सरकारले गल्ती गर्नुभयो, अब सरकार सच्चिनुपर्छ र सच्चिएर बाँकी सुकुम्बासीहरू र अवस्थित बसोबासीहरूको पूर्ण तपाईँको चाहिँ एउटा चाहिँ छानबिन समिति बनाऊ, उच्च स्तरीय छानबिन समिति बनाऊ, बरु त्यसमा हामीले के सहयोग गर्नुपर्ने गर्छौँ, त्यस पछाडि तपाईँको उसको व्यवस्था गरेर चाहिँ ठोकाउन, फेरि कता ठोक्नु पर्ने, त्यसो होला नि ठोक्ने त,
1: सुकुमासीको एजेन्डा यो भयो, अर्को उहाँले अहिले भन्नुभएको थियो गणतन्त्रलाई नचलाऊ, होइन यो आन्दोलनको उपलब्धिलाई नचलाऊ, तपाईँले त महाधिवेशनबाटै चलाइदिनु भयो होइन,
2: यस्तो हो नि कुरा के हो भने हामी चाहिँ संविधान मानेर चुनावमा गए होइन, होइन यही संविधान मानेर हामी चुनावमा गइरहेको छौँ, एउटा बसको विषय त छ नि त,
1: यो मलाई तपाईँ तपाईँहरू पनि त्यही नेता हुनुभयो क्या, अनि मलाई बेला बेला दिक्क लाग्छ यो के काम गरेछु भन्ने लाग्छ क्या, ती 35 वर्षका मान्छेसँग गफ गर्दै गर्दै आएको, अब नयाँ त सुध्रे होला नि भनेको, यिनी पनि यो हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भन्दा उस्तै उस्तै हो नानु भने जस्तो क्या, तपाईँको पार्टीको महाधिवेशनमा तपाईँका महाधिवेशन सदस्यहरूले ताली बजाएको र तपाईँको सभापतिले भनेको चाहिँ प्रदेश सभा खारेज गरिनेछ, र तपाईँको अर्थमन्त्रीले र तपाईँको सभापतिले भनेको चाहिँ के त भन्दा स्थानीय पालिका निर्दलीय हुनेछ होइन, अनि स्थानीय पालिकाका प्रतिनिधिबाट प्रदेशमा उनीहरू प्रदेश सभामा जानेछन्, प्रदेश सरकारमा जानेछन्, प्रदेश सभा खारेज भने हो, प्रदेश सरकार खारेज भने होइन, जानेछन् भने त प्रदेशसम्म के हुनेछ, निर्दलीय हुनेछ, गणतन्त्रको मकसद त त्यो होइन होला, अब यो मैले सोध्नु परेको कि यो पनि हामीले सामाजिक सञ्जालतिर म्यानिपुलेट गर्छ,
2: राज्यको संरचनाको विषय छ नि, त्यो चाहिँ यही नै 100% यही नै मात्रै हुनुपर्छ, कहीँ लेखेको छ,
1: होइन तपाईँको राजनीतिक दर्शन हो कि होइन, यो
2: होइन मैले भन्दैछु
1: तपाईँको महाधिवेशनले पारित गरेको राजनीतिक दर्शन हो कि होइन,
2: महाधिवेशन
1: के रवि लामिछानेले भने मान्दैन भन्नुहोस्,
2: अनि महाधिवेशनबाट पारित भएका कुराहरू होला नि, महाधिवेशन
1: होला नि, बालन्स आप पछि हो भन्नु नि त,
2: हैन त्यो छ हैन, त्यो छ भोलि संविधान चाहिँ संशोधनको विषयको कुराहरू बसको कुराहरू आइरा छन् त, सबै राजनीतिक
1: दर्शन असीम शाहले गर्छन्, त्यो असीम शाहको कारणले
2: सबैसँग कुरा गर्छ,
1: तपाईँको सभापतिले चितवनबाट जारी गरेको क्या, तपाईँहरूले चाहिँ आँखा चिम्लेर रवि लामिछानेले भन्नुभयो श्रीकृष्ण छन् एक भन, अनि सबैले तरारा ताली बजाएको,
2: 2072 साल 2072 को संविधान चाहिँ चेन्जै नहुने भन्ने छ र
1: छैन,
2: अनि
1: छैन,
2: अनि चेन्जै हुँदै होइन त, 2072
1: ल अब 72 को संविधान संशोधन गर्ने हो, निर्दलीय स्थानीय पालिका राख्ने हो, प्रदेश सभामा निर्दलका मान्छे जाने हो प्रदेशमा, 72 को संविधान संशोधन हुन्छ नि,
3: सुन्नु सुन्नु न, उहाँले भने कुरा
1: तपाईँले गणतन्त्र चलाइस भने भन्नुभयो,
3: सुन्नु सुन्नु न, उहाँले भने कुरा मिलेको छैन, कसरी बहस गर्नु म, प्रदेश सभा भन्ने छ सुन्नुहोस् है, प्रदेश सभामा तपाईँको चाहिँ निर्दलीय कुनै तपाईँको सदस्यकार त्यहाँ चाहिँ सभा बन्छ
1: बन्छ,
3: कसरी भन्छ
1: भन्छ, स्थानीय पालिकाबाट
3: बनाउने,
1: त्यही त उहाँले दल नराख्ने भनिसक्नु भयो
3: त, फेरि दल चाहिँदैन प्रदेश सभा बन्नलाई,
1: किन चाहियो? प्रदेश सभा चाहिएन अरे क्या उहाँहरूलाई, प्रदेश सरकार मात्र चाहियो आरएनजी, कस्तो नबुझ्नु?
3: उहाँले भने कुरै सैद्धान्तिक मिथ्या कुरा भएको छ क्या, सैद्धान्तिक सिद्धान्त कसरी मिल्छ भने क्या, त्यस्तो हास्यपद कुरा गर्नुहुन्न क्या, अहिले कम्तीमा नयाँ भन्ने ढङ्गले नयाँ ढङ्गले कुरा ल्याउँदा पनि हास्यपद कुरा ल्याउनुहुन्न क्या। सुन्नुहोस् है,
1: कहाँ बिग्रियो भन्नु न,
3: उहाँले कहाँ बिग्रियो? पहिलो कुरा भनिदिउँ, स्थानीय गैर दलीय बनाउनुपर्छ भन्ने भयो,
1: स्वतन्त्र उहाँहरूको सुरुबाटै
3: स्वतन्त्र मेयर अध्यक्ष बन्ने भए हो, अनि प्रदेश समिति के आर्छस् भन्ने भयो नि त, प्रदेश सभा के आर्छस् भन्दाखेरि त्यो तपाईँको चाहिँ स्थानीय तपाईँको
1: चाहिँ
3: प्रमुखहरू जान्छन्,
1: उनीहरूको सभा भन्छ,
3: उनीहरूको सभा भन्छ, अनि त्यसको लिड कसले गर्छ?
1: त्यहाँ उहाँहरूले निर्वाचित गर्नु होला, विधि बनाउनु होला,
3: उहाँलाई
1: नै सोधौँ न त,
2: कुरा के हो भने
1: उहाँलाई नै सोधौँ, क्लियर
3: गरिदिनु, मैले क्लियर गर्दिनँ, मल्टी पार्टी डेमोक्रेसी सिस्टम भने के हो,
1: त्यो उहाँले स्वीकार गर्नु भएन,
3: अनि
1: त्यो उहाँहरूले उहाँलाई
3: विकल्प छ, त्यसै एउटा विकल्प कि हामी राजावादी हुनु पर्यो, राजा चाहन्छौँ भन्नु पर्यो, एक कि त हामी एक दलले सिस्टम अथवा चाहिँ तपाईँको चाहिँ गैर दल बहुदल मान्दैनौँ भन्नु पर्यो क्या,
1: ल त्यही सोध्नु,
3: अनि त्यो सुन न त्यो फेट्न टुप्पा कुरा चाहिँ यसो पास गरेर त्यो पनि महाधिवेशनमा अधिवेशनमा हुन्छ भने क्या। र यो सुन्नुहोस् यो यो यो कुरा, अर्को कुरा मेरो प्रश्न, अब संगति किन चाहिन्छ म भनिदिन्छु,
1: अहिले त्यहाँ आउनु अगाडि यो सकौँ न, यो सकौँ न,
2: एउटा कुरा भन्छु, हाम्रो
1: उहाँले सोधेको प्रश्न अलि अलि स्पष्ट गरौँ राजजी, तपाईँहरूले फेरि पनि भन्छु ल, तपाईँहरूको महाधिवेशनमा सभापति रवि लामिछानेले तपाईँहरूलाई फुर्सद थिएन, किनभने तपाईँ त महामन्त्रीको क्यान्डिडेट हुनुहुन्थ्यो, तपाईँलाई त्यो पढ्न फेरि आउनुभयो, थकेला थियो, संसद सुरु भयो, पढ्न भ्याउनु भएको छैन, मेरो त कामै त्यही पढ्ने हो होइन, त्यस कारणले मैले धेरैचोटि पढेँ नि त, मैले पढ्दा निकालेको सिनप्सिस के हो भने, रासोपाले स्थापना कालदेखि नै भनेको स्थानीय पालिका स्वतन्त्र हुनुपर्छ, निर्दलीय हुनुपर्छ, त्यो ती भन्नुभएको छ, स्थानीय पालिकाको सङ्ख्या घटाइनेछ भन्नुभएको छ, कति घटाउने भन्नुभएको छैन, राष्ट्रिय सभालाई तपाईँहरूले अब गैर दलीय बनाउने भन्नुभएको छ, त्यसलाई विज्ञको सभा बनाउने भन्नुभएको छ, फ्यान्टास्टिक होइन, सङ्घीय प्रतिनिधिसभाको बारेमा बोल्नु भएको छैन, तर के बोल्नु भएको छ भने पूर्ण समानुपातिक निर्वाचन पद्धति भन्नुभएको छ, ठिक छ, र प्रदेश सभा खारेज, तर प्रदेश सरकार खारेज होइन, सङ्घीयतामा जुन थ्री टायर अफ फेडरलिजम हामीले भनेका छौँ त्यो खारेज होइन भन्नुभएको छ। अब त्यसो हुँदा उहाँले उठाएको प्रश्न चाहिँ के भने, तपाईँको पार्टीबाट मात्रै स्थानीय जनप्रतिनिधि जितेर जाने त होइन होला, श्रम शक्तिले जित्छ होला, काङ्ग्रेसले पनि जित्छ कि, एमाले पनि कहीँ कहीँ जित्ति पो हाल्छ कि भन्दा, त्यहाँ त पार्टीको पनि जान्छ होला, स्वतन्त्र पनि जान्छ होला, एउटा कसरी प्रदेश सरकार बन्छ होइन, अब बहुदलीय प्रणाली हो यो भन्ने स्वीकार नगर्ने भने त फेरि राजा मान्नुपर्छ होला कि, किम जोङ उन हुँ भन्नुपर्छ होला, त्यही भन्नु भयो नि तपाईँले, मैले बुझाइदिएको छु ल,
2: यस्तो हामी गणतन्त्र प्रति प्रतिबद्ध छौँ, यसमा दाहिने बायाँ कुरा कसरी नगर्दा हुन्छ, कसरी त्यो धमिलो
1: राजा ल्याउने कुरा होइन,
2: गणतन्त्र प्रतिबद्ध पार्टी हो। एउटा कुरा के हो भनेदेखि, अहिले यो चाहिँ 200 म अहिले मेरो अलिकति अनुभव भने, म संसदमा जान्छु, हामी 275 सांसद छौँ हो, त मलाई विरक्त लाग्छ, हेर्नुहोस् त्यो सङ्ख्या देखेर म पनि आएँ यहाँ होइन आएँ, त्यो सङ्ख्या अहिले जुन सङ्ख्या छ, सङ्घीय संसदको सङ्ख्या, प्रदेशको सङ्ख्या, प्रदेश संसदको मन्त्रीको कुरा, स्थानीय त यो राज्यले धान्न सक्छ, अब रिभाइज गर्नुपर्छ, अब रिभाइज गर्ने बेला, अब राजनीतिक दलले चाहिँ जति सङ्ख्या जति सक्यो बढी चाहिँ जनप्रतिनिधि बनाएर कार्यकर्ता पाल्ने होइन, अब देश
1: 18 वर्षभन्दा मुनिका बच्चालाई चाहिँ सदस्यता दिने पार्टी चाहिँ कुन थियो,
2: गलत हो,
1: कसरी गलत
2: होइन, त्यो गलत
1: कसरी गलत
2: छैन, प्रमाण ल्याउनु होला छैन,
1: तपाईँलाई कति बेला चाहिन्छ त्यति बेलै दिन्छु,
2: प्रमाण छैन, आज भर्खर
1: कति बेला चाहिन्छ त्यति बेलै दिन्छु,
2: आज भर्खर चाहिँ मैले चाहिँ मेरो चाहिँ महामन्त्रीजी सँग मैले कुरा भएको
1: थियो, तपाईँको पार्टीले गरेको निर्णय तपाईँको महामन्त्रीसँग मेरो पनि कुरा भएको
2: छैन, त्यो
1: गरेको कुरा के हो भने त्यो काहीँ छैन, त्यसलाई हामी खारेज गर्नेछौँ, त्यो हाम्रो नीति छैन,
2: मैले देखेको छैन, त्यो
1: तपाईँलाई देखाउँदैनन्,
2: मैले देखाएको छैन, नदेखाएको कुरो कसरी हो भन्ने,
1: तर तपाईँले पार्टीको
2: मैले
1: देखाएको छैन,
2: राज्यको चाहिँ यो दुरावस्था हेर्न
1: त्यता नजाउँ न, त्यता नजाउँ न, कुरा यसरी जेरी नपका,
2: गणतन्त्र प्रति
1: प्रदेश सरकार कसरी बन्छ, त्यो गैर दलीय कसरी हुन्छ,
2: छलफल हुन्छ नि त, भोलि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा चाहिँ होला,
1: तपाईँहरूको त अडान भयो,
2: सबै होइन सबै राजनीतिक दलसँग छलफल त भइ नै हाल्छ,
1: छलफल गरेर ल्याएको त्यो
2: आफ्नो
1: पहिला पारित गर्ने सुकुम्बासी व्यवस्थापनका शैली हो, यो
2: पार्टीको त ल्याउनु पर्यो नि त, पहिला आफ्नो पार्टीभित्र आफू क्लियर हुनु पर्यो नि त, अनि प्रस्तावहरू छलफल होला, अनि संविधान अनुसार चाहिँ त्यो दुई तिहाई
1: तपाईँहरूलाई त अरू पार्टीसँग छलफल नगरी नि पुग्छ,
2: अस्ति संसदमा लफडा हुँदै गरौँ होइन, होइन डेमोक्रेसीमा गणतन्त्रमा कहिले काहीँ चाहिँ वाद विवाद हुने, आफ्नो मतभेद हुने सामान्य कुरा हो, संसदमा त्यो देखिन्छ।
1: यसमा
3: यस्तो छ, पहिलो नम्बरमा सरकारलाई म सजेस्ट गर्न चाहन्छु, सरकार धेरै दायाँ बायाँ नगर्नु, धेरै नउम्लिनु, अहिले जे छ त्यसमा यथावत राखेर सरकार चलाउनु, सुशासन कायम गर्नु,
1: संविधान भेद होइन, परिवर्तन गर्नु।
3: संविधानको सवाल, संशोधनको सवालमा सरकारले थाहै रहेछ यो संविधान संशोधनको अथवा संविधान पुनर्लेखनको निम्ति यो निर्वाचन भएको हो,
1: कानुन बनाउन भएको
3: होइन नि,
1: तर संसदको दुई तिहाईले संविधान संशोधन गर्न मिल्छ
3: सुन्नु न, थाहा छ क्या मलाई, त्यो पढेको छु होइन, उहाँले संविधान संशोधनको प्रस्ताव र संविधान तपाईँको यो विशेष गरी यो तपाईँको यसपालिको निर्वाचन त्यसको लागि भएको होइन,
1: तर उहाँले चुनावमा
3: एनीवे उहाँहरूले संविधान संशोधनको कुरा ल्याउनु भयो, स्थानीय तह घटाउँ, ओके छलफल गरौँ, हाम्रो पार्टी छलफल गर्न तयार छ, कहाँ कहाँ घटाउने र कहाँ कहाँ बढाउने होला नि फेरि होइन,
1: पुनर्संरचना गर्दा त बढ्ने भन्छ होला,
3: प्रदेशको सांसद सङ्ख्या घटाउँ, ओके छलफल गरौँ, हेरौँ कहाँ कहीँ गलत परेको भएको छ कि, प्रतिनिधि सभा सांसद घटाउँ, ठिक छ छलफल गरौँ, तर निमटेन पार्नु त भएन नि, अब सुन्नुहोस्
1: निमटेन पार्ने त कहाँ प्रस्ताव,
3: फेरि तपाईँले फेरि
1: प्रस्ताव भन्नु न, कहाँनिर छ गलत कुरा त भन्नु भएन नि,
3: प्रदेश सभा खारेज भने के हो,
1: प्रदेश सभा खारेज, प्रदेश खारेज होइन क्या,
3: प्रदेश सभा खारेज भने के हो,
1: प्रदेश सभा जसरी अहिले प्रदेशका सांसदहरूबाट चुनाव हुन्छ त्यो नगर्ने भनेको,
3: त्यसै भने
1: त्यो 330 मान्छे नपाल्ने भनेको,
3: सुन्नु न फेरि गलत, प्रदेश अघि नै मैले त्यसमा त भनेर उहाँले सुरुमा भन्नुभएको कुरै गलत छ, प्रदेश सरकार कसरी गठन गर्नुहुन्छ त्यसमै गलत छ, हो उहाँले एउटा त्यहाँ त्रुप के भन्छ एउटा बचाउनले के राख्नु भएको थाहा छ, प्रदेश मुख्यमन्त्री प्रत्यक्ष गर्ने भने कता भने आला भने होला, हो अरू मन्त्री चाहिँ आएला, अनि त्यहाँ प्रदेशमा कानुन त बनाउनु पर्ला, कानुन प्रदेशी स्तरले किन बनाउने, पढाउनु पर्ला नि त, स्थानीय सरकार प्रदेश स्तर र सङ्घले कानुन बनाउने भनेको छ होइन, अनि त्यो कसरी बनाउने, प्रदेश
1: संविधान संशोधन गर्ने,
3: सुन्नु न फेरि तपाईँको चाहिँ कुरा संविधान संशोधनको कुरामा आउँदैछु क्या, त्यस पछाडि होइन, त्यस पछाडि
1: तपाईँले कसरी गर्ने भनेपछि भन्नु भएन, मरेन है भने तपाईँले प्रतिप्रश्न गर्छु भनेर,
3: त्यो सुन्नु न सुन्नु न, प्रदेश सभा उहाँले जसरी तपाईँको चाहिँ ऊ गर्नु भएको छ नि त्यो अवधारणा त्यही गलत छ क्या, पहिलो नम्बर त्यो गलत त भइहाल्यो हो, दोस्रो नम्बर उहाँले प्रदेशको सवाल, प्रदेश किन चाहिन्छ भन्ने कुरो उहाँले बुझ्नु भएन रहेछ, उहाँलाई जनताले अल्बरिदमको तपाईँको चाहिँ हामी सबैजना त्यसको शिकार बनेर भोट चाहिँ दिनुभयो होइन, तर उहाँहरू यति कच्चा र अपरिपक्क छ भनेर जनताले थाहा थियो, भोट त दिन्न थियो, चाहे त्यो सिमानाको सवालमा होस्, गरिब निमुखा किसानको तपाईँको अधिकार घटनको सवालमा होस्, बालिन साजुले के भन्नु, किसानको बाँदर कहाँ तपाईँको सम्भव रहेनछ भनेर चाहिँ राष्ट्रमा बोलिदिनु भयो, राष्ट्र कार्यकारी सरकार पनि त्ययो बोल्नुहुन्न क्या, त्यस्तो कुरा त्यति कुरा कम्ती बुझ्नु पऱ्यो नि,
1: हाम्रो प्रधानमन्त्री मनमा लागेर ट्याक्क भन्दै
3: सुन्नु, अब सुन्नुहोस् अब सुन्नुहोस्, मनमा लागेको मलाई मन लाग्छ, तपाईँले जे पाए भनिदिउँ त,
1: मिलेन
3: मिलेन, अनि
1: उहाँले जे पाए कहाँ भन्नु,
3: हो अब सुन्नुहोस् अब सुन्नुहोस्, प्रदेश किन चाहिन्छ, तिन चार कारणले प्रदेश चाहिँ
1: प्रदेश फाल्ने भन्नु भएको छैन भने
3: फेरि
1: उहाँको प्रस्तावमा प्रदेश सभा चाहिँ नराख्ने भनेको,
3: प्रदेश सभा त उहाँहरूको लिएको प्रस्तावमा प्रदेश सभा राख्नु नमिल्ने भन्ने छ कि, त्यो मैले आउँदैछु कि,
1: तपाईँहरूले त एकछिन बस्नुहोस् न त,
2: भोलि चाहिँ संविधान
1: संशोधन पक्न तयार हुने मान्छे हो तपाईँ,
2: संविधान संशोधन हुने विषय के हुन सक्छन् त्यो राजनीतिक बहस होला नि, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चाहिँ स्पष्ट रूपमा एजेन्डा ल्याउँछ, आफ्नो धारणा ल्याउँछ, कुरा के हो भनेदेखि यस विषयमा चाहिँ पार्टीको भोलि डिसिजन होला, म एक
1: पार्टीको डिसिजन भइसक्यो
2: होइन, म भन्छु भोलि
1: पार्टीको डिसिजन भइसक्यो,
2: अनि बसको कुराहरू आउला,
1: राष्ट्रिय महाधिवेशनले पारित गरेको
2: एजेन्डाबाट
1: के हुन्छ,
2: मेरो कुरा भन्न दिनु होला,
1: तपाईको चाहिँ फाइनल गर्ने हो,
2: भन्नु कुरा दिनु होला, मलाई के लाग्छ भने मेरो संघीय सांसदको हिसाबले, राजु पाण्डेको हिसाबले पनि म के भन्न चाहन्छु, यो सेतो हात्ती पालेर जनताले खाइ नखाइकन तिरेको करले यो पाल्न
1: सक्नुहोस् है, 275 सांसद तपाईँले, म एकदम तपाईँलाई समर्थन गर्छु ल, एकदम समर्थन गर्छु है, यहाँ समस्या के छ भने अलिक कम प्रश्न हर्का साङमाङलाई सोध्यो भने माटोको सदस्यता लिन जा हुन्छ, अहिले त तपाईँलाई समर्थन गर्छु भनेपछि घन्टीको सदस्यता लिन जा हुन्छ होला, कोही बात छैन,
2: जनता स्वत स्फूर्ता आइरहेछन् भन्नु पर्दैन,
1: पर्दैन, जनता आउने जाने नै हुन्छ फेरि होइन, तपाईँले के भन्नुभयो 275 सेतो हात्ती भयो, यिनलाई चाहिँ पाल्न सकिन्न, सङ्ख्या घटाउँ,
2: स्थानीय तहदेखि सँगसँगै
1: त्यहाँ 753, त्यहाँ त्यत्राविधि 330, होइन झन्डै 900 मान्छे पाल्नु परेको छ. फ्यान्टास्टिक फ्यान्टास्टिक, मुलुकको यत्रो पैसा खर्च भयो नि त,
2: पक्कै
1: फ्यान्टास्टिक. एउटा मन्त्रीलाई दर्जनौ सल्लाहकार चाहिँ फ्रीमा पाल्ने हो, त्यो चाहिँ किन गरे फेरि?
2: एउटा कुरो सोध्छु, एउटा कुरो म फेरि प्रतिप्रश्न गर्छु.
1: सल्लाहकार चाहिँ कार्यकर्ता हुन्छ तपाईँहरू ठिक, ती चाहिँ अरू पार्टीका हुन्छन् तपाईँहरू बेठिक.
2: मैले भन्दैछु, हिजोको दिनमा चाहिँ हामी चाहिँ यो गत निर्वाचन हुनुभन्दा अगाडि रहेका सरकारहरूको पालामा प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरूले राखेका सल्लाहकार सङ्ख्या हेर्नु होला,
1: मन्त्रीको सल्लाहकार कतिजना
2: हुन्थ्यो, हेर्नु होला
1: कतिवटा हुन्थ्यो,
2: होइन अब फर्मल र इन्फर्मल के थियो होला, वेतन वेतनभोगी अथवा वेतन नलिने खालका विभिन्न थियो होला.
1: तपाईँले म यो चुनाव पछाडि दुबईबाट आएको भन्ने सोचेको
2: होइन, होइन
1: म 25 वर्षदेखि यही देशमा पत्रकारिता गरेको,
2: पक्कै नै हो नि, हामीले हेर्नै रहेछौँ नि,
1: अनि
2: पक्कै नै हो.
1: तपाईँहरूले मन्त्रीले यत्रो विधि सल्लाहकार राख्ने मैले सुनेको छैन.
2: मन्त्रालय
1: प्रधानमन्त्रीको कार्यालयमा चाहिँ 48 जनासम्म विभिन्न पदमा नियुक्त गर्न पाइने प्रावधान थियो, होइन? त्यसलाई मलाई लाग्छ प्रधानमन्त्री बालन शाहले एकदम धेरै घटाउनु भएको छ, उहाँको निश्चित मात्रै छन्, आई सल्युट हिम. तर मन्त्रीलाई यो दर्जनौ सल्लाहकार दिने विज्ञ दिने
2: संख्या पनि घट्यो,
1: यो तपाईँहरूले चाहिँ एकदमै एक्स्ट्राभ्यागेन्ट खर्च गर्दै
2: हुनुहुन्छ. मैले अहिले हेर्दाखेरि मैले के देख्छु मन्त्रालय जाँदाखेरि पनि, मन्त्रालय चाहिँ जब मर्ज गरेर चाहिँ मन्त्रालयको संख्या घट्यो नि, कार्यबोध छ,
1: कार्यबोधमा चाहिँ सल्लाहकार लगाएर नियुक्ति गर्ने
2: विज्ञहरू राख्ने हो, विज्ञहरू राख्ने
1: विज्ञ भनेको चाहिँ आफ्नो पार्टीको
2: होइन, आफ्नो पार्टीको हुँदैन, लोक को देखाउनु होला, को चाहिँ देखाउनु र हाम्रो पार्टीको को नै छ
1: राजनीतिक होइन, पछि
2: होइन मलाई के लाग्छ भनेदेखि त्यस विज्ञ पाएको
1: आफ्नो निश्चित मिसनमा हिँडेको मान्छेलाई एउटा सार्वजनिक संस्थान जो सबभन्दा स्वतन्त्र हुनु पर्थ्यो त्यो ठाउँमा लिएर गएर निवेदन मागेको नाममा लिएर गएर चाहिँ भर्ती गरिएको छ, त्योभन्दा बढी के देखाउनु पर्यो? नामै भनिदियो भने चाहिँ भनिदिन्छु.
2: हेर्नुहोस् है, यो कुरा चाहिँ कतिपय कुराहरू चाहिँ प्रष्ट भन्नु पर्दाखेरि मैले अहिले भने विज्ञको रूपमा चाहिँ मन्त्रालयहरूमा
1: राजु सर यति स्वीकार गर्नु,
2: रासोपाको कार्यकर्तालाई भर्ना गरिएको छैन,
1: कार्यकर्ता भएपछि एक नम्बर थपिन्छ भनेर सुन्नु भएन तत्कालीन महामन्त्रीले?
2: त्यो त हेर्नुहोस् त्यो त अर्कै कुरा, त्यो अर्कै प्रसङ्गमा
1: भन्नुभयो. मैले भनेको संख्या घटाउने कुरा, खर्च घटाउने कुरा, उहाँले भनेको कुरा चाहिँ सुनिन्छ नि,
3: त्यसमा सुन्नु न, छलफल गरौँ भने चाहिँ तपाईँ छलफल भने के हो, त्यसले हेर्नुपर्छ भने होला नि त, ठिक छ भने ठिक, गलत छ भने गलत भटौँ भनेको होला नि त. र अर्को कुरो नि, यो चाहिँ संहितामाथिको सरासत आक्रमण हो. अब फेरि तपाईँले संहिता प्रदेश राख्ने नघटाउने भन्नु होला,
1: आएर चेन्ज गर्नु छैन भने
3: त्यो होइन, त्यो उनीहरूले उहाँले लिएको मैले सुरुमै त्यो अस्वीकार त्यो गलत छ, उहाँले त्यो कति अध्ययन गरेर भन्नुभयो आइरहनु हो मलाई थाहा छैन. र अर्को कुरा म तपाईँले के भन्छु, संहिता किन चाहिन्छ अब भन्छु ल, अहिले संहितामाथिको पुरार गर्नलाई कता कताबाट हुन्छ, शब्द जाल घुमाएर संहिता कहाँ फाल्नुपर्छ भन्नुभयो, यहाँ केही शक्तिहरू सक्रिय छन् त्यसकै आज शिकार बन्ने, कि त सरकारको नियति हो कि
1: सरकार
3: शिकार बन्यो, होइन मलाई थाहा छैन
1: प्रयोग हुनु भएको छ,
3: सुन्नु सुन्नु न, त्यही त मैले उहाँहरू त्यसको शिकार हुनुभयो कि सरकारको न्याति हो त्यो मलाई थाहा छैन, उहाँहरू जान्नुहुन्छ. तर म तपाईँले एउटा कुरा भन्दैछु, संहिता किन चाहिन्छ, संहिताको आज जुन खर्चिलो भयो भन्ने हाम्रो मेन्टली जो आज चाहिँ तपाईँको एउटा भ्रम पैदा गरिरहेको छ नि, यो गलत छ. त्यसो भने हिजो अञ्चलहरू कुरा गर्दै जान्छ, हिजो कर्मचारीको त लिस्ट निकालेर हेरौँ कति खर्च थिए होला, त्योभन्दा सटेन 2-4 पैसा तलमाथि भयो होला, म त्यसलाई अन्न त लिन्न, त हिजो पनि नभएको त होइन नि, हो नभएको त होइन नि. त्यसै कारणले गर्दाखेरि लोकतन्त्रले लोकतन्त्र बनाए, संहिताले तपाईँ यिनीहरूले त गलत ढङ्गले प्रयोग गरे,
2: अलिकति
3: संहिता किन चाहिन्छ भन्ने कुरा तपाईँलाई भन्छु. संहिताको कारणले गर्दाखेरि आज लुकिएर हराउन आँटेका चाहिँ पहिचान र भाषिक सांस्कृतिक तपाईँको चाहिँ उठानु भएको छ संहिताको कारणले गर्दाखेरि, एक. दोस्रो, आज तपाईँ हिजो तपाईँको चाहिँ पासपोर्ट बनाउनलाई महिनौदेखि काठमाडौँ धाउनु पर्थ्यो, नागरिकता बनाउनलाई तपाईँको चाहिँ हप्ताउदेखि जिल्ला धाउनु पर्थ्यो, आज कम्तीमा तपाईँको नागरिकले नजिकबाट छिटो छैन ढङ्गले सेवा सुविधा पाएको छ. दुई, तिन, केन्द्रीकृत तपाईँको हिजोको बजेटलाई सन्तुलित ढङ्गले, जस्तै तपाईँको मैले भने नि प्रधानमन्त्रीज्यूले ताप्लेजिङको कुरा बुझ्नुहुन्छ हुन्न नि त, तर प्रदेशहरूलाई थाहा हुन्छ नि त्यहाँ. त्यसै कारणले गर्दाखेरि तपाईँलाई म के भन्छु भने, केन्द्रीकृत तपाईँको बजेटलाई सन्तुलित ढङ्गले विनियोजन गरेर तपाईँको दिगो विकास र समतामूलक ढङ्गले तपाईँको विकास गर्नको निसङ्गता चाहिन्छ। अर्को भाषिक धार्मिक सांस्कृतिक तपाईँको पहिचान सबैले रक्षा गर्नको निसङ्गता चाहिन्छ। आज हुनु चाहिँ हुन्न, तर उहाँले ल्याउनु खोज्नु भएको कुरा पनि बेठिक छ, र उहाँले संहितामा छेडखानी गर्नु खोज्नुहुन्छ क्या। आज संहिताका कारणले गर्दाखेरि यो देशमा आदिवासी जनजातिले, मधेसीले, थारूले, मुस्लिमले, दलितले, समग्र तपाईँको उत्पीडित वर्ग र समुदायले आज मुक्ति पाउँदैछ क्या। ती सबै समुदायले तपाईँको चाहिँ यहाँ राहत पाउँदैछ, त्यसलाई तपाईँको छेडखानी, त्यसको
1: त्यसलाई
3: वञ्चित गर्नको निम्ति आज एकल भाषी, एकल तपाईँको चाहिँ संस्कृति, एकल जाति किसिमको जुन हिजोको विचार थियो नि, त्यसलाई फेरि उहाँले बिउताउनु खोज्नु हुँदैछ। यदि त्यस्तो हो भने फेरि तपाईँको चाहिँ सिंहदरबारको विरुद्ध फेरि सङ्घर्ष हुन्छ। म तपाईँलाई एउटा अन्तिममा एउटा कुरा भन्छु, सिंहदरबारको विरुद्ध किन देशमा तपाईँको बेला बेलामा विद्रोह हुन्छ भने नि, त्यो सिंहदरबार थारूको पनि हो, त्यो सिंहदरबार किसान मजदुर सबै नागरिकको सिंहदरबार हो भनेर अनुभूति नभएको कारणले गर्दाखेरि सिंहदरबारको विरुद्धमा बेला बेलामा फरक फरक किसिमका आन्दोलनहरू हुन्छ।
1: तपाईँले
3: त्यसैले उहाँले संहितालाई जुन ढङ्गले घुमाएर संहिता मास्ने कुचेष्टा गर्नुहुँदैछ नि, यो हामीले स्वीकार्य छैन। यो उत्पुरी समुदाय तपाईँ गरिब किसान मजदुरलाई स्वीकार्य छैन। आज कर्णालीको जनताले
1: प्रवेश गराउनु भयो, तपाईँहरूले 32 मध्ये 30 सिट प्रत्यक्षमा जित्नु भएको छ मधेसमा। संघीयता हामीले 62-63 आन्दोलन पछि तत्काल हाम्रो अन्तर्वी संविधानमा राख्या होइन, जब मधेस उठ्यो, जब मधेस आन्दोलन भयो, त्यसको विरासतको रूपमा संघीयता हामीले एक्सेप्ट गरेर गएको होइन। तर जुन भूमिले तपाईँहरूलाई एकजना त उम्मेदवारै नहुँदा पनि सबभन्दा धेरै मत ल्याएर बस्नु भएको छ, तथापि मातृका यादव सांसद हुनुहुन्छ, ती सिट त तपाईँहरूकै सांसदहरूले प्रत्यक्ष जितेका छन्। समानुपातिकमा तपाईँहरूलाई त्यति धेरै मत हालेको छ, त्यो मधेसलाई पनि बिचकाउने, आदिवासी जनजातिलाई पनि बिचकाउने, सबैलाई बिचकाउने, यस्तो काम चाहिँ किन गरे?
2: होइन, गलत बुझाइ, गलत बुझाइ किन हो भनेदेखि प्रमाण पनि छ मसँग। हिजो चुनावी क्याम्पेनको सिलसिलामा चाहिँ हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ जनपुराण भाषण गर्नुभएको थियो, त्यो भाषण चाहिँ उखु किसान चाहिँ माइती घरमा आएर धर्ना गसिरहनु भएको थियो, अब माइती घर होइन जनकपुरमै, काठमाडौँ जान चाहिँ घुम्न जाऊ, पशुपति दर्शन गर्न जाऊ, स्वयम्भू जाऊ, तर सबै अधिकार यहीँ जनकपुर। संहितालाई झन् स्ट्रङ बलियो बनाउनु पर्छ भने हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको
1: यो प्रस्तावले कसरी बलियो भन्छ,
2: किन भन्दैन? त्यहाँ बस्ने पदाधिकारी मोडालिटीको कुरा डिस्कस गर्न सकिन्छ,
1: त्यो निर्वाचित भएर पार्टीबाट नल्याउनु,
2: निर्वाचित प्रतिनिधि आउँछन् तर टिके चाहिँ आउँदैनन्,
1: अहिले टिके आछन्
2: होइन, आउँदैनन् भने
1: उहाँले टिके आछन्
2: छैनन्, भोलि पनि आउँदैनन्,
1: त्यो त अहिले टिके आछन्,
2: टिके आयो भनेदेखि चाहिँ त्यो चाहिँ गणतन्त्र
1: अहिले त निर्वाचित आएको होइन,
2: निर्वाचित त्यो मोडालिटी फर, यो जुन जुन सङ्ख्या छ नि, यो जुन सङ्ख्या छ नि, यो अफाप छ, यो देशै थिएन सक्दैन, यो रिभाइज गर्नुपर्छ। यो चाहिँ जनप्रतिनिधि नै गर्ने हो शासन, जनताको जनता
1: जनप्रतिनिधि तर दल प्रतिनिधि होइन,
2: दल हो जनप्रतिनिधि पऱ्यो, र दल त्यो कसरी जाने भन्ने छलफल हो नि त। अहिले
1: एउटा चिज बताइदिनु राजजी, मैले नबुझेको, स्थानीय पालिकामा चाहिँ जनप्रतिनिधि चाहियो दलको हुँदैन, प्रदेशमा पनि दलको हुँदैन, अनि यो संसदमा चाहिँ दलको किन चाहियो?
2: किन
1: बाढी जोडी खान?
2: एउटा कुरा हेर्नुहोस् है, स्थानीय तहमा पनि तपाईँको कुरा गर्दाखेरि कसरी जाने त भन्ने छलफल त संविधान
1: छलफल होइन भने फेरि
2: प्रस्ताव ल्याउने एउटा कुरा हो, केही त
1: देशको संविधान संशोधन गर्ने संख्या नै भएको पार्टीले आफ्नो महाधिवेशनबाट पारित गरेपछि त्यसलाई उल्ट्याउने फेरि महाधिवेशनमा जानुपर्छ क्या।
2: यस्तो यस्तो कुराहरू महाधिवेशनमा गएर महाधिवेशनले लिएर आएको कुरा कतिपय होला नि त, भोलि विभिन्न राजनीतिक दलसँग छलफल त हुन्छ, संविधान संशोधन गर्ने विषय एउटा राजनीतिक दलले मात्र गर्दैन, ढुकाउनु होला, एउटा राजनीतिक दलसँग दुई तिहाई बहुमत भए तापनि छ पाइन्छ, त्यो संविधानले प्रष्टसँग दिएको छ, तर भए तापनि होइन मल्टिपार्टी सिस्टममा अरू राजनीतिक दलसँग छलफल हुन्छ, एउटा निष्कर्षमा पुगिन्छ र जान्छ, यो कसैलाई बिचकाएर कसैलाई निषेध गरेर चाहिँ अगाडि बढ्दैन।
1: तपाईँहरू खुसी हुने चिज पनि ल्याएछ रासोपाले,
3: के भयो?
1: पूर्ण समानुपातिक निर्वाचन प्रणाली।
3: म तपाईँलाई भन्दै सरकारले संविधान कहाँ कहाँ परिवर्तन गर्नुपर्छ भने, संविधान संशोधन गर्ने हो भने सरकारले सङ्ख्याको विषयमा हेरौँला भनेको छौँ, त्यो छलफलको विषय
1: उहाँले पनि ल्याउनु भएको छ,
3: त्यो छलफलको विषय भएन। होइन सुरुवात तपाईँको यहाँले कहाँ कहाँ संविधान संशोधन गर्नुपर्छ भने एक पूर्ण समानुपातिको विषयमा पनि छलफल गर, त्यसमा पनि ठुलो कुरै भएन हो। अनि सङ्ख्याको सिटको सङ्ख्याको विषयमा छलफलै भएन, अहिले डिबेटको कुरा होइन, छलफल त गरौँला त्यो संविधान संशोधनको बेला। अर्को कुरो, तपाईँले संविधान संशोधनै गर्ने हो भने त्यो मैले लिखित रूपमा चाहिँ त्यो चाहिँ कार्य व्यवस्थाको रूपमा त्यो संविधान संशोधनको टिममा मैले दिएको छु, त्यहाँको सदस्य म पनि हो होइन। अहिले एक नेपालको महिला पुरुषभन्दा सङ्ख्या बढी छ
1: हो,
3: अहिले उहाँले कतिमा हामीले अधिकार महिला सशक्तिकरण भनिन्छ, कति पर्सेन्ट छ?
1: 33
3: एक तिहाई, त्यसले 50% पुर्याउनु। महिलाहरूको राज्यको सबै अङ्गमा कम्तीमा 50% महिलाको अधिकार सुनिश्चित संविधानमा गरियोस्, त्यो एउटा कुरा ल्याउनुहोस्। अरू कुरो तपाईँले भन्नुभयो,
1: त्यो त छलफल गर्दैछ दशम शाहको नेतृत्वको समितिले, तपाईँहरूसँगै छलफल
3: गर्दैछ, त्यहाँ के छ हुन्छ नि, मै छु त के छ हुन्छ मलाई थाहा छैन,
1: हामीलाई थाहा छैन,
3: सबभन्दा बढी त्यहाँ खबरदारी गर्ने मान्छे मै हो त बोल्दै बोल्दै
1: के हुन्छ त्यहाँ,
3: मैले के भनेको थाहा छ, उहाँले सुरुमा मैले त्यो चाहिँ त्यो त्यहाँ समितिमा गएको छु, मैले के भने सरकारले कुन कुन संविधानको धारा उपधारा परिवर्तन गर्न चाहन्छ, के छ त्यसको सोद्धाखेरि भने उहाँले के भन्नुभयो, केही पनि छैन। अनि कसरी चाहिँ संविधान संशोधनमा तपाईँ आउनुभयो त यो मुद्दाले,
1: उहाँहरू ब्लाइन्ड फोल्ड आइरहनुभएको
3: छ। सुन्नु न, कम्तीमा संविधान संशोधन गर्ने सरकार तर्फबाट आएपछि हाम्रो तर्फबाट चाहिँ यति दिल्ली आएछौँ
1: प्रस्ताव
3: यो सबै हुनुपर्छ भन्ने हाम्रो होइन, त्यो यहाँहरू के छ है, ल यहाँहरू पनि ल्याउनुहोस् भनेर ल्याउनुपर्छ पर्दैन, संविधान संशोधन चाहिँ भन्ने, अनि तपाईँ केही नलिएर आएर हुन्छ, त्यही कारणले संविधान सरकारले कहाँ कहाँ परिवर्तन संशोधन गर्न चाहन्छ भन्दाखेरि केही पनि थिएन। त्यसरी उहाँले के भन्नुभयो मलाई एन्सरमा, चाहिँ सम्बन्धित सरकारवालाहरूसँग सबैसँग चाहिँ परामर्श लिने, परामर्श लिएर चाहिँ त्यसको आधारमा गर्ने भन्नुभयो। अनि उहाँले त्यो परामर्श टोलीतिर के ल्याउनु भयो, आयोग खारिज गर्नुपर्छ, आदिवासी जनजाति आयोग, मधेस आयोग, दलित आयोग, थारू आयोग होइन,
1: विभिन्न
3: आयोगहरू खारिज गर्नुपर्छ भनेर सुझाव दिने मान्छे बढी मात्रामा उहाँले ल्याउनु भयो। अनि त्यसमा मैले तिनवटा सुझाव बनाएर दिएको थिएँ, ठिक छ, सुझाव दिने भने तिनवटा कुरा नछुराउनुहोस् भने मैले एउटा समुदाय सबै समुदायको मान्छे ल्याउनुहोस् भनेको उहाँले ल्याउनु भएन, मैले नाम पनि दिएको थिएँ ल्याउनु भएन। दोस्रो कुरो, उहाँले के गल्ती गर्नुभयो, महिलाहरू बढी मात्रामा ल्याउनुहोस् होइन, त्यहाँ त पुरुषै मात्रै बढी आउँथ्यो नि, एक दिन चाहिँ महिलाकै भेला थियो, खुसी लाग्यो मलाई, खुसी गरेर मुसु मुसु हाँस्दै गयो, महिला आएछ भनेको भरे त महिलाकै विषयमा छलफल गर्छ क्या, अनि महिलाको छलफल नभइकन आउँथ्यो त होइन। त्यही कारणले गर्दा महिलाहरूलाई लिङ्गको आधारमा तपाईँले सुझाव लिनुपर्छ भने पहिला समुदाय, दोस्रो महिला, अथवा लिङ्ग भनौँ न, महिला नभए लिङ्गको आधार, लिङ्गको सबै समुदाय समेट्नु छ। तेस्रो मैले के भने भूगोलको आधारमा कर्णालीलाई, कर्णालीको पीडा सुदूरपश्चिमको तपाईँको पीडा, ताप्लेजुङको पीडा चाहिँ काठमाडौँमा बस्ने कालो गाडीमा हिँड्ने झन्ड हल्लाएर हिँड्ने सचिव
1: कालो छैन अहिले,
3: सुन्नु न अहिले छैन क्या, हिजो थिएँ नि त मैले पूर्व सचिवबाट कुरा गरेछु, मैले नकारात्मक भनेको होइन है, काठमाडौँमा बस्ने एसआरओमा बस्ने तपाईँको मान्छेले कर्णालीको पीडा थाहा हुन्छ हुँदैन नि त, त्यो भूगोलको आधारमा कति कम्ती हुँदैन, तिनवटा चिज समेटेर तपाईँहरू चाहिँ सुझाव लिनु भने कहाँको लिनु, काठमाडौँको वरिपरिको चाहिँ समेटेर ल्याएको छ, गाह्रो हुन्छ।
1: उहाँलाई सोधेको मेरो

0: सरकार धेरै अहिले चाहिँ दायाँ बायाँ गर्नुभन्दा पनि बढी यो पाँच वर्ष उहाँहरूले नि बाउ आमाले भन्छ नि सुरुमा तपाईँको चाहिँ सियो चोर्छ अरे अनि तपाईँ लास्टमा चाहिँ फाली चोर्दै तपाईँ घर फोर्छ
1: घर फोर्छ नि
0: होइन त्यही भएर मैले उहाँलाई के भन्नु खोजिएको थिएँ भने नि सरकारलाई अझै पनि मेरो क्या एकदम तपाईँको सिरियस म सांसद नसम्झिनु एउटा सामान्य नागरिक सम्झिनु सरकारलाई धेरै नहाउसिनु धेरै नउम्लिनु होइन जति छ त्यसलाई बिस्तारै पाँच वर्ष बरु तपाईँहरूले यही ऊभित्र रहेर राम्रो काम गरेर गयो भने सरकार सफल हुन्थ्यो क्या तर सरकार असफलताको चाहिँ तपाईँको चाहिँ भूमरीमा सरकार फैसक्यो कहाँ कहाँमा भनिदिउँ अब एक दुई दिन गरेर समय छैन म भनिदिन्छु
1: ल छोटो
0: एक संविधान संशोधनको उहाँले कुरा ल्याउनु भयो त्यसमा तपाईँको चाहिँ त्यो पारै मिलेन त्यसमा उहाँहरू फेल भइसक्नु भयो दोस्रो मानव अधिकार जेएनजी आन्दोलनको मानव अधिकारले तयार पारेको प्रतिवेदन कार्यान्वयनको सवालमा प्रधानमन्त्रीजी के भन्नुभएको छ त्यहाँ उहाँले के भन्नुभयो त्यो मात्रै होइन हामीले हिजोको तपाईँको जति पनि आन्दोलनहरूमा भएको हिजो घटनाको छानबिन गर्छौँ भन्नुभयो सरकार त्यहीँ फैसिसक्नु भयो सरकारले के बुझिहाल्छ म प्रश्न गर्न चाहन्छु यहाँबाट पनि हिजो 2007 सालमा 45-46 10 जनविद्रोह र 62-63 जनआन्दोलन मधेस आन्दोलन त्यो आपराधिक गतिविधि थियो कि त्यो परिवर्तनको लागि आन्दोलन हो सरकारले त्यो बुझ्नुपर्छ सरकारले त्यस सम्बन्धी आफ्नो धारणा प्रष्ट बारे त बोल्नुपर्छ रोस्टरमा जो बाध्य बोलेर हुँदैन अनि त्यसरी त्यस्तो हो भने उहाँले हिजोकोलाई हिंसात्मक गतिविधि हेर्ने हो भने उहाँले 23-24 हिंसात्मक गतिविधि हेर्नु पर्यो त्यो 23 र 24 उहाँले राजनीतिक तपाईँको चाहिँ एउटा चाहिँ परिवर्तनको निम्ति आन्दोलन हुन्थ्यो भने सहित र घाइतेहरूको माग मुद्दा पुरा गरेर उहाँले के गर्नुपर्छ थाहा छ त्यो आन्दोलन मान्छे थुन्नु भएन अहिले कति थुने सरकारले थाहा छ 976 जना पक्रिनु भयो कोही सामान्य ताईको धटुमा छुट्यो अझै पनि 256 जना थिए जेलको तपाईँको चाहिँ कालो चिसोमा बसिरहेछन् हो सरकार यहाँ असफल भइसक्यो अरू कुरो सरकारले के बोल्नुभयो प्रधानमन्त्रीज्यूले भारत सीमा समस्या र सीमा अतिक्रमण फरक हो सीमा अतिक्रमण सेना प्रहरी शक्ति प्रयोग गरेर कसैको भूमि मिसिन्छ नि त्यसलाई अतिक्रमण भनिन्छ त्यो चाहिँ नेचुरली तपाईँ उत्पादन संसार गरिन्छ नेपालमा मात्रै होइन त्यो समस्या हो उहाँले त्यहाँ के बोल्नु हो हामीले मात्रै भारतले मात्रै होइन हाम्रो हामीले पनि
1: भारत स्पष्ट बनाइसक्नु
0: अब त्यही त म अवधि आउँदैछु क्या
1: चितवनमा स्पष्ट
0: गलत थोरै बोल्नु दिनुहुन्छ अब हेर्नुहोस् पार्टीको कार्यक्रम ठुलो कि संविधान संसद भवन ठुलो
1: मेसेज ठुलो कि ठाउँ ठुलो
0: सुन्नु न फेरि तपाईँले चाहिँ ऊ गर्नुभयो फेरि गर्नुभयो
1: सन्देश ठुलो
0: गलत बोल्नुभयो सुन्नु अब तपाईँ अहिले सुन्नु न मैले एउटा सिरियसली नागरिकले म भन्दैछु ल सिरियसली त्यो चाहिँ प्रधानमन्त्री जो कुरा बोल्नु भएको छ नि त्यो अब भविष्यमा यति गल्पासो हुन्छ यी बालेन्द्र शाह त प्रधानमन्त्री सदा स्थायी होइन नि त उनको पार्टीको भोलि कोही होला अरू पार्टीको भोलि प्रधानमन्त्री कोही होला उसले गल्पासो भयो त्यो उहाँको उहाँको कुराले के भएको छ भने हेर्नुहोस् है भोलि सीमा समस्या र सीमा अतिक्रमणको विषयमा संवाद गर्ने हाम्रो कूटनीतिज्ञ विज्ञहरूमाथि उहाँले गल्पासो बनाउनु भयो एउटा ठुलो प्रमाणको नजर स्थापित गर्नुभयो अब भन्नुहोस् न मैले चाहिँ त्यो सम्मानित तपाईँको सार्वभौम सांसदको रोस्टमबाट बोलेको थिएँ हाम्रो प्रधानमन्त्री ज्यूले बोलेको भनेर हाम्रो छिमेकी मुलुकले दाबी गर्छ अनि हाम्रो कुटनीतिक विज्ञहरूले चाहिँ होइन त्यो त एउटा पार्टी एउटा पार्टीको चाहिँ महाधिवेशन गाह्रो पनि स्पष्टीकरण दिएको थिएँ भनेर हुन्छ पार्टी ठुलो हो कि देश ठुलो हो
1: ओके अब सकौँ
0: त्यो कारणले सरकार असफलताको बाटोमा गइसक्यो म फेरि भन्छु अब त्यहाँ फर्केर
1: तिन महिनामा सरकार सफल असफल भन्ने बेला भइसक्यो
0: हो त बाटो
1: उन्मुख भन्ने बेला
0: फेरि सुरुमा त्यही भएर सुरुमा के भनेको सियो चोरेर फाली चोर्छ फाली चोर्ने घर पर्छ भने सुरुमा त्यहाँ भने तपाईँले एक कुरा ल्याउनुहुन्छ भनेर
1: प्रधानमन्त्रीज्यू कहिले संसदमा गरे यो विषयको जसरी चितवनमा जवाफ दिनुभयो त्यसरी नै कहिले जवाफ दिनुहुन्छ
2: प्रधानमन्त्रीज्यूको चाहिँ विषयमा

0: त्यसको लागि मेरो श्रमशक्ति पार्टी के
1: पनि प्रधानमन्त्रीको अडान त बुझियो, ठाउँ गलत भएन अडान त बुझियो नि त
0: आम भोलि गएर चाहिँ सुन्नु न अहिले के भने नि कम्तीमा प्रधानमन्त्रीले त्यहाँ रोस्टममा गएर मैले गल्ती गरेर भन्नु पर्दैन हो त्यो भयो भने चाहिँ त्यो रोस्टमको फेरि तपाईँले गलत
1: भन्नुभयो
0: यसरी बोल्नु न मान्यजीले मेरो अनुरोध गर्ने यसरी बोल्नु हुँदैन किनभने प्रधानमन्त्री जिम्मेवार व्यक्ति हो उहाँले कहाँ के बोल्ने भन्ने कुरो प्रष्ट यथेष्टा र तपाईँको तथ्यको आधारमा बोल्नुपर्छ तथ्यहीन बोल्नु हुँदैन र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता मेरो पार्टी यस्ता पार्टी कति सकेर जान्छ अहिले पनि 200 भन्दा बढी पार्टी यस्ता नाते पार्टी कति सिधेर जान्छ तर देश रहन्छ त्यो सार्वभौम सांसद रहन्छ त्यो सार्वभौम संसदमा दिएको रेकर्डमा रहन्छ त्यो अनि भोलि विदेशीले त्यसले एउटा प्रमाणको रूपमा भोलि पेस गर्छ नि के हार्ने अनि त्यतिखेर चाहिँ उसले बोलाएको थियो म जिम्मा लिन्छु जिम्मा लिनु भनेर हुन्छ हुन्न नि त त्यही भएर देश र राष्ट्रियताको सवालमा हामी उहाँ न सत्ता पक्ष न म प्रतिपक्ष हामी एक ठाउँमा बिन्नुपर्छ
1: देशको
0: राष्ट्रको पक्षमा त्यस कारणले गर्दाखेरि अन्तिम भने मेरो सरकार
1: धेरैचोटि भइसक्यो
0: होइन सरकार मेरो तपाईँको चाहिँ नजिकको सरकार सफल होस् भन्न चाहन्छु यति मेरो धारणा
1: धन्यवाद दुवैजनालाई धेरै धेरै धन्यवाद
2: धन्यवाद
1: श्रम संस्कृति पार्टीका सांसद आरएन राई अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डे उहाँहरूसँगको यो संवाद द नेसन स्पिक्समा आजका लागि यही सकिन्छ नमस्कार
3: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
4: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौं
3: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
5: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
6: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ
5: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
6: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था
5: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
6: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
5: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
6: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
5: सम्पर्क नम्बर 98550-73474 98550-77680 र 98455-33158
7: स्वदेश FM 93.2 मेगाहर्ज
8: स्वदेश टाइम चेक
9: यस समय सूचकका साथमा
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656-5569-53 98550-77061 र 98550-77053
10: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656-493-440 493-580 र 98550-26440
11: इट्स 9 o'clock अहिले 9 बजेको छ
12: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर पहिरोका कारण अवरुद्ध धादिङ चितवन र काभ्रेको सडक खुलाउने प्रयास हुँदै ठूलो पानीक्रम घट्दै बाढी पहिरोको जोखिम भने कायमै सरकारले खरिद गरेको मध्ये 1,250 मेट्रिक टन मल आज आउँदै धान रोपाईका बेला मलको अभाव हट्ने अपेक्षा कर्जका कारोबारबाट असारमा मात्रै झण्डै 12 अर्ब रुपियाँ राजस्व सङ्कलन कर वृद्धि हुनु अघि नै कारोबार बढ्यो अमेरिकालाई एआईमा चुनौती दिने चीनको घोषणा विश्वव्यापी सहकार्यको आह्वान

0: र यसपटक फिफा विश्वकप फुटबलबाट युवा खेलाडीहरूको उदय मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी नेपाल खबरमा अब पुरा खबर पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितौन तथा बिपी राजमार्ग अन्तर्गत काभ्रेमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ रातिदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जबाङ खोला नजिकै दुई ठाउँमा पहिरो खसेको छ भने चितौनको इच्छा कामना गाउँपालिका फिस्लिङमा पनि पहिरो खसेको छ पहिरो पछ्याउन अझै केही समय लाग्ने धादिङ र चितौन प्रहरीले जनाएका छन् नारायणगढ मुगलिन पोखरा सडक भने खुला छ तर मुगलिन काठमाडौँ सडक भने अहिले बन्द छ प्रहरीले काठमाडौँबाट बाहिरिने गाडीहरूलाई नागढुङ्गा र काठमाडौँ भित्रने गाडीहरूलाई कुरिनटारमा रोकेर राखेको छ यसै गरी काभ्रेको रोसीमा पनि पहिरो खसेका कारण बिबी राजमार्ग रातिदेखि बन्द छ सडक खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ यसैबीच आजदेखि ठुलो पानी पर्ने क्रम घट्न थालेको छ तर केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार हिजो अस्ति जस्तो ठुलो पानी पर्ने सम्भावना भने छैन तर केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना कायमै छ आकस्मिक बाढी पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ आज दिउँसो कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरूमा तथा मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका थोरै ठाउँहरूमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले आज 1,250 मेट्रिक टन मल नेपाल ल्याउँदैछ कृषि वन तथा वातावरण मन्त्रालयका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन डिएपी मध्ये पहिलो खेप 1,250 मेट्रिक टन मल आज आइपुग्ने भएको हो मल भारतको कोलकाता बन्दरगाहमा गएको जुलाई 10 नै पुगेको थियो साउन 1 गतेदेखि नेपालतर्फ ढुवानी सुरु गरिएको पहिलो खेप नेपाल आइपुग्ने लागेको मन्त्रालयले जनाएको छ बाँकी मल कोलकाता बन्दरगाह हामै प्याकेजिङ भइरहेको र प्याकेजिङ सम्पन्न हुँदै गएपछि चरणबद्ध रूपमा नेपाल ल्याउने तयारी छ मलको आयात तथा वितरणको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेडले लिएको छ यस वर्ष धान रोपाईको मुख्य समयमा देशका धेरै जिल्लामा डिएपी मलको अभाव देखिएको थियो धान रोप्ने बेलामा डिएपी मल अत्यावश्यक रहेको छ यही समयमा मल नपाउँदा उत्पादनमा समेत असर पर्न सक्ने चिन्ता किसानले गरेका छन् नेपालमा रासायनिक मल र उत्पादन नहुने भएकाले सरकार पूर्ण रूपमा आयातमा निर्भर छ घर जग्गा कारोबारबाट गएको आर्थिक वर्ष 2082-83 असार महिनामा मात्रै 11,94,99,00,000 रुपियाँभन्दा धेरै राजस्व सङ्कलन भएको छ भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षका सबैभन्दा उच्च मासिक राजस्व हो विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा 6,26,38,00,000 रुपियाँ राजस्व सङ्कलन भएको थियो जुन वर्षकै उच्च दोस्रो मासिक राजस्व रहेको छ विभागका अनुसार साउन 1 गतेदेखि घर जग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेट मार्फत लागू भएपछि कर वृद्धि हुनु अघि नै कारोबार गर्ने प्रवृत्ति बढेको हो त्यसकै प्रभाव स्वरूप असार महिनामा घर जग्गा किनबेच उल्लेख्य रूपमा बढ्दा राजस्व सङ्कलन पनि उच्च भएको विभागको निष्कर्ष छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ
1: विद्युतीय उपकरण बन्द गरौँ टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौँ
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले विद्युत खरिद बिक्री सम्झौता पिपिए भए निर्माणाधीन तर समयमै सञ्चालनमा आउन नसकेका जलविद्युत आयोजनाहरूलाई भौतिक प्रगतिका आधारमा वर्गीकरण गर्दै आवश्यकता अनुसार व्यावसायिक विद्युत उत्पादनको अन्तिम मिति आरसिओडी थप्ने तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार त्यस्ता आयोजनाको समग्र अवस्थाको मूल्याङ्कन गरी आवश्यक सहजीकरण गरिनेछ। आरसिओडी समाप्त नभएका तथा उत्पादन अनुमति पत्र वित्तीय व्यवस्थापन जग्गा व्यवस्थापन लगायत पिपिएमा उल्लेखित दायित्व समयमै पूरा गरेका वा सम्झौता बमोजिम तोकिएको समयभित्र सम्पन्न हुने आयोजना पहिलो समूहमा रहनेछन्। नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिले आयोजनाहरूलाई भौतिक प्रगति र पिपिए कार्यान्वयनको अवस्था अनुसार क ख ग घ गरी 4 समूहमा वर्गीकरण गर्ने पनि निर्णय गरेको छ। मुक्त हरावा चरुवा समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै 10 बुधे बर्दिवास घोषणा पत्र 2083 जारी गरिएको छ। महोत्तरीको बर्दिवासमा आयोजित मधेस प्रदेश स्तरीय दलित अधिकार सम्मेलनले जलवायु न्याय, सामाजिक समावेशीकरण, भूमि तथा वन अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो। घोषणा पत्रमा हरवा चरवा समुदायको वास्तविक पहिचान, लगत संकलन, प्रमाणीकरण र परिचय पत्र वितरणको प्रक्रिया तत्काल कार्यान्वयनमा ल्याउन, भूमिहीन तथा बसोबासविहीन परिवारहरूलाई वैज्ञानिक आधारमा भूमि उपलब्ध गराई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। यस्तै उत्सर्जन न्यूनीकरण कार्यक्रम, लाभ बाँडफाँड योजना तथा सामुदायिक वन व्यवस्थापनमा हरवा चरवा समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने, नागरिकता, शिक्षा, स्वास्थ्य, बिमा, सामाजिक सुरक्षा र सम्मानजनक रोजगारीका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने पनि घोषणा पत्रमा जोड दिएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपास रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षति बापत 1,29,98,307 रुपियाँ राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्य बाली तथा पशुधन क्षति बापत यो रकम राहत वितरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुका कारण मानिसमा सामान्य क्षति भएका उपचारका लागि 1,34,176, गम्भीर घाइतेको उपचारका लागि 29,42,481, 5 जनाको ज्यान गएको र उनीहरूलाई 50,00,000 रुपियाँ राहत प्रदान गरिएको छ। अब विदेशको खबर। चिनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट सङ्केत दिनुभएको छ। साङ्घाईमा आयोजित विशेष विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको समेत बताउनु भएको छ। राष्ट्रपति सीले चिनको नेतृत्वमा स्थापना गरिएका विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य सङ्गठनलाई एआई विकासको इतिहासमा महत्त्वपूर्ण कोषीडुङ्गा भएको बताउनु भएको छ। यो सङ्गठनमा रुस, ब्राजिल, इन्डोनेसिया सहित 30 देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन्। चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दावी गरिएको छ। अब खेल खबर। यसपटकको फिफा विश्वकप फुटबल प्रतियोगितामा युवा खेलाडीहरूको उदयका लागि पनि विशेष बनेको छ। 21 वर्षभन्दा कम उमेरका धेरै खेलाडीले विश्वकै ठूलो मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो एक दशकसम्म अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व जमाउने सङ्केत दिएका छन्। स्पेनका लामिन आमाल र पाउ कुर्बासी, मोरक्कोका आयुब बुआदी, फ्रान्सका डिजिरे डुए, मेक्सिकोका गिर्बल मोरा, नर्वेका एन्टोनियो नुसा, इङ्ल्यान्डका निको ओराइली, अमेरिकाका एलेक्स फ्रिम्यान, स्विजरल्यान्डका जुहान मिन्जाम्बी र आइभरी कोस्टका एन्डियो मान्डे जस्ता युवा प्रतिभाले सबैको ध्यान तानेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरोका कारण अवरुद्ध धादिङ, चितौन र काभ्रेको सडक खुलाउने प्रयास हुँदै ठूलो पानी पर्ने क्रम घट्दै बाढी पहिरोको जोखिम भने कायमै। सरकारले खरिद गरेको मध्य 1,250 मेट्रिक टन मल आज आउँदै, धान रोपाइका बेला मलको अभाव हट्ने अपेक्षा। घर जग्गा कारोबारबाट असारमा मात्रै झन्डै 12 अर्ब रुपियाँ राजस्व सङ्कलन, कर वृद्धि हुनु अघि नै कारोबार बढ्यो। अमेरिकालाई एआईमा चुनौती दिने तिनको घोषणा, विश्वव्यापी सहकार्यको आह्वान र यस पटकको फिफा विश्वकप फुटबलमा युवा खेलाडीहरूको उदय, मेक्सिकोका मोरा विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी।
2: सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
6: साली नदीको शिर,
2: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481, वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा वर्षा हुने बित्तिकै विभिन्न सडक जलमग्न हुने क्रम बढ्दै गएको छ। हिजो वर्षापछि माइतीकर, रामनगर लगायतका क्षेत्रमा सडकमा पानी जम्दा गाडी सञ्चालन प्रभावित भएको हो। ट्राफिक प्रहरले सडकमा पानी जम्दा गाडी एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले वर्षायाममा तीव्र गतिमा गाडी नचलाउन, सुरक्षित दूरी कायम गर्न आग्रह गरेको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव अहिले सतर्कता तहभन्दा तल झरेको जनाएको छ। हिजो बेलुकी नदीको बहाव सतर्कता तह पार गरेपछि विभागले नदी आसपास डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार बिहान 3 बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि 8 बजेसम्म भक्तजनका लागि खुला गर्ने तयारी भएको छ। विशेष पूजा बिहान 8:30 बजेदेखि दिउँसो 12 बजेसम्म मात्र हुनेछ। पशुपतिनाथको दर्शनमा जाने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको तयारी भइरहेको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, टोलेश्वर, बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मखन महादेव लगायत काठमाडौँका ठुला साना सबै शिव मन्दिरमा भक्तजनको लाम लागेको छ। बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिडियाखाना बन्द हुँदा 3 करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको छ। ललितपुरको जावलाखेलमा रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सामान्य दिनमा दैनिक 1700 देखि 1800 आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए। शनिबार 5000 देखि 7000 र आइतबार 3500 देखि 5000 जनासम्मले चिडियाखानामा समय बिताउने गरेका थिए। पुनसञ्चालन भएको पहिलो दिन साउन 1 गते 800 जनाले मात्र चिडियाखाना भ्रमण गरेका। र प्रहरले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका 1 नारायण चौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन सहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन्। उनीहरूले मोबाइल ब्याङ्किङ समेतबाट 1 करोड 96 लाख 3 हजार रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। वर्षा आउने बित्तिकै काठमाडौँका सडक जलमग्न हुने समस्या कायमै, बागमती नदीको बहाव घटे पनि सतर्क रहन आग्रह। साउनको पहिलो सोमबार पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो, विशेष पूजा बिहान 8:30 बजेदेखि दिउँसो 12 बजेसम्म। र बर्ड फ्लूका कारण जावलाखेलमा रहेको चिडियाखानालाई 3 करोड रुपियाँ घाटा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: बाढी र डुबानबाट बच्न के गर्ने
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: दुई धाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईं उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सडक र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईँको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com का साथै उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदि टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाडीको बजार, गाडीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेट सँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै। त्यस्तै आजको कार्यक्रममा सड़क तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमसँग गरिएको कुराकानी पनि छ।
1: जो निम्न हुन्छ, जो गरिब हुन्छ, जो अपाङ्ग हुन्छ, जो दुर्घटनाबाट पराजित हुन्छ र नेपाल सरकारले ल्याएको नीति बिमा नीतिले जम्मा 3,00,000 दुर्घटनाको दिन्छ तर 50,00,000 रुपियाँ ती सङ्घ संस्थाले सेवामूलक सङ्घ संस्थाले खर्च गरेर त्यो एउटा चाहिँ नि घाइतेको जीवन रक्षा गरेको चाहिँ नि यस्ता यी चाहिँ नि संरचनाहरूलाई कुनै पनि सरकारले मैले अब एउटा दुईवटा भनेर कुनै अर्थ छैन। विगतदेखि वर्तमानसम्म त्यसको अध्ययन भएन तर अहिले के आयो भने सस्तो लोकप्रियताको हकमा मानन विज्ञहरू विज्ञताको नाममा पनि फेरि अब चाहिँ नि त्यही किसिमको चाहिँ नि चलखेल भएछ।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौँ, सड़क विस्तार गर्न निकै कठिन देखिएको चक्रपथ अन्तर्गत चाबहिल गौशाला खण्डमा भूमिगत सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको तपाईँलाई कस्तो लाग्यो? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला, हामी कार्यक्रमको अर्को अङ्कमा प्रसारण गर्नेछौ। सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढाउँ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई पनि व्यवस्थित तरिकाले अगाडि बढाइएको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। वर्षातको समय छ, बाहिर निस्कँदै हुनुहुन्छ र लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने मौसम तथा बाटोको अवस्था बुझेर मात्र निस्कनुहोला। ट्राफिक अपडेट पछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। अब पूर्वाधार विकास आयोजनाहरूमा रुख कटानका लागि मन्त्री परिषदको निर्णय नचाहिने भएको छ। मन्त्री परिषद बैठकले पूर्वाधार तथा वातावरणीय व्यवस्थापनका सन्दर्भमा संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउने स्वीकृति सम्बन्धित मन्त्रालयले दिन सक्ने निर्णय गरेको हो। यससँगै अब रुख कटान स्वीकृतिको निर्णय गर्न मन्त्री परिषदमै पुर्याउनु पर्ने प्रशासनिक झन्झट भने हट्ने भएको छ। विगत 4 वर्षदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको छ। सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका 2 चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको हो। यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा 2082 कार्तिक 12 गते भएको सम्झौता अनुसार निर्धारित समयभित्र 12,00,000 स्मार्ट लाइसेन्स छापिएको थियो। त्यसपछि बाँकी रहेका आवेदन व्यवस्थापन गर्न 2083 वैशाख 4 गते दोस्रो चरणको सम्झौता गरी थप 15,00,000 अनुमति पत्र छाप्ने कार्य सुरु गरिएको थियो। उक्त दोस्रो चरणको काम पनि 2083 असार 32 गते सम्पन्न भएसँगै कुल 27,00,000 स्मार्ट लाइसेन्सको छपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ। अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा अनुमति पत्र नवीकरण गरेका सेवाग्राहीको यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने करिब 3,000-5,000 विवरणका आधारमा 24 घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्दै आएको पनि मन्त्रालयले जनाएको छ। यस व्यवस्थाबाट नयाँ लाइसेन्स वितरण प्रक्रिया थप छिटो र व्यवस्थित भएको छ। मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्र मार्फत अब सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सवारी चालक अनुमति पत्र छपाई सम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको विशेष पहल, निरन्तर समन्वय र उच्च प्राथमिकताका कारण लामो समयदेखि छपाई हुन बाँकी रहेका सबै 27 लाख सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको हो। राजमार्गहरूको चौडाई र लम्बाई बढ्दै गर्दा यसको मर्मत सम्भार खर्च धान्न अरबौं रकम खर्च हुने गरेको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको कार्यमूलक तथा विविध विषयको लेखा परीक्षण प्रतिवेदन 2083 अनुसार सरकारको ठूलो खर्च यसै क्षेत्रमा केन्द्रित भइरहे पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन। प्रतिवेदनका अनुसार मर्मत र पुनर्निर्माण कार्यमा ढिलाइका कारण सार्वजनिक सम्पत्तिको मूल्य ह्रास, दुर्घटनाको जोखिम तथा आर्थिक क्षति बढ्दै गएको अवस्था छ। महालेखाको कार्यमूलक प्रतिवेदन अनुसार राजमार्गहरूको मर्मत सम्भारका लागि सडक बोर्ड नेपालका नाममा विगत 5 वर्षमा 68 अर्ब 74 करोड 90 लाख रुपियाँ बजेट विनियोजन भएको थियो। यसको 81.4% अर्थात 55 अर्ब 96 करोड 43 लाख रुपियाँ निकासा गरिएको थियो। आर्थिक वर्ष 2077-78 81-82 अवधिमा सो रकम राजमार्गहरूको मर्मत सम्भारका लागि निकासा भएको हो। सडक सञ्जालहरूको योजनाबद्ध नियमित मर्मत सम्भार नहुँदा सडक थप जीर्ण भई पुनर्निर्माणको भार बढ्ने, दुर्घटना वृद्धि हुने लगायतका जोखिम बढेको प्रतिवेदनमा औल्याइएको छ। आवश्यकता अनुसार बजेट विनियोजन तथा मर्मत सम्भार गर्ने निकायबीच आवश्यक समन्वय मार्फत योजना सञ्चालन प्रक्रिया प्रभावकारी बनाई सडक मर्मत सम्भारमा कार्यदक्षता अभिवृद्धि गर्नुपर्ने भनाई महालेखा परीक्षक कार्यालयको छ। सडक बोर्ड नेपालले विगत 5 वर्षमा हासिल गरेको आवधिक मर्मतको औसत प्रगति 57% र पुनर्स्थापना तथा पुनर्निर्माणको औसत प्रगति 44% रहेको छ। योजनाबद्ध आवधिक मर्मत र पुनर्स्थापना तथा पुनर्निर्माण कार्यलाई जोड दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। सडक विस्तार गर्न निकै कठिन देखिएको चक्रपथ अन्तर्गत चाबेल गौशाला खण्डमा भूमिगत सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लानमा यस्तो प्रस्ताव गरिएको हो। चक्रपथ विस्तार अन्तर्गत कोटेश्वरदेखि कलङ्की विस्तार भइसकेको छ। कलङ्कीदेखि वसुन्धरा खण्डमा चाँडै चीन सरकारले काम सुरु गर्दैछ भने महाराजगंजदेखि धोबीखोला चप्पल कारखानासम्म 700 मिटर बनिसकेको खण्डको यही वर्ष ठेक्का लाग्दैछ। तर चाबेलदेखि गौशाला खण्डमा सडक विस्तार सम्भव नदेखिएपछि भूमिगत सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको हो। चाबेलदेखि गौशाला खण्डमा सडक विस्तार गर्न खाली जग्गा नभएको र विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्र भएकाले एलिभेटेड सडक पिलर उठाएर बनाइने निर्माण पनि नमिल्ने भएपछि विकल्पमा सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको हो। मास्टर प्लान अनुसार प्रस्तावित चाबेलदेखि गौशाला भूमिगत सुरुङ मार्गको लम्बाई 1,563 मिटर छ। यो हालको 4 लेनको सडक मुनि 2 तहको निर्माण हुनेछ, जसमा माथिल्लो तहको सुरुङबाट उत्तरतर्फ चाबेलतिर र तल्लो तहबाट दक्षिणतर्फ गौशालातर्फ जाने सवारी साधन गुड्नेछन्। भूमिगत सुरुङ मार्गको कुल चौडाई 15.5 मिटर रहेको छ, जसमा सवारी गुड्न तल र माथि 2.5-6.5 मिटर फराकिला बाटो बनाइनेछ। त्यस्तै सुरुङ मार्गको दुवैतर्फ भित्री सोल्डर 0.25 मिटर र बाहिरी सोल्डर 1.1 मिटर रहनेछ। सुरुङ मार्गमा आइपर्ने आपतकालीन अवस्थामा उद्धारका लागि तल्लो तहको सुरुङ मार्ग मुनि आपतकालीन सुरुङ मार्ग बनाउने प्रस्ताव गरिएको छ। यो सुरुङ मार्ग टर्नर बोरिङ मेसिन टिबिएमले खन्ने प्रस्ताव गरिएको छ। टिबिएम मेसिन जमिन मुनि पठाउन सुरुङमा चाबेलचोकको उत्तरतर्फ लन्च सफ्ट निर्माण गरिनेछ। त्यसपछि क्रमशः मेसिनले सुरुङ खन्न सुरु गर्नेछ। यसको रिसिभिङ सफ्ट गौशालामा रहनेछ। यो सुरुङ खन्नु अगाडि नै चाबेलचोक सुधार गर्नुपर्ने प्रस्ताव गरिएको छ। सुरुङ खन्दा उक्त सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने छैन। यद्यपि सुरुङ खन्दा निस्कने माटो ओसार्न र प्रिकास्ट कंक्रिट ढुवानी गर्न प्रयोग हुने ठूला सवारी र उपकरणको आवत जावतको व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ। यो सुरुङ मार्गको लागत निकै महँगो र विश्व सम्पदा क्षेत्र नजिक भएकाले बन्छ बन्दैन भन्ने टुङ्गो छैन। तर बनेको खण्डमा चाबेल गौशाला क्षेत्रका जाम व्यवस्थापन र नेपालको सहरी सडक पूर्वाधारमा नयाँ कोसे ढुङ्गा बन्नेछ। मध्य प्रदेशले ठूला सवारी साधनको चालक अनुमति पत्र लाइसेन्स दस्तुर दोब्बरभन्दा धेरैले बढाएको छ। प्रदेश सरकारले आर्थिक ऐन 2083 मार्फत 2 पाङ्ग्रे तथा 4 पाङ्ग्रे साना सवारीको लाइसेन्सको दस्तुर 100% र हेभीको 133.33% बढाएको हो। आर्थिक ऐन अनुसार अब मध्य प्रदेशबाट ट्रक, बस, लरी, रोड रोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्सकाभेटर, ब्याकहोल लोडर, गर्डर लगायत वर्गको नयाँ लाइसेन्स लिँदा र नवीकरण गर्दा 7,000 रुपियाँ तिर्नुपर्नेछ। गत असार मसान्तसम्म 3,000 रुपियाँ थियो। यससँगै मधेसमा हेभी सवारीको लाइसेन्स देशका 7 प्रदेश मध्ये सबैभन्दा महँगो बनेको छ। अन्य प्रदेशमा हेभी सवारीको लाइसेन्स दस्तुर 6,000 रुपियाँ तोकेका छन्। सबै वर्गका सवारीको नयाँ वा नवीकरण हुने लाइसेन्सको म्याद भने 10 वर्षको हुनेछ। प्रदेशले लाइसेन्सको आवेदन शुल्क भने 500 रुपियाँ नै यथावत राखेको छ। वर्ग थपको दस्तुर भने दोब्बरले बढाएको हो। यसअघि वर्ग एदेखि एफसम्मको वर्ग थप दस्तुर 500 रुपियाँ रहेकोमा अब 1,000 रुपियाँ लाग्नेछ। त्यस्तै वर्ग जीदेखि जेसम्मको 2,000 रुपियाँ तिर्नु पर्नेछ। यसअघि 1,000 रुपियाँ थियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरकारवाला निकायलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही भागमा अति भारी वर्षा हुन सक्ने जनाएको हो। यसै गरी मधेस, बागमती र अन्य हिमाली तथा पहाडी भूभागमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ। भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भूक्षय, डुबान र घेग्रान बहावको जोखिम उच्च हुने भएकाले प्राधिकरणले पूर्व तयारीको लागि विशेष निर्देशन जारी गरेको छ। उक्त अवधिमा अत्यन्त जरुरी काम बाहेक घर बाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ। प्राधिकरणले मौसम सम्बन्धी अद्यावधिक जानकारी र चेतावनीका लागि सञ्चार माध्यम तथा आधिकारिक पोर्टलहरूमा नियमित रूपमा अवलोकन गर्न समेत ध्यानाकर्षण गराएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सडक र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सडक र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा सडक तथा सवारी व्यवस्थापन र सार्वजनिक सवारीको स्थान एवं व्यवस्थापनका पछिल्ला नियमबारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाई आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदि अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समयसँगै अघि बढ्दै नेपाल

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 98452028 40, साथै 24 घन्टा हटलाइन नम्बर 0157900086।
3: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौँ। टेकमाइन्डलाई।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। कञ्चनपुरमा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका 19 को बागफाटाका महिलाहरू सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक टेक बहादुर रावतका अनुसार भीमदत्त नगरपालिका 19 को दशरथ टोल बस्ने उनीहरू आइतबार बिहान 11 बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मालु मेला पोस्टबाट निकुञ्जभित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुरिता चौधरी, विमला साग आग्री, सुमिता सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार, सिमानी सुनार सम्पर्कविहीन भएको बताइएको छ। उनीहरू 9 जना र 5 जनाको समूह बनाएर च्याउ खोज्न हिँडेका थिए। सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्लाको ढल्केबर जटई सड़क खण्ड अन्तर्गत मिथिला नगरपालिका 6 स्थित बसई खोलामा निर्माणाधीन पुल वर्षौंदेखि सम्पन्न हुन नसक्दा स्थानीयवासी र यात्रुले सास्तै खेपिरहेका छन्। निर्माण भएको ढिलाइका कारण उक्त स्थान दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र समेत बनेको छ। ढल्केबरदेखि जटईसम्मको सड़क 6 लेनमा विस्तार भइसके पनि बसई खोला पार गर्न असै पुरानै साँगुरो पुल प्रयोग गर्नुपर्ने बाध्यता छ। फराकिलो सड़कबाट तीव्र गतिमा आएका सवारी साधन साँगुरो पुलमा प्रवेश गर्दा चालक छुकिने र दुर्घटना हुने क्रम बढेको स्थानीयको भनाई छ। स्थानीय विजय शाहका अनुसार निर्माण व्यवसायको लापरवाहीका कारण वर्षौंदेखि पुल निर्माण अलपत्र परेको छ। यस अवधिमा उक्त क्षेत्रमा धेरै दुर्घटना भइसकेका छन् भने मानवीय क्षति समेत भएको छ। निर्माण स्थलमा राखिएका सामग्रीमा समेत खिया लाग्न थालेको छ। सड़क डिभिजन कार्यालय जनकपुरका अनुसार 14,08,23,000 रूपियाँ लागतमा नागार्जुन हेक कन्स्ट्रक्सन जेबीसँग 2076 असार 31 गते निर्माण सम्झौता भएको थियो। 2078 असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब 40% मात्रै निर्माण सम्पन्न भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका 7 कानेपोखरी नजिक नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पत्री शनिश्चरी 10 त्रिवेणी चोक बस्ने 60 वर्षीय गोविन्द लिम्बू रहेका छन्। घटना गैराती करिब 12 बजेको समयमा भएको हो। प्रहरीका अनुसार घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अरनीको अस्पताल उर्लाबारी पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सवारी साधन सहित फरार रहेका चालकको खोजी तथा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।

0: एसेंशियल्स। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज। अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई। नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरका मुख्य शहरहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने जनाएको छ। आज दिउँसो र राति दुवै समय अधिकांश क्षेत्रमा वर्षाको सम्भावना उच्च रहेको छ। आज दिउँसो काठमाडौँमा अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियस रहनेछ भने 70% वर्षाको सम्भावना छ। राति पनि काठमाडौँमा मेघगर्जन सहित मध्यम वर्षा हुन सक्ने र न्यूनतम तापक्रम 20-22 डिग्री सेल्सियस रहने अनुमान छ। दिउँसो पोखरा, धनगढ़ी र जोमसुममा वर्षाको सम्भावना 80% रहनेछ। बाहिर हावामा अधिकतम तापक्रम 32-34 डिग्री, सिमरा र जनकपुरमा 31-33 डिग्री, दिपायल र धरानमा 30-32 डिग्री सेल्सियससम्म पुग्नेछ। दिउँसो लगभग सबै शहरमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा जुम्ला र जोमसुममा मेघगर्जन सहित हल्का वर्षा हुनेछ भने बाँकी सबै शहरहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। राति धनकुटा, विराटनगर, धरान र पोखरामा वर्षाको सम्भावना 70% रहनेछ। तराई तथा पहाड़ी क्षेत्रका अधिकांश शहरहरूमा राति पनि मेघगर्जन र चट्याङ सहितको वर्षाबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा खसेका पहिरो पछाउने काम जारी रहेको प्रहरीले जनाएको छ। धादिङको बेनीघाट, रोराङ गाउँपालिका 10 जवाङ खोलानी र 2 ठाउँमा पहिरो गएको छ भने चितवनको इच्छा कामना गाउँपालिका 3 फिसलिङमा पनि पहिरो खसेको छ। दुवै धादिङ र चितवन दुवै क्षेत्रमा पहिरो पछाउने काम जारी छ। जिल्ला प्रहरीकारीले चितवनका अनुसार नारायणघाट मुगलिन पोखरा सड़क खुला छ, तर मुगलिन काठमाडौँ सड़क भने अहिले बन्द छ। पहिरो पछाउने काम जारी छ भने सवारी साधनलाई कुरिन्टार क्षेत्रमा रोकिएको छ। यसैगरी जिल्ला प्रहरीकारीले धादिङ डीएसपी प्रकाश दाहालका अनुसार दादिङ तर्फको पहिरो पछाउन पनि अझै केही घण्टा समय लाग्ने अनुमान गरिएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
2: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
0: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
4: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
0: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
0: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
0: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
3: 0556-49-0034,
2: माडी सम्पर्क 98426-43211, 98142-76-04 र 98550-58369।
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
6: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
7: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
8: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
7: सम्पर्क 98119-32811 र 98653-73-687।
9: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
0: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
8: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
10: माडीवासीहरूका लागि खुसीको खबर:
11: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै SD र SD च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
12: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।
4: अब त म तिमीसँग 1 बस्दिन, 2 बस्दिन, 4 बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
13: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
8: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
12: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

0: साथमा
1: दक्षिणकोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कञ्चनपुरको शुक्लाफाटामा च्याउ खोज्न गएका 14 जना महिला सम्पर्कविहीन, 3 जना फेला, अन्यको खोजी चल्दै। पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो, जोखिम कायमै रहेकाले मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह। लाइसेन्सको स्वास्थ्य परीक्षामा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह। स्वास्थ्य परीक्षण सहजसँगै सेवाग्राहीको समय र खर्च बच्ने विश्वास। गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा, युद्धका कारण 6,20,000 भन्दा धेरै विद्यार्थी पढाइबाट वञ्चित। र सन् 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने। नेपाल खबरमा अब पूरा खबर। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 जना मध्ये 3 जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाटा निकुञ्जभित्र जंगलमा बेलडाडी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ। 3 जनालाई निकुञ्जभित्रको लल्लेरी पोस्टबाट झण्डै 4 किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेलडाडीकै 3 जना हिजो लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। शुक्लाफाटाभित्र भीमदत्त नगरपालिका 19, बाघफाटाबाट प्रवेश गरेका 14 जना महिलाको समूह भने अझै सम्पर्कविहीन छ। रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ। बाघफाटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावलले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी भइरहेको जानकारी दिनुभयो। पहिरोका कारण अवरुद्ध भएका पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सड़क खुलेपछि दुईतर्फी गाड़ी सञ्चालनमा आएका छन्। चितवनको इच्छाकामना गाउँपालिका 2 अन्तर्गत फिस्लिङको पानीधारा र चुम खोलामा आज बिहान पहिरो खस्दा नारायणगढ़ मुगलिन सड़क खण्ड केही समयका लागि अवरुद्ध भएको थियो। सड़कमा थुप्रिएको पहिरो हटाएपछि त्यस खण्डमा यातायात सञ्चालन भएको छ। त्यसैगरी धादिङको जबाम खोलामा खसेको पहिरोका कारण अवरुद्ध भएको सड़क पनि सड़क सफा गरेपछि दुवैतर्फ गाड़ीहरू सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़क खुलेसँगै नारायणगढ मुगलिन पोखरातर्फ जाने र पोखराबाट आउने गाड़ी दुईतर्फी चल्न थालेका छन्। वर्षाका कारण पहिरोको जोखिम भने कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ। त्यसकारण

0: बत्तीको समयमा गाडी चलाउन भने रोक लगाउँदै आएको छ। प्रशासनले यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक र यात्रुहरूलाई आग्रह गरेको छ। यसैबीच आज 35 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार रुकुम पश्चिम, रोल्पा, अर्घाखाँची र कपिलवस्तुका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ़ने सम्भावना रहेकाले बाढ़ीको उच्च जोखिम छ। यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम र दोलखामा बाढ़ीको जोखिम छ। त्यसैगरी चितवन, कास्के, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, प्युठान, बाँके, बर्दिया, जाजरकोट, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका साना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। जोखिम रहेका ठाउँमा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। यसैबीच ठूलो पानी पर्ने क्रम केही घटेको छ, तर केही ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त चिकित्सकले जारी गर्ने स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिन व्यवस्था गर्न साथै प्रदेश सरकारलाई आग्रह गरेको छ। विभाग अन्तर्गत सवारी अनुगमन मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा गएको असार 32 जारी परिपत्र मार्फत प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था मिलाउन अनुरोध गरिएको हो। परिपत्र अनुसार अहिलेको स्वास्थ्य परीक्षण प्रणालीका कारण सेवाग्राहीले आवश्यक भीड़भाड़, अतिरिक्त आर्थिक भार तथा सीमित समूहको संलग्नताबाट सिन्डिकेट जस्ता समस्या भोग्नु परेको उल्लेख गरिएको छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका इजाजत प्राप्त चिकित्सकहरूले जारी गर्ने स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिँदा सेवा प्रवाह थप सरल, पारदर्शी, एकरूप र प्रभावकारी हुने विभागको निष्कर्ष छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा मदन पुरस्कार 2082 लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक, नेत्रज्योति संघको पहलमा कर्णालीका 17,000 भन्दा बढी नागरिकको आँखाको उपचार लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले कञ्चनपुरको शुक्ला फाटामा च्याउ खोज्न गएका 14 महिला सम्पर्क विहीन पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मदन पुरस्कार 2082 लागि छनौटमा परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले आज 10 पुस्तकको सूची सार्वजनिक गरेको हो। 2082 मदन पुरस्कारका लागि प्राप्त भएका 298 पुस्तक मध्ये गुठीले 10 श्रेष्ठ सूचीका रूपमा छनौट गरेको छ। यिनै 10 पुस्तकहरू माध्यमबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कार गुठीले सार्वजनिक गरेका श्रेष्ठ 10 पुस्तकहरूमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोडिएको सिमरौन गढको इतिहास, वीणा जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्डो नाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह र डाक्टर नवराज केसीको स्वस्पर्श र नदिशको हिउँद रहेका छन्। 2081 सालको मदन पुरस्कार छुदेन काबिमोको पुस्तक उर्मालाले प्राप्त गरेको थियो। नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखराले कर्णाली प्रदेशका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा आँखा उपचार सेवा विस्तार गर्दै गएको छ। गएको आर्थिक वर्ष 2082-83 अस्पतालले कर्णालीका 17,649 जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरेको छ भने 953 जनाको निशुल्क आँखाको शल्यक्रिया गरेको जनाएको छ। अस्पतालका अनुसार बाह्य कार्यक्रम मार्फत 7,217 जनाको निशुल्क आँखा परीक्षण गरिएको छ भने चन्दनाथ आँखा अस्पताल जुम्ला तथा मानम कालीकोट सिमकोट हुम्ला जुम्ला सिन्जा र गमगढी मुगुमा रहेको आँखा उपचार केन्द्र मार्फत 10,432 जनाले उपचार सेवा लिएका छन्। अब विदेशको खबर। अक्टोबर 2023 युद्ध शुरू भएपछि शिक्षाबाट वञ्चित बनेका गाजाका बालबालिकाका लागि पहिलो पटक काठबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ। गाजा सिटीमा स्थापना गरिएको फ्रेन्ड्स अफ प्यालेस्टाइन विद्यालयले युद्धले प्रभावित बालबालिकाहरूलाई पुनः औपचारिक शिक्षामा फर्काउने प्रयास गरेको छ। सिनियर समाचार संस्था सिन्भाका अनुसार युद्धका कारण ध्वस्त भएका विद्यालय भवन र विस्थापित परिवारका लागि आश्रय स्थलमा परिणत भएका शैक्षिक संस्थाको विकल्प स्वरूप काठका सामग्री प्रयोग गरेर कक्षा कोठा, डेस्क र बेन्च निर्माण गरिएको छ। यसअघि कतिपय ठाउँमा पालभित्र अस्थायी शिक्षण सिकाइ केन्द्र सञ्चालन भए पनि आवश्यक शैक्षिक पूर्वाधारको अभाव रहेको छ। अहिले विद्यालयमा झण्डै 850 जना विद्यार्थी अध्ययनरत रहेका छन्। युद्धका कारण 6,20,000 भन्दा बढी विद्यार्थी नियमित पढाइबाट वञ्चित भएका छन् भने 20,000 भन्दा बढीले ज्यान गुमाएका छन्। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न फिफा विश्वकप 2026 समापनसँगै अब विश्व फुटबलको ध्यान 2030 विश्वकपतर्फ केन्द्रित भएको छ। यस वर्षको इतिहास मनाउन लागेको विश्वकप 2030 अहिलेसम्मकै सबैभन्दा विशेष संस्करण हुनेछ। आउने विश्वकप पहिलो पटक प्रतियोगिता 3 महादेश र 6 देशमा आयोजना हुनेछ। फिफाले विश्वकपको शताब्दी वर्षलाई ऐतिहासिक बनाउन स्पेन, पोर्चुगल र मोरक्कोलाई मुख्य आयोजक राष्ट्रको रूपमा चयन गरेको छ। साथै 1930 पहिलो विश्वकप आयोजना भएको सम्झनामा दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन चरणका विशेष खेलहरू आयोजना हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कञ्चनपुरको शुक्लाफाटामा च्याउ खोज्न गएका 14 महिला सम्पर्क विहीन, 3 फेला अन्यको खोजी चल्दै। पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो, जोखिम कायमै रहेकोले मौसम र सड़कको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह। लाइसेन्सको स्वास्थ्य परीक्षणमा इजाजत प्राप्त सबै चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिन आग्रह। स्वास्थ्य परीक्षण सहज, सँगै सेवाग्राहीको समय र खर्च बच्ने विश्वास। गाजामा पहिलो पटक काठबाट बनेको विद्यालय सञ्चालनमा युद्धका कारण 6,20,000 भन्दा बढी विद्यार्थी पढाइबाट वञ्चित र 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: युद्धकालिक अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556 93 7 38, मोबाइल 98 550 88 002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: 92.2 MHz.
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5569-6353 98-5507-0161 र 98-5507-0353
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5506-4040
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। अर्थमन्त्री डाक्टर सोनिम आ वाग्लेले आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल थाल्नु भएको छ। अर्थ मन्त्रालयमा अहिले भइरहेको छलफलमा बजेट कार्यान्वयनमा मुख्य भूमिका खेल्ने मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ। अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसेको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकरण भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायका साथै पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, गृह र रक्षा सहित विभिन्न मन्त्रालयका सचिव एवं प्रतिनिधिहरू सहभागी हुनुहुन्छ। यता अर्थ मन्त्रालयमा बजेट बारे छलफल भइरहँदा उता प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि पूँजी बजार र बीमा क्षेत्रका सरकारवालाहरूसँग छलफल गरिरहनु भएको छ। बैठकमा पूँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरकारहरूसँग छलफल भइरहेको छ। काठमाडौँको नक्साल स्थित नेपाल बाल संगठनको बाल गृहमा रहेका 20 बाल बालिकालाई जोखिमपूर्ण अवस्थाबाट सुरक्षित स्थानमा सारिएको छ। बाल मन्दिरको भवनमा ढल्को पानी जमेर बाल बालिकाको स्वास्थ्यमा खतरा देखिएपछि राष्ट्रिय बाल अधिकार परिषद, महानगरपालिका र प्रहरी सहितको टोलीले उनीहरूको उद्धार गरेको हो। उनीहरूलाई हाल अस्थायी संरक्षण गृहमा राख्ने प्रबन्ध मिलाइएको छ। बाल गृहमा न्यूनतम मापदण्ड पालना नभएको पाइएकाले परिषदले मापदण्ड विपरीतका बाल गृहबारे जानकारी दिन आग्रह गर्दै स्थानीय तहहरूलाई नियमित अनुगमन गर्न अपील गरेको छ। यातायात व्यवस्था विभागले सेवाग्राहीलाई अति आवश्यक काम बाहेक एक हप्तासम्म यातायात कार्यालय नलिन आह्वान गरेको छ। प्रणाली सुधार तथा नयाँ करका दरहरू अध्यावधि गर्नुपर्ने भएकाले विभागले आज सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागका अनुसार यातायात क्षेत्रसँग सम्बन्धित अनलाइन प्रणालीलाई थप व्यवस्थित बनाउन डाटा स्थानान्तरण र प्रदेश सरकारले तोकेका नयाँ करका दरहरू कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। यो काम पूरा हुन करिब एक हप्ता लाग्ने भएकाले अति आवश्यक परेमा बाहेक अन्य सेवाका लागि आगामी साउन 8 गतेपछि मात्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कारका लागि उत्कृष्ट 10 पुस्तकको सूची सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द सिद्धिक्षितले आज सूची सार्वजनिक गर्नुभएको हो। पुरस्कारका लागि प्राप्त 298 पुस्तक मध्येबाट यस वर्ष केशवराज घिवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोडिएको सिमरौन गढको इतिहास र वीणा जोशी राज भण्डारीको नेवार समुदायका परम्परागत मुकुण्डनाथ छनौटमा परेका छन्। यस्तै उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डाक्टर नवराज केसीको स्वस्पर्श र नदीसको हिउँद पनि सूचीमा समेटिएका छन्। यी 10 पुस्तक मध्ये उत्कृष्ट ठहरिने एक कृतिलाई 40,00,000 रुपियाँ राशिको मदन पुरस्कार प्रदान गरिनेछ। र काठमाडौँको नारायण चौरबाट अनलाइन सट्टेबाजी जुवा खेलाएको अभियोगमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरूमा कालीकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी अजय महतारा र बाँकेका आदित्य बाल्मिकी रहेका छन्। उनीहरूले विभिन्न एप र वेबसाइट मार्फत अनलाइन जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले मोबाइल ब्याङ्किङ मार्फत 1,96,03,000 रुपियाँ भन्दा बढीको कारोबार गरेको पाइएको छ। हौस् त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
1: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय
0: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
1: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो हो फुलबारी।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656188353, 5189353।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आइसियू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।

0: 98550753
1: चौबीस घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0956-493-440 98550-26440
2: It's 2 o'clock. अहिले 2 बजेको छ. समय को ख्याल राखौं.
3: स्वदेश FM 93.2 मेगाहर्ट्ज.

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले विभिन्न 66 स्थानीय तहमा रहेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि आवेदन दिन आह्वान गरेको छ। भूमि समस्या समाधान समितिले आज सूचना जारी गर्दै तोकिएको ढाँचामा 35 दिनभित्र फारम बुझाउन आग्रह गरेको हो। सूचना अनुसार जग्गा पाउन योग्य नागरिकहरूले भोलि साउन 4 गतेदेखि भदौ 7 गतेभित्र आफ्नो वडामा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्नुपर्नेछ। यो व्यवस्था कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका 19 जिल्लाका 66 पालिकामा लागू हुनेछ। समितिले लगत संकलनको दोस्रो पटक सूचना आइसकेका स्थानीय तहहरूको हकमा भने यो नै अन्तिम अवसर हुने स्पष्ट पारेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सह संयोजक माधव कुमार नेपालसँग उहाँकै निवास कोटेश्वर पुगेर राजनैतिक छलफल गर्नुभएको छ। श्रीलंका भ्रमणबाट फर्किए लगतै प्रचण्डले केही दिनदेखि अस्वस्थ रहनुभएका नेता नेपालको स्वास्थ्य अवस्था बुझ्दै नयाँ सत्ता समीकरणबारे कुराकानी गर्नुभएको हो। भेटमा दुवै नेताबीच देशको समग्र राजनैतिक अवस्था र प्रदेश सरकारहरूको फेरबदलका विषयमा छलफल भएको छ। नेकपाका स्रोतका अनुसार दुवै नेता एमालेसँगको सहकार्यलाई अघि बढाउने निष्कर्षमा पुगेका छन्। आफ्ना शीर्ष नेताहरूसँगको संवादपछि संयोजक प्रचण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने तयारी गर्नुभएको छ। केन्द्रीय राजनीतिक समीकरण फेरिने चर्चा चलिरहँदा नेकपा एमाले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने सम्भावना टरेको छ। काठमाडौँको कोटेश्वरमा आज बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेको हो। बैठकपछि बागमती प्रदेशका मन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्णय नआएसम्म एमालेका मन्त्रीहरूले राजीनामा नदिने प्रश्न पार्नु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिँदो राजनैतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी केन्द्र र गठबन्धन अन्य दलसँगको संवादपछि मात्र थप निर्णय लिने जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप बलियो बनाउन चिनिया सहयोगमा नयाँ परियोजना सुरु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रम बीच नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजनाको औपचारिक शुभारम्भ

गरिएको हो। नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले कृषि क्षेत्रमा चीनले हासिल गरेको आधुनिक प्रविधि र अनुभव नेपालसँग बाँड्न प्रतिबद्ध रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको साझेदारीमा चल्ने यो परियोजनाले प्रविधि हस्तान्तरण र तालिमका माध्यमबाट नेपाली किसानको क्षमता बढाउनेछ। र लगातारको वर्षाका कारण देशका 9 प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सड़क खण्डमा पहिरो र बाढ़ीका कारण आवागमन ठप्प भएको छ। मेची अरनीको र पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर बाटो पूर्ण रूपमा बन्द भएको छ भने बीपी मार्ग राजमार्ग र कान्ति लोकपथमा जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। मध्य पहाडी र बासाङ लमु राजमार्गका केही ठाउँमा भने एकतर्फी गाडी चलिरहेका छन्। प्रहरीले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले गोर्खा रूपन्देही कपिलवस्तु र दाङ सहित 35 बढी जिल्लाका ससाना नदीहरूमा आज आकस्मिक बाढी आउन सक्ने उच्च जोखिम रहेको जनाएको। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ। के छ अरे माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई।
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
5: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 0556-94-374, 98-510-61-356-56।
5: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556409959, 98550-60359 र 98550-67359।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि ससाना नदीमा आकस्मिक बाढीको जोखिम उच्च, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका 14 जना महिला आफै घर फर्किए, च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना सुरु, प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा, ब्रेन्ट क्रुडको मूल्य 3% बढेर प्रति ब्यारेल $90 नाघ्यो। र विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 वटा उपाधि। नेपाल खबरमा अब पूरा खबर। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लामा ससाना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार गोर्खा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने ससाना नदीमा आकस्मिक बाढीको जोखिम उच्च छ। विभागका मौसमविद विनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्ड सड़क खुलेपछि गाड़ी सञ्चालनमा आएका छन्। चितवनको इच्छा कामना गाउँपालिका 2 अन्तर्गत फिसलिङको पानी धारा र चुम खोला तथा धादिङको जवाङ खोलामा खसेको पहिरो पछाएपछि गाड़ी चल्न थालेका छन्। बाढ़ी र पहिरोको कारण देशका विभिन्न ठाउँमा 8 वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार मेची अरणीको र पृथ्वी राजमार्ग केही सड़क खण्डमा, त्यस्तै दिक्तेल भोजपुर मध्य पहाड़ी सड़क, बीपी राजमार्ग र कान्ति लोकपथमा पहिरो र बाढ़ीको जोखिमका कारण गाड़ी चलेका छैनन्। वर्षा जारी रहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। सम्भावित शास्ति र जोखिमबाट बस्न यात्रा गर्नु अघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हिजो दिउँसोदेखि सम्पर्कविहीन भएका 14 जना महिला सकुशल घर फर्किएका छन्। उनीहरूलाई खोज्न प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी 3 वटै सुरक्षा निकायका टोलीहरूलाई एकीकृत रूपमा परिचालन गरेकोमा आज दिउँसो उनीहरू आफै सम्पर्कमा आएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएर फर्किएका सबैजनालाई प्रशासन कार्यालयको टोलीले घरमै पुगेर भेटेको छ। जंगल निकै ठूलो भएकाले सुरक्षाकर्मीहरूले खोजी कार्यमा ड्रोन प्रयोग गर्ने तयारी रहेका बेला महिलाहरू भने आफै घर फर्किएका हुन्। फर्किएका महिलाहरूका अनुसार च्याउ खोज्दै गर्दा उनीहरूले बाटो भुलेका थिए। रातभर जंगलमै बसेकामा उज्यालो भएपछि बाटो पहिल्याएर फर्किएको उनीहरूको भनाइ छ। उनीहरू हिजो बिहान च्याउ खोज्न निकुञ्जमा पसेका थिए। कसैसँग पनि मोबाइल नरहेका 14 जना राति अबेरसम्म घर नफर्किएपछि आफन्तले निकुञ्जमा जानकारी गराएका थिए। हराएका 14 मध्ये 9 जना एकै परिवारका हुन्। यस्तै शुक्लाफाँटा क्षेत्रको बेलडाँगीमा हिजै हराएका 3 जना भने हिजो बेलुका नै फेला परेका थिए। सम्पर्क भएका सबै महिलाहरू चौधरी र दलित समुदायका सदस्य हुन्। उनीहरू सबै खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका छन्। चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो। उहाँले 2 देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेसन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढाएको स्मरण गराउनुभयो। प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानबाट कृषकको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो परियोजनाले 2030 सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। बर्सातको समयमा खेतमा काम गर्दा आँखामा चोटपटक र हिलो पर्न सक्ने भन्दै चिकित्सकहरूले आँखा जोगाएर काम गर्न सुझाव दिएका छन्। चितवनको भरतपुर आँखा अस्पतालमा अहिले दैनिक आउने बिरामी मध्ये 30% बिरामी खेतमा काम गर्दा उत्पन्न समस्या लिएर आउने गरेको

0: भन्दै सजग रहन आग्रह गरिएको हो। अस्पतालका निर्देशक डाक्टर पुष्पा गिरी श्रेष्ठका अनुसार दैनिक झण्डै 1500 बिरामी बहिरङ्ग सेवा लिन अस्पताल र मातहतका केन्द्रहरूमा पुग्ने गरेकामा मुख्य रूपमा धानका लागि खेत तयार गर्दा र रोप्दा हिलो आँखामा पसेर आउने बिरामी रहेका छन्। यस्तै हिलो परेको टाउकोमा पानी पर्दा आँखामा छिरेर समस्या हुने गरेको छ। हिलो छिरेको आँखालाई मिचेपछि नानीमा संक्रमण भएर बिरामीहरू आउने गरेका उहाँले बताउनुभयो। असार र साउन महिनामा यस्ता समस्या लिएर धेरै बिरामी आउने गर्दछन्। आँखामा समस्या भइहालेमा तत्काल नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ। आफू खुसी औषधि प्रयोग गरेका कारण 5% हाराहारी बिरामीहरूमा घाउ बढेर अल्सर समेत हुने गरेको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपालमा बाल यौन दुराचारको सजाय काटेर स्वदेश फर्किएको एक अमेरिकी नागरिकलाई अमेरिकाकै संघीय अदालतले पनि दोषी ठहर गरेको छ। 58 वर्षीय केर्नेथ जोसेफ कोम्सलाई अमेरिकी न्याय विभागले नेपालमा गरेको त्यही कसुरमा दोषी ठहर गरेको हो। विदेशी बाल यौन दुराचारीलाई बालक उपलब्ध गराउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई 2073 सालमा काठमाडौँको ठमेलबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँको फैसला अनुसार नेपालमा 9 वर्षको कैद सजाय भुक्तान गरी अमेरिका फर्केका उनलाई त्यहाँको कानून प्रवर्तन निकायले 2025 सेप्टेम्बरमा पुनः पक्राउ गरेको थियो। हिरासतमै रहेका कुम्स विरुद्ध आउँदो 28 सेप्टेम्बरमा अमेरिकी अदालतले सजाय सुनाउने अमेरिकी न्याय विभागले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा पुगेको छ। आज ब्रेन्ट क्रुड तेलको मूल्य 3% बढेर प्रति ब्यारेल $90 भन्दा माथि पुगेको छ। यो मूल्य गएको जुन 11 यताकै सबैभन्दा धेरै हो। गएको हप्तादेखि अमेरिका र इरान बीचको सैन्य द्वन्द चर्किएपछि स्ट्रेट अफ हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरिरहेको छ भने इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी र साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ। मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली सेयर बजारमा मिश्रित कारोबार भएको छ। यसैबीच भू राजनीतिक तनावका बावजुद अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य 0.40% घटेको छ भने चाँदीको मूल्य 1% बढेको छ। अब खेल खबर। 2 वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले गैराति अमेरिकाको न्यू जर्सीमा भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले हराउँदै विश्व फुटबलमा वर्चस्व कायमै राखेको छ। स्पेनले दोस्रो पटक विश्वकप उपाधि जितेको छ। स्पेन पुरुष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ। 2023 अस्ट्रेलियाको सिडनीमा भएको महिला विश्वकपको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई 1-0 पराजित गरेको थियो। पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मका गरी 16 विश्व तथा अमेरिकी उपाधि युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरुष टोलीका 5 उपाधि रहेका छन्। प्रशिक्षक लुइस डेला फुएन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम युग चलिरहेको छ। विश्लेषकहरू आइरहेका नयाँ खेलाडी र व्यवस्थापकीय कुशलताका कारण फुटबलमा स्पेनको भविष्य उज्जवल देखिने विश्वास गर्छन्। चार बन्ज्याङ मित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि ससाना नदीमा आकस्मिक बाढीको जोखिम उच्च, यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न प्रहरीको आग्रह। शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र हराएका 14 महिला आफै घर फर्किए, च्याउ खोज्दै गर्दा बाटो बिर्सिएको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू, प्रविधि हस्तान्तरण र ज्ञान आदान प्रदानबाट कृषकहरूको क्षमता वृद्धि गर्ने लक्ष्य। अमेरिका इरान द्वन्द चर्किँदा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा, ब्रेन्ट क्रुडको मूल्य 3% बढेर प्रति ब्यारल $90 नाग्यो। र विश्व फुटबलमा स्पेनको वर्चस्व 5 वर्षमा 16 उपाधि।
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
7: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
13: Come once, you will certainly be benefited.
14: साली नदीको सिर,
15: मणिचूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
15: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
15: सहरबाट नजिकै,
14: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
15: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
16: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भिड लागेको छ। पशुपतिनाथमा बिहानैदेखि 4 ढोका खोलिएका छन्। दिउँसो पनि भिड उत्तिकै छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति छ। काठमाडौँको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्बेश्वरका साथै देशभरका प्रमुख शिव मन्दिरहरूमा पूजा अर्चना गर्नेहरूको लामो लाइन लागेको छ। धार्मिक विश्वास अनुसार साउनको सोमबार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। विशेष गरी महिलाहरूले हरियो वस्त्र र सिंगारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन्। काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा स्मार्ट क्लासरूम तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सिप विकास कार्यशाला शुरू भएको छ। यसैले विकास बैंक एडीबी र हुवावे नेपालको सहकार्यमा यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। शिक्षामा डिजिटल प्रविधिको प्रयोग बढाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शुरू गरेको यो परियोजनाले देशभर स्मार्ट शिक्षाको अवधारणा विस्तार गर्न नमूनाको रूपमा काम गर्नेछ। यस परियोजना अन्तर्गत काठमाडौँ उपत्यका बाहिरका र दुर्गम क्षेत्रका विद्यालयहरूलाई विश्व निकेतनसँग डिजिटल माध्यमबाट जोडिन्छ। उच्च अदालत पाटनले गएको आर्थिक वर्ष 2082-83 11,468 मुद्दा फर्सुट गरेको छ। अदालतमा कुल लगत 16,139 मुद्दा रहेकामा 11,468 फर्सुट भएको हो। न्यायालयले 2 वर्ष नआएका र 18 महिना नआएका मुद्दा शून्यमा झार्न सफल भएको छ। यस्तै 1 वर्ष नआएका 353 मुद्दा रहेका छन्। मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको 5 पञ्चवर्षीय रणनीतिक योजना अनुसार 18 वर्ष मुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गर्नुभयो। विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ छ। उच्च अदालत पाटनले चालू आर्थिक वर्षमा 740 थान मुद्दा फर्सुट गरेको र 1 वर्ष नआएका थुनुवा मुद्दा 12 थान मात्रै बाँकी रहेको जनाएको छ। काठमाडौँको नयाँ बस पार्कमा रहेको गेस्ट हाउसमा एकजना युवतीको हत्या गरेको अवस्थामा शव भेटिएको छ। गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले कोठामा खोजी गर्दा कैलालीको धनगढी उपमहानगरपालिकाकी 25 वर्षीय निशा सुनारको शव फेला परेको हो। शव त्रिवेशी सिंह अस्पतालमा राखेको र हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। र भक्तपुरको श्री विनायक नगरपालिका वडा नम्बर 8 चुकु पुलबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका 4 घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने 31 वर्षका माइती सिंह स्याङतन रहेका छन्। साउने गते राति बागमती प्रदेश 02/064/68 नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटेको टोलीले स्याङतनलाई श्री विनायक नगरपालिका 1 सल्लाहकारीबाट चोरी भएको स्कुटर सहित पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि ससाना नदीमा आकस्मिक बाढीको जोखिम। बाढी र पहिरोको कारण विभिन्न मुख्य राजमार्गमा अवरोध। यात्रा गर्नु अघि बाटोको अवस्था बुझ्न आग्रह। आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो। र काठमाडौँको विश्व निकेतन माविमा विद्यार्थी वैज्ञानिक अनुसन्धान शिव विकास कार्यशाला सुरु। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: पटनामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 5570 2640 इमर्जेन्सी सेवा विशेषज्ञ 2640
2: It's 4 o'clock अहिले 4 बजेको छ

0: Radio NRN 99.1 समय को ख्याल राखौं
1: स्वदेश एफएम 93.2 मेगाहर्ज़

नेपाल सरकारका सचिवहरूको बैठकले मुलुकको प्रशासनिक प्रणाली सुधार र सार्वजनिक सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन 22 बुते निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारमा आज बसेको बैठकले सरकारी सेवालाई सरल र सहज बनाउने निर्णय गरेको हो। बैठकले मालपोत, नापी, यातायात र श्रम जस्ता भेटभाट हुने कार्यालयलाई बिचौलिया मुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ। अनलाइन वा लिखित आवेदन दिन नसक्ने सेवाग्राहीलाई सघाउन कार्यालयमै छुट्टै कर्मचारी खटाइनेछ। सेवा प्रवाहमा हुने ढिला सुस्ती र अनियमितता रोक्न राष्ट्रिय सतर्कता केन्द्रले सूक्ष्म निगरानी गर्ने निर्णय समेत गरेको छ। यस्तै मन्त्री परिषद कार्यालयको स्वीकृति बिना यस वर्ष नयाँ तरबन्दी सिर्जना नगर्ने र लोकसेवा आयोगमा नयाँ पदपूर्तिको माग नपठाउने निर्णय गरिएको छ। बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर ल्याउने कार्यलाई प्राथमिकता दिने तथा जनआन्दोलनका शहीद परिवार र घाइतेका लागि स्वीकृत राहत प्याकेज तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकमा जगत्तोमा हुने कार्यदललाई अध्ययन प्रतिवेदन बुझाउने गरी 15 दिनको समयसीमा तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा राष्ट्रिय मानवाधिकार आयोगलाई प्रष्टीकरण बुझाएको छ। संविधान विपरीत बालबालिकालाई दलको सदस्य बनाएको भन्दै आयोगले रासोपालाई पत्र काटेर सत्य तथ्य माग गरेको थियो। आयोगलाई पठाएको जवाफमा रासोपाले 18 वर्ष मुनिका 35,000 बढी व्यक्ति पार्टी सदस्य रहेको भन्ने कुरा वास्तविक अभिलेख नभई प्रारम्भिक आवेदन मात्र भएको दावी गरेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको हो। विभागका वरिष्ठ मौसमविद मिन कुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज दिउँसो देशका हिमाली भूभागका केही स्थान र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्यान सहितको मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान र मध्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको अनुमान छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जनप्रतिनिधि बीचको विवादका कारण धरान उपमहानगरपालिकामा फेरि बजेट संकट चुलिएको छ। नयाँ आर्थिक वर्ष शुरू भइसक्दा पनि उपमहानगरपालिकाले बजेट र नीति कार्यक्रम ल्याउन नसकेपछि बजेट होलिटिएको अवस्था सिर्जना भएको हो। धरानमा समयमै बजेट आउन नसकेको यो लगातार दोस्रो वर्ष हो। बजेट ल्याउने विषयमा छलफल गर्न बसेको कार्यपालिका बैठकमा कार्यवाहक नगर प्रमुख र वडाध्यक्ष बीच भनावन भएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज उल्लेखनीय सुधार आएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक 41.70 अङ्कले बढेर 2719.24 बिन्दुमा पुगेर बन्द भएको हो। आज बजारमा 343 कम्पनीको 1,22,00,000 भन्दा बढी शेयर खरिद बिक्री हुँदा 5,51,26,00,000 रुपियाँ बराबरको कारोबार भएको छ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

Radio N Aryan 99.1 समय को ख्याल राखौं। 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले विभिन्न 66 वटा स्थानीय तहमा रहेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि आवेदन दिन आह्वान गरेको छ। भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै तोकिएको ढाँचामा 35 दिनभित्र फारम बुझाउन आग्रह गरेको हो। सूचना अनुसार

बताउनु भएको छ। कानून मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्षका रूपमा अघि बढाउने निर्णय गर्दै 166 वटा विधेयक निर्माण गर्ने लक्ष्य राखेको छ। कानून मन्त्री सुविता गौतमले संसदलाई कानून निर्माण कार्यमा बिजनेसको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै मन्त्रालयका कानून शाखाहरूसँग नियमित छलफल शुरू गर्नुभएको छ। मन्त्रालयले कानून सुधार र निर्माण कार्यलाई प्रभावकारी बनाउन 9 बुँदे कार्ययोजना तयार पारेको छ भने प्रत्येक महिनाको पहिलो सोमबार यस्तो बैठक नियमित गरिनेछ। विगतको सशस्त्र द्वन्द्वका पीड़ितहरूलाई उपेक्षा गरी हालेका आन्दोलनका घाइतेलाई मात्र प्राथमिकता दिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ। द्वन्द्व पीड़ित पूर्ण प्रसाद पौडेलका तर्फबाट दायर रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको हो। विभागका वरिष्ठ मौसमविद मेन कुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज दिउँसो देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। र नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा उल्लेख्य सुधार आएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक 41.70 अंकले बढेर 2719.24 बिन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा 343 कम्पनीको 1,22,00,000 भन्दा बढी शेयर खरिद बिक्री हुँदा 5,51,26,00,000 रुपियाँ बराबरको कारोबार भएको छ। कारोबार भएका मध्ये 239 कम्पनीको शेयर मूल्य बढेको छ भने 32 कम्पनीको मूल्य घटेको छ। अवश्य नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर,
8: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352212।
0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
10: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
9: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
8: सम्पर्क 97625 73089, 98074 46182 र 98491 95225।

0: ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बालमन्दिर रोड एयरपोर्ट नजिकै फोन 0556 93 5 80 मोबाइल 98 5 50 26 440
1: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
2: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
4: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 491 95 225

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 94 6 54 99

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मतेसँगै उषा किरणको नमस्कार।
1: मालपोत नापी र यातायातमा एकद्वार प्रणाली लागू गरिने बिना स्वीकृति नयाँ दरबन्दी र पदपूर्तिमा रोक। सार्वजनिक विधा हटाउन अध्ययन कार्यदल गठन। यस आर्थिक वर्षलाई कानून सुधार निर्माण वर्षका रूपमा अघि बढाइने।
0: बजेट खर्चलाई पारदर्शी बनाउन तीनै तहलाई अर्थ मन्त्रालयको 37 बुँदे निर्देशन। चैत 15 भित्र खर्च नहुने बजेट फिर्ता गर्नुपर्ने। बजार चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको आश्वासन। ढुक्क भएर लगानी गर्न आग्रह।
1: द्रुत मार्ग निर्माणमा ढिलाइ, अवरोध हटाउन सांसदहरूको सुझाव। अखाद्य र कम गुणस्तरका खाद्यान्न बिक्री नगर्न चेतावनी। भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित। जुलाई महिनामा देशभर औसत भन्दा कम वर्षा।
0: भारतीय नागरिकलाई तत्काल इरान छाड्न दूतावासको आग्रह। हवाई आक्रमण भइरहेका दक्षिणी तटीय क्षेत्रबाट टाढा रहन अनुरोध। रुस उत्तर कोरिया सम्बन्ध थप सुदृढ बनाउँदै मस्कोका उच्च स्तरीय वार्ता।
1: र नेदरल्यान्ड्समा भोलिबाट विश्वकप लिग टूको त्रिकोणात्मक श्रृङ्खला सुरु हुँदै नेपालले पहिलो खेलमा नामिबियाको सामना गर्ने। पदक विजेता नेपाली टेबल टेनिस खेलाडीहरू थाइल्यान्ड।

0: रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। प्रशासनिक प्रणाली सुधारमा जोड सम्बन्धी खबरबाट नेपाल सरकारका सचिवहरूको बैठकले मुलुकको प्रशासनिक प्रणाली सुधार र सार्वजनिक सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन 22 बुधे निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारमा आज बसेको बैठकले सरकारी सेवालाई सरल र सहज बनाउने निर्णय गरेको हो। बैठकले मालपोत नापी यातायात र श्रम जस्ता भीड़भाड़ हुने कार्यालयहरूलाई बिचौलिया मुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ। अनलाइन वा लिखित आवेदन दिन नसक्ने सेवाग्राहीलाई सघाउन कार्यालयमा छुट्टेका कर्मचारी खटाइनेछ। सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमितता रोक्न राष्ट्रिय सतर्कता केन्द्रले सूक्ष्म निगरानी गर्ने निर्णय समेत भएको छ। यसै गरी मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना यस वर्ष नयाँ दरबन्दी सिर्जना नगर्ने र लोकसेवा आयोगमा नयाँ पदपूर्तिको माग नपठाउने निर्णय समेत गरिएको छ। बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर ल्याउने कार्यलाई प्राथमिकता दिने तथा जनआन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि स्वीकृत राहत प्याकेज तत्काल कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। बैठकले सार्वजनिक विदा घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजक हुने कार्यदललाई अध्ययन प्रतिवेदन बुझाउने गरी 15 दिनको समय सीमा तोकिएको छ।
2: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्षका रूपमा अघि बढ़ाउने निर्णय गर्दै तयारी थालेको छ। मन्त्रालयले तय गरेको 166 विधेयक निर्माण गर्ने लक्ष्य पूरा गर्नका लागि सबै मन्त्रालयका कानून शाखा र महाशाखासँग छलफल शुरू गरिएको हो। कानून मन्त्री सविता गौतमले संसदलाई कानून निर्माणको काममा बिजनेस अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। कानून निर्माण र सुधारको कार्यलाई व्यवस्थित बनाउन मन्त्रालयले 9 बुधे कार्ययोजना तयार पारिसकेको छ। अबदेखि यो योजनालाई प्रभावकारी रूपमा अघि बढ़ाउन प्रत्येक महिनाको पहिलो सोमबार सबै मन्त्रालयका कानून शाखासँग नियमित बैठक बस्ने मन्त्रालयले जनाएको छ।
1: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 बजेट खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ। विनियोजन ऐन तथा आर्थिक कार्यविधिका कानून अनुसार सरकारी खर्चमा कडाई गर्न र वित्तीय अनुशासन कायम राख्न मन्त्रालयले सबै केन्द्रीय निकाय प्रदेश र स्थानीय तहलाई 37 बुधे निर्देशन दिएको हो। नयाँ व्यवस्था अनुसार स्वीकृत कार्यक्रमका लागि छुट्याइएको बजेट आगामी 15 गते भित्र खर्च हुन नसक्ने भएमा अर्थ मन्त्रालयमा फिर्ता गर्नुपर्नेछ। मन्त्रालयले इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा कटौती गर्न भनेको छ भने नयाँ गाड़ी खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरेको छ। कार्यालय सञ्चालन गर्दा सरकारी भवनलाई नै प्राथमिकता दिनुपर्ने र बजेटको दोहोरोपना रोक्न सूचना प्रणालीको कडाईका साथ प्रयोग गर्न मन्त्रालयले सचेत गराएको छ। तोकिएको नियम पालना नगर्ने र वित्तीय पारदर्शिता कायम नगर्ने आयोजना तथा लेखा प्रमुखहरूलाई कानून अनुसार कार्यवाही गरिने मार्गदर्शनमा उल्लेख गरिएको छ।
2: राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई दूरत मार्ग निर्माणमा भइरहेको ढिलाइप्रति राष्ट्रिय सभा सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्। सिंहदरबारमा आज बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समिति बैठकमा सांसदहरूले दूरत मार्गको काम निकै सुस्त भएको र सरकारले दावी गरे जस्तो आगामी 4 वर्षभित्र पनि यो आयोजना नसकिने दावी गरेका हुन्। मधेस र बागमती प्रदेशका आयोजनाहरूको स्थलगत अनुगमन पछि बसेको बैठकमा सांसद रंजित कर्णले वर्षौं बितिसक्दा पनि दूरत मार्ग कहिले बन्ने हो भने टुङ्गो नलागेको बताउनुभयो। अर्का सांसद युवराज शर्माले निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान गर्न नसक्दा ढिलाइ भएको भन्दै बजेट व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो। समितिले केही समय अघि द्रुत मार्ग र नागढुङ्गा सुरुङ मार्ग लगायतका आयोजनाको अनुगमन गरेको थियो जसको प्रतिवेदनमाथि आगामी बैठकमा विस्तृत छलफल हुनेछ।
1: सरकारले विभिन्न 66 स्थानीय तहमा रहेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि आवेदन दिन आह्वान गरेको छ। भूमि समस्या समाधान समितिले आज सूचना जारी गर्दै तोकिएको ढाँचामा 35 दिनभित्र फारम बुझाउन आग्रह गरेको हो। सूचना अनुसार जग्गा पाउन योग्य नागरिकहरूले आज साउन 4 गतेदेखि भदौ 7 गतेभित्र आफ्नो वडामा खटिएका लगत संकलनकर्ता मार्फत निवेदन पेश गर्नुपर्नेछ। यो व्यवस्था कोशी मधेस बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका 19 जिल्लाका 66 पालिकामा लागू हुनेछ। समितिले लगत संकलनको दोस्रो पटक सूचना आइसकेका

0: स्थानीय तहहरूको हकमा भने यो नै अन्तिम अवसर हुने स्पष्ट पारेको छ।
1: विगतको सशस्त्र द्वन्द्वका पीड़ितहरूलाई उपेक्षा गरी हालैका आन्दोलनका घाइतेहरूलाई मात्र प्राथमिकता दिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग जवाब मागेको छ। द्वन्द्व पीड़ित पूर्ण प्रसाद पौडेलका तर्फबाट दायर रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखावा आदेश जारी गरेको हो। राहत र उपचार वितरणमा राज्यले नागरिकहरू बीच विभेद गरेको र समानताको हक उल्लंघन गरेको भन्दै अदालतमा रिट दायर गरिएको थियो। सरकारले हालैको जेएनजी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई तत्काल राहत र निशुल्क उपचारको व्यवस्था गरे पनि 20 वर्षदेखि पीड़ा भोग्दै आएका द्वन्द्व पीड़ितलाई भने उपेक्षा गरेको दावी रिटमा गरिएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा राष्ट्रिय मानवाधिकार आयोगलाई प्रष्टीकरण बुझाएको छ। संविधान विपरीत बालबालिकालाई दलको सदस्य बनाएको भन्दै आयोगले रासोपालाई पत्र काटेर सत्य तथ्य माग गरेको थियो। आयोगलाई पठाएको जवाबमा रासोपाले 18 वर्ष मुनिका 35,000 भन्दा बढी व्यक्ति पार्टी सदस्य रहेको भन्ने कुरा वास्तविक अभिलेख नभए प्रारम्भिक आवेदन मात्र भएको उल्लेख गरेको छ। प्राविधिक भूलका कारण प्रतिवेदनमा यस्तो विवरण पर्न गएको भन्दै राष्ट्रपतिले 18 वर्षभन्दा कम उमेरका कसैलाई पनि पार्टी सदस्य बनाउने नीति र अभ्यास नरहेको स्पष्ट पारेको छ। यसैबीच राष्ट्रपतिको बागलुङ जिल्ला कार्य समिति पूर्ण रूपमा बदर भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवेशन कार्यविधिमा तोकिएको प्रक्रिया पालना नगरी अधिवेशन गरिएको ठहर गर्दै उक्त समिति बदर गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बागलुङमा कार्यविधि अनुसार फेरि अधिवेशन गराइनेछ। नयाँ अधिवेशनको मिति र स्थान 7 दिनभित्र सार्वजनिक गर्न भनिएको छ। अर्कोतर्फ आयोगले गत जेठ 24 गते भएको कैलाली जिल्ला अधिवेशन भने विधिसम्मत देखिएकाले त्यहाँको समितिलाई सदर गरेको छ।
1: नेपाली कांग्रेसले सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको सहयोगका लागि मानवीय सहयोग कोष स्थापना गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले यसो घोषणा गर्नुभएको हो। कांग्रेसले बीपी स्मृतिको अवसरमा साउन 6 गते आयोजना गर्न लागेको ग्रीन रन कार्यक्रममा सहभागी हुनेको संख्यामा आधारमा प्रति व्यक्ति निश्चित रकम छुट्याएर यो कोष खड़ा गर्न लागि छ। कोषको रकम पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका असहाय वृद्धवृद्धा र बालबालिकाको हितमा खर्च गरिने उपसभापति शर्माले बताउनुभयो। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन 6 गते जलवायु परिवर्तन सम्बन्धी र 7 गते पार्टीको नवीन अभियान घोषणा गर्ने कार्यक्रम तय भएको छ। यसैबीच उपसभापति शर्माले आगामी 15 महाधिवेशनलाई सर्वसम्मत बनाउन पार्टी सभापति गगन कुमार थापा र नेतृत्व तहबीच सकारात्मक संवाद भइरहेको र यसले चाँडै निष्कर्ष निकाल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।
0: सरकारले कारागार नियमावली संशोधन गर्दै कारागारमा रहेका कैदीबन्दीको सुविधा थप गरेको छ। मन्त्री परिषदले स्वीकृत गरेको नयाँ नियमावली अनुसार कैदीबन्दीले अब हरेक वर्ष नयाँ तन्ना बढेको खर्च बापत खर्च बढेको चाडपर्व खर्च र स्वास्थ्य बीमाको सुविधा पाउनेछन्। संशोधित नियमावली अनुसार कैदीबन्दीले कारागारभित्रै दम्पत्ति भेटघाट र प्रजनन अधिकारको सुविधा समेत पाउने भएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार नयाँ बन्ने भवनहरूमा यसका लागि छुट्टै कक्षको व्यवस्था मिलाइनेछ। यसका साथै कैदीबन्दीलाई भिडियो कन्फरेन्स मार्फत अदालतमा उपस्थित गराउन सकिने, कारागारभित्रै उद्योग दर्ता गरेर चलाउन पाइने र 2/3 कैद भुक्तान गरेकाहरूलाई खुला कारागारको अवधारणा अनुसार आयोजनाहरू काममा लगाउन सकिने व्यवस्था गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0%

0: घर को खुशी, घर घर में एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। वर्षायाममा जंगलमा उब्रिने विषालु च्याउ खाँदा ज्यान नै जान सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले त्यस्ता च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले सचेतनामूलक सन्देश जारी गर्दै जंगली च्याउको सेवन नगर्न विशेष अनुरोध गर्नुभएको छ। विषालु च्याउ खाएर पकाएर खाँदा पनि त्यसमा रहेको विष नष्ट नहुने र सर्वसाधारणले खान योग्य र विषालु च्याउ सहजै छुट्याउन नसक्ने उहाँको भनाइ छ। यस्ता च्याउ खाएमा बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने र कलेजो मृगौलामा गम्भीर असर परी मानिसको मृत्यु समेत हुन सक्छ। मन्त्रालयले जंगली च्याउ खाएपछि शरीरमा कुनै पनि असामान्य लक्षण देखेमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन समेत भनेको छ।
3: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तरका र अखाद्य वस्तु मिसाइएका खाद्यान्न बिक्री नगर्न आग्रह गरेको छ। विभागले सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोग्य सामग्री, पेय पदार्थ र लत्ता कपडा जस्ता सामान बजार तथा डिजिटल माध्यमबाट बिक्री वितरण नगर्न सचेत गराएको हो। विभागले उत्पादक, आयातकर्ता, ढुवानीकर्ता र विक्रेता सबैलाई कानूनले तोकेका शर्तहरू पालना गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न भनेको छ। बजारमा उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने गरी गैर कानूनी रूपमा सामान बेचेको पाइएमा कड़ा कारवाही गरिने विभागले चेतावनी दिएको छ।
2: यातायात व्यवस्था विभागले सेवाग्राहीलाई अति आवश्यक काम बाहेक एक हप्तासम्म यातायात कार्यालय नआउन आह्वान गरेको छ। प्रणाली सुधार र नयाँ करका दरहरू अध्यावधि गर्नुपर्ने भएकाले विभागले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। विभागका अनुसार यातायात क्षेत्रसँग सम्बन्धित अनलाइन प्रणालीलाई थप व्यवस्थित बनाउन डाटा स्थानान्तरण र प्रदेश सरकारले तोकेका नयाँ करका दरहरू कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। यो काम पूरा हुन करिब एक हप्ता लाग्ने भएकाले अति आवश्यक परेमा बाहेक अन्य सेवाका लागि आगामी साउन 8 गतेपछि मात्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ।
3: भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी र स्वास्थ्य कर्मीहरू आजदेखि आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा रोकिएको कर्मचारी विनियमावली तत्काल पारित गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलित भएका हुन्। आफ्नो मागप्रति ध्यान दिन दबाव दिँदै आज अस्पतालका कर्मचारी र स्वास्थ्य कर्मीहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका छन्। विनियमावली नआउँदा अस्पतालमा कार्यरत 372 जना कडा र झ्यालाधारी कर्मचारी मारमा परेको अस्पताल प्रशासनले जनाएको छ। उनीहरूले आज अस्पताल परिसरमा केही बेर नाराबाजी समेत गरेका थिए।
2: मोरङको सुन्दर हरैचा स्थित सुकुना माध्यमिक विद्यालयका दुईजना शिक्षक र एकजना सवारी चालक छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिक्षकहरू किशोर लाल गच्छेदार र अविरल मास्के तथा चालक प्रदीप भट्टराई छन्। छात्रालाई मोबाइलमा अमर्यादित सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउने र नराम्रो व्यवहार गर्ने गरेको गुनासो बाहिरिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ।
3: भारतको कोलकाता बन्दरगाहबाट नेपाली उद्योगको सामान बोकेर घुरेको मालवाहक रेल विराटनगर आइपुगेको छ। दुई दिन अघि छुटेको उक्त कार्गो रेल आज दिउँसो बथनाहा हुँदै विराटनगरको एकीकृत जाँच चौकी आईसीपीभित्र रहेको कस्टम यार्डमा आइपुगेको हो। विराटनगरको स्वस्थ कायल इन्डस्ट्रिजले मगाएको औद्योगिक कच्चा पदार्थ बोकेर आएको यो रेललाई स्वागत गर्न भन्सारका अधिकारी र उद्योगिक व्यवसायीहरू यार्ड पुगेका थिए।
2: चालू जुलाई महिनामा देशभर औसत भन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो महिनामा सामान्यतया 5.58-8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.30 मिलिमिटर मात्र वर्षा मापन भएको हो। विभागका अनुसार पछिल्लो 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा भएको छ, जसमा कपिलवस्तुको पत्थरकोटमा सबैभन्दा धेरै 167 मिलिमिटर वर्षा रेकर्ड भएको छ। मनसून सक्रिय रहेकाले देशका विभिन्न स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना अझै कायम छ। आज राति मधेस र कर्णाली बाहेकका प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। तर आगामी बुधबारदेखि भने मनसुनी प्रणाली कमजोर भई वर्षाको क्रम बिस्तारै घट्दै जाने विभागले जनाएको छ। भारी वर्षाका कारण बाढ़ी, पैह्रो र डुबानको जोखिम रहने हुनाले नदी तटीय तथा भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। शेयर बजार निरन्तर ओह्रालो लागेपछि पूँजी बजार र बीमा क्षेत्रका सरकारवालाहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको करिब डेढ घण्टा लामो छलफलमा उनीहरूले बजारको सुधार र लगानीकर्ताको सुरक्षाका लागि नीतिगत कदम चाल्न आग्रह गरेका छन्। सरकारवालाहरूले प्राथमिक निष्कासन प्रणालीमा सुधार, कर संरचनामा परिमार्जन र विदेशी लगानी भित्र्याउने वातावरण बनाउन प्रधानमन्त्री समक्ष माग राखेका छन्। यस्तै बजारमा रकमको प्रभाव बढाउन सर्ट सेल कारोबारलाई व्यवस्थित गर्नुपर्ने सुझाव समेत दिएको छ। भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई विश्वासमा लिएर बजारलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। बैठकमा धितोपत्र बोर्ड, नेप्से र स्टक ब्रोकर एसोसिएसनका अध्यक्षहरूको सहभागिता रहेको थियो।
2: प्रधानमन्त्रीको आश्वासनसँगै नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज उल्लेख्य सुधार आएको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक 41.70 अंकले बढेर 2719.24 बिन्दुमा पुगेर बन्द भएको हो। आज बजारमा 343 कम्पनीको 1,22,00,000 भन्दा बढी शेयर खरिद बिक्री हुँदा 5,51,26,00,000 रुपियाँ बराबरको कारोबार भएको छ। कारोबार भएका मध्ये 239 कम्पनीको शेयर मूल्य बढेको छ भने 32 कम्पनीको घटेको छ। आज सबैभन्दा बढी एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा छ।
1: जनप्रतिनिधि बीचको विवादका कारण धरान उपमहानगरपालिकामा फेरि बजेट संकट सुलिएको छ। नयाँ आर्थिक वर्ष शुरू भइसक्दा पनि उपमहानगरपालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याउन नसकेपछि बजेट होलिडेको अवस्था सिर्जना भएको हो। धरानमा समयमै बजेट आउन नसकेको यो लगातार तेस्रो वर्ष हो। बजेट ल्याउने विषयमा छलफल गर्न बसेको कार्यपालिका बैठकमा कार्यवाहक नगर प्रमुख र वडा अध्यक्षहरू बीच भनाभन भएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको छ। वडा अध्यक्षहरूले बजेट ढिलाइ हुनुको जिम्मेवारी कार्यवाहक नगर प्रमुखले लिनुपर्ने माग गरेका छन्। बजेट रोकिँदा विकास निर्माण र सेवा प्रभाव ठप्प हुने जोखिम बढेको छ। यसअघि नै उपमहानगरपालिकामा अघिल्लो वर्षका 126 आयोजनाको 60 करोड रुपियाँ भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ।
2: अमेरिका र इरान बीचको बढ्दो द्वन्द्वका कारण भारत सरकारले आफ्ना नागरिकका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ। तेहरान स्थित भारतीय दूतावासले भारतीय नागरिकलाई इरान यात्रा नगर्न र त्यहाँ रहेकाहरूलाई व्यावसायिक उडान मार्फत तुरन्त देश छाड्न आग्रह गरेको हो। दूतावासले इरानको सुरक्षा अवस्था बिग्रिँदै गएकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यधिक सावधानी अप्नाउन र आफ्नो नाम तत्काल दर्ता गराउन भनेको छ।
1: रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली विदेश मन्त्री चो सोन हुई बीच मस्कोमा उच्च स्तरीय भेटवार्ता भएको छ। मस्को स्थित क्रेमलिनमा भएको भेटमा राष्ट्रपति पुटिनले युक्रेनसँगको युद्धमा उत्तर कोरियाले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। विदेश मन्त्री चोको यो अचानक भएको मस्को भ्रमणलाई उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित रूस भ्रमणको तयारीका रूपमा हेरिएको छ। उत्तर कोरियाले पछिल्लो समय अमेरिका र दक्षिण कोरियासँगको संवाद रोकेर रूस तथा चीनसँगको रणनीतिक सहकार्य जोड दिँदै आएको छ।
2: आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक श्रृंखला भोलिबाट नेदरल्यान्ड्समा शुरू हुँदैछ। यो खेल खबर हो। यस श्रृंखलाको पहिलो खेलमा नेपालले भोलि नामिबियाको सामना गर्नेछ। श्रृंखलाको शीर्ष चारभित्र परेर विश्वकपको ग्लोबल छनौटमा पुग्ने सम्भावना बलियो बनाउन नेपालका लागि यो खेल महत्वपूर्ण छ। रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले बेलायतमा अभ्यास खेल जितेकाले खेलाड़ीहरूको मनोबल उच्च छ। लिग टूको अङ्क तालिकामा नेपाल र क्यानाडा समान 24 अङ्कसहित 5 स्थानमा छन् भने नामिबिया 22 अङ्कसहित 7 स्थानमा छ। नेपालले यस श्रृंखलामा आयोजक नेदरल्याण्ड्स र नामिबियासँग 2-2 खेल खेल्ने तालिका छ।
1: र टेबल टेनिस प्रतियोगिताका पदक विजेता नेपाली खेलाड़ीहरू 5 दिने भ्रमणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन्। 7 एटीटी टेबल टेनिस र 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका स्वर्ण तथा रजत विजेता खेलाड़ीहरूले इन्टरटेनमेन्ट टेबल टेनिस एटीटी समूहले यो भ्रमणको अवसर दिएको हो। भ्रमण टोलीमा खेलाड़ीहरू महेश श्रेष्ठ, दीक्षा दाहाल, रनोज थकु र एलेक्स महर्जन रहेका छन्। 42 राष्ट्रिय टेबल टेनिसका स्वर्ण विजेता संयोग कपाली भने एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि दक्षिण कोरियामा रहेकाले यो भ्रमणमा सहभागी भएका छैनन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: मालपोत नापी र यातायातमा एकद्वार प्रणाली लागू गरिने बिना स्वीकृति नयाँ दरबन्दी र पदपूर्तिमा रोक सार्वजनिक विधा घटाउन अध्ययन कार्यदल गठन यस आर्थिक वर्षलाई
3: नेताहरू दिल्लीमा विरोध प्रदर्शन गर्न तोकिएको ठाउँ जन्तर मन्तरमा भेला भए प्रदर्शन स्थलमा खटाइएका सयौंको संख्याका प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज तथा अश्रु ग्यास पनि प्रहार गरेका बीबीसीले जनाएको छ। सीजेपीको समर्थनमा 21 दिनदेखि अनसनमा बस्नुभएका अभियान कर्मी तथा शिक्षाविद सोनम वाङचुकलाई शनिबार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव बढेको हो। उहाँले अस्पतालमा पनि अनसन जारी राख्नु भएको छ। पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनैतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिने सहित परीक्षामा हुने अनियमितताको विरोध गर्न भएको मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो। त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूले गरेका छन्। भारतमा राजनैतिक विरोध प्रदर्शन हुनु सामान्य भए पनि केही वर्ष यता भारतको राजनैतिक सत्ता केन्द्र रहेको दिल्लीमा यसरी व्यापक विरोध प्रदर्शन हुने गरेको थिएन। प्रदर्शन स्थलमा अत्याधिक गर्मीका कारण केही मानिसहरू बेहोस भएका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 को उपाधि जितेसँगै स्पेनमा खुसियाली छाएको छ। मानिसहरू प्रदर्शन सहित विभिन्न कार्यक्रम गरी खुसियाली साटिरहेका छन्। आज बिहान अमेरिकाको न्यू जर्सी रंगशालामा साबिक विजेता अर्जेन्टिनाले 1-0 गोलले हराएर स्पेनले उपाधि जितेको हो। पहिलो पटक 32 बढाएर 48 टोली पुर्याएको यस आयोजक ढाँचामा तीन देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भएका थिए। यस पटकको प्रतियोगिताले आधुनिक फुटबलको नयाँ मानक स्थापित गरेको छ।
3: विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 को उपाधि स्पेनले जितेको छ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त आयोजनामा सम्पन्न यस संस्करणको रोमाञ्चक फाइनलमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले हराउँदै स्पेन नयाँ विश्व च्याम्पियन बनेको हो। यसपटकको विश्वकप फुटबल इतिहासकै नयाँ युगको सुरुवातका रूपमा दर्ता भएको छ। पहिलो पटक 32 बढाएर 48 टोली पुर्याइएको यस आयोजक ढाँचामा तीन देशका 16 शहरमा कुल 104 खेल सम्पन्न भए। मेक्सिको ऐतिहासिक एजेटा स्टेडियमबाट सुरु भएको प्रतियोगिता भर तीव्र आक्रमण र उच्च दबावको शैली देखियो, जसका कारण कुल 308 गोल भए। फिफाका अनुसार रङ्गशालामै पुगेर 68,10,000 भन्दा बढी दर्शकले खेल प्रत्यक्ष अवलोकन गर्दै उपस्थितिमा नयाँ कीर्तिमान कायम गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूतर्फ स्पेनको बाहुल्य रह्यो। मध्यभागबाट खेल नियन्त्रण गर्दै टोलीलाई सन्तुलित राख्न निर्णायक भूमिका खेलेका स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भन्दै गोल्डेन बल हात पारे। यस्तै स्पेनकै उनाई सिमोन उत्कृष्ट गोलकिपर र युवा प्रतिभा पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्। फ्रान्सका स्टार केलियन एम्बापे 10 गर्दै गोल्डेन बुट जित्न सफल भए। 39 वर्षको उमेरमा पनि 8 गर्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलसम्म पुर्याउन अर्जेन्टिनाका कप्तान लियोनन मेसीले अतुलनीय नेतृत्व देखाए। यस्तै नर्वेका अर्लिङ हलान्ड र इङ्ल्यान्डका जुड बेलिङ्गमले 7 गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले 3 गोल गर्दै आफ्नो सम्भावित अन्तिम विश्वकप यात्रालाई स्मरणीय बनाए। यसपटकको विश्वकपमा स्पेनका लामिन यामाल जस्ता उदीयमान युवा खेलाडीको धमाकेदार उपस्थिति र केप भर्डे जस्ता साना देशको प्रभावशाली प्रदर्शनले फुटबल परम्परागत शक्ति राष्ट्रहरू मात्र सीमित नरहेको बलियो सन्देश दिएको छ। आर्थिक दृष्टिले पनि यो विश्वकप निकै भव्य रह्यो। च्याम्पियन्स स्पेनले 5 अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्दा उपविजेता अर्जेन्टिनाले 3,30,00,000 डलरमा चित्त बुझाएको छ। तेस्रो भएको इङ्ल्यान्डले 2,90,00,000 र चौथो भएको फ्रान्सले 2,70,00,000 डलर प्राप्त गरेका छन्। फिफाले छनौट भएका हरेक टोलीलाई तयारी खर्च स्वरूप 15,00,000 डलर सहित सहभागिता अनुसारको ठूलो रकम प्रदान गरेको छ। नयाँ ढाँचा, गोलको वर्षा, नयाँ स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप आधुनिक फुटबलको नयाँ मानक स्थापित गर्दै समापन भएको छ।
4: यसैबीच स्पेनले विश्व फुटबलमा वर्चस्व कायम राखेको छ. विश्वकप 2026 फाइनलमा अर्जेन्टिनाले 1-0 हराउँदै दोस्रो पटक उपाधि जितेसँगै स्पेन पुरुष र महिला दुवैतर्फ एकैसाथ विश्व विजेता बन्ने पहिलो देश पनि बनेको छ. यसअघि पुरुष टोली सन् 2024 युरोपेली च्याम्पियन पनि बनेको थियो. पछिल्ला 5 वर्षमा स्पेनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म गरी 16 विश्व तथा युरोपेली उपाधि जितेको छ, जसमा महिला टोलीका 11 र पुरुष टोलीका 5 उपाधि रहेका छन्. प्रशिक्षक लुइस डे ला फोइन्तेको नेतृत्वमा अहिले स्पेनी फुटबलको स्वर्णिम युग निरन्तर चलिरहेको छ.
5: यसैबीच फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप अवधिभर 95,000 किलोमिटर भन्दा बढी हवाई यात्रा गर्नुभएको छ. समाचार संस्था एपीका अनुसार अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजित भएको प्रतियोगिता अवधिभर उहाँले आकाशमै 100 भन्दा बढी समय बिताउनु भएको हो. उद्घाटनदेखि फाइनल खेलसम्म आइपुग्दा इन्फान्टिनोले पृथ्वीलाई झण्डै 2.5 फन्को मार्न पुग्ने दूरी तय गर्नुभएको छ. कतार सरकारको निजी विमान प्रयोग गर्नुभएका इन्फान्टिनोले 39 दिने प्रतियोगिताका कुल 104 मध्ये 44 खेल मैदानमै पुगेर हेर्नुभयो. उहाँले आयोजक 16 रंगशालामा कम्तीमा एउटा खेल अवलोकन गर्नुभएको छ. 3 देशमा आयोजना भएको विश्वकपमा व्यापक हवाई यात्रा र कार्बन उत्सर्जनका कारण वातावरणीय असर परेको भन्दै वातावरणविदहरूले चिन्ता व्यक्त गरेका छन्.
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबरका शीर्षक फेरि एकपटक.
5: पछिल्लो 24 घण्टामा विपदका 62 घटना, 2 ज्यान गयो. देशका धेरै ठाउँमा भइरहेको वर्षा पर्सि बुधबारदेखि कम हुने.
4: सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय. दरबन्दी कटौतीपछि बढी हुने कर्मचारीहरूलाई प्रदेश र पालिकामा पठाउने.
5: पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता. शेयर बजारमा उच्च वृद्धि, आज 41 अङ्कले बढेपछि नेप्से 2700 बिन्दु भन्दा माथि.
4: बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नम नियुक्त. राजनीतिक, आर्थिक र संस्थागत क्षेत्रका गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने. भारतमा कक्रोच जनता पार्टीद्वारा संसद भवनतर्फ मार्च गर्ने प्रयास.
5: र विश्वकपको उपाधि जितेपछि स्पेनमा खुसियाली, नयाँ ढाँचा, स्टारहरूको उदय र विश्वव्यापी आकर्षणका साथ 2026 विश्वकप, आधुनिक फुटबलको नयाँ मानक स्थापित.
4: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ. यात्रा गर्दा मौसम र सडकको अवस्था बारे जानकारी लिने गरौँ. नमस्कार.
6: तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता.
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आक्रमणबाट मानवीय तथा भौतिक क्षति बढ्दो चितवनमा जंगली जनावरको आक्रमणबाट एक वर्षमा 5 जनाको मृत्यु सार्वजनिक विदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने द्वन्द्व पीडित र जेएनजी आन्दोलनका घाइतेबीच विभेद गरिएको भन्दै सर्वोच्चद्वारा सरकारसँग जवाफ माग 18 वर्ष मुनिकालाई सदस्यता वितरणबारे राष्ट्रपतिले आयोगलाई पठायो जवाफ कपिलवस्तु मोरङ र नुवाकोटमा गरी 3 जना मृत फेला र बाजरामा जीव दुर्घटना हुँदा 9 जना घाइते पछिल्लो 24 घण्टामा विपदका 62 घटना घट्दा 2 जनाको मृत्यु नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ खबर विस्तारमा माडी नगरपालिका नम्बर 1 चैनपुर निवासी एक बालिकाले मनमोहन बालग्राम लक्ष्मी निवासमा रहेका आफ्नै उमेर समूहका बाल बालिकाहरूलाई स्टेसनरी सामग्री वितरण र बिहानी भोजन गराउँदै जन्मदिन मनाएकी छिन् चैनपुर गाउँ निवासी बालिका क्रिस्टिना महतोले सोमबार बिहान बालग्रामका बाल बालिकाहरूका लागि 60 थान कपी 12 प्याक पेन्सिल 10 प्याक पेन्सिल प्रदान गर्दै बिहानी भोजन गराएकी हुन् आफूभन्दा कम भाग्य मानिरहेका साथीहरूसँग जन्मदिन मनाउन पाउँदा धेरै नै खुसी लागेको बताउँदै महतोले अन्य बालबालिका र साथीहरूलाई पनि बालग्रामका साथीहरूलाई सहयोग गर्दै उनीहरूसँग जन्मदिन मनाउन अनुरोध गरेकी छिन् करिब 6 वर्ष अघि कुसुमखोलामा रहेका सुकुम्बासी चेपाङ बस्तीमा आगजनी हुँदा घरबार विहीन हुन पुगेका बालबालिकाहरूको शिक्षाको निरन्तरताका लागि माडी नगरपालिकाले समायोजनपछि खाली भएको लक्ष्मी निवास स्थित विद्यालय भवनमा खुलेको राखेको थियो त्यस कार्यका निम्ति नगरपालिकाको अनुरोध र सहयोगमा हेल्पिङ सोसाइटी नेपाल संस्थाले सो बालग्राम व्यवस्थापन गरेको थियो सुरुवातदेखि आर्थिक अभावमा परेको सो बालग्रामलाई जन्मदिन वा अन्य सन्दर्भमा माडीवासी नागरिकहरूले सहयोग गरिआएका छन् चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आक्रमणबाट मानवीय तथा भौतिक क्षति बढ्दो क्रममा देखिएको छ गत आर्थिक वर्षमा मात्रै 5 जनाले ज्यान गुमाएका छन् भने दर्जनौ व्यक्ति घाइते भएका छन् वन्यजन्तुले पुर्याएको मानवीय पशुधन अन्नबाली तथा घरगोठको क्षति बापत निकुञ्जले ₹1,29,98,307 राहत वितरण गरेको छ निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि ₹1,34,176 गम्भीर घाइतेका बिरामीको उपचारका लागि ₹29,42,481 तथा 5 जनाको मृत्यु भएपछि उनीहरूका परिवारलाई ₹50,00,000 राहत उपलब्ध गराइएको छ यसै गरी पशुधनमा भएको क्षति बापत ₹23,60,200 भण्डारण गरिएको अन्नमा भएको क्षति बापत ₹70,000 घरगोठमा भएको क्षति बापत ₹3,39,650 अन्नबालीमा भएको क्षति बापत ₹21,08,300 तथा कुखुरा क्षति बापत ₹43,500 राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो गत आर्थिक वर्ष 2082-83 हात्ती गैंडा र बाघ लगायतका जंगली जनावरको आक्रमणमा परि 5 जनाको मृत्यु भएको छ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार 3 जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो सोही अवधिमा 2 जनाको हात्ती र 1 जनाको बाघको आक्रमणबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो मृतक मध्ये 3 जना भरतपुर महानगरपालिका 1 जना खैरनी र 1 जना माडी नगरपालिकाको रहेको निकुञ्जले जनाएको छ चितवन जिल्लामा झण्डै 7,876 मेट्रिक टन भन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुर चितवनका अनुसार गत आर्थिक वर्ष 2082-83 उक्त मल बिक्री भएको हो शाखा प्रबन्धक राजन बगालेले युरिया डिएपी पोटास र चुन गरी ₹7,876.400 मेट्रिक टन बिक्री गरिएको बताउनुभयो काटेपछि ध्रुवे निकुञ्जभित्र बस्न थालेको छ ध्रुवे जंगली हात्ती हो यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ हात्तीले गत असार 20 गते एकै परिवारका 2 जनाको ज्यान लिएको थियो असार 31 गते राति ध्रुवेलाई सुकेबार पोस्ट नजिकै डाट गरेर 2 वटा दारा काटिएको हो ध्रुवेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ जडान गरिएको रेडियो कलरबाट प्रत्येक 10 मिनटमा सूचना संकलन भइरहेको छ 2 दिन अघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक जान लागेको भए पनि पुनः फर्केर चुरेको फेदीतर्फ पुगेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो
काठमाडौँको नयाँ बस पार्क स्थित गेस्ट हाउसमा मृत भेटिएकी निशा सुनारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आइतबार 25 वर्षीय सुनवारको शव गेस्ट हाउसको कोठामा पलङभित्र व्यवस्थापन गरेको अवस्थामा भेटिएको हो। कैलालीको धनगढी नगरपालिका नम्बर 7 घर भएर माछा पोखरीमा बस्दै आएकी सुनवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताउनुभयो। अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अस्ट्रेलिया पठाउन लागि ठूलो परिमाणको चुरोट भन्सार र प्रहरीको संयुक्त टोलीले सोमबार बरामद गरेको छ। विमानस्थल कार्गो कम्प्लेक्स भवनमा पिंक एभिएसन प्रालीको एजेन्ट अभिनव राई मार्फत अस्ट्रेलियास्थित सौरभ भण्डारीको नाममा पठाउन लागि 35 कार्गो बोकामध्ये 32 नम्बरको बोकामा उक्त अवैध चुरोट फेला पारेको। नेपाली काङ्ग्रेसले एकतर्फी रूपमा प्रदेशहरूमा भइरहेको काङ्ग्रेस र एमाले बीचको सत्ता सहकारी टुटेको घोषणा गरेसँगै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच गठबन्धन गर्दै

सहकारी गर्ने पक्षमा नेताहरू पुगेका छन्। सोही कारण सोमबार एमाले बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट तत्काल अलग नहुने निर्णय गरेको छ। दलको बैठकले केन्द्रको निर्णय कुनै कुर्ने भन्दै बागमती सरकारबाट बाहिरिने एमालेको यसअघिको निर्णय होल्डमा राखेको नेताहरूले बताएका छन्। गतको 10 वर्ष सशस्त्र द्वन्द्वका पीड़ितहरूलाई उपेक्षा गरी हालैका आन्दोलनका घाइतेहरूलाई मात्रै विशेष प्राथमिकता दिएको भन्दै सर्वोच्च अदालतले सरकारको नाममा करिब कारण देखाउ आदेश जारी गरेको छ। पीड़ित पूर्णप्रसाद पौडेलको हकमा अधिवक्ता कुमार प्रसाद थपलियाले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश शान्ति सिंह थापाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो। सरकारले आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनलाई प्रभावकारी पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययतालाई केन्द्रमा राख्दै नयाँ मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूरक परिपालना गर्न सबै केन्द्रीय निकाय प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको हो। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी 15 महाधिवेशनका लागि पार्टीभित्र गृह छलफल र संवाद भइरहेको जानकारी दिनुभएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानिपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीको सन्दर्भमा स्पष्ट पार्नुभएको हो। उपसभापति शर्माले सभापति गगन कुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरू बीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको बारे राष्ट्रिय मानवाधिकार आयोगलाई स्पष्टीकरण दिएको छ। संविधान विपरीत बालबालिकालाई पार्टी सदस्य बनाएको सार्वजनिक भएपछि मानवाधिकार आयोगले चासो राख्दै यसको वास्तविकताबारे जानकारी गराउन राजसपालाई पत्र काटेको थियो। काठमाडौँतराई द्रुत मार्ग निर्माणमा भएको ढिलाइप्रति राष्ट्रिय सभा सदस्यहरूले असन्तुष्टि जनाएका छन्। सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समिति बैठकमा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले यस्तो असन्तुष्टि जनाएका हुन्। काठमाडौँतराई द्रुत मार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको 4 वर्षमा पनि निर्माण सम्पन्न नहुने उनीहरूले बताएका छन्। बासराको हिमाली गाउँपालिका 5 स्थित क्युडीमा जीव दुर्घटना भएको छ। जीव दुर्घटनामा परेर 9 जना व्यक्तिहरू घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। क्युडी स्थित कुवाडी क्युडी कच्ची सड़क खण्डमा सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश 01-001-0878 नम्बरको जीव दुर्घटना भएको हो। घाइते मध्ये 4 जनाको अवस्था मध्यम र 5 जनाको अवस्था सामान्य रहेको छ। जीव सड़कबाट 10 मिनट तल खसेको प्रहरीले जनाएको छ। सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको सचिवालयको बैठकले हप्तामा शनिबार र आइतबार 2 दिन विधा दिन थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा देशैभर विपदजन्य 62 घटना भएका छन्। सो अवधिमा मुलुकका विभिन्न भागमा बाढ़ी पहिरो डुबान सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा 2 जनाको मृत्यु 15 जना घाइते भएका छन्। सर्पदंशका कारण 2 जनाको मृत्यु भएको हो भने 11 जना घाइते भएका हुन्। उक्त घटनाबाट 9 जिल्ला प्रभावित भएको छ। कपिलवस्तु मोरङ र नुवाकोटमा गरी 3 जना मृत फेला परेका छन्। प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका 4 वीरपुर बस्ने 90 वर्षीय राजाराम बानिया घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन्। यसै गरी नुवाकोटको ककनी गाउँपालिका 6-35 किलो स्थित बरखोल्सा नजिकै सोही गाउँपालिका 6 स्थित गाई फर्ममा काम गर्ने लेख गाउँपालिका 3 ढाडे फेदी घर भएकी 45 वर्षीय दुर्गा राई सोमबार मृत अवस्थामा फेला परेकी छिन्। यसै गरी मोरङको विराटनगर महानगरपालिका 8 बगैँचा रिसोर्टमा काम गर्ने सुनसरी बर्चु गाउँपालिका 1 घर भएका 21 वर्षीय राजेन्द्र यादव सोही रिसोर्टको स्विमिङ पुलमा सोमबार मृत फेला परेका हुन्। यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 87% मापन गरिएको छ।

मुखहरू पुनः एकपटक चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आक्रमणबाट मानवीय तथा भौतिक क्षति बढ्दो चितवनमा जङ्गली जनावरको आक्रमणबाट एक वर्षमा 5 जनाको मृत्यु सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गरिने धर्मपीडित र जेएनजी आन्दोलनका घाइतेबीच विभेद गरिएको भन्दै सर्वोच्चद्वारा सरकारसँग जवाफ माग 18 वर्ष मुनिकालाई सदस्यता वितरण पारे राज्यसभाले आयोगलाई पठायो जवाब कपिलवस्तु मोरङ र नुवाकोटमा गरी 3 जना मृतकका र बाजरामा जीव दुर्घटना हुँदा 9 जना घाइते पछिल्लो 24 घण्टामा विपदका 62 घटना हुँदा 2 जनाको मृत्यु अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। पुँजी बजारको दिगो विकासका लागि कानूनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री वालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नु भएको छ। पूँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने र गल्ती गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नु भएको छ। छलफलका क्रममा पूँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढी प्रोत्साहित भएको बताउँदै

0: विषयको बारेमा कसँग सम्बन्धित अर्थ मन्त्रालय अथवा अन्य विषयसँग सम्बन्धित कानुन तर्जुमासँग सम्बन्धित विषय अर्थ मन्त्रालयले गर्नुपर्ने विषयको बारेमा हामीले छलफल गरेका छौँ। प्रधानमन्त्रीले ती सबै विषयलाई सुनिदिनु भएर उहाँले समग्र पूँजी बजारको विकास विस्तारको लागि लगानीकर्ताको कन्फिडेन्सको लागि प्रधानमन्त्री कार्यालय पनि त्यो विषयमा काम गरिरहेको छ, त्यो विषयलाई लगानीकर्ताको मनोबल बढाउनको लागि कार्य गर्नेछ भन्ने विश्वास दिलाउँछ। पूँजी बजारले कसरी रोजगारी सिर्जना गर्न सक्छ र कसरी पूँजी क्रिएट गर्न सक्छ भन्ने विषयमा नै छलफल भयो।
1: बैंक तथा वित्तीय संस्थाले धितो पत्रमा लगानी गरेपछि कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने, विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको 5% कायम गर्ने व्यवस्था मिलाउन लगानीकर्ताहरूले सुझाव दिनुभएको छ। नियमनकारी निकायका तर्फबाट नेपाल धितो पत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाहरूका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था बिमा बजार एवं पुँजी बजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने बताउनु भएको छ, जानकारी दिएको छ। विभागका मौसमविद वरिष्ठ मौसमविद मीन कुमार अरियालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। सरकारका सचिवहरूको बैठकले शासकीय सुधारको 100 कार्यसूची अन्तर्गत सम्पन्न भएका सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रिया सरलीकरण लगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले कार्यसूचीमा उल्लेखित बुदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले कार्यसूची अन्तर्गत मन्त्रालय निकायले पूर्ण रूपमा सम्पन्न गर्न बाँकी कार्य यथाशीघ्र टुङ्ग्याउन सम्बन्धित सचिव आफैले त्यसको प्रगति ट्र्याकिङ गर्ने निर्णय गरेको छ। अनावश्यक प्रक्रिया कागजात तथा तहहरू हटाई निर्णय निर्माण छिटो सरल र नागरिक मैत्री बनाउने बैठकको निर्णय छ। बैठकले सेवा प्रवाहमा थप सहजीकरण र विकेन्द्रीकरण गर्ने, कर्मचारीको क्षमता विकास, विपद पूर्व तयारी र प्रतिकार्य, आर्थिक अनुशासन र खर्चमा मितव्ययिता लगायत 22 बुँदे निर्णय गरेको छ। सरकारले सार्वजनिक विधा पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4-सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार 2 दिन विधा थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ। चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मसुदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ। बैठकले पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेभल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ मिसावट युक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले आज सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु जंगली च्याउ नखान आग्रह गरेको

0: वर्षायाम शुरू भएसँगै जंगलमा उम्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमा वर्षाको मौसममा जंगली च्याउ प्रशस्त उम्रिने भए पनि सबै च्याउ खान योग्य नहुने उल्लेख गरिएको छ। मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन अनुरोध गरेको छ। बैतडी जिल्लाको सदरमुकाम क्षेत्रका मुख्य सडक किनारमै अनियन्त्रित रूपमा सवारी साधन पार्किङ गर्ने प्रवृत्ति बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ। बजार क्षेत्रको साँगुरो सडकमा यात्रुवाहक जीप, बोलेरो, निजी सवारी तथा मोटरसाइकल जथाभावी पार्किङ गरिँदा दैनिक रूपमा सवारी आवागमन प्रभावित हुनुका साथै पैदल यात्री समेत जोखिममा पर्ने गरेका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: जिल्ला सदरमुकाम बैतडीको मुख्य सडक तथा व्यस्त चोक आसपासमा सडकको दायाँ बायाँ लामबद्ध रूपमा सवारी पार्किङ गर्ने गरिएको छ। कतिपय स्थानमा सडकको आधाभन्दा बढी भाग नै सवारीले ओगटेका कारण विपरीत दिशाबाट आउने सवारीले एक अर्कालाई बाटो दिन समेत कठिन हुने गरेको बताउनुहुन्छ स्थानीय सुनित भट्ट। सवारी चालकलाई बजार क्षेत्र वा आसपासका सडक किनारामा सवारी पार्किङ नगर्न सम्झाइ बुझाइ गर्ने गरेको भए पनि सवारी चालकले नियम नमानेको खण्डमा कारवाहीको दायरामा लिइने बताउनुहुन्छ जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञ राज पन्त। सवारी चापसँगै पार्किङ व्यवस्थापनलाई समयमै व्यवस्थित गर्न नसकिए भविष्यमा ठूलो दुर्घटनाको जोखिम समेत बढ्न सक्ने चिन्ता रहेकाले सवारी व्यवस्थापनमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिइएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई। स्थानीयवासीहरूका अनुसार बजार क्षेत्रमा व्यवस्थित पार्किङ स्थल भए पनि चालकहरूले सडकलाई नै पार्किङ स्थलको रूपमा प्रयोग गर्ने गरेका बताएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल विज्ञापन संघको प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन नियम तथा कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता देखिएको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम सुरु गरिसकेको जानकारी दिनुभयो। त्यसै गरी सूचना तथा संचार मन्त्री डाक्टर तिमल सिन्हासँग एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ सुको नेतृत्वमा आएको चिनिया प्रतिनिधिमण्डलले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छ। सो अवसरमा नेपाल चीनबीच चलचित्र संस्कृति र पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने लगायतका विषयमा छलफल भएको छ। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाण पत्रलाई मान्यता दिने व्यवस्था मिलाउन साथै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमान सिंह राईद्वारा गत जारी परिपत्रमा सो अनुरोध गरिएको छ। यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शिवको पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको खुइचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएकाले भक्तजनले सहज रूपमा दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बाजुराको हिमाली गाउँपालिका 5 स्थित क्युडीमा आज जीप दुर्घटना हुँदा चालक सहित 9 जना घाइते भएका छन्। जिल्लाको कुवाडी क्युडी कच्ची सड़क खण्डमा जीप अनियन्त्रित भई सड़कबाट 10 मिटर तल खसेको प्रहरी कार्यालय बाजुराले जनाएको छ। वर्षा याममा कच्ची तथा पहाड़ी सड़कहरू जोखिमपूर्ण हुने भएकाले सावधानीपूर्वक सवारी सञ्चालन गर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा लेबर पार्टीका नेता 56 वर्षीय एन्डी बर्नम नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ। गत शुक्रबार बर्नम आफ्नै दलका सर कियर स्टारमरलाई विस्थापित गर्दै ब्रिटेनको 59औं प्रधानमन्त्री बन्नुभएको हो। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उहाँलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ। जुन 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टारमरले आज औपचारिक रूपमा राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो। लेबर पार्टी बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नम प्रधानमन्त्री नियुक्त हुनुभएको हो। बकिङम दरबारबाट निस्किएपछि डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै बर्नमले आफू 10 वर्षमा देशको 7औं प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गर्नुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले फिलिपिन्समा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठकका क्रममा चीन र रुसका विदेश मन्त्रीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताउनु भएको छ। अमेरिका चीन सम्बन्ध थप तनावपूर्ण बनेको र क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो। रुबियो यस साता मनिलामा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियानका विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुँदै हुनुहुन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेजिङमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको केही दिनपछि हुन लागेको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। अमेरिका यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेको छ। बजेट कार्यान्वयनका लागि सोमबार अर्थमन्त्री डाक्टर सोनी मुआगले अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गर्नु भएको हो। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको अध्यक्षतामा भएको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय सहित पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह रक्षा मन्त्रालय सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसैबीच आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले 37 बुँदे मार्ग निर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जारी गर्नुभएको मार्ग निर्देशनमा आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राखेर कार्यान्वयन गर्न भनिएको छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालय सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन गरेको छ। मार्ग निर्देशनमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अप्नाउन भनिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्व स्वीकृति लिन भनिएको छ भने सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम, तोकिएको सम्झौता र निर्देशिका भन्दा बाहिर गएर खर्च नगर्न समेत भनेको छ। नेपालमा सोमबारदेखि कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ भएको छ। नेपालको पहाडी तथा हिमाली क्षेत्र क्षेत्रमा जलवायु उत्थानशील कृषि ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य सहित नेपाल सरकार संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ गरिएको हो। 24 महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखिएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ साउथ कोअपरेसन फण्डको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु स्मार्ट कृषि पोषण सुधार, डिजिटल नव परिवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिएको छ। शुभारम्भ कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा चिनिया राजदूत माओ मिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ सहयोग रहने बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेभल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले सोमबार एक सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गरेको छ। विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेको छ। नेपाल शेयर बजारको कारोबार यो साताको पहिलो दिन सोमबार पनि 41.70 अङ्कले बढेको छ। लगातार दुई कारोबार दिनमै शेयर बजार 120 अङ्कले बढेको छ। सोमबारको वृद्धिसँगै निफ्टी परिसूचक 2719 अङ्कमा कायम भएको छ। यो अङ्क एक महिना यताकै उच्च अङ्क हो। सोमबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
4: आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ। नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 3:45 खेल्नेछ। नेदरल्यान्ड्सको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहिबार खेल्नेछ। त्यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग, तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। लिग टूको 7 सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अङ्क जोड्दै 5 स्थानमा छ। अङ्क तालिकामा शीर्ष स्थानमा रहेको अमेरिका 32 खेलबाट 43 अङ्क छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कल्यान्डको 38 अङ्क रहेको छ। नेदरल्यान्ड्स 28 खेलबाट 32 अङ्क जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट 31 अङ्क बटुलेको उमन चौथो स्थानमा छ। नेपाल 5 स्थानमा रहँदा 6 स्थानको क्यानाडाको पनि समान 24 अङ्क छ। नामिबिया 22 अङ्क सहित 7 र युएई 14 अङ्क जोडेर पुछारमा छ। लिग टूको शीर्ष 4 परेर विश्वकप छनौटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ। यो सिरिज पछि नेपालले लिग टू साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग खेल्नेछ। तर किर्तिपुरमा ओमान, युएई, अमेरिका र स्कल्यान्ड विरुद्धको खेलका 8 खेल मध्ये 6 खेल जित्दै नेपालले 12 महत्वपूर्ण अङ्क जोड्यो र अङ्क तालिकामा 5 स्थानमा उक्लियो। नेपालले अघिल्लो लिग टू चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनौटसम्मको यात्रा तय गरेको थियो। नेदरल्यान्ड्समा सुरु हुने यो श्रृङ्खला नेपालका लागि केवल अङ्क जोड्ने अवसर मात्र होइन, विश्वकप छनौटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्वपूर्ण परीक्षा पनि हो। 2 अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले विश्वकपको उपाधि जितेको छ। आइतबार न्यू जर्सीमा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। स्पेनले यसअघि पनि त्यस्तै सफलता हासिल गरेको थियो। सन् 2008 युरोकप जितेको 2 स्पेनले सन् 2010 विश्वकपको उपाधि उचालेको थियो। अहिले युरो 2024 जितेको 2 पछि स्पेनले पुनः विश्वकप जित्दै इतिहास दोहोऱ्याएको छ। पछिल्लो सफलतासँगै पुरुष तथा महिला फुटबलमा स्पेनको प्रभावशाली वर्चस्व थप बलियो बनेको छ। पुरुष र महिला विश्वकपको साबिक विजेता बन्ने स्पेन पहिलो राष्ट्र समेत बनेको छ। स्पेनको महिला टोलीले सन् 2023 सिडनीमा इङ्ल्यान्डलाई पराजित गर्दै विश्वकप जितेको थियो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज देशका हिमाली भूभागका केही स्थानमा, मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.1 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 23.3 मिलिमिटर। पोखराको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 69.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 14 मिलिमिटर। दिपालको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पुँजी बजारको दिगो विकासका लागि कानूनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाइ। निर्णय प्रक्रिया छिटो सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855588002।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
6: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
5: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
7: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
1: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
7: सम्पर्क 9819 32811 र 9853573687।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656588535589353।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै, फोन 0556493580, मोबाइल 9855026440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
9: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
10: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
9: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
11: स सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पुँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, बजेट कार्यान्वयन प्रभावकारी बनाउन रणनीति आवश्यक,
1: प्रणालीगत रूपमा सुधार गर्नुपर्ने, त्यो नभएको हुनाले अब नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने,
0: फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने, काठमाडौँ रिङ रोड छेउका जग्गाको मूल्य घट्यो, भित्री क्षेत्रमा भने बढ्यो, चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु,
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु,
0: भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन आह्वान, 35 दिनभित्र निवेदन दिन सरकारको आग्रह, जुलाईमा औसतको 54% मात्रै वर्षा, पर्सिदेखि विस्तारै पानी पर्न कम हुने,
3: रातिको लागि पनि देशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा,
0: र कङ्गोमा इबोला प्रकोप तीव्र बन्दै मृत्यु हुनेको संख्या 930 नाघ्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै ज्येष्ठ नागरिक एक्लोपन, उपेक्षा र असुरक्षाको पीडा भोग्न बाध्य छन्। उनीहरूको सम्मान, स्वास्थ्य र सामाजिक सहभागिता सुनिश्चित गर्नु परिवार र समुदाय सँगसँगै राज्य सबै पक्षको साझा जिम्मेवारी हो। ज्येष्ठ नागरिकलाई बोझ होइन, अनुभव र ज्ञानको अमूल्य स्रोतका रूपमा सम्मान गर्ने संस्कृतिलाई व्यवहारमा स्थापित गर्न आवश्यक रहेको छ। समावेशी समाजको मापन ज्येष्ठ नागरिकप्रतिको हाम्रो व्यवहारबाट पनि हुन्छ। अब खबर सन्तोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा पुँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको बताउँदै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनु भन्दा पनि सम्बन्धित निकायहरूले नै तुरन्त काम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी शेयर ब्रोकर तथा पुँजी बजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभयो। नेपाल सरकारका सचिवहरूको बैठकले दरबन्दी कटौतीपछि फाजिलमा रहने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघ प्रदेश र स्थानीय तहमा पठाउने निर्णय गरेको छ। आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। बैठकले नयाँ संगठन तथा व्यवस्थापन संरक्षण गरेपछि स्वीकृत भएका दरबन्दीमा कर्मचारीहरूको मिलान गर्ने र बढी हुने फाजिलमा रहने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको छ। सचिवहरूले मालपोत्र नापिएका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय पनि गरेका छन्। यसैबीच काठमाडौँ मुख्य चक्रपथ रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ। यस्तै अधिकांश भित्री क्षेत्रको जग्गाको मूल्य भने बढेको छ। भूमि प्रशासन कार्यालयले कलङ्की क्षेत्रका जग्गाको आर्थिक वर्ष 2083-84 लागि नयाँ सरकारी मूल्याङ्कन सार्वजनिक गर्दै साउन 1 गतेदेखि लागू हुने गरी नयाँ रेट सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची अनुसार बल्खु वनस्थली खण्डक को चक्रपथसँग जोडिएका जग्गाको सरकारी मूल्य प्रति आना 3.5 लाख रुपियाँले घटेको छ। तर कालीमाटी, सोल्टिमोर, कलंकी, सीतापाइला तथा चन्द्रगिरीका भित्री पक्की र कच्ची सडकसँग जोडिएका जग्गाको मूल्य भने प्रति आना 50,000 देखि 2 लाख रुपियाँसम्म बढाइएको छ। यता किर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गा तथा बाटो नपुगेका जग्गाको सरकारी मूल्य भने अघिल्लो वर्षकै दर रेटमा कायम राखिएको छ। कार्यालयका अनुसार नयाँ मूल्याङ्कनले बजारको अवस्था र स्थानीय पूर्वाधार विकासलाई आधार मानेर दर रेट परिमार्जन गरिएको हो। चालु मनसुनको जुलाई अवधिमा देशभर औसतभन्दा निकै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्र वर्षा भएको छ। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्र वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरका 114 वर्षा मापन केन्द्रमध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढी वर्षा कपिलवस्तुको पत्थरकोटामा भएको छ, जहाँ 24 घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ। विभागका मौसमविद सरोज पुडासैनीका अनुसार आज र भोलि पानी परे पनि पर्सि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सिआइएनलाई बताउनुभयो।
3: आज र भोलिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको लागि पनि देशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना देखिन्छ भने अब यो हिमाली भूभागको चाहिँ केही स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ। भोलिको लागि पनि देशको पहाडी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेस प्रदेशको चाहिँ थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी 3 दिनको लागि चाहिँ यो देशको पहाडी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
5: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउनु आवश्यक रहेको विज्ञहरूको सुझाव छ। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप सरोकारवाला बीचको अन्तर्क्रियामा प्रतिनिधि सभा सदस्य विज्ञ र सरोकारवाला निकायका विज्ञहरूले समुदायको अधिकार, युनेस्को सूचीकरण, बौद्धिक सम्पत्ति लाभांश विवरण वितरण लगायत विषयलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड दिएका हुन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले नेपालमा भएको कला संस्कृति र अभौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भइएको भन्दै विधेयकमा त्यसलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
6: नेपालको संस्कृति विविधता नै हाम्रो राष्ट्रिय पहिचानको आधार हो। यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले हाम्रो सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौँदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौँ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौँ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौँ।
5: कार्यक्रममा संस्कृति वेद सोम धिताले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा नयाँ परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो। नेपालले 16 वर्षको अवधिमा पनि युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा कुनै पनि नयाँ तत्व दर्ता गराउन नसकेको उल्लेख गर्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
7: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्त्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौँ। यसलाई चाहिँ सुधार्नुपर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ, आशा गरौँ सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौँ। अझैसम्म यो माथिकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
5: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु भएको छ। आज काठमाडौँमा एक कार्यक्रम बेस परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना सुरु गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनुभयो।
2: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एन्ड साउथ साउथ कोअपरेसन फन्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलन प्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। नेपालको विशेष गरेर चाहिँ कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्गनिर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
5: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन भइरहेको भन्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमहरू नेपालको कृषि उत्पादकत्व बढाउन उल्लेख्य भूमिका खेलेको राजदूतले स्मरण गराउनुभयो। परियोजना अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ साउथको अपरेसन फन्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी हुनेछ। सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी यही साउन 4 गतेदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका गलत संकलन लगत संकलन मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ।

0: Santos i Raül. बजेट कार्यान्वयन प्रभावकारी बनाउन निर्देशनले मात्रै नहुने विज्ञको टिप्पणी
1: जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट हो जरा हो त्यो जरालाई तपाईँले नै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होइन. अब मैले त बजेट बारे कमेन्ट गर्दाखेरि पनि गरेको हो.
0: बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन सरकार सक्रिय हुनुपर्नेमा विज्ञको जोड. कुराकानीसँगै अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समुदायको अधिकार स्थापित गर्न माग लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353.
4: सबैका लागि दृष्टि सधैँका लागि दृष्टि
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माय डिश होम एप.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ. मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ. पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्यु मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप अधिकारीहरूले बताएका छन्। सरकारले आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी पारदर्शी र नतिजामुखी रूपमा कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गरेको छ. अर्थ मन्त्रालयले सबै मन्त्रालय सरकारी निकाय प्रदेश स्थानीय तहलाई वित्तीय अनुशासन मितव्ययिता र कानूनको पूर्ण पालना गर्न निर्देशन दिएको हो. नयाँ मार्गदर्शन अनुसार अब नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गरिएको छ. अनावश्यक खर्च नियन्त्रण गर्न इन्धन मसलन्द गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ. साथै कार्यालय सञ्चालनका लागि सम्भव भएसम्म सरकारी भवनकै प्रयोग गर्न पनि भनिएको छ. अर्थ मन्त्रालयले बजेट खर्चलाई प्रभावकारी बनाउन आयोजनामा हुन सक्ने वित्तीय जोखिमको समयमै आकलन गरी त्यसको न्यूनीकरणका उपाय अपनाउनु पर्ने व्यवस्था गरेको छ. त्यस्तै सशर्त अनुदान र वैदेशिक सहायताबाट प्राप्त सञ्चालित कार्यक्रमहरू तोकिएको सम्झौता र निर्देशिका अनुसार मात्रै सञ्चालन गर्नुपर्ने समेत उल्लेख गरिएको छ. बजेटको दोहोरो खर्च अनियमितता र व्यतिथि रोक्न सरकारले एलएमबीएआई या सूचना प्रणालीको अनिवार्य प्रयोग र नियमित अनुगमनमा विशेष जोड़ दिएको छ. सरकारको यो निर्देशनले बजेट कार्यान्वयन प्रभावकारी रहला. सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर दिल्ली राज खनालले भन्नुभयो
1: नहुनु भन्दा के भने जस्तो अब अहिलेदेखि नै अलिकति पहल गर्ने र त्यसभित्र पनि आज मलाई के लाग्छ भने तपाईँको कार्ययोजना बनाउने हरेक परियोजना र कार्यक्रम स्तरसम्म अनि विभागमा अनि मन्त्रालयमा अनि त्यसपछि एक्सन प्लान बनाउने एकदम समयबद्ध हिसाबले तपाईँको बजेटका वा कार्यक्रमहरूलाई चाहिँ पास के अरे कार्यान्वयन गर्नेतिर सरकार अब ठिक ढङ्गले अहिलेदेखि नै लागू गर्यो जानेतिर जस्तो अहिले केही पनि गर गर्ने कुरा यसलाई सकारात्मक रूपमा लिनुपर्छ. तर तपाईँले जुन चाहिँ समस्याको जुन चुरो हो भन्छ नि रुट भन्छ, रुट हो, जरा हो, त्यो जरालाई तपाईँले मै गएर समस्याको समाधान गर्नेतिर नजाँदाखेरि केही मात्रात्मक रूपमा सुधार हुने कुरा होला, तर आम रूपमा अपेक्षा गरे अनुरूप परिणाम हुने र सिङ्गो बजेट खर्च प्रणालीमा चाहिँ सुधार हुने कुरा
7: योभन्दा अगाडि पनि सरकारले बजेट कार्यान्वयनका लागि विभिन्न त्यस्ता विषयहरू सार्वजनिक गर्ने गर्थे, तर त्यो कानुनको पाटो फितलो नै थियो। अब अन्तिम अवस्थामा आएर चाहिँ यो अथारे विकास गर्ने होइन, अनि अन्तिम अवस्थामा आएर
1: शब्द त्यो सकारात्मक भयो, खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यौँ भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गराउँछ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी चाहिँ लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि पुँजीगत खर्च गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ, र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजीगत खर्चको लक्ष्य घटाउनु, त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो। अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा अहिले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी पहिलो कुरा त प्रणालिक रूपमा कानुन अरू अरू पार्टीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पऱ्यो। सँगै जुन किसिमको अहिले चाहिँ अब सचेत स्तरको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड।
8: विभिन्न निकायले आफ्नै तरिकाले गरेका छन्, तिनीहरू पनि स्क्याटर इन पोजिसन छन्। अहिले पछिल्लो चरणमा संस्कृति मन्त्रालय आफैले यो इन्भेन्टिभको प्रोसेसहरू सुरु गरेर केहीको चाहिँ सूचीहरू पनि बनाइराखेको अवस्था छ।
0: समुदायको अधिकार बिनाको संरक्षण अधुरो, अभौतिक सम्पदा विधेयक संशोधनको माग, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIMले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उपर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि आज सरकारवालाबीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
8: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्, मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
7: जसलाई
8: देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुइटै संस्कृतिको महत्त्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
10: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
8: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
10: अब यसलाई व्यवस्थित गर्नको लागि कानुन बनाउनु पर्ने कारण चाहिँ किन त यो
8: अमूर्त सांस्कृतिक सम्पदालाई कानुनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानुनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्त्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानुनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
10: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
8: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानुनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
10: अहिलेसम्म के भएको थियो त्यसबारेमा
8: यसबारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ। यी काठमाडौँकै नेयर कम्युनिटीको सन्दर्भमा बाहिरमा पनि हुँदै नभएको भन्ने होइन भएको थियो तर यसलाई चाहिँ एउटा सिस्टमेटिक तरिकाले गर्ने एउटा पहलुको रूपमा यो कानुनलाई लिनु पर्छ।
10: अहिले त्यसो भए यो जुन विधेयक बनेर अहिले संसदीय समितिमा छलफल चलिरहेका छ 15-20 पन्ना हेर्दा देखिन्छ सारांश चाहिँ के हो यसभित्र के छ ल्याउन खोजेको गर्न खोजेको
8: यसभित्र चाहिँ एउटा सर्वप्रथम नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेज के हो भनेर परिभाषित गर्न खोजिएको छ। इन्भेन्ट्रीलाई अनिवार्य जस्तो बनाइएको छ र त्यो इन्भेन्ट्री कसरी अनि अर्को कुरो चाहिँ यसले यो अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गर्ने कल्पना गरेको छ प्रावधान छ। अनि त्यसपछि अर्को महत्त्वपूर्ण कुरो यसको चाहिँ भनेको के अरे फेडरल गभर्मेन्टले मात्रै होइन अरू निकायहरूले पनि यो कुरो सांस्कृतिक सम्पदाको संरक्षण प्रवर्धन अभिलेखीकरण अथवा विवरण सूचीकरण गर्नुपर्ने प्रावधानहरू पनि यसमा चाहिँ नि समेटिएका
10: छन् भनेको प्रदेश र स्थानीय तह
8: प्रदेश स्थानीय र अरू निकायलाई पनि मैले अघि प्रेजेन्टेसनमा पनि
10: थप सरकारी निकायलाई पनि
8: अरूलाई पनि दिनुपर्छ यो एउटा त्यो कुरो भयो। अनि अर्को चाहिँ सांस्कृतिक अधिकारहरूका बारे पनि केही पूर्वित प्रावधानहरू उठेका छन् यसको। अनि अर्को एउटा महत्त्वपूर्ण पाटो यसमा उठेको चाहिँ यहाँहरूलाई भनौँ यो सजीव मानव सम्पदा भन्ने जुन एउटा प्रावधान यसमा रहेको छ त्यो महत्त्वपूर्ण प्रावधान हो।
10: कारण सजीव मानव
8: त्यो चाहिँ के हो भने सिनियर आर्टिस्टहरू जोसँग चाहिँ पर्याप्त मात्रामा कुनै कला कुनै सिपको बारेमा ज्ञान छ उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्त्वपूर्ण रहेको छ। मास्टर आर्टिस्टलाई चाहिँ यो सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले सर्टिफिकेटै दिएर रेकग्नाइज गर्ने एउटा कुरो भयो। त्यसरी रेकग्नाइज गरिसकेपछि उहाँको सम्मान आदि कुराहरू पनि प्रावधानहरूमा राखेको छ। नहुँदा कामै नहुने भन्ने चाहिँ होइन भइरहेको थियो, हुन पनि सक्थ्यो. तर यति कुरो हो कि यो नेपालको सन्दर्भमा इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षणको लागि प्रवर्धनको लागि कानुनी प्रक्रिया सुरु गरेको रूपमा यो विधेयकलाई लिनुपर्छ भन्ने म मान्छु.
10: भौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 सरकारले सहमत जनाएको अथवा पक्ष राष्ट्रको रूपमा सहभागी भएको 16 वर्ष बित्यो र अहिले यसले जति यो महासन्धिले जे जति कुराको माग गरेको छ त्यो अहिलेसम्म कति पुरा भएको थियो, अब यो विधेयक अगाडि बढ्दै गर्दाखेरि कति पुरा हुन्छ र यसले के सजिलो हुन्छ?
8: पक्ष राज्य भइसकेपछि राज्यले पुरा गर्नुपर्ने दायित्वहरू ती महासन्धिमै उल्लेख गरिएका छन्.
0: रौतहटको दुर्गा भगवती गाउँपालिका 3 मत्सरीमा वृद्ध, एकल महिला, विधवा तथा अन्य सामाजिक सुरक्षा भत्ताको वितरणमा व्यापक अनियमितता भएको आरोपमा 42 जना विरूद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ. पुँजी बजारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको छ. सरकारी खर्चमा कसिलो नियन्त्रण, सवारी खरिद र विदेश भ्रमणमा पूर्व स्वीकृति अनिवार्य गरिएको छ. तर बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारी रणनीति आवश्यक रहने अर्थविदको भनाइ छ. फाजिल कर्मचारी आवश्यक ठाउँमा खटाइने भएको छ. काठमाडौँ रिङ रोड छेउका जग्गाको मूल्य घटेको छ भने भित्री क्षेत्रमा मूल्य बढेको छ. चिनिया सहयोगमा नेपालमा कृषि खाद्य प्रणाली सुदृढ गर्न सुदृढीकरण परियोजना सुरु भएको छ. र कङ्गोमा इबोला प्रकोप तीव्र बन्दै गएको छ. मृत्यु हुनेको संख्या करिब 930 पुगेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि साउन 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु. नमस्कार.

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: आइतबारको विधाबारे पुनरावलोकनका लागि सरकारी कार्यदल गठन, 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने।
0: शेयर बजार सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री शाहको भनाई, आज परिसूचक 41 अङ्कले बढेर 2719 बिन्दुमा कायम।
1: स्वास्थ्य र शिक्षाको समता शुल्कले नागरिकमाथि भार थपियो, भारतबाट कार्गो रेल आज विराटनगर आइपुग्यो।
0: भारतको संसद भवन नजिक आक्रोश जनता पार्टीको प्रदर्शन, प्रहरी र कर्म प्रदर्शनकारी बीच झडप, सुरक्षा व्यवस्थामा कडाई।
1: र विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी, विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लियो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7174 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले सार्वजनिक विधा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। शनिबार आइतबार दुई दिन विधा थालिएपछि सार्वजनिक विधा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै सरकारका सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। गृह

0: सर्वसाधारणले स्वागत गरेका छन्। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई जुगबनी स्थित भारतीय भन्सार ऱ्याड हुँदै विराटनगर 18 बुधनगर भेडियारी स्थित नेपाल भन्सार ऱ्याडसम्म रेल मार्फत ल्याउने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ। विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठका अनुसार रेललाई कोलकाता स्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा विदाई गरेका थिए। पूर्ण रूपमा सञ्चालनमा आएपछि यो रेल सेवा मार्फत एकैपटकमा 40 फिटका 45 वटा कन्टेनर विराटनगरसम्म ल्याउन सकिनेछ। सडक मार्गको तुलनामा कार्गो रेल सुरक्षित, भरपर्दो र न्यून लागतको हुने तथा करिब 24 घण्टामै कोलकाताबाट विराटनगरसम्म सामान आइपुग्ने भएकाले ढुवानी प्रक्रिया थप सहज हुने व्यवसायीहरूको विश्वास छ। यसअघि वीरगन्जमा मात्र उपलब्ध रहेको कार्गो रेल सेवा अब विराटनगरमा पनि सञ्चालनमा आएपछि पूर्वी क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्ताको जायज माग सम्बोधन गरी पुँजी बजार सुधार गर्ने आश्वासन दिनुभएको छ। पुँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिसँग आज छलफल गर्दै प्रधानमन्त्री शाहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न तयार रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहसँगको भेटपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पुँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले पुँजी बजार सुधारका लागि आफूले उठाएको जायजमा कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको बताउनुभयो।
2: सप्लाई साइड अलिक बढेको छ, त्यसलाई चाहिँ नि डिमान्ड साइड पनि चाहिँ बढाएर बजारलाई ब्यालेन्स गर्ने चिज, संस्थागत लगानीकर्ताको भूमिका बढाउने चिज, अहिले जुन चाहिँ कर बढाइयो चाहिँ फाइनल पहिलेदेखि थियो, अलिअलि ग्रे एरिया थियो तर कर बढाइयो, त्यो कर बढाएको चिजलाई समायोजन गरेर, घाटा समायोजन गरेर मात्रै कर लिने व्यवस्था होस् भन्ने किसिमका चिजहरू, राष्ट्र ब्याङ्कले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्नको लागि चाहिँ नियमकीय व्यवस्था गरिदिने चिज, एनआरएनलाई चाहिँ नि फास्ट ट्र्याकबाट भित्र्याउने कुरा, अनि स्टक एक्सचेन्जको पुनर्संरचना गरेर प्रविधियुक्त बनाउने, एकदम हाइली क्वालिफाइड मान्छेहरू त्यहाँ आउन सक्ने वातावरण बनाउने, औजारहरू ल्याउने, कारोबारका औजारहरू चाहिँ नि डेभलप गर्ने चिजहरूमा चाहिँ नि काम गर्नु पऱ्यो भन्ने किसिमको कुराहरू हामीले गऱ्यौँ। धितोपत्र बोर्डले चाहिँ नि आइपिओको प्रणालीलाई सुधार गर्नु पऱ्यो, यो 10 कृत्य नीतिदेखि लिएर गएर यो सबै चिजहरू हटाएर बजारलाई चाहिँ नि स्वस्थ बनाउनको लागि चाहिँ क्वालिफाइड इन्स्टिट्युसन इन्भेस्टर मार्फत चाहिँ नि बुक बिल्डिङ प्रक्रिया अप्नाएर चाहिँ आइपिओ ल्याउने कुरा गर्नु पऱ्यो भन्ने किसिमको कुरा गऱ्यौँ। इन्ट्राडे चलाउनु पऱ्यो, इन्ट्राडे चलाएर बजारको कन्फिडेन्स र भोल्युम बढाउनु पऱ्यो भन्ने किसिमको कुराहरू गऱ्यौँ। उहाँले यो सबै चिजहरू सुन्नुभयो, नियमनको तपाईँहरूले यो भनिरहेको चिजहरू हामीले यी चिजहरूमा काम पनि गरिरहेछौँ र फेरि नियमनकारी निकायका प्रमुख र मार्केट अपरेटरलाई बोलाएर चाहिँ छलफल गरेर यसलाई चाहिँ हामी कार्यान्वयनमा लैजान्छौँ, तपाईँहरूका जायज मागहरू हामी इम्प्लिमेन्टेसनमा लैजान्छौँ भनेर सामान्यज्यूले भन्नुभयो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका व्यवसायहरूसँगै भेटेकै दिन सेयर बजार परिसूचक नेप्से आज 41 अङ्कले बढेर 2719 बिन्दुमा पुगेको छ। आज 5,51,26,88,000 रुपियाँ बराबरको सेयर कारोबार भएको छ। आज 239 कम्पनीको सेयर मूल्य बढ्दा 32 कम्पनीको मूल्य घटेको छ भने 5 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन पनि नेप्से परिसूचक उच्च अङ्कले बढेको थियो।
1: संविधानले स्वास्थ्य र शिक्षालाई नागरिकको मौलिक हक ग्यारेन्टी गरे पनि सरकारले बजेट मार्फत यी क्षेत्रमा थप 3% समता शुल्क भन्दै आर्थिक भार थपेको छ। शिक्षामा मात्र होइन, यस व्यवस्था अनुसार साउन 1 गतेदेखि निजी अस्पतालहरूमा पनि आकस्मिक, एम्बुलेन्स, रगत र शवगृह प्रयोग गर्दा समेत थप शुल्क लिन थालिएको छ। सरकारी अस्पतालमा चुस्त सेवा नपाएर ऋण काट्दै निजीमा जान बाध्य विपन्न नागरिकमाथि थपिएको अतिरिक्त आर्थिक भारले थप निराशा बढाएको छ। थप सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: अबदेखि मृत्यु पश्चात पनि कर तिर्नुपर्ने भएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% अतिरिक्त समता शुल्क बढाउने सरकारको निर्णयले शवगृहमा शव राख्दा समेत कर तिर्नुपर्ने भएको हो। यो व्यवस्था यही साउन 1 गतेदेखि कार्यान्वयनमा आएको छ, जसअनुसार निजी विद्यालय र निजी अस्पतालहरूले नागरिकसँग लिने सेवा शुल्कमा 3% समता शुल्क थपिएको हो। यसले निजी अस्पतालमा उपचार गराउँदा र निजी विद्यालयमा पढाउँदा लाग्ने खर्च बढेको छ। काठमाडौँका ठुला निजी अस्पताल अस्पतालहरू नर्भिक, मेडिसिटी, ग्रान्डी लगायत निजी मेडिकल कलेजमा शव गृह छन्। ती अस्पतालहरूले

0: गृहमा राखे बापत रकम लिने गरेका छन्। सरकारको निर्णयसँगै अब सप राखे बापत पनि कर तिर्नुपर्नेछ। तर सरकार यसलाई कर वृद्धि नभई राजस्व व्यवस्थापन मात्र भएको दावी गर्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सरकारले अस्पतालको सेवा शुल्कमा वृद्धि गरेको नभई बिरामीले तिर्ने शुल्कको 3% हिस्सा मात्र राजस्वमा लैजाने र बाँकी 97% सम्बन्धित अस्पतालले नै पाउने व्यवस्था गरेको दावी गर्नुभयो।
1: सरकारले अस्पतालमा सेवा लिन जाँदा सेवाग्राहीले तिर्नुपर्ने शुल्कमा वृद्धि गरेको होइन। जति शुल्क तिरिराखिन्थ्यो त्यो तिरेको शुल्क मध्ये 3% सेवाले बापत सरकार राजस्वमा लिन जाने लैजाने 97% सम्बन्धित अस्पतालमा जाने भनिएको हो। यसमा सुविधा हुनुपर्ने अथवा यो चाहिँ भ्यालुमा एड भएको ट्याक्स अथवा त्यसै थपिएको भनेर बुझ्नु पर्दैन।
0: तर सरकारले यो तर्कलाई उपभोक्ता अधिकार कर्मीहरूले नागरिकमाथिको बेइमानी र मौलिक हक विपरीतको कदम भनेका छन्। उपभोक्ता अधिकार कर्मी ज्योति बानिया संविधानले निशुल्क घोषणा गरेका स्वास्थ्य, शिक्षा र विद्युत जस्ता मौलिक हकसँग सम्बन्धित विषयमा कर लगाउनु नागरिकमाथिको बेइमानी र संवैधानिक व्यवस्था विपरीतको कदम भएको बताउनुहुन्छ।
2: कर लाग्दैन। अब एकातिर संविधानले के भन्यो, मौलिक हकमा निशुल्क शिक्षा भन्यो, अनि त्यसै गरेर चाहिँ यो स्वास्थ्य चाहिँ निशुल्क गर्ने भन्यो, ऐनमा पनि भन्यो। अब एकातिर त्यसो भन्नुतिर कर लिन्छु भनेपछि यो मौलिक हकमाथिको बेमानी हो, नागरिकमाथिको बेमानी हो।
0: मृत्युपछि सब गृहमा लास राख्दा समेत कर तिर्नुपर्ने यस्तो व्यवस्था तत्काल खारेज नभए सार्वजनिक सरकारको मुद्दा लिएर अदालत जाने उपभोक्ता अधिकार कर्मी बानियाको चेतावनी छ।
2: लाज लाग्नु पर्ने हो कि, अब यो त साह्रै नागरिकले करायो भनेर लाज लाएर आफै फिर्ता गर्यो भने हामीले केही गर्दैन। रहेन भने त यो सार्वजनिक उपचारको हक चाहिँ हामी जान्छौँ भनेका छौँ, किसिमै जान्छौँ भनेका छौँ।
3: निजी विद्यालय सञ्चालकहरूले पनि सरकारले लागू गरेको 3% शिक्षा समता शुल्क नतिर्ने अडान दोहोर्याएका छन्। आर्थिक वर्ष 2083-84 को बजेट मार्फत साउन 1 लागू गरिएको उक्त शुल्क वृद्ध प्याप्सन, एनप्याप्सन र नेसनल प्याप्सनले सरकारलाई निर्णय फिर्ता लिन माग गरेका हुन्। नेसनल प्याप्सनका महासचिव प्रकाश खड्काले शुल्क नतिर्ने स्पष्ट गर्दै सरकारले दण्डित गर्न चाहे जेल नै बनाउनु पर्ने चेतावनी दिनुभएको छ। प्याप्सन अध्यक्ष कृष्ण अधिकारीले संविधानले शिक्षालाई मौलिक हक मानेकाले विद्यार्थीमाथि थप आर्थिक भार थोपर्नु संविधानको भावना विपरीत भएको बताउनुभयो। निवर्तमान अध्यक्ष डीके ढुङ्गानाले निजी विद्यालय रोजेका अभिभावकलाई थप आर्थिक भार बोकाउनु अन्यायपूर्ण भएको टिप्पणी गर्नुभयो। शिक्षाविद मनप्रसाद वाग्ले र नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पनि शिक्षा र स्वास्थ्यमा यस्तो कर लगाउनु संविधानको मर्म विपरीत भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ।
4: नेपाल परिवेशमा सुकुम्बासीलाई अन्तिम पटक 35 सूचना दिन सरकारको अल्टिमेटम लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको परपर्द नाम मार्बल।
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
7: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौँ। क्रेडिट कार्ड क वर्गका वाणिज्य ब्याङ्क तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौँ। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय, खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
8: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: निरन्तरको वर्षा पछिको बाढीमा परि एकजनाको मृत्यु भएको छ। काभ्रेप्लाञ्चोक रोसी गाउँपालिकामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। आफ्नो वृद्धवत्ता बुझेर कटुन्जे स्थित बैङ्कबाट फर्कने क्रममा रोसी गाउँपालिका सात कटुन्जे बेसीका 75 वर्षीय मोतीमान पाखरिनलाई रोसी खोलाले बगाउँदा मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार आज देशभर सर्पदंशबाट 2 जना घाइते भएका छन्। प्रवक्ता महतका अनुसार आज गोर्खा रोल्पा र दार्चुलामा बन्द भएका 3 सडकहरू सुचारू भएका छन्। यस्तै मेची राजमार्ग मध्ये पहाडी अर्नीको राजमार्ग भने अझै अवरुद्ध रहेको उहाँले जानकारी दिनुभयो।
9: आजको दिनभरिको हामीले विवरण अनुसार चाहिँ एउटा बाढीबाट 1 मृत्यु भएको छ र अन्यको के चाहिँ सर्पदंशबाट 2 घाइते। यति नै छ मानवीयको कुरा गर्दाखेरि अहिले अब केही राजमार्गहरू हिजो बन्द भएका राजमार्गहरू अहिले सुचारु भएका छन् भने अलि नेसनल हाइवेको कुरा गर्दा मेची राजमार्ग मध्य पहाडी अरनीको चाहिँ अझै अवरुद्ध नै छन्।
3: प्रवक्ता महतले राहत खोज र उद्धारका लागि 3 सुरक्षा निकायका करिब 6,000 भन्दा बढी जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो।
4: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज राति हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनुका साथै हिमपात हुने सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद सरोज पुडासेनीले बताउनुभयो। उहाँले भोलि कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना छ। पर्सिदेखि भारी वर्षा कम हुने भए पनि यो हप्ताभर नै मौसम सक्रिय रहने उहाँले थाहा संचार नेटवर्कलाई जानकारी गराउनुभयो।
1: आज रातिको लागि अलि बढी यो गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिन्छ। कोशी प्रदेश र बागमती प्रदेशको पनि पहाडी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अब अरू प्रदेश सबै प्रदेशको धेरै स्थानमा चाहिँ मध्यमसम्मको वर्षा चाहिँ रातिको लागि पनि छ। यो हप्ताको लागि गतिविधिहरू भइराख्ने नै देखिन्छ। बुधबारबाट चाहिँ केही रूपमा भारी वर्षाहरू कम हुनेछ।
3: सरकारले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग अन्तिम पटक निवेदन मागेको छ। भूमि समस्या समाधान समितिले एक सार्वजनिक सूचना मार्फत यस्तो आग्रह गरेको हो। स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरि यही आजदेखि 35 दिनभित्र निवेदन दिनुपर्छ। भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो। स्थानीय तहबाट ओडाका तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलक मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो।
4: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु भएको छ। आज काठमाडौँमा एक कार्यक्रमका बीच यो परियोजनाको शुभारम्भ गरिएको। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा यो परियोजना सुरु गरिएको नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले बताउनुभयो। अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ कोअपरेसन फन्ड मार्फत यो परियोजना सञ्चार हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र नेपाल सरकारले समन्वय र साझेदारी गर्नेछन्। यो नयाँ परियोजनाले प्रविधि हस्तान्तरण तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट नेपाली कृषकको क्षमता अभिवृद्धि गर्ने र कृषि क्षेत्रको उद्यमशीलता बढाउने लक्ष्य छ। यो सहकार्यले सन् 2030 संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने र नेपाल चीन मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ। सही कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।
10: आजबाट प्रारम्भ हुने यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एन्ड साउथ साउथ कोअपरेसन फन्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफिओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी व्यापारिक गतिविधिमा संलग्न व्यवसायीलाई कडा कारवाही गरिने चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै बजार तथा अनलाइन प्लेटफर्म मार्फत लेबल नभएका न्यून गुणस्तरका मिसावटयुक्त र चोरी पैठारी गरिएका खाद्य वस्तु पेय पदार्थ तथा लत्ता कपडाको बिक्री भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विभागका अनुसार यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्य र अधिकारमा प्रत्यक्ष असर पुर्याउने भएका कानूनी कारवाही गरिनेछ। सूचनामा उपभोक्ता संरक्षण ऐन 2075 र उपभोक्ता संरक्षण नियमावली 2076 अनुसार गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको मौलिक अधिकार भएको स्मरण गराइएको छ। विभागले उत्पादन पैठारी ढुवानी सञ्चय तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई कानूनले तोकेका मापदण्ड र दायित्व पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। बजार अनुगमनलाई अझ प्रभावकारी बनाई कानून उल्लङ्घन गर्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने जो कोहीलाई पनि कानून बमोजिम हदैसम्मको कडा कारवाही गरिने विभागले स्पष्ट पारेको छ।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

Kekkes bonus pound. मनोरंजन सहित मात्र रु 979 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ. नेपाल परिवेश अनलाइनमा थाह संचार .com र थाह खबर .com पनि संसारभर सुन्न सकिन्छ.
4: अब बाँकी समाचार. काठमाडौँको नयाँ बस पार्क स्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्. जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार 30 वर्षभन्दा कम उमेरकी निशा सुनार नयाँ बस पार्कमा रहेको एक गेस्ट हाउसको कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्. गेस्ट हाउस सञ्चालकले कोठाबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए. सब पोस्टमार्टमका लागि अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ.
3: कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टुप्न गएका सम्पर्कविहीन बनेका महिलाहरू सम्पर्कमा आएका छन्। हिजोदेखि हराएका भीमदत्त नगरपालिका 19 बागफाँडका 14 जना महिला आज बिहान सम्पर्कमा आएका हुन्. शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका सबै महिलाहरू सुरक्षित परिवारको सम्पर्कमा आइसकेको जानकारी दिनुभयो. हिजो साँझदेखि नै निकुञ्जभित्र रहेका बेलडाडी गाउँपालिका 2 का 3 जना महिलालाई आज बिहान मात्रै सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको थियो.
4: मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले बाँकी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँमा पूर्व सूचना प्रणाली जडान गरिएको छ. वन्यजन्तुको जोखिमबाट स्थानीयलाई जोगाउन कोहलपुर 13 को खडगवार, राप्ती सोनारी 9 को महादेवपुर, राप्ती सोनारी 8 को बुचापुर तथा राप्ती सोनारी 2 को गोभारपुरमा पूर्व सूचना प्रणाली साइरन जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिनुभयो. उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, निलगाई लगायत जन्तुको सम्भावित आक्रमणबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने उहाँले बताउनुभयो.
3: झापाको दमक नगरपालिका 1 हौलदार चोक स्थित टपरी होटलबाट खैरो हिरोइन सहित 1 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका 4 का प्रणव कुमार राईलाई होटलभित्र लागु औषध खैरो हिरोइनको कारोबार गरेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको. लागु औषध नियन्त्रण ब्युरो र काकरबेटा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई खाजा खाइरहेको समयमा समातेको हो.
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. भारतको राजधानी दिल्ली स्थित जन्तर मन्तरमा युवाहरूले परीक्षामा भएको प्रश्नपत्र चुहावट र भ्रष्टाचार विरुद्ध ठूलो प्रदर्शन गरेका छन्। कक्रोच जनता पार्टी सीजेपीका हजारौं समर्थकहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आज संसद भवनतर्फ मार्च गरेका हुन्. प्रदर्शनकारीहरू सुरक्षा घेरा र बार तोडेर संसदतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको थियो. भिडलाई नियन्त्रणमा लिन दिल्ली प्रहरी र अर्धसैनिक बलहरूले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेका छन्। झडपका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् भने जन्तर मन्तर र संसद वरपरको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा अवरुद्ध गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सीजेपीको चलो संसद मार्च संसद भवन नजिक पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो. घटनाका बेला संसदको मनसुन अधिवेशन जारी थियो. बाहिर प्रदर्शन चर्किरहेका बेला संसदको बैठक केही समयपछि स्थगित गरिएको थियो. प्रदर्शनको नेतृत्व गरिरहेका सीजेपीका संस्थापक अभिजित दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ.
3: अमेरिका र इरान बीच तनाव बढ्दा कच्चा तेलको मूल्य बढेको छ. दुई देशबीच बढ्दो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने तेल ओसार पसार प्रभावित भएपछि आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब 3% बढेको. आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 1 महिना यताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्.
4: नेपाल परिवेशमा अब खेल समाचार.
5: विश्वकप फुटबल विशेष

0: फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनसँग नमिठो पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन्। फाइनलमा पराजित भएपछि मेसीको आँसुले उनका समर्थकलाई थप पीडा दिएको छ। मैदानमा स्पेनको पूर्ण दबावका कारण मेसीले फाइनलमा आफ्नो स्वाभाविक जादु देखाउन सकेनन्। स्पेनसँग 1-0 पराजित भएपछि मेस्सीको लगातार दोस्रो पटक विश्व विजेता बन्ने ऐतिहासिक सपना समाप्त भएको छ। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
1: फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनसँग नमिठो पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आँसु रोक्न सकेनन्। फाइनलमा पराजित भएपछि मेस्सीको आँसुले उनका समर्थकलाई थप पीडा दिएको छ। मैदानमा स्पेनको पूर्ण दबदबाका कारण मेस्सीले फाइनलमा आफ्नो स्वाभाविक जादु देखाउन सकेनन्। स्पेनसँग 1-0 पराजित भएपछि मेस्सीको लगातार दोस्रो पटक विश्व विजेता बन्ने ऐतिहासिक सपना समाप्त भएको छ। सन् 2010 पहिलो पटक विश्वकप जितेको स्पेनले 16 वर्षपछि सोही इतिहास पुनः दोहोऱ्याएको छ। स्पेनले खेलभरि 68% बलमाथि नियन्त्रण जमाउँदै 803 पास खेले भने अर्जेन्टिना 32% पोजिसनमा खुम्चिएको थियो। अर्जेन्टिनाका लागि खेल मात्र होइन अनुशासनका हिसाबले पनि बिर्सन लायक रह्यो। निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले मैदानमा घृणित फाउल गरेपछि दोस्रो पहिलो कार्ड खाँदै रातो कार्ड सहित मैदान छोड्नु परेको थियो। त्यसपछि खेल सकिने बित्तिकै अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिना र मिडफिल्डर लियोन्ड्रो पाडेरेसले स्पेनका खेलाडीहरूप्रति आक्रामक व्यवहार देखाएका थिए। पारेटिसले स्पेनका एरिक गार्सियाको घाँटी समातेर मैदानमा पछारेपछि माहौल पूर्ण रूपमा अशान्त बनेको थियो। यस व्यवहारका लागि रेफ्रीले पारेटिसलाई पनि रातो कार्ड देखाएका थिए। घटनापछि विभिन्न खेल विज्ञ तथा पूर्व खेलाडीहरूले अर्जेन्टिनाको कडा रूपमा आलोचना गरेका छन्। स्पेन फिफा विश्वकप 2026 उपाधि जित्दै पुरुष र महिला दुवैमा विश्व च्याम्पियन बन्ने पहिलो राष्ट्र बनेको छ। पछिल्लो 5 वर्षमा 16 उपाधि जितेको स्पेनका लागि यो सफलताले फुटबलमा उसको वर्चस्वलाई अझ बलियो बनाइदिएको छ। स्पेनका कप्तान रोड्रीलाई विश्वकप अवधिभर उत्कृष्ट खेल प्रदर्शनका साथै टिमको सक्षम नेतृत्व गरे बापत उत्कृष्ट खेलाडी घोषणा गर्दै गोल्डन बल प्रदान गरिएको थियो। स्पेनकै गोलकिपर उनाई सिमोनले प्रतियोगिता अवधिभर सबैभन्दा कम गोल खाए बापत उत्कृष्ट गोलकिपरका रूपमा गोल्डन ग्लोब्स प्रदान गरिएको थियो भने रक्षा पङ्क्तिका कुर्बासी सर्वोत्कृष्ट युवा खेलाडी बन्न सफल भएका थिए। फ्रान्सका किलियन एम्बापेले विश्वकप फुटबलमा लगातार दोस्रो पटक गोल्डन बुट जितेका छन्। विश्वकपको इतिहासमा उनी लगातार 2 पटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका हुन्। विश्वकपबाट फिफाले $15 अर्ब आमदानी समेत गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब $15 अर्ब आमदानी भएको जानकारी दिएका छन्। विश्व विजेता स्पेन वरियतामा एक स्थान सुधार गर्दै फिफा वरियताको शीर्ष स्थानमा समेत पुगेको छ। फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ। यसअघि शीर्ष स्थानमा रहेको अर्जेन्टिना भने 2 स्थान तल झर्दै वरियताको तेस्रो स्थानमा पुगेको छ। यस्तै इङ्ल्यान्ड 4 स्थानमा यथावत छ।
2: आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले भोलि पहिलो खेलमा नामिबियाको सामना गर्दैछ। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार भोलि दिउँसो 2:45 सुरु हुनेछ। नेदरल्यान्ड्समा आयोजना हुने यस सिरिजमा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग कुल 4 खेल खेल्नेछ। विश्वकप लिग टूको शीर्ष 4 पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो सिरिज महत्त्वपूर्ण मानिएको छ। नेपालले जुलाई 23 नेदरल्यान्ड्स, जुलाई 27 पुनः नामिबिया र जुलाई 29 नेदरल्यान्ड्स विरुद्ध अन्तिम खेल खेल्ने तालिका छ। हालसम्म लिग टूमा 28 खेलबाट 24 अङ्क जोडेको नेपाल अङ्क तालिकाको 5 स्थानमा छ।
0: काबा पुरुष भलिबल च्याम्पियनसिपका लागि भने नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा यही जुलाई 22-29 हुने प्रतियोगितामा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, श्रीलङ्का, कजाकिस्तान, अफगानिस्तान र बङ्गलादेशको सहभागिता रहनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: आइतबारको विधाबारे पुनरावलोकनका लागि सरकारी कार्यदल गठन, 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने।
0: शेयर बजारमा सरकारको प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई, आज परिसूचक 41 अङ्कले बढेर 2719 बिन्दुमा कायम।
2: स्वास्थ्य र शिक्षाको समता शुल्कले नागरिकमाथि भार थपियो, भारतबाट कार्गो रेल आज विराटनगर आइपुग्यो।
0: भारतको संसद भवन नजिक कक्रोच जनता पार्टीको प्रदर्शन, प्रहरी र प्रदर्शनकारी बीच झडप, सुरक्षा व्यवस्थामा कडाई।
2: र विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी। विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लियो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन
4: स्वदेश FM 93.2 MHz।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
7: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
8: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
7: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
8: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
7: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
8: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
7: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
8: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
7: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
9: इक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
10: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरशिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
9: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
10: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
11: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056353।

0: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056-5188-5859953।

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको सम्भावना कम हुँदै विपदबाट विस्थापितको व्यवस्थापन कसरी हुँदैछ?
1: अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कपडाहरूको जोहो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ।
0: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने?
2: पुँजी बजारमा अलिक कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौँ भन्नुभयो।
0: प्रधानमन्त्रीलाई आज भेटेका एक व्यवसायी र एन्डी बर्नम युके का नयाँ प्रधानमन्त्री। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी वर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मद्दत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी वर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै वर्नमले सुरुमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरू बीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै $60 करोड भन्दा बढी जरिवाना गरेको छ। दुई वर्ष अघि सुरु गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवाना प्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात् शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक 2 सातामा $180 अमेरिकी पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर SARCसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्व विजेता बनेको स्पेनी टोली मद्रिड पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्व विजेता टोलीले एउटा खुल्ला बसमा मद्रिड हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। मनसुन सुरु भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसुन सुरु भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकडा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सडक पूर्ण अवरुद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढी, पहिरो, अविरल वर्षा, सर्पदंश सहितका 62 घटनामा 2 मृत्यु भएको र 15 घाइते भएको जनाएको छ। मनसुन सुरु भए यताका 724 विपदका घटनामा 346 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
1: उहाँहरूलाई अग्रसरी स्थानमा राख्नलाई हामीले निगरानीमा बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई चाहिँ सुरक्षित स्थानमा कसरी राख्ने, कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै 3 सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ, उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न, लत्ता, कपडा लगायतका सामग्रीहरूको जोखो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको त्यहाँ सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ, उहाँहरूले गरी पनि राख्नु भएको छ।
0: प्रहरीको तथ्याङ्कले 110 भन्दा बढी घर संख्या विस्थापित भएको देखाउँछ, जसको आधा भन्दा बढी कोशी प्रदेशमा रहेका छन्। अधिकारीहरूले यो वर्ष मनसुनजन्य विपदको जोखिम सम्बोधनका लागि 3 सुरक्षा निकायका कम्तीमा 26,000 सुरक्षा कर्मीलाई तयार अवस्थामा राखिएको बताएका छन्। प्राधिकरणले मनसुन सुरु भए यता 68 चट्याङ, 394 पहिरो र 110 बाढीका घटना भएको जनाएको छ। सबैभन्दा बढी परिवार बाढी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरुद्ध भएका जानकारी सुरक्षा निकायहरूले दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
1: अहिले हाम्रो यो विशेष गरी पहिरो केकै लागि भनेर हामीले एउटा सडकमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू, एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ, कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
0: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसुन कमान्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै सुरुमा तपाईँहरूले आफ्ना समस्या बारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौँ।
4: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पुँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गऱ्यौँ र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पुँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानी गर्दाले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी, उद्योग धन्दा, इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
0: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
4: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्स नआएको भन्ने विषयमा हामी हेरिरहेका छौँ, बुझिरहेको छौँ, यसले यो हामीलाई जानकारी छ, यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला लेभलकारी निकायहरूसँग चाहिँ नि हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटलनेक छ कहाँ कहाँ चाहिँ नि अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेछ, हामीले थालि नै सकेका छौँ। तपाईँहरूका यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले, र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ नि सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यो सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले इनिसिएसन लिन्छ भन्नुभयो।
0: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको
4: उतैबाट आएको, कुनै अप्रोच गरेको होइन।
0: यो पछिल्लो समय यो सेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
4: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो हो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरीले भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्जिन सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन्ट गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू, र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो।
0: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङहम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्। बकिङहम दरबारबाट निस्किएर डाउनिङ स्ट्रिटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताएमा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर सुरु हुने बताइएको छ। यसअघि जुन 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङहम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: Details of all our services are at bbcworldservice.com.

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। पुँजी बजारको दिगो विकासका लागि कानूनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो, सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नु भएको छ। पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले पुँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नु भएको छ। छलफलका क्रममा पुँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढी प्रोत्साहित भएको बताउँदै प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रुपियाँभन्दा बढी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको भेटपछि लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताउनुभयो।
1: र हामी लामो छलफल गऱ्यौँ पुँजी बजारको विकास र विस्तारको लागि, अहिले लगानीकर्ताको कन्फिडेन्सको विषयमा, पुँजी बजारमा गर्नुपर्ने सुधारका विषयहरूमा हामीले छलफल गरेका छौँ। नेपाल राष्ट्र ब्याङ्कले पुँजी बजार विकास र विस्तारको लागि गर्नुपर्ने कार्यहरू, नेपाल वित्तपत्र बोर्डले गर्नुपर्ने कार्यहरू, स्टक एक्सचेन्जले गर्नुपर्ने विषयहरूको बारेमा, करसँग सम्बन्धित अर्थ मन्त्रालय कर र अन्य विषयसँग सम्बन्धित कानुन तर्जुमासँग सम्बन्धित विषय अर्थ मन्त्रालयले गर्नुपर्ने विषयको बारेमा हामीले छलफल गरेका छौँ। प्रधानमन्त्रीले ती सबै विषयलाई सुनिदिनु भएर उहाँले समग्र पुँजी बजारको विकास र विस्तारको लागि, लगानीकर्ताको कन्फिडेन्सको लागि प्रधानमन्त्री कार्यालय पनि त्यो विषयमा काम गरिरहेको छ, त्यो विषयलाई लगानीकर्ताको मनोबल बढाउनको लागि कार्य गर्नेछ भन्ने विश्वास दिलाउँछ। पुँजी बजारले कसरी रोजगारी सिर्जना गर्न सक्छ र कसरी पुँजी क्रिएट गर्न सक्छ भन्ने विषयमा नै छलफल भयो।
0: बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा 6 महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको 5% कायम गर्ने व्यवस्था मिलाउन लगानीकर्ताहरूले सुझाव दिनुभएको छ। नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाहरूका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था बीमा बजार एवं पुँजी बजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्ष

0: सचिवहरूको बैठकले कार्यसूचीमा उल्लेखित बुदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले कार्यसूची अन्तर्गत मन्त्रालय निकायले पूर्ण रूपमा सम्पन्न गर्न बाँकी कार्य ऐतिहासिक र टुङ्ग्याउन सम्बन्धित सचिव आफैले त्यसको प्रगति ट्र्याकिङ गर्ने निर्णय गरेको छ। अनावश्यक प्रक्रिया कागजात तथा तहहरू हटाई निर्णय निर्माण छिटो सरल र नागरिक मैत्री बनाउने बैठकको निर्णय छ। सरकारले सार्वजनिक विधा पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन विधा थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु जंगली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम शुरू भएसँगै जंगलमा उब्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमा वर्षाको मौसममा जंगली च्याउ प्रशस्त उम्रिने भए पनि सबै च्याउ खान योग्य नहुने उल्लेख गरिएको छ। मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन अनुरोध गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल विज्ञापन संघको प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन नियम तथा कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता देखिएको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम शुरू गरिसकेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा जारी परिपत्रमा सो अनुरोध गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार र निर्माण वर्षलाई सफल बनाउन सरोकार पक्षसँग आग्रह गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष घोषणा गरेको छ। कानून निर्माण वर्ष सफल बनाउन तथा संघीय संसदलाई आवश्यक विधायकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका 166 विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको सचिवालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा लेबर पार्टीका नेता 56 वर्षीय एन्जी वर्नम नयाँ प्रधानमन्त्री नियुक्त हुनु भएको छ। गत शुक्रबार वर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै ब्रिटेनको 69 औं प्रधानमन्त्री बन्नु भएको हो। बकिङहम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उहाँलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ। जुन 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट

0: राजीनामा घोषणा गरेका स्टार्मरले आज औपचारिक रूपमा राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो। लेबर पार्टी बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नम प्रधानमन्त्री नियुक्त हुनु भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि छलफल शुरू गरेको छ। बजेट कार्यान्वयनका लागि सोमबार अर्थमन्त्री डाक्टर सोनी मुआगले अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल शुरू गर्नु भएको हो। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको अध्यक्षतामा भएको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय सहित पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, रक्षा मन्त्रालय सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसैबीच आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले 37 बुँदे मार्ग निर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जारी गर्नुभएको मार्ग निर्देशनमा आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राखेर कार्यान्वयन गर्न भनिएको छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालय सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन गरेको छ। मार्ग निर्देशनमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अप्नाउन भनिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्व स्वीकृति लिन भनिएको छ भने सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम, तोकिएको सम्झौता र निर्देशिका भन्दा बाहिर गएर खर्च नगर्न समेत भनेको छ। नेपालमा सोमबारदेखि कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ भएको छ। नेपालको पहाडी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य सहित नेपाल सरकार, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ गरिएको हो। 24 महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखिएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ साउथ कोअपरेसन फन्डको आर्थिक सहयोग संचालित परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु, स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नव परिवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिएको छ। शुभारम्भ कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा चिनिया राजदूत माओ मिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ सहयोग रहने बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ, मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले सोमबार एक सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गरेको छ। विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देश परिपालन गरी व्यापार व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेको छ। नेपाल शेयर बजारको कारोबार यो साताको पहिलो दिन सोमबार पनि 41.70 अङ्कले बढेको छ। लगातार दुई कारोबार दिनमै शेयर बजार 120 अङ्कले बढेको छ। सोमबारको वृद्धिसँगै निफ्टी परिसूचक 2719 अङ्कमा कायम भएको छ। यो अङ्क एक महिना यताकै उच्च अङ्क हो। सोमबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ।
0: अब खेल समाचार अझै बमबाट।
2: आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ। नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 3:45 खेल्नेछ। नेदरल्यान्ड्सको उत्तृत्वमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहिबार खेल्नेछ। त्यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग, तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। लिग टू को सातवटा सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अङ्क जोड्दै पाँचौं स्थानमा छ। अङ्क तालिकामा शीर्ष स्थानमा रहेको अमेरिका 32 खेलबाट 43 अङ्क छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कल्यान्डको 38 अङ्क रहेको छ। नेदरल्यान्ड्स 28 खेलबाट 32 अङ्क जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट 31 अङ्क बटुलेको ओमन चौथो स्थानमा छ। नेपाल पाँचौं स्थानमा रहँदा छैचौं स्थानको क्यानाडाको पनि समान 24 अङ्क छ। नामिबिया 22 अङ्क सहित सातौं र युएई 14 अङ्क जोडेर पुछारमा छ। लिग टूको शीर्ष चारमा परेर विश्वकप छनौटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ। यो सिरिज पछि नेपालले लिग टू साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग खेल्नेछ। तर किर्तिपुरमा ओमान, युएई, अमेरिका र स्क्ल्यान्ड विरुद्धको खेलका 8 खेल मध्ये 6 खेल जित्दै नेपालले 12 महत्वपूर्ण अङ्क जोड्यो र अङ्क तालिकामा पाँचौं स्थानमा उक्लियो। नेपालले अघिल्लो लिग टू चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनौटसम्मको यात्रा तय गरेको थियो। नेदरल्यान्ड्समा सुरु हुने यो श्रृङ्खला नेपालका लागि केवल अङ्क जोड्ने अवसर मात्र होइन, विश्वकप छनौटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्वपूर्ण परीक्षा पनि हो। 2 वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले विश्वकपको उपाधि जितेको छ। आइतबार न्यू जर्सीमा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। स्पेनले यसअघि पनि त्यस्तै सफलता हासिल गरेको थियो। सन् 2008 युरोकप जितेको 2 वर्षपछि स्पेनले सन् 2010 विश्वकपको उपाधि उचालेको थियो। अहिले युरो 2024 जितेको 2 वर्षपछि स्पेनले पुनः विश्वकप जित्दै इतिहास दोहोऱ्याएको छ। पछिल्लो सफलतासँगै पुरुष तथा महिला फुटबलमा स्पेनको प्रभावशाली वर्चस्व थप बलियो बनेको छ। पुरुष र महिला विश्वकपको साबिक विजेता बन्ने स्पेन पहिलो राष्ट्र समेत बनेको छ। स्पेनको महिला टोलीले सन् 2023 सिडनीमा इङ्ल्यान्डलाई पराजित गर्दै विश्वकप जितेको थियो।
0: अब मौसम, आज देशका हिमाली भूभागका केही स्थानमा मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पुँजी बजारको दिगो विकासका लागि कानूनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो, सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: सिंगो नेपाल र सारा नेपाल।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
8: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
8: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा,
8: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
8: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
9: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
8: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
9: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
8: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
9: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
8: भेन्टिलेटर सेवा,
9: होल बडी चेकअप जाँचको सुविधा
8: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: So this FM 93.2 megahertz.
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका वडा नम्बर 1 चैनपुर निवासी एक बालिकाले मनमोहन बालग्राम लक्ष्मी निवासमा रहेका आफ्नै उमेर समूहका बालबालिकाहरूलाई स्टेसनरी सामग्री वितरण र बिहानी भोजन गराउँदै जन्मदिन मनाएकी छिन्। चैनपुर गाउँ निवासी बालिका क्रिस्टिना महतोले सोमबार बिहान बालग्रामका बालबालिकाहरूका लागि 60 थान कपी, 12 प्याक पेन्सिल, 10 प्याक पेन्सिल प्रदान गर्दै बिहानी भोजन गराएकी हुन्। आफूभन्दा कम भाग्य मानिरहेका साथीहरूसँग जन्मदिन मनाउन पाउँदा धेरै नै खुसी लागेको बताउँदै महतोले अन्य बालबालिका र साथीहरूलाई पनि बालग्रामका साथीहरूलाई सहयोग गर्दै उनीहरूसँग जन्मदिन मनाउन अनुरोध गरेकी छिन्। करिब 6 वर्ष अघि कुसुम खोलामा रहेका सुकुम्बासी चेपाङ बस्तीमा आगजनी हुँदा घरबार विहीन हुन पुगेका बालबालिकाहरूको शिक्षाको निरन्तरताका लागि माडी नगरपालिकाले समायोजनपछि खाली भएको लक्ष्मी निवास स्थित विद्यालय भवनमा खुलेको राखेको थियो। त्यस कार्यका निम्ति नगरपालिकाको अनुरोध र सहयोगमा हेल्पिङ सोसाइटी नेपाल संस्थाले सो बालग्राम व्यवस्थापन गरेको थियो। सुरुवातदेखि नै आर्थिक अभावमा परेको सो बालग्रामलाई जन्मदिन वा अन्य सन्दर्भमा माडीवासी नागरिकहरूले सहयोग गरिआएका छन्। राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आक्रमणबाट मानवीय तथा भौतिक क्षति बढ्दो क्रममा देखिएको छ। गत आर्थिक वर्षमा मात्रै 5 जनाले ज्यान गुमाएका छन् भने दर्जनौ व्यक्ति घाइते भएका छन्। वन्यजन्तुले पुर्याएको मानवीय पशुधन अन्नबाली तथा घरगोठको क्षति बापत निकुञ्जले ₹1,29,98,307 राहत वितरण गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार वन्यजन्तुको आक्रमणबाट सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि ₹1,34,176, गम्भीर घाइतेका बिरामीको उपचारका लागि ₹29,42,481 तथा 5 जनाको मृत्यु भएपछि उनीहरूका परिवारलाई ₹50,00,000 राहत उपलब्ध गराइएको छ। यसै गरी पशुधनमा भएको क्षति बापत ₹23,60,200, भण्डारण गरिएको अन्नमा भएको क्षति बापत ₹70,000, घरगोठमा भएको क्षति बापत ₹3,39,650, अन्नबालीमा भएको क्षति बापत ₹21,08,300 तथा कुखुरा क्षति बापत ₹43,500 राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो।

वर्ष 2082-83 हात्ती गैंडा र बाघ लगायतका जंगली जनावरको आक्रमणमा परि 5 जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार 3 जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो। सोही अवधिमा 2 जनाको हात्ती र 1 जनाको बाघको आक्रमणबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो। मृतक मध्ये 3 जना भरतपुर महानगरपालिका, 1 जना खैरनी र 1 जना माडी नगरपालिकाको रहेको निकुञ्जले जनाएको छ। जिल्लामा झण्डै 7876 मेट्रिक टन भन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुर चितवनका अनुसार गत आर्थिक वर्ष 2082-83 उक्त मल बिक्री भएको हो। शाखा प्रबन्धक राजन बगाले युरिया, डिएपी, पोटास र चुन गरी रु 7876.4 मेट्रिक टन बिक्री गरिएको बताउनुभयो। ध्रुवे निकुञ्जभित्र बस्न थालेको छ। ध्रुवे जङ्गली हात्ती हो। यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ। हात्तीले गत असार 20 गते एकै परिवारका 2 जनाको ज्यान लिएको थियो। असार 31 गते राति ध्रुवेलाई सुकीबार पोस्ट नजिकै डाट गरेर 2 दारा काटिएको हो। ध्रुवेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ। जडान गरिएको रेडियो कलरबाट प्रत्येक 10 मिनटमा सूचना सङ्कलन भइरहेको छ। 2 दिन अघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक जान लागेको भए पनि पुनः फर्केर चुरीको फेदीतर्फ पुगेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। बस पार्क स्थित गेस्ट हाउसमा मृत भेटिएकी निशा सुनारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आइतबार 25 वर्षीय सुनवारको शव गेस्ट हाउसको कोठामा पलङभित्र व्यवस्थापन गरेको अवस्थामा भेटिएको हो। कैलालीको धनगढी नगरपालिका नम्बर 7 घर भएर माछा पोखरीमा बस्दै आएकी सुनवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताउनुभयो। राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अस्ट्रेलिया पठाउन लागि ठूलो परिमाणको चुरोट भन्सार र प्रहरीको संयुक्त टोलीले सोमबार बरामद गरेको छ। विमानस्थल कार्गो कम्प्लेक्स भवनमा पिङ्क एभिएसन प्रालीको एजेन्ट अभिनव राई मार्फत अस्ट्रेलिया स्थित सौरभ भण्डारीको नाममा पठाउन लागि 35 वटा कार्गो बोका मध्ये 32 नम्बरको बोकामा उक्त अवैध चुरोट फेला पारेको। नेपाली काङ्ग्रेसले एकतर्फी रूपमा प्रदेशहरूमा भइरहेको काङ्ग्रेस र एमाले बीचको सत्ता सहकारी टुटेको घोषणा गरेसँगै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच गठबन्धन गर्दै सहकारी गर्ने पक्षमा नेताहरू पुगेका छन्। सोही कारण सोमबार एमाले बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट तत्काल अलग नहुने निर्णय गरेको छ। दलको बैठकले केन्द्रको निर्णय कुनै कुर्ने भन्दै बागमती सरकारबाट बाहिरिने एमालेको यसअघिको निर्णय होल्डमा राखेको नेताहरूले बताएका छन्। गतको 10 वर्ष सशस्त्र द्वन्द्वका पीडितहरूलाई उपेक्षा गरी हालैका आन्दोलनका घाइतेहरूलाई मात्रै विशेष प्राथमिकता दिएको भन्दै सर्वोच्च अदालतले सरकारको नाममा करिब कारण देखाउ आदेश जारी गरेको छ। पीडित पूर्ण प्रसाद पौडेलको हकमा अधिवक्ता कुमार प्रसाद थपलियाले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश शान्ति सिंह थापाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो। सरकारले आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययतालाई केन्द्रमा राख्दै नयाँ मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूरक परिपालना गर्न सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको हो। नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी 15 महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र संवाद भइरहेको जानकारी दिनुभएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानिपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीको सन्दर्भमा स्पष्ट पार्नुभएको हो। उपसभापति शर्माले सभापति गगन कुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरू बीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको बारे राष्ट्रिय मानव अधिकार आयोगलाई स्पष्टीकरण दिएको छ। संविधान विपरीत बालबालिकालाई पार्टी सदस्य बनाएको सार्वजनिक भएपछि मानव अधिकार आयोगले चासो राख्दै यसको वास्तविकताबारे जानकारी गराउन रासपालाई पत्र काटेको थियो। द्रुत मार्ग निर्माणमा भएको ढिलाइप्रति राष्ट्रिय सभा सदस्यहरूले असन्तुष्टि जनाएका छन्। सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समिति बैठकमा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले यस्तो असन्तुष्टि जनाएका हुन्। काठमाडौँ तराई द्रुत मार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको 4 वर्षमा पनि निर्माण सम्पन्न नहुने उनीहरूले बताएका छन्।

पाँच स्थित क्युरीमा जीप दुर्घटना भएको छ। जीप दुर्घटनामा परेर 9 जना व्यक्तिहरू घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। क्युरी स्थित कुवाडी क्युरी कच्ची सडक खण्डमा सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश 01/0001 1878 नम्बरको जीप दुर्घटना भएको हो। घाइते मध्ये 4 जनाको अवस्था मध्यम र 5 जनाको अवस्था सामान्य रहेको छ। जीप सडकबाट 10 मिटर तल खसेको प्रहरीले जनाएको छ। सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको सचिवालयको बैठकले हप्तामा शनिबार र आइतबार 2 दिन विधा दिन थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा देशैभर विपदजन्य 62 घटना भएका छन्। सो अवधिमा मुलुकका विभिन्न भागमा बाढी पहिरो डुबान सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा 2 जनाको मृत्यु 15 जना घाइते भएका छन्। सर्पदंशका कारण 2 जनाको मृत्यु भएको हो भने 11 जना घाइते भएका हुन्। उक्त घटनाबाट 9 जिल्ला प्रभावित भएको छ। कपिलवस्तु मोरङ र नुवाकोटमा गरी 3 जना मृत फेला परेका छन्। प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका 4 वीरपुर बस्ने 90 वर्षीय राजाराम बानिया घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन्। यसै गरी नुवाकोटको ककनी गाउँपालिका 35 किलो स्थित बरखोल्सा नजिकै सोही गाउँपालिका 6 स्थित गाई फर्ममा काम गर्ने लेख गाउँपालिका 3 ढाडे फेदी घर भएकी 45 वर्षीय दुर्गा राई सोमबार मृत अवस्थामा फेला परेकी छिन्। यसै गरी मोरङको विराटनगर महानगरपालिका 8 बगैँचा रिसोर्टमा काम गर्ने सुनसरी बर्चु गाउँपालिका 1 घर भएका 21 वर्षीय राजेन्द्र यादव सोही रिसोर्टको स्विमिङ पुलमा सोमबार मृत फेला परेका हुन्। यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

हे के भनम खै हे।

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिनु म।

0: Strādāji nispokšā. Nispokšā.
1: Sodies FM. Tirāna bet vuklo 2 MHz.

0: FM 92.2 MHz
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-53।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
3: It's 5 o'clock, अहिले 5 बजेको समय।

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता
1: प्रस्तुता पंडित राम भक्त अधिकारी।
2: गीतोपदेश को क्रम में आज प्रातः काल में भगवान श्री कृष्ण ने दिएका मन्त्रहरुको उच्चारण गर्दछु। अन्नाद्भवन्ति भूतानि पर्जन्य दनसंभव यज्ञाद्भवति पर्जन्यो यज्ञ कर्म समुद्भव। यसरी परमात्मा अर्जुनलाई आज्ञा गर्नुहुन्छ, परमात्माको आज्ञा सुनम। सबै प्राणीहरू अन्नमा आश्रित हुन्छन्, त्यही अन्नबाट उनीहरूको जन्म हुन्छ। हामीले प्याकिङ गरेर राखेका अन्नभित्र धानभित्र प्राणीहरूको जन्म भएको छ। हेर्नुहोस् त, अन्न वर्षाबाट पैदा हुन्छ, वर्षा भएन भने अन्न हुँदैन। यो वर्षा गराउने यज्ञहरूको धुवाँ, असल किसिमको धुवाँ वायुमा प्रवाहित भयो भने त्यो मेघ बनेर समुचित तरिकाले वर्षा गराइदिन्छ। वर्षा भइसकेपछि अनि फेरि अन्नको उत्पन्न हुन्छ। यसरी हाम्रो चाहिँ जीवन यात्रामा कुनै प्रकारको खाद्य वस्तुको खाँचो हुँदैन। खानको लागि या संसारमा कोही शाकाहारी छन्, कोही मांसाहारी छन्, ईश्वरको व्यवस्था छ। त्यो मांसाहारीलाई शाकाहार मन पर्दैन, बाबुबाजेको पालादेखिको उनीहरूले गरिआएका कुराहरू अहिलेसम्म पछि जन्मनिनेहरूले पनि तिनै कुरालाई स्वीकार गरेका छन्। सारा प्राणीहरू आफ्नो आफ्नो कर्ममा लागिराखेका छन्। त्यो कर्मलाई धर्म भन्छ। कर्म छोडे भने धर्म छोडेको हुन्छ। जङ्गलमा बस्ने प्राणीहरू अनि जङ्गलमै बस्छन्, त्यहाँ भएको फलफुल साग सब्जी खाएर उनीहरूले जीवनयापन गरेका छन्। त्यो जङ्गलमा अरू पनि प्राणीहरू छन् जसले मासुको मात्रै आहार गर्छन्। त्यो मासु नपाएमा आज मासु पाइन म साग खान्छु भनेर त्यो मांसाहारीले आफ्नो धर्म आफ्नो कर्म छोड्दैन, बरु भोकै मर्छ। हाम्रो यहाँ घरपालुवा जनावरहरूमा पनि गाईलाई मासु खान दियो भने खाँदैन, भैँसीलाई दिनुहोस् भैँसीले पनि मर्छ, गोरु मासुको लसपसको पानी खाँदैन, सुँगेर थाहा पाउँछ। यसरी सबै प्राणी आफ्नो आफ्नो पूर्वजहरूले के गरेर आए त्यही कुरालाई स्वीकार गरेर बसिराखेका छन्। अहिले नयाँ नयाँ कुराहरू जस्तै गरेर उनीहरूलाई सेवन गर्न लगाए नि सेवन गर्दैनन् तिनीहरू। हजुर, हामीले घोडा देखेको छ, त्यो घोडाले रातो दिन उभिएर जीवन बिताउँछ। एक वर्ष मात्रै होइन, दस वर्ष मात्रै होइन, ऊ कहाँसम्म बाँच्छ? ऊ कहिल्यै पनि धरतीमा बस्दैन। त्यस्तो नियम जो परापूर्वले दिएर गए, त्यो ईश्वरले दिएको नियम पालना गरेर त्यो घोडा बसिराखेको छ अहिलेसम्म, आफ्नो धर्म छोडेको छैन। एउटा खुट्टाले तिनवटा खुट्टाले धान्छ, एउटा खुट्टालाई थगै मार्न लगाउँछ, फेरि त्यो खुट्टा टेक्छ, अर्को खुट्टा उचाल्छ, एवं रीत गरेर घोडा त्यसरी बस्छ। अनि यहाँ संसारका सारा प्राणीहरू सन्तान जन्माउने कामहरूमा पनि आफ्नो नियम पालना गरेका छन्। एउटा कागले उसको जिन्दगीभरि एकपटक सन्तान जन्माउँछ, त्यहाँबाट उसले सन्तान जन्माउँदैन एकैपटक जीवनमा। हेर्नुहोस्, अहिले यहाँ देवदेवताहरूको कुराहरू पनि आउँछ। तपाईँ हामीले देखेको छ माकुरालाई, माकुराले एकपटक फुल पार्दाखेरिमा 1000 थुरथुरी पाउँछ एक पटकमा, 1000 थुरथुरी पाउँछ। तिनै छोरछोरीले माकुरालाई खान्छ, माकुराको आहार बन्छ त्यो आमा चाहिँ। यसरी जुन परापूर्वको चलन हो, अहिलेसम्म सारा प्राणीहरूले त्यो चलनलाई स्वीकार गरेका छन्। तर मान्छे मात्रै अलिकति परिवर्तन गर्न चाहन्छ, परापूर्वले गरेको भन्दा अलि फरक किसिमको काम गर्न ऊ उद्यत रहन्छ। तर प्रकृतिले जो दिएको छ त्यसैमा हामी रमाएर आफ्नो जीवन बिताउनु स्वस्थकर रहन्छ। तैपनि मान्छे मर्नभन्दा बौलाउन निको भनेर आफ्नो अहिद आचरण पनि गर्छ, अहिद भोजन पनि गर्छ। तर भैँसी मर्छ तैपनि मासु खाँदैन। मान्छे चाहिँ के भन्छ, खानेकुरो नपाएपछि के गर्ने, मर्नुभन्दा बौलाउन निको भएर अनि आफ्नो परापूर्वले नखाएको कुरा पनि खान्छ। यहाँ भन्नुहुन्छ परमेश्वर स्वयं यज्ञ पुरुष हुनुहुन्छ। त्यो यज्ञ पुरुष परमात्मा सम्पूर्ण यज्ञहरूका भोक्ता हुनुहुन्छ र सबै देवताका स्वामी पनि हुनुहुन्छ यज्ञ पुरुष। जसरी शरीरका विविध अङ्गहरूले सिँगै शरीरको सेवा गर्छन्, त्यस्तै गरी सबै देवताहरूले भगवानको सेवा गरिराखेका हुन्छन्। इन्द्र, चन्द्र तथा वरुणहरू जसरी जस्ता किसिमका देवताहरू भगवानद्वारा सांसारिक कामको रेखदेखमा पठाइदिनु भएको छ, तिनीहरूले आएर सांसारिक काममा रेखदेख गरिराखेका हुन्छन्। कसलाई नियुक्ति गर्नुपर्छ, कसलाई ड्युटीबाट विदा गर्नुपर्छ, सबै ईश्वरको नियममा छ। हामी यहाँ ड्युटी गर्न आएका छौँ, मानिसहरूले यो कुरा बुझ्दैनौँ। हामी ड्युटी गर्न आएको हो। वेदहरूले यिनै देवताहरूलाई सन्तुष्ट पार्नका लागि यज्ञहरू गर्ने निर्देश दिएका छन्। अनि देवताहरू यज्ञबाट सन्तुष्ट भएर अन्न उत्पादन गर्नका लागि पर्याप्त हावा, प्रकाश, जल आदि प्रदान गर्दछन्। तर स्वयं परमात्माको पूजा गर्दा यहाँका अङ्गस्वरूप भएर रहेका देवताहरूको स्वतः पूजा हुने हुँदा त्यो फेदमा जल राखिदिएपछि हरेक हाँगा बिङालाई सेवा पुग्छ। त्यस्तै गरेर परमात्माको आराधना पूजा गरेपछि सबै सन्तुष्ट रहन्छ। त्यसै कारणले परमात्मामा भावना राखेर अथवा भावना गरेर आफ्नो जीवनलाई सफल पार्नु मनुष्यको लागि अति आवश्यक छ। यहाँ सारा प्राणीहरूको आफ्नो आफ्नो कर्म छ, आफ्नो आफ्नो कर्मलाई धर्म भनिन्छ। अर्काको कर्म गर्नु बहुत डरलाग्दो हुन्छ। स्वधर्मी निधनम श्रेय परधर्म भयावह, आफ्नो धर्ममा रहनुपर्छ बेस हुन्छ। धर्म भनेको कर्म हो। जस्तो बाँदरको बच्चाले आमाको छातीमा समातेर आमा जहाँ हम्फाले पनि उसले छोड्दैन, उसलाई कसले तालिम दिएको थिए र त्यो बाँदरको बच्चालाई कसले तालिम दियो? ऊ स्वतः आफ्नो संस्कार अनुसार आफ्नो धर्ममा लागिराखेको छ। अब त्यस्तै कर्म भालुले गर्न लायो भने सफल हुँदैन, भालु असफल हुन्छ। बाँदरले गरे जस्तो कर्म गर्छु भन्न लायो भने भालु असफल हुन्छ। त्यसो भएको हुँदा यो संसारमा परमात्माले साराका सारा लागि अनि यो शास्त्र बनाएर शास्त्र अनुसार जीवन चलाउनु पर्छ भनिकन यसरी परमात्माले अनि साराका सारा प्राणीहरूलाई मार्गदर्शन गरेर जीवन सफल पार भनिकन यसरी भनिरहनु भएको छ। यिनै कुराहरूलाई राखेर आजको गीतोपदेश कार्यक्रमबाट म पनि ओझल

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज
2: मंगलबार असार शुक्ल अष्टमी 21 जुलाई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
3: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
4: बालिनलाई दर्शन बढी निर्णयमा न्यायालयको ब्रेक, प्रश्नोत्तरका लागि प्रधानमन्त्री कुर्दै संसद, कोरोनाकालीन होल्डिङ सेन्टरका करोडौंका संरचना मक्किँदै अभिभावकलाई करको भार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको 11 महिनामै 21 करोड़को नेपाली अचार निर्यात शीर्षकको शुभ समाचार।
2: पछिल्लो समय नेपालमा बनेको अचार विभिन्न मुलुकमा पुग्न थालेको छ। चालू आर्थिक वर्षको 11 महिनामा मात्र 21,16,98,000 रूपियाँ बराबरको अचार निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यस वर्ष इटली, अस्ट्रेलिया, बेलायत, क्यानाडा, जापान, कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, युएई, मलेसिया र भारतमा अचार निर्यात भएको विभागले जनाएको छ। पछिल्ला 11 महिनामा सबैभन्दा बढी इटलीमा 3,73,87,000 रूपियाँको 57,267 किलो अचार निर्यात भएको छ। अस्ट्रेलियामा 3,64,89,000, बेलायतमा 3,61,06,000 रूपियाँको अचार निर्यात भएको थियो। सबैभन्दा कम भारतमा 4,000 रूपियाँको अचार निर्यात भएको विभागको भनाइ छ। भारतमा अचार निर्यात न्यून देखिए पनि आयात भने बढ्दो छ। भारतबाट 3,33,91,000 रूपियाँको अचार आयात भएको छ। चीनबाट 8,48,81,000, कोरियाबाट 3,65,000, जापानबाट 37,000 र भूटानबाट 2,000 रूपियाँको अचार आयात भएको विभागको तथ्याङ्क छ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Essoys. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. प्रतिनिधि सभा नियमावली 2083 पारित भई कार्यान्वयनमा आइसके मन्त्रीहरूले संसदमा नियमित रूपमा प्रश्नोत्तरमा भाग लिइरहेका छन्, तर नियमावली बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहले भने सदनमा औपचारिक रूपमा प्रश्नोत्तरको सामना गरेका छैनन्। पछिल्लो पटक असार 31 गते बसेको प्रतिनिधि सभा बैठक साउन 14 स्थगित छ। अब बैठक बस्दा साउनको आधा आधी बित्नेछ। प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 उपनियम 1 प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ। प्रश्नोत्तरको पुरानै व्यवस्था राखेर नयाँ नियमावली गत जेठ 18 गते प्रतिनिधि सभाबाट पारित भएको हो। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाहले आकस्मिक सदनमा उपस्थित भएर नियमावलीको व्यवस्था भन्दा बाहिरबाट सांसदले सोधेका प्रश्नको जवाब दिएका थिए। त्यसक्रममा उनले भारतले मात्र होइन नेपालले पनि धेरै ठाउँमा जग्गा मिचेको छ भनी दिएको अभिव्यक्तिलाई लिएर संसदमा तीव्र आलोचना भएको थियो। प्रतिपक्षी दलले प्रधानमन्त्रीको उक्त भनाई राष्ट्रहित विपरीत भन्दै सदनमै माफी माग्नुपर्ने अडान राखेर संसद अवरुद्ध समेत गरेका थिए। सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भनाई अन्तर्देशीय अतिक्रमण 10 गजा क्षेत्रमा भएका साना तिना स्थानीय अतिक्रमणसँग मात्र सम्बन्धित रहेको जानकारी सदनलाई गराएका थिए। आकस्मिक रूपमा प्रधानमन्त्री शाहले प्रश्नको उत्तर दिए पनि नियमावलीले तोकेको ढाँचामा भने सांसदसँग औपचारिक प्रश्नोत्तर भएको छैन। प्रधानमन्त्री भएको 3.5 महिनामा 7 पटक प्रतिनिधि सभामा उपस्थित भएका छन्। यो अवधिमा प्रधानमन्त्रीको सदनमा उपस्थिति कम होइन। विगतका प्रधानमन्त्री पनि संसदमा विशेष दिन मात्र उपस्थित हुन्थे। त्यस आधारमा वर्तमान प्रधानमन्त्रीको उपस्थिति पनि कम छैन। संसद सचिवालयका एक अधिकारीले भनेका छन्, अब नियमावली बमोजिम प्रश्नोत्तरमा भाग लिएर उहाँले सदनको कामलाई अझ प्रभावकारी बनाउनुहुनेछ। संसदमा उपस्थित नभए पनि कुनै भाषण र उद्घाटनमा पनि नदेखिनु भएकाले उहाँले कार्यालयमै बसेर मुलुक बनाउन प्रयासरत रहेको कुरालाई केही पनि होइन भन्न नमिल्ने भन्दै सभामुखले रुलिङ गरेर बोलाउन सक्नु भएन उनले बताएका छन्। नेपालको संसदीय इतिहास हेर्दा संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाबदेहिता सधैँ बहसको विषय बन्दै आएको छ। प्रजातन्त्र पुनर्स्थापना पछिको कालखण्डमा कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवाल लगायत नेताहरूले संसदलाई बहसको केन्द्र बनाए पनि आन्तरिक द्वन्द्व र सरकार जोगाउने जोड घटाउका कारण उनीहरूको उपस्थिति नियमित हुन सकेन। त्यति बेला प्रतिपक्षले प्रधानमन्त्रीमाथि संसदको उपेक्षा गरेको आरोप निरन्तर लाग्ने गर्थ्यो। प्रतिनिधि सभा नियमावली बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा औपचारिक रूपमा प्रश्नोत्तरको सामना अहिलेसम्म गरेका छैनन्। उनले प्रश्नोत्तर व्यवस्थालाई कहिलेदेखि आत्मसात गर्लान् भन्नेतर्फ सबैको चासो बढेको छ। प्रधानमन्त्री कुर्दै संसद कहिले होला प्रश्नोत्तर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
3: प्रधानमन्त्री एवं रासोपा वरिष्ठ नेता बालेन्द्र शाहले पार्टी महाधिवेशनको उद्घाटनका बेला भनेका थिए, सरकार एक्सप्रेस वेमा छ, गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्छ, तर सरकारका एकपछि अर्को निर्णयमा न्यायालयले ब्रेक लगाइरहेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 32 असारमा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल सहित 16 जना प्रतिवादी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गर्यो। पौडेलको हकमा 20 करोड 90 लाख रूपियाँ बिगो कायम गरिएको थियो। साथै उनको एभरेस्ट ब्याङ्क लिमिटेडमा रहेको खातामा मौजदात 6,34,441 रूपियाँ 54 पैसा जफत गर्न माग दाबी गरिएको थियो। यति धेरै बिगो दाबी गरिएको मुद्दामा पनि पौडेल 1 साउनमै साधारण तारिकमा रिहा भए। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारिकमा राखेर मुद्दाको पूर्वपक्ष गर्न आदेश दियो। उनी विरूद्ध मुद्दा लैजान सरकारले दबाब दिएका कारण प्रमाण नजुट्दै र मुद्दा परिपक्व नहुँदै लगिएको टिप्पणी गरेका थिए। विशेष अदालतले थुनामा नराखी साधारण तारिकमा रिहा गर्न आदेश दिएपछि एमाले नेताहरूले प्रतिशोध भएको पुष्टि भएको बताएका छन् भने सरकार र सत्तारूढ दल समर्थक नेताहरू भने अदालतप्रति नै असन्तुष्ट बने। जति तर्क गरे पनि सरकारले गरेका एक दर्जन जति निर्णय भने अदालतको आदेशका कारण एकपछि अर्को रोकिएका छन्। सरकारका निर्णयमाथि न्यायालयले प्रश्न उठाउँदै ब्रेक मात्र लगाएको छैन, कतिपय निर्णयबाट पछि फर्किन बाध्य पारेको छ। रासोपा सरकार बनेको पहिलो साता नै सरकारी सूचना तथा विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन प्रसारण गर्न पाउने परिपत्र जारी गर्यो। संविधान ऐन विपरीत हुने गरी जारी गरिएको सो परिपत्र सर्वोच्च अदालतले खारेज गरिदियो। विष्णु पौडेल साधारण तारिकमा रिहा, सरकारी विज्ञापन निजी मीडियालाई नदिने निर्णय खारेज, सम्पत्ति छानबिन विरूद्ध 3 अन्तरिम आदेश, नेपाल वायुसेवा निगमको नियुक्ति बदर, कर्मचारी ट्रेड युनियन खारेजमा अल्पकालीन अन्तरिम आदेश, ओली लेखक पक्राउ प्रकरणमा परमादेश, देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तिम आदेश, पूर्व मन्त्री दीपक खड्का रिहा, भन्सार नाकामा नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न अन्तरिम आदेश, विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णयमा अल्पकालीन अन्तरिम आदेश, न्यायालयले बालेन सरकारको निर्णयमाथि ब्रेक लगाएका यी बुँदाहरू थिए। बालेनलाई न्यायालयको ब्रेक अदालतले रोक्यो, दर्जन भन्दा बढी सरकारी निर्णय शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक विकास, उद्यमशीलता प्रवर्धन र रोजगारी सृजनाका लागि पूँजी बजारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नु भएको छ। त्यसक्रममा पूँजी बजारलाई व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन आवश्यक सुधार अगाडि बढाइने पनि उहाँले बताउनुभयो। पूँजी बजारका सरकारवालासँग सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उहाँले राम्रो काम गर्नेलाई प्रोत्साहन र अनियमितता गर्नेलाई शून्य सहनशीलताको नीति अपनाइने पनि स्पष्ट पार्नुभयो। सोमबारै पूँजी बजारमा मुख्य सुधार भएको छ। पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउँदै उहाँले उद्यमी व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न समेत आग्रह गर्नुभयो। त्यस्तै छलफलमा नियमनकारी निकायका तर्फबाट नेपाल धितुपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरकारवालाका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 को पूँजी बजार नीति तथा नेपालको पूँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। ती नीतिमा उल्लेखित कार्यक्रमलाई चरणबद्ध रूपमा कार्ययोजना बनाई कार्यान्वयनमा लगिसकिएको उहाँले स्पष्ट पार्नु भएको थियो। त्यस्तै नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको बताउनुभयो। नेप्सोको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तयार गरी अघि बढाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीति अनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न सरकारले विशेष चासो देखाएको बताउनुभयो। सरकारले निजी क्षेत्र नै देशको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएको स्वीकार गरेको समेत बताउनुभयो। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत भएको दरबन्दीमा कर्मचारीहरूको आन्तरिक मिलान गर्ने, दरबन्दी गर्दा बढी हुन जाने कर्मचारीलाई संघीय कार्यालय, प्रदेश र स्थानीय तहमा कामकाजमा खटाई कर्मचारी काम भिड हुने अवस्था आउन नदिने पनि उक्त बैठकमा निर्णय गरिएको छ।
3: अभिभावकका मोबाइलमा असारको अन्तिम साता विद्यालयबाट जरूरी सूचना आए। केहीले एपमै सूचना राखे। ती सूचनामा भनिएको थियो असारसम्मको सबै बक्यौता बुझाउनुहोला। साउन 1 शिक्षा कर लाग्ने भएकाले नयाँ शुल्क लागू हुनेछ। सरकारले निजी विद्यालयलाई 3% समता कर लागू गरेपछि नयाँ शैक्षिक सत्रको 3 शुल्क वृद्धि हुने भएको छ। त्यसको मारमा अभिभावकहरू परेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीको भनाइ छ, संघीय संसदले स्वीकृत गरेको बजेट भएकाले साउन महिनादेखि नै कर लागू हुन्छ। केही संस्थागत विद्यालयहरूले सबै प्रकारका शुल्कमा 3% वृद्धि गरेको भन्ने सुनिएको छ, जुन कानूनको अपव्याख्या हो। अभिभावकलाई करको भार, शुल्क बढाउँदै निजी विद्यालय शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: कोरोना संक्रमितलाई आइसोलेसनमा राख्न सैया अभाव हुने भएपछि 2078 सालमा नेपालको अञ्च उपमहानगरपालिकाले 14 मा 1,000 क्षमताको होल्डिङ सेन्टर निर्माण गरियो। कुल 29,38,00,000 रुपियाँ लागतमा आइसोलेसन कक्ष, शौचालय, भण्डार कक्ष, भान्सा भोजन कक्ष समेत गरी 60 भवन निर्माण गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धुर सरकारी जग्गामा ती भवन बनाउने ठेक्का हनुमान निर्माण कम्पनी ललितपुरले गरेको थियो। निर्माणको सुपरिवेक्षण अनुगमन भने नेपाली सेनाले गरेको थियो, तर होल्डिङ सेन्टर निर्माण लगत्तै कोरोना महामारी नियन्त्रणमा आयो। कोरोना नियन्त्रणमा आएपछि होल्डिङ सेन्टरका भौतिक संरचनाको रेखदेख नेपाली सेनाको वज्रदल गण राजाले गर्दै आएको छ। गणले हाल 16 कर्मचारीलाई रेखदेखमा खटाएको छ। 2079 साउन 23 गतेदेखि होल्डिङ सेन्टर रेखदेख गर्दै आएको छ। होल्डिङ सेन्टर लामो समयदेखि प्रयोगविहीन हुँदा भौतिक संरचना जीर्ण हुन थालेका छन् भने यसप्रति नागरिक स्तरबाट चिन्ता व्यक्त भइरहेको छ। संघीय सरकार मार्फतका यी भौतिक संरचनालाई प्रयोगमा ल्याउनु पर्ने नागरिक समुदायको सुझाव छ। होल्डिङ सेन्टरका भवन प्रयोगमा ल्याउन नै स्थानीय सरकारलाई नै हस्तान्तरण गर्नुपर्ने सेनाको मनासय रहेको छ। यसका लागि सेनाका अधिकारीले उपमहानगरपालिकासँग प्रस्ताव समेत राखिसकेका छन्। संघीय सरकारबाट निर्णय नआउँदा होल्डिङ सेन्टर सेनाकै संरक्षण उपमहानगरपालिकाले भौतिक संरचना लिन तयार रहे पनि मर्मत सम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शर्त राखेको छ। कोरोना महामारीका बेला संक्रमितलाई राखेर उपचार गर्न बनाइएका अस्थायी अस्पताल र क्वारेन्टिनका संरचना अहिले प्रयोगविहीन अवस्थामा छन्। राज्यले बनाएका ती संरचना प्रयोगमा ल्याउन नसक्दा जीर्ण बन्दै गएका छन्। भएका ती संरचना प्रयोगमा ल्याउन नसक्नु राज्यको कमजोरी मानिएको छ। कोरोना संक्रमण चीनबाट शुरू भएको थियो। नेपालमा पहिलोपटक 2076 माघमा कोरोना संक्रमित फेला परेका थिए। संक्रमितको दर बढ्न थालेपछि उनीहरूलाई राखेर उपचार गर्न संघ प्रदेश र स्थानीय सरकारले अस्थायी अस्पताल र क्वारेन्टिन बनाएका थिए। संक्रमितको उपचारका लागि विभिन्न ठाउँमा अस्पताल निर्माण गरिएको थियो। त्यस्तै सिमरा बिरगन्ज औद्योगिक करिडोर अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा पनि बन्द रहेको एक तार जाली र